स्थवीर अहिले पनि डोकामै हुनुहुन्छ है। तर उनलाई एउटा कुरा बोध के भयो भने, म किसानको बाउ होइन, दाई होइन, काका होइन, कोही होइन, तर पनि उनले मलाई ज्यान बचाइदिनु, आफ्नो ज्यान दाउमा लगाएर, किनकि अनिकाल परिरहेछ, आफ्नो ज्यानलाई दाउमा लगाएर, किनकि माझले यो अपरिचित अजानको ज्यान किन जोगाइदियो त भन्नाले मेरो साधना बल्यो, मेरो शील बल्यो। यो कुरा बुझिसकेपछि उनले एक श्वास पनि खेर फाल्न चाहन्, फेरि आँखा चाहिँ चिम्लेर फेरि श्वासमा आयो। अब फेरि सुरु हुन्छ उनको कायानुपस्सना, आनापाना, कायानुपस्सना, डोकामा अझ डिपमा, अझ डिपमा, अझ डिपमा जाँदै 10 वर्ष ध्यान गर्दा पनि उनी कायानुपस्सना, वेदनानुपस्सना, मुस्किलले चित्तानुपस्सना भन्दा माथि पुग्न नसकेको मान्छे, त्यो किसानको घर पुग्न अगाडि नै टिस्य अर्हत भइदिन्छ, एनलाइटन भइदिन्छ, मुक्त भइदिन्छ डोकामै। 10 वर्ष उनले त खुब साधना गरेका थिए नि, बहुत मिलाएर डोकामा त कति पसेको होला, भुजेको होला, किन माझले त्यहाँ त केही पनि थिएन। अझ फेरि बाटो उबड खाबडमा हिँडिरहेको छ, ल्याङराङ झ्याङराङ वाङराङ फाङराङ भइरहेको छ, हिँडिरहेको थियो त्यहाँ, केही ठिक थिएन। अरू बेला त टक्क सबै मिलाएर ध्यान गर्दा पनि मुक्त भएको थिएन, तर यो बेला केही ठिक थिएन। र बुझाइले ट्रान्सफर्मेसन गराइदियो, किनकि मैले अब एक सास पनि खेर फाल्ने समय छैन, नभन्दै त्यसै त्यहीँबाट

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल खोराईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर 0825902022।
3: जुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाडजोर्नी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 0825604334 र 0825601038।
15: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
16: डाक्टरद्वारा दिइने सेवाहरू
15: सुगर रोग सम्बन्धी उपचार,
16: हर्मोन सम्बन्धी समस्याको उपचार,
15: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: बिरामी जाँच निमिति 31 गते आइतबार
17: सम्पर्क विजय फार्मेसी घुराई 15 सड़क विभाग रोड दान फोन नंबर 82 5940 10 मोबाइल नंबर 98 4 78 28 913 र 98 095 12 871।
18: एक हप्ता देखि यो दात दुखेको देखि छ, फेरि छोरा छोरीको दात पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
19: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
20: डाक्टरद्वारा दिइने सेवाहरू:
21: दात सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
20: बाङ्गा टिङ्गा दात मिलाउने,
21: शल्यक्रिया गरेर दात निकाल्ने,
20: खाली ठाउँमा दात भर्ने,
21: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
20: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
21: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082 5 90 350 र सम्पर्क मोबाइल नम्बर 98 5 78 43 123।
22: नाक कान तथा घाटी रोगको उपचार सेवा अब सुपर मेडिकल हल घोराही दाङमा।
23: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: अन्य सेवाहरू:
24: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
27: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082 5 61 6 94। सम्पर्क मोबाइल नम्बरहरू 98 5 78 30 145, 98 4 78 30 153 र 98 6 49 41 944।
28: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा।
29: उपचार हुने रोगहरू:
28: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
29: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
28: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
29: हड्डी खिएको, लसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
28: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
29: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
28: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
23: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98 6 86 61 6 94।
30: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
22: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
23: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082 5 90 8 29। सम्पर्क मोबाइल नम्बर 97 4 92 64 643 र 98 5 78 53 825।
0: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा।
2: यही जेठ 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहालमा जाउँ। मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक 5 जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ।
3: प्रमुख अतिथि शान बहादुर मेचे, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सह सचिव।
2: सभा अध्यक्ष राजबहादुर घरती मगर। 5 जिल्ला अधिवेशन
3: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ।
2: मिति 2083 जेठ 25 गते। तद अनुसार 2026 जुन 8 तारिक।
3: समय बिहान 10 बजे।
2: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल घोराई 14 दाङ।
3: मूल आयोजक MNO जिल्ला सभा दाङ।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।
8: सीता के भयो तिमीलाई, घुम्छौ र बसी छौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो। के कुरा गर्छु मिम्ले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
10: ए ठिकै छ, म जानेको धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहरूको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
6: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-43572।
13: 91.4 MHz।
31: मध्यपश्चिम जाङ चेक, यति बेला बिहानको 6 बजेको छ।
32: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
33: तपाईँलाई साथी सम्झना महर्जन सँगै मिलन्ती मिल्सिनाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
34: आज 2083 साल जेठ 21 गते बिहिबार, सन 2026 जुन 4 तारिक, अधिक जेठ कृष्ण पक्षको चतुर्थी तिथि।
13: काया कैरनका साथमा
34: किसान पाइप प्रोडक्ट्स प्राली,
13: राष्ट्रको शान किसान,
34: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
33: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
34: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, राजसोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
33: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर, पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने।
34: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने, यसरी बनेका कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय या खारेज हुने।
33: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित, अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास।
34: र एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भूटानसँग खेल्दै।
1: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमहल काठमाडौँको भर्ना सम्बन्धी सूचना।
9: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083 लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
1: कोर्सका विशेषताहरू, 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
9: थप जानकारीका लागि ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 सम्पर्क गर्नुहुन अनुरोध छ।
11: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
14: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
15: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
16: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर

0: दिल्लीमा रहेका रासोपा सभापति रवि लामिछानेसँग हिजो भएको भेटमा मोदीले भारत सदैव नेपालको साथमा रहेको र नेपालको विकास र आर्थिक प्रगति तथा समृद्धिमा साझेदार बन्न इच्छुक रहेको जनाउनु भएको छ। मोदी र लामिछाने बीच एक घण्टा भन्दा बढ़ी चलेको भेटवार्तामा आपसी सम्बन्ध र द्विपक्षीय हितका बारेमा कुराकानी भएको थियो। उनीहरू परिवर्तित राजनीतिक परिस्थितिमा नेपाल भारत सम्बन्धलाई नयाँ दिशा दिन सहमत भएका छन्। पछिल्लो समयमा चर्चामा रहेका सीमा लगायत विषयमा भने भेटवार्तामा छलफल नभएको एक नेपाली अधिकारीले बताएका खबर आजको कान्तिपुरले लेखेको छ। सीमाका विषयमा व्यक्तिगत रूपमा चासो राखिएको हुन सक्ने भए पनि औपचारिक छलफल नभएको उनको भनाई छ। भारतीय विदेश मन्त्रालयको अस्ति मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल भारत सीमा विवादमा तेस्रो पक्षको मध्यस्थतालाई अस्वीकार गर्नुभएको थियो। प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा अस्ति आइतबार दिएको भारतसँगको सीमा विवादमा इंग्ल्याण्ड अर्थात बेलायतसँग पनि छलफल गरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो। त्यसैको प्रतिक्रिया भारतीय पक्षबाट अस्ति मंगलबार सार्वजनिक भएको हो। जयसवालले यी विषय द्विपक्षीय संयन्त्र मार्फत नै सुल्झाउनु पर्ने बताउनु भएको थियो। हिजोको भेटवार्तामा सहभागी एक अधिकारीका अनुसार भारतीय प्रधानमन्त्री मोदीले भारत सधैं नेपालको साथमा रहेको अभिव्यक्ति दिनुभएको छ। अधिकारीहरूका अनुसार लामिछानेको भ्रमण र अस्ति मंगलबार तथा हिजो बुधबारको उच्चस्तरीय भेटवार्ताले भारत सरकार र सत्तारूढ़ भाजपा दुवै रासोपा नेतृत्वको सरकारसँग सम्बन्ध बढ़ाउँदै नेपालका प्राथमिकताहरूमा साझेदारी गर्न चाहेको सन्देश दिएका छन्। यसैबीच रासोपा सभापति लामिछाने भारत भ्रमणबाट फर्किए लगत्तै परराष्ट्र मन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँ दिल्ली जानुहुने भएको छ। भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आउँदो शनिबार 3 दिने भ्रमणका लागि दिल्ली जाने तयारी रहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका खबर कान्तिपुरले लेखेको छ।
1: बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सर्वोच्च उच्च र जिल्ला अदालतका न्यायाधीश संवैधानिक आयोगका पदाधिकारीहरू सेनाका अधिकारीहरू र पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिन नगर्ने भएको छ। आयोगका सदस्य गणेश केसीले आयोगलाई प्राप्त कार्यविवरण अनुसार पहिलो पटक सांसद र मन्त्री भएकाहरू बहालवाला न्यायाधीशहरू सैनिक अधिकारीहरू संवैधानिक आयोगका पदाधिकारीहरूको सम्पत्ति छानबिन गर्ने अधिकार नभएको बताउनु भएको छ। वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले सम्पत्ति विवरण बुझाइसक्नु भएको छ। उहाँहरूको सम्पत्ति छानबिन सार्वजनिक पनि भइसकेको छ। उहाँले भन्नुभयो त्यस्तै अदालतका बहालवाला न्यायाधीश सेनाका बहालवाला अधिकारीहरू र संवैधानिक आयोगका बहालवाला पदाधिकारीहरूको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रभित्र पर्दैन। आयोगका सदस्य केसीका अनुसार राष्ट्रपति उपराष्ट्रपति पूर्व राष्ट्रपति पूर्व उपराष्ट्रपति र पूर्व राजाको सम्पत्ति छानबिन पनि आयोगको कार्यक्षेत्रमा पर्दैन। वहाँले संवैधानिक आयोगहरूका पूर्व पदाधिकारी पूर्व न्यायाधीशहरू र नेपाली सेनाबाट सेवानिवृत्त राजपत्रांकित प्रथम श्रेणी वा त्योभन्दा माथिका अधिकृतहरूको सम्पत्ति भने छानबिन हुने बताउनुभयो। यसै गरी नेपाल प्रहरी सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत राजपत्रांकृत प्रथम श्रेणी र त्योभन्दा माथिका अधिकृत तथा त्योभन्दा त्यो तहबाट सेवानिवृत्त अधिकृतहरूको सम्पत्ति छानबिन हुनेछ। कार्यविधि अनुसार आयोगले तत्कालीन श्री पाँचको सरकार र नेपाल सरकारका पूर्व प्रधानमन्त्री पूर्व उप प्रधानमन्त्री पूर्व मन्त्री पूर्व राज्य मन्त्री र पूर्व सहायक मन्त्रीहरूको सम्पत्ति छानबिन गर्नेछ। यसै गरी संविधान सभाका सदस्य तत्कालीन संसदका सदस्य प्रदेश सभाका सदस्य तथा पदाधिकारीका संवैधानिक निकायका पूर्व पदाधिकारी पूर्व न्यायाधीशहरूको सम्पत्ति छानबिनको दायरामा पर्नेछ। नागरिकमा खबर छ।
0: काया कैरनमा बजेट कार्यान्वयनको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधा

0: को लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघु वित्त वित्तीय संस्था लिमिटेड।
1: जहाँ फेरिन्छ सुखको सास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास, जहाँ बालापन उमेरले छिक्दैन, मनको कलाकारिता कतै रोक्दैन, जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता, राष्ट्रसभा सभापति लामिछाने फर्के लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने, पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर लगायतका खबर प्रस्तुत
3: गर्यौं। सरकारले पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याउने भएको छ। राष्ट्रिय योजना आयोगले 10 वर्षपछि स्वतः निष्क्रिय हुने गरी तयार पारेको पूर्वाधार सहजीकरण विधेयक 2083 प्रारम्भिक मस्यौदा कानून अर्थ प्रधानमन्त्री कार्यालयमा पठाउन लागेको हो। माथिल्लो निकायमा छलफल र थप घट भएपछि मन्त्री परिषदबाटै सैद्धान्तिक स्वीकृत हुन्छ, त्यसपछि संसद सचिवालयमा दर्ता भएर नियमित विधेयक चाहिँ संसदीय प्रक्रिया पूरा गरेर ऐनका रूपमा आउँछ। राष्ट्रिय योजना आयोगका सदस्य एवं पूर्वाधार सहजीकरण विधेयक सुझाव समितिका संयोजक अर्जुन जंग थापाले बताउनुभयो। उहाँका अनुसार पूर्वाधार सहजीकरण ऐन कुनै निश्चित परियोजनाका लागि नभई समग्र पूर्वाधार विकास, सड़क, रेल, सिंचाई, ऊर्जा, खानेपानी, ढल सहितमा आकर्षित हुनेछ। पूर्वाधार विकास गर्दा धेरै थरी ऐन कानून आकर्षित हुन्छ। प्रक्रियागत झन्झटिलोका कारण समयमै काम सक्ने स्थिति भएन, त्यसैले पूर्वाधार विकास गर्दा आकर्षित हुने वन निकुञ्ज, वातावरण, जग्गा प्राप्ति, गुठी, विद्युत, सार्वजनिक खरिद र स्थानीय सरकार सञ्चालन सहितका ऐनका केही दफा निलम्बन हुने गरी विधेयकको मस्यौदा बनाएको उहाँले बताउनुभयो। ऐन बनिसकेपछि आवश्यकता अनुसार नियमावली कार्यविधि बन्नेछ। छिटो प्रक्रियाबाट ऐन बनाउन खोजिएको हो जसले पूर्वाधार विकासबाट बाधा अडचन हटुन्, विधेयक संसदबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्छ, त्यसपछि राजपत्रमा प्रकाशित भएर ऐनका रूपमा लागू हुन्छ। सनसेट ल मार्फत बनेका कुनै पनि कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वतः निष्क्रिय वा खारेज हुन्छ। नयाँ पत्रिकामा खबर छ।
2: यसैबीच सरकारले आउँदो आर्थिक वर्षको बजेट मार्फत ठूला पूर्वाधार आयोजना विकास गर्न हाइब्रिड इम्युटी मोडल कार्यान्वयनमा लैजाने तयारी गरेको छ। यो मोडल अन्तर्गत निर्माण गर्न सकिने पूर्वाधार आयोजनाको प्रारम्भिक पाइपलाइन सूची 3 महिनाभित्र तयार गरिने बजेटमा उल्लेख छ। यस्तै सरकारले खानी उत्खनन सम्बन्धी विद्यमान खुकुलो व्यवस्था संशोधन गर्दै अवैध उत्खनन रोक्ने र यस क्षेत्रको उत्पादकत्व बढ़ाउने गरी नयाँ ऐन प्रस्ताव गरेको छ। प्रस्तावित ऐनमा अनुमति बेगर खानी उत्खनन गरे 1 करोड़सम्म जरिवानाको प्रस्ताव समेत गरिएको छ। यसअघि कठोर कानून नभएका कारण जथाभावी खानी उत्खनन बढ़ेसँगै सरकारले नयाँ ऐन बनाएर यसलाई कसिलो बनाउन लागेको खबर कारोबारले लेखेको छ।
3: सरकारले सार्वजनिक गरेको यस पटकको बजेटको केन्द्रमा सूचना प्रविधि क्षेत्र, आर्टिफिशियल इन्टेलिजेन्स एआई र डिजिटल अर्थतन्त्र मुख्य प्राथमिकतामा छ। बजेटमा समेटिएको समग्र पक्ष र कार्यान्वयन बारे साथी विकास चापागाईले वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुरा गर्नुभएको छ।
4: दुई तीनटा क्षेत्रमा सरकारले ज्यादै राम्रो गरी बजेटमा ल्याउन सकेको छ। एउटा क्षेत्र भने हाम्रो यो शिथिल अर्थतन्त्रलाई अलिकति भाइब्रेन्ट बनाउनको निम्ति उद्योग व्यवसाय क्षेत्रमा जुन समस्याहरू थिए ती समस्या निराकरण गर्ने व्यापारी र औद्योगिक क्षेत्रलाई उत्साहित बनाउनको लागि चाहिँ बजेटले कतिपय प्रोत्साहनका कुराहरू ल्याएको छ। सरकारले जोड गर्दै आएको सुशासनको कुरा, सुशासनमा सरकारले कुनै पनि सम्झौता गरेको छैन र सुशासनको माध्यमबाट सेवा प्रवाहलाई चुस्त बनाउने, भ्रष्टाचार निर्मूल गर्दै विकास खर्चहरूलाई विभिन्न आयोजनाहरूमा राम्रोसँग खर्च गर्ने र त्यसबाट नतिजा निकाल्ने भन्ने कुरालाई पनि यसले प्राथमिकता दिएर अगाडि बढ़ेको छ। विगतमा शुरू गरेका पूर्वाधारहरू खास गरेर राष्ट्रिय गौरवका रणनीतिक पूर्वाधारहरूलाई सम्पन्न गर्नको निम्ति यथेष्ट बजेट चाहिँ विनियोजन गरेको छ र सरकारले सूचना प्रविधिलाई अगाडि बढ़ाउने कुरा र अहिलेको चाहिँ समय अनुसारको एआई कम्प्युटिङ केन्द्रहरू जस्तो स्थापना गर्ने कुराहरूलाई पनि अगाडि बढाएछ त्यसले गर्दाखेरि सरकारले यो निर्माणको क्षेत्रमा सुशासनको क्षेत्रमा र सर्भिस डेलिभरीको क्षेत्रमा र उद्योग व्यवसायहरूलाई पुनर्जीवन दिने कुरामा चाहिँ यो बजेटले धेरै कुराहरू अगाडि ल्याएको देखिन्छ तर यसो भन्दा भन्दै समाजका विभिन्न वर्गहरूको आवश्यकताहरूलाई सम्बोधन गर्न कतिपय क्षेत्रमा चुकेको देखिन्छ किसानहरू साना व्यवसायहरू ज्यादै विपन्न वर्गहरूका समस्याहरू सम्बोधन गर्न उनीहरूको आर्थिक उन्नयनको निम्ति उनीहरूका समस्या सम्बोधन गर्न चाहिँ छुटपुट रूपमा सम्बोधन गरे पनि त्यो राम्रोसँग सम्बोधन हुन सकेको छैन त्यसै गरी कृषिमा पनि केही प्रभावहरू त छन् तर त्यसले कृषि क्षेत्रमा चाहिँ ठूलो रोजगारी सृजना हुने अथवा अहिलेको प्रमुख समस्या रोजगारीको समस्या हो त्यो समस्या समाधान हुने गरी चाहिँ कृषिमा हस्तक्षेप भएको देखिँदैन साना मझौला व्यवसायहरूलाई पनि त्यो किसिमबाट भाइब्रेन्ट बनाएर त्यहाँ पनि ठूलो रोजगारीको सम्भावना छ त्यसलाई अगाडि ल्याउने कुरामा अलिकति बजेट चुकेको छ कि जस्तो लाग्छ
5: विगतका बजेट कार्यान्वयन कमजोर थियो अब यसपटक चाहिँ सुधार हुने संकेत चाहिँ हामी देख्न सक्छौ कि सक्दैनौ
4: मलाई लाग्छ यसपालि सुधार हुने संकेत हामी देख्न सक्छौ यदि कुनै चीजले अवरोध गरेका छन् नीतिले ऐनले कानूनले भनेर गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्ने दुईचोटि पार्लियामेन्ट बस्दा छ महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ जसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ अर्को अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै न्यूनीकरण हुन्छ र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जागिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ र अब चाहिँ भ्रष्टाचार गर्ने बद्दैन भन्ने पनि एउटा महसुस भइरहेको यो पोजिटिभ कुरा हो यसले काम चाहिँ अगाडि बढाउन निर्माण अगाडि बढाउन आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ त्रासले मात्रै फेरि काम हुँदैन केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ फेसिलिटेसनले हुन्छ र त्यो अनुशासनमा राख्दाखेरि हुने हो ती कुराहरूले काम अगाडि बढ्छ मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ
2: वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल संघको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
6: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
7: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
6: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
7: ए हो र त्यसो भए म अहिले नै गइहाले
6: हजुर विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
8: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइजा
9: सम्पर्क मोबाइल नम्बर 9822964264
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
11: खुसीको खबर खुसीको खबर खुसीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
13: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-591-101 591-102 591-103 591-104 र 591-105
2: किरणमा तपाईँलाई फेरि स्वागत छ
3: अब बाकी खबर। नेपाल जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते दुई दशक पूरा हुँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछूत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव हट्न सकेको छैन। राष्ट्रिय दलित आयोगका चालू आर्थिक वर्षमै 64 वटा उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या रहेको छ। अघिल्लो वर्ष छुवाछूत भेदभावका 58 वटा उजुरी परेको थियो। संविधान सभा सदस्य परशुराम मेकी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। गुरूङ पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्तावको प्रस्तावक हुनुहुन्छ। उहाँले भन्नुभयो, कानून बन्यो तर विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन भयो वा भएन, ऐन नियमावलीको पड़ताल र मापन गरी यसको आधारमा सिफारिश हुनुपर्छ। नेपालको कुल जनसंख्या मध्ये 13% भन्दा बढ़ी दलित छन्, जसमध्ये 4.9% तराई मधेशका दलित छन्। कानूनमा समानुपातिक समावेशी प्रतिनिधित्व सम्बन्धी व्यवस्था अन्तर्गत निजामती तथा संगठित र सुरक्षा निकाय राजनीतिक प्रतिनिधित्वमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, तर मधेसका दलितको पहुँच विस्तार हुन नसकेको राष्ट्रिय सभाका सदस्य धर्मेन्द्र पासवानको दावी छ। दलित माथिको विभेद कायमै शीर्षकको खबर गोर्खा पत्रमा छ।
2: अब विदेशको खबर। अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानमा थप सैन्य कार्यवाही गर्नबाट रोक्ने उद्देश्यसहितको प्रस्ताव पारित गरेको छ। युद्ध नगर्ने विषयमा सार्वजनिक प्रदर्शनमा 4 रिपब्लिकन सांसदहरू सामेल भएपछि तल्लो सदनमा 215 मध्ये 208 भारी मतले यो प्रस्ताव पारित भएको हो। 4 महिनादेखि चलिरहेको इरान युद्धलाई लिएर अमेरिकी संसदले ट्रम्पको युद्ध अधिकार सीमित गर्न खोजेको यो चौथो प्रयास हो। आलोचकहरूको भनाईमा ट्रम्प प्रशासनले कांग्रेसको स्पष्ट स्वीकृति बिना युद्ध विस्तार गर्ने प्रयास गरिरहेको छ, जुन अमेरिकी संविधानको भावना विपरीत छ। यद्यपि तल्लो सदनबाट पारित भएको यो प्रस्ताव तत्काल कानून बन्ने छैन, यसका लागि रिपब्लिकन बहुमत रहेको अमेरिकी माथिल्लो सदन सिनेटको स्वीकृति आवश्यक पर्छ। सिनेटले अनुमोदन गरे पनि राष्ट्रपति ट्रम्पले भिटो प्रयोग गर्न सक्ने भएकाले त्यस्तो अवस्थामा प्रस्तावलाई लागू गराउन दुवै सदनमा 2/3 बहुमत आवश्यक पर्नेछ। युद्धविरामको सहमति भएको भनिए पनि अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा आक्रमण र प्रतिआक्रमण भइरहेका छन्।
3: अब खेल सम्बन्धी खबर। मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भूटानसँग खेल्दैछ। समूह डीमा रहेको नेपाल र कतार बीचको खेल नेपाली समय अनुसार आज बिहान 7:15 शुरू हुनेछ। हिजोको पहिलो खेलमा कतारलाई 8 विकेटले हराउँदै नेपालले सुखद शुरूआत गरेको थियो। महिला टी20 एसिया कपको छनौट प्रतियोगिता समेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल 18 टोली सहभागी छन्। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ रहेका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा पर्सी हङकङसँग खेल्ने तालिका छ। प्रतियोगिताको हरेक समूहबाट शीर्ष 2 टोली क्वार्टर फाइनलमा प्रवेश गर्नेछन्। 4 वटा क्वार्टर फाइनल खेल जेठ 27 गते हुनेछ। त्यसपछि जेठ 29 गते सेमी फाइनल खेलहरू तथा जेठ 30 गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ। यस प्रतियोगिताबाट उत्कृष्ट 4 टोली आउँदो महिला एसिया कपमा कपका लागि छनौट हुनेछन्। अब प्रसंग आईसीसी क्रिकेट विश्वकप लीग 2 को। आईसीसी क्रिकेट विश्वकप लीग 2 को आगामी श्रृंखलाको तयारीका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले जर्सीसँग 2 एकदिवसीय अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ क्यानका अनुसार नेदरल्याण्ड्स भ्रमण अघि नेपाली टोलीले जर्सीमा विशेष प्रशिक्षण क्याम्प सञ्चालन गर्नेछ। यही क्रममा घरेलु टोली जर्सीसँग 2 अभ्यास खेल खेल्ने तालिका सार्वजनिक गरिएको छ। नेपाल र जर्सी बीचको पहिलो अभ्यास खेल असार 29 गते र दोस्रो खेल असार 31 गते हुनेछ। युरोपेली मौसम र पिचको अवस्थासँग खेलाड़ीलाई अभ्यस्त बनाउन अभ्यास खेल राखिएको क्यानले जनाएको छ। अभ्यास खेल सम्पन्न भएपछि नेपाली टोली आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गतको त्रिकोणात्मक श्रृंखला खेल्न नेदरल्याण्ड्स प्रस्थान गर्नेछ। यो श्रृंखलामा नेपालले घरेलु टोली नेदरल्याण्ड्स र नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।
2: काया कैरनमा अब केही खबर संक्षेपमा। पानी पर्ने क्रम कम भएसँगै गर्मी वात्तै बढेको छ। मौसम पूर्वानुमान महाशाखका अनुसार अस्तिसम्म 37 डिग्री भन्दा तलै रहेको तापक्रम हिजो बढेर 41 डिग्री सेल्सियससम्म पुगेको छ। हिजो सबैभन्दा धेरै भैरवमा अधिकतम तापक्रम 41 डिग्री सेल्सियस पुगेको हो। मध्य प्रदेश तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा अझै तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
3: नेपाल सरकारले आगामी आर्थिक वर्ष 2083-84 आर्थिक विधेयक मार्फत विद्युतीय सवारी साधन ईबी को कर संचालनमा ठूलो हेरफेर गरेको छ। जेठ 15 गते अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले संसदमा प्रस्तुत गरेको विधेयकले विद्युतीय गाड़ीको कर संरचना फेरबदल गरेको हो।
2: लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो मन्त्री परिषद फेरबदल गर्दै 5 मन्त्रीलाई नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्रीहरूमा एमालेका 4 र जसपाका 1 जना छन्। यस्तै कर्णाली प्रदेश सरकारले स्याउको बजारीकरणका लागि स्याउ विकास बोर्ड गठनदेखि समुदायमा स्वास्थ्य प्रवर्धन गर्न लिटिल डाक्टर कार्यक्रम सञ्चालन गर्ने गरी हिजो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।
3: आकर्षक तलब र सुविधाको प्रलोभनमा परि कामको सिलसिलामा भारत पुगेका महोत्तरीका 16 जना नेपाली बन्धक बनेका छन्। महोत्तरीको बर्दीवास नगरपालिका 14 को एकीकृत नमूना मुसहर बस्तीका बाल बालिका सहित एकै परिवारका सदस्यहरू भारतको हरियाणामा बन्धक परेका हुन्।
2: र देशमा सिंचाई सुविधाको विस्तार क्रमशः बढ्दै गए पनि अझै आधा भन्दा बढ़ी खेतीयोग्य जमीन सिंचाई सुविधाको पहुँच बाहिर रहेको तथ्याङ्कले देखाएको छ। काया कैरनमा अब पालो उखानको।
3: गहुँ जुरेन जौ पचेन।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
3: नेपालको प्राथमिकतामा सहयोग गर्ने भारतको प्रतिबद्धता। रासोपा सभापति लामिछाने फर्किए लगत्तै परराष्ट्र मन्त्री खनाल दिल्ली जाने।
2: पहिलो पटक सांसद र मन्त्री भएका व्यक्तिहरूको सम्पत्ति छानबिनको दायरा बाहिर। पूर्व प्रधानमन्त्री मन्त्रीदेखि संवैधानिक आयोगका पूर्व पदाधिकारीको भने छानबिन हुने।
3: पूर्वाधार विकासमा सहजीकरण गर्ने गरी विद्यमान कानूनी र प्रक्रियागत जटिलता हटाउन सनसेट ल ल्याइने। यसरी बनेका कानून सरकारी निकाय वा कार्यक्रम निश्चित अवधिपछि स्वत निष्क्रिय या खारेज हुने।
2: अमेरिकी तल्लो सदनद्वारा इरान युद्ध रोक्ने प्रस्ताव पारित। अमेरिकी संसदमा ट्रम्पको युद्ध अधिकार सीमित गर्न गरेको चौथो प्रयास।
3: र एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपालले आज भूटानसँग खेल्दै।
2: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीको विवादित अभिव्यक्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एकजना मान्छे भाषण गर्न भनेर लम्केर हिँडेका छन्। छेउमै रहेका भाषण लेख्ने मान्छेले ल यो भाषण गर्नुहोस् भनेर कागज दिएका छन्। तर त्यो कागज नलिकन भाषण गर्न हिँडेका मान्छे भन्नेछन् भो चाहिन्न, आज अलिक ठूलाहरूले जस्तो जे पाए त्यही बोल्ने मुडमा छु क्या। आजको काया कैरन सकिएको छ।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 MHz।
14: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
16: गुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गोराहीदान। फोन नम्बर 082-5162-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
17: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक गोराहीदानमा।
18: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
17: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
19: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
20: नेपाली जुत्ता घर
21: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
20: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
21: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
20: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
21: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
22: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार। पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भोषालसँगै अमर क्षतिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुली तीन कमिट चौरमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रोबाट पनि संसारभर सुन्न सकिन्छ।
0: चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: लुम्बिनी प्रदेशको बजेट वर्षेनी घट्दै योजना माग भने बढ्दै।
0: देउखुरीमा थरी थरीका तरबुजा खेती, मानव स्वास्थ्यका लागि तरबुजा लाभदायक रहेको चिकित्सकको भनाई।
1: र लुम्बिनी प्रदेशका मन्त्रीमण्डल हेरफेर, चार मन्त्रीले राजीनामा दिए, पाँच मन्त्री थपिए।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका चारवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी चारवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षी दैनिकबाट।
2: बजेट निर्माणको आफ्नै चरण तथा प्रक्रियाबाट हुने गर्दछ। प्रक्रिया चरण अनुसार तीनवटै सरकारले बजेट निर्माण गर्ने गर्दछ। अहिले संघीय सरकारले बजेट ल्याइसकेको छ भने प्रदेश सरकार र स्थानीय तहले बजेटको तयारी गरिरहेका छन्। प्रक्रियाभन्दा सत्ता र पहुँचका भरमा आफ्ना योजना ल्याउन तीनै तहका सरकारमा नागरिक धाउने गरेका छन्। विगतका वर्षमा जस्तै यस वर्षको अवस्था पनि उस्तै देखिएको छ। लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 83-84 को बजेट निर्माण प्रक्रिया शुरू भएसँगै विभिन्न जिल्लाबाट योजना माग गर्न अहिले प्रदेश राजधानीमा चाप बढ़ेको छ। स्थानीय तहदेखि सर्वसाधारणसम्म विकास योजनाको सिफारिश बोकेर मन्त्रालय धाउने क्रम तीव्र देखिएको छ। यसलाई रोक्न प्रदेश सरकारलाई चुनौती थपिएको छ। प्रदेश राजधानी स्थित प्रशासनिक परिसर यति बेला विभिन्न योजना प्रस्तावका फाइल बोकेका सेवाग्राहीको भीड़ले भरिएको छ। गाउँका सामान्य कुलो निर्माणदेखि सड़क, पुल, तटबन्ध, विद्यालय भवनसम्मका योजना बजेटमा समावेश गराउन सम्बन्धित मन्त्रालय धाउने क्रम बढ़ेको पाइन्छ। प्रदेशका 12 जिल्लाबाट अहिले फाइल बोकेर मन्त्रालय धाउने काम भइरहेको छ। शिक्षा, स्वास्थ्य, कृषिमा अनुदान, सिंचाई, कुलो निर्माण, पार्क निर्माण, सड़क निर्माण, सिपमूलक तालिम लगायत योजना बोकेर आउने गरेको मन्त्रालयका अधिकारी बताउनुहुन्छ। प्रक्रियागत रूपमा धाउनुपर्ने भए पनि सिधै फाइल बोकेर योजना फाँटमा आउने गर्नुभएको छ। ती अधिकारीले भन्नुभयो, प्रदेश सरकार बजेट निर्माण तर्जुमा जुटेसँगै मन्त्रालयमा योजना मागको चाप बढ़ेको अधिकारीहरू बताउँछन्। यसरी दैनिक रूपमा योजना लिएर आउँदा काममा समस्या उत्पन्न हुने एक अधिकारीले बताउनुभयो। स्थानीय सरकारले गर्न सक्ने प्रकृतिका योजना प्रदेश सरकार समक्ष ल्याइने गरिएको छ। कतिपय स्थानीय तहले सम्बोधन गर्न नसकेका योजना प्रदेश सरकारमा पुगेका छन्। तर योजना माग बढ़िरहँदा प्रदेश सरकारको स्रोत भने खुम्चिने अवस्थामा छ। आगामी आर्थिक वर्षको बजेट लुम्बिनी प्रदेशले घटाएर ल्याउने तयारीमा छ। चालू आर्थिक वर्षमा प्रदेश सरकारले करिब 38 अर्ब रूपियाँ बजेट ल्याएको थियो। स्रोत सीमित बन्दै जाँदा प्रदेश सरकारमाथि अधूरा तथा बहुवर्षीय योजना सम्पन्न गर्ने दबाव बढ़ेको छ। सरकारले प्रदेश स्थापनादेखि सञ्चालनमा रहेका तर सम्पन्न हुन नसकेका योजनालाई प्राथमिकतामा राखेर बजेट तर्जुमा गर्ने तयारी गरेको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा अमरराज आचार्यले खबर लेख्नु भएको छ।
1: उखरमाउलो गर्मी घटेको छैन, यस वर्ष तरबुजामा भने बारीमा सकिने लागिसक्यो। देउखरीमा उत्पादन भएका तरबुजा खेतीका लागि चर्चित ठाउँ हो, जहाँ सयौं बिगामा व्यावसायिक रूपमा तरबुजा खेती गरिन्छ। देउखरीको बगर हरेक वर्ष तरबुजा खेतीले भरिने गर्छ। यस वर्ष त बगर मात्रै नभएर बारी पनि बाँकी रहेनन्। यस वर्ष बारीमा पनि फल्ने तरबुजाको बिउ आएसँगै किसानको आकर्षण बढ़ेको हो। गढ़वा गाउँपालिकाको वड़ा नम्बर 7 रहेको मोतीपुर र कान्छी गाउँका सायदै घर होलान् जसले तरबुजा खेती नगरेको हुन्। करिब 100 घरधुरी रहेको दुई गाउँको 80-85 बिगाहा जग्गा मध्ये 45-50 बिगाहामा त तरबुजा खेती मात्रै गरिएको छ। मोतीपुरमा यो फस्टाउँदै गएको छ। बगरमा मात्रै खेती गर्दै आउनु भएका उहाँले बारीमा पनि तरबुजा लगाउनु भएको छ। बालुवामा मात्रै लगाइन्थ्यो, यस वर्ष माटोमा तरबुजा लगाइयो, धेरै लगाइएको पाइएको छ। उहाँले भन्नुभयो, यसको खेती पहिलेदेखि नै गरेको भए पनि बारीमा मल्चिङ गरेर खेती गर्न पनि पछिल्लो समयमा मात्रै शुरू गरेको हुँ। बारीमा तरकारी खेती वा मकै खेती हुन्थ्यो, अहिले तरबुजा पनि भयो, धेरै राम्रो भएको छ। देउखरी क्षेत्रमा तरबुजा खेती गर्ने किसानलाई निशुल्क प्राविधिक सहयोग गरिरहेको छ। सफल एग्री सप्लायर्स लमैबाट किसानहरूले तरबुजाको खेती गर्न नयाँ किसान थपिँदै गएको र पुराना किसानले पनि बगरमै बारीमा खेती विस्तार गरेकाले खेतीको क्षेत्रफल पनि बढेको छ। नन यू सिड कम्पनीले सरस्वती दिव्या, आहाना, अञ्जुली, कृषि, पूजा, गंगा, मधु लगायतका तरबुजाका जात र तरबुजाको दाङभर आइडिए 250 बढी बिगाहामा पुग्ने गोर्खा सिड कम्पनी ले जनाएको छ। तरबुजा खानुका फाइदा शीर्षकमा युगबोध दैनिकले नै खबर लेखेको छ। गर्मी मौसममा शरीरलाई पानीको मात्रा एकदमै धेरै चाहिने गर्दछ, यस्तोमा मौसमी फल तरबुजाबाट हामीले पानीको मात्रालाई परिपूर्ति गर्न सक्छौ। तरबुजा स्वास्थ्यका लागि एकदमै फाइदाजनक हुन्छ। देउखरीका बगरमा बहुरंगी तरबुजाको लहर, खानेले नै छाने जात, किसानले बढाए क्षेत्रफल। सन्तोष खनालले आजको युगबोध दैनिकमा यो खबर लेख्नु भएको छ।
2: नेपाल जाति विभेद तथा छुवाछुत मुक्त भएको 2 दशक पुगिसक्यो, तर पनि समाजमा जाति यताकै कारण कुनै न कुनै बहानामा विभेद भइरहेको दलित अधिकारीहरू बताउँछन्। शहर बजारतिर घुमाउरो तरिकाले विभेद भए पनि ग्रामीण क्षेत्रमा भने खुल्ला खुल्ला भेदभाव भएको घटनाहरू आउने गरे पनि यस्ता घटनालाई कानूनी मार्गबाट अगाडि बढ़ाउन विविध समस्या आउने तथा पीड़ितलाई फकाउने र घटनालाई लुकाउने जस्ता प्रवृत्तिका कारण समाजमा छुवाछुत तथा जातीय विभेद घटना आउने गरेको उनीहरू बताउँछन्। गत वर्ष तुलसीपुर 13 दलित समुदायकी एक महिला गाउँमै क्षेत्रीय समुदायको एक घरमा भैंसीको दूध किन्न गइन्। उक्त घरको महिलाले ती दलित समुदायकी महिलालाई तिनीहरूलाई दूध बेच्दैनौ भन्ने जवाफ दिएका थिए। दलित महिलाले सोधिन् किन, त्यसपछि ती क्षेत्रीय महिलाले भनिन् तिम्रो जातलाई दूध बेच्न मिल्दैन, सासू ससुराले पनि नबेच्ने भन्नुभएको छ, त्यसैले म बेच्दिन। यति जवाफ पाएपछि ती दलित महिला घर फर्किन्। यो कुरा कानून त दण्डनीय छ भन्ने जानकारी नभए पनि एउटै समाजमा आफूले भोग्नु परेको उक्त व्यवहारले उनलाई पीड़ा दियो। केही दिनपछि आफूमाथि भएको व्यवहारबारे समुदायका अन्य व्यक्तिलाई सुनाइन्। त्यसपछि यो कुरा बाहिरियो र उनलाई प्रहरीसम्म पुगे, तर मुद्दा दर्ता नगरेर मेलमिलाप गरेर फर्किएको दलित अधिकारी तथा दलित महिला संघका अध्यक्ष युवा कराराले जानकारी दिनुभयो। उहाँले भन्नुभयो छुवाछुत तथा जातीय विभेदका घटनामा सिधै मुद्दा दर्ता गरेर कार्यवाही प्रक्रिया अघि बढ़ाइदैन, पीड़ितलाई घर परिवार समाज हुँदै प्रहरी कार्यालयसम्म सकभर मेलमिलाप गराउनेमै जोड़ दिइन्छ। त्यसकारण पीड़ितले सबै आफ्नो विपक्षमा रहेको महसुस गर्छन् र जातीय विभेद दण्डनीय अपराध हो भन्ने जान्दा जान्दै पनि मेलमिलाप गर्न बाध्य हुन्छन्। जेठ 13 र 14 गते गरुवा गाउँपालिका वडा नम्बर 6 दलित सशक्तिकरण तथा कानूनी सचेतना तालिममा सहभागीले आफ्नो समुदायमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा दलितहरूले जातीय विभेदको सामना गरिरहेको बताएका थिए। स्वयंसेवक जनप्रतिनिधिले नै जातीय विभेदको सामना गरिरहेको सुनाउँदा प्रशिक्षकहरू समेत दंग परेका थिए। कार्यक्रममा सहभागी गढुवा 6 दलित महिला सदस्य मोतीसरा विश्वकर्माले आफ्नो समुदायमा जातीय विभेदको अन्त्य नभएको बताउनुभयो। अहिले पनि नाग पञ्चमी, जनै पूर्णिमा लगायतको पर्वहरूमा पण्डितहरू हाम्रो गाउँमा आउनुहुन्छ, घर घरमा नाक टाँस्नुहुन्छ र रक्षाबन्धन बाँध्नुहुन्छ, तर दलितका घरमा पस्नुहुन्न। आजको युगबोध राष्ट्रिय दैनिकमा एकराज भण्डारीले खबर लेख्नु भएको छ।
1: लुम्बिनी प्रदेशमा सरकार फेरबदलको कसरत चलिराखेको छ। प्रदेश सरकारमा एमालेबाट सहभागी 4 मन्त्रीले हिजो सामूहिक रूपमा राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेमबहादुर सारू तथा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरीले राजीनामा बुझाउनु भएको हो। मुख्यमन्त्री आचार्यले मन्त्रीहरूको राजीनामा स्वीकृत गर्दै प्रदेश सरकारको संरचनागत पुनर्गठन गर्ने तयारी अन्तर्गत मन्त्रीहरू परिवर्तन गरेको बताउनु भएको छ। मुख्यमन्त्रीले यसो भने पनि पालो पुर्याउनका लागि र बजेट निर्माणमा दबाव कम गर्न मन्त्रीहरूलाई राजीनामा गर्न लगाइएको बुझिएको छ। नेकपा एमालेका चार मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ मन्त्री पनि नियुक्त भएका छन्। एमालेका सचेतक तुलसी प्रसाद चौधरी,
3: यसमा लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रम आइसकेको छ, सिद्धान्त प्राथमिकता आइसकेको छ, नीतिले एउटा दिशा निर्देश गरेको छ र सिद्धान्त प्राथमिकताले सरकारको कार्यक्रमलाई सैद्धान्तिक रूपले त्यो आइसकेर हामीले पारित पनि गरिसकेका छौं। त्यसो भएर अहिले को व्यक्ति हट्छ को हट्दैन यो धेरै प्रमुख विषय होइन, हामीले अहिलेको यो बजेट लाई राम्रो कसरी बनाउने भन्ने प्रमुख विषय हो, त्यसमा हामी सबै जुटेका छौं। यसमा कसैले चाहिँ तपाईँको यो मन्त्री हट्दैमा नराम्रो हुने मन्त्री बस्दैमा राम्रो हुने भन्ने कुरा चाहिँ रहँदैन। हामीले त अनि एक महिना अगाडिबाटै हामीले के भनेका थियौँ भने अहिलेको यो मन्त्रीमण्डलहरू अलिकता चाहिँ यिनलाई एक्टिभ गराउँ, सक्दैनन् भने अब यिनलाई हामीले फिर्ता गरौं, त्यो गर्दाखेरि राम्रो होला, अरू मान्छेले पनि अवसर पाउँछन्, त्यसले यसरी जाउँ भनेर चाहिँ हामीले भनेका थियौँ। तर खैर जे भए पनि मैले पनि अब न्युजमै सुनेको छु, आज चाहिँ नेकपा एमालेका मन्त्रीहरूले चाहिँ राजीनामा गर्नुभएको छ, उहाँहरूले मार्ग प्रशस्त गर्नुभएको छ र अब चाहिँ तुरन्तै नयाँ मन्त्रीहरूको नियुक्ति पनि हुन्छ र उहाँहरूले राम्रो काम गर्नुहुन्छ। यसमा चाहिँ कसैले शंका गर्नुपर्ने ठाउँ चाहिँ छैन, कसैले शंका गर्नु पर्दैन, बजेट राम्रो आउँछ यो चाहिँ विश्वास गर्नुहोस् भन्ने कुरा हो।
1: नेपाली कांग्रेसले विगतको सहमति अनुसार आफ्नो नेतृत्वमा सरकार निर्माण हुनुपर्ने भन्दै अहिलेलाई तत्काल नेपाली कांग्रेसबाट मन्त्री बनेकाहरूलाई फिर्ता नबोलाउने संसदीय दलले निर्णय गरेको छ। 2081मा सरकार निर्माण गर्दा नेपाली कांग्रेस र नेकपा एमाले बीचमा गत चैतसम्म नेकपा एमाले नेतृत्व गर्ने र त्यस यता नेपाली कांग्रेसले लुम्बिनी प्रदेशको नेतृत्व गर्ने सहमति भएको थियो। सोही सहमति अनुसार नेपाली कांग्रेसले नेतृत्व परिवर्तनको माग गरेको छ। नेपाली कांग्रेसका प्रमुख सचेतक जमुना ढकाल,
4: धन्यवाद। यसमा के छ भने हाम्रो संसद दलले बैठक बसेर चाहिँ निर्णय गरिसकेको छ, जुन केन्द्रमा चाहिँ सहमति भएको थियो सातै प्रदेशमा, केन्द्रमा सहमति भए अनुसार लुम्बिनी प्रदेशमा चाहिँ कांग्रेसको नेतृत्वमा जाने कुरा हो। त्यो भएको कारणले गर्दाखेरि हामीले दलको बैठकबाट सबै मान्नेहरूको कुरा एउटै छ, दलले त्यो निर्णय पनि गरिसकेको छ, कांग्रेसको नेतृत्वमा जाने जुन केन्द्रमा भद्र सहमति भएको थियो त्यही सहमति अनुसार कांग्रेसको नेतृत्वमा जाने कुरामा चाहिँ हामीले निर्णय गरिसकेका छौं। र अब आएर यो बीचमा बजेटको बेलामा मन्त्री हेरफेर गर्ने कुरामा कांग्रेसले अहिले नगर्ने भन्ने निर्णय पनि गरिसकेको छ। कांग्रेसकै नेतृत्वमा जाने कुरा त्यो भद्र सहमति अनुसार या हामीले हाम्रो अनुसार उठाएको पनि होइन, यो केन्द्रमा सहमति जे थियो त्यही सहमति अनुसार कांग्रेसको नेतृत्वमा जाने कुरा थियो र जानुपर्छ। सहमति अनुसार चाहिँ कांग्रेसकै नेतृत्वमा जाने कुरामा चाहिँ पार्टीको नेताहरूसँग पनि हामीले प्रदेशलाई पनि पार्टीको केन्द्रीय समितिलाई पनि जे निर्णय भएको थियो त्यही निर्णयलाई टेकेर पहल गर्नको लागि हामीले एउटा चाहिँ दलको बैठकबाट पार्टीलाई पनि अनुरोध गरिसकेका छौं। अब हामी बजेट प्रदेश सरकारका मुख्यमन्त्रीज्यूले हामीलाई 20 गते भित्रमा चाहिँ बजेट पेश गर्नुहोला भन्नुभएको छ। अब अहिले आएर यो बजेटको बेलामा मन्त्रीहरू हेरफेर गर्दाखेरि यसले राम्रो म्यासेज पनि जाँदैन, किनभने के त गर्नु पर्थ्यो, एक महिना अगाडि गर्नु पर्थ्यो। सहमति त हाम्रो त वैशाखमा सकिसकेछ नि त, त्यही सहमति सकेको टाइममै गरेको भए राम्रो हुन्थ्यो। अब बीचमा आएर हामी अब 20 गते भित्र योजनाहरू पेश गर्नु होला भनेर सरकारका प्रमुखले भन्नुभएको छ, अनि आएर अहिले एकाएक मन्त्रीहरू चेन्ज गर्ने कुरा गर्दाखेरि यसले चाहिँ अलिकता यो बाहिर पनि राम्रो खालको म्यासेज जाँदैन र यो केही बजेटमा पनि केही फेरि यसमा त्रुटिहरू हुन्छ होला भन्ने जस्तो लाग्छ। त्यो भएको भएर हाम्रो पार्टीको त एकदमै अब यो बजेटको बेलामा चाहिँ मन्त्रीहरू हेरफेर गर्ने कुरा नगर्ने कुरा भइसकेको छ।
1: मुख्यमन्त्री चेतनारायण आचार्यले अहिले सरकार परिवर्तन गर्दा 10 दिनपछि प्रदेश सरकारले निर्माण गर्ने बजेटमा असर पर्ने भन्दै बजेटपछि नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गर्ने मनस्थितिमा रहेको बुझिएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी साउन 1 गतेदेखि मन्त्रालयको संख्या घटाएर मन्त्रालयको संख्यालाई 8 कायम राख्ने नीति अगाडि सारेको छ। यसैबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हिजो 4 मन्त्रीलाई राजीनामा गर्न लगाएर 5 मन्त्री थप गर्नुभएको छ। हिजो साँझ अबेर मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री परिषद पुनर्गठन गर्दै नयाँ कार्य विभाजन पनि गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले नेपालको संविधान धारा 168 को उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा 5 जना नयाँ मन्त्रीलाई समावेश गरिएको छ। नेकपा एमालेबाट 4 जना र जनता समाजवादी पार्टी जसपाबाट 1 जना मन्त्री नियुक्त गर्दै मन्त्रालयको जिम्मेवारी तोकिएको हो। पुनर्गठित मन्त्री परिषद अन्तर्गत नेकपा एमालेबाट तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेश कुमार अग्रवालले सम्हाल्दै आउनु भएको थियो। अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो। अब नियुक्त मन्त्रीहरूको शपथ ग्रहण जेठ 25 गते सोमबारका लागि तय भएको छ। आजको संचार डेस्कबाट यो खबर लिएका छौं। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो व्यापारिक विश्राम।
5: पश्चिम नेपाललाई पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
6: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
5: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
7: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
5: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुन्निने समस्याको चेक जाँच तथा सफल उपचार,
7: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
5: र मुखको स्वास्थ्यको सुधार।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-63-218।
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाडजोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
15: इन्डोस्कोपी सेवा,
14: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
16: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
17: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि, फोन 082-563-509 र मोबाइल 98453-6523।
1: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएर थन्किएका 5 वटा होमोडायलोसिस मेसिन मरमत पछि पुनः सञ्चालनमा ल्याइएको छ। मेसिनहरू लामो समयदेखि बन्द अवस्थामा रहँदा मृगौला रोगका बिरामीहरू उपचारका लागि लामो समयदेखि पालो कुर्नु पर्ने बाध्यतामा रहेका थिए। प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसाइलीका अनुसार पोखराबाट डायलासिस सम्बन्धी प्राविधिक विज्ञ टोली बोलाएर बिग्रिएका मेसिन मरमत गरी सञ्चालनमा ल्याइएको हो। उहाँले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत सहकारी निकाय तथा निजी क्षेत्रले सीआरसी अन्तर्गत थप डायलासिस मेसिन उपलब्ध गराउन चाहेमा प्रतिष्ठान समन्वय गर्न तयार रहेको पनि बताउनु भएको छ। प्रतिष्ठानमा डायलासिस मेसिन मर्मत सेवाग्राहीलाई सहज, आजको राप्ती पोस्ट दैनिकबाट खबर लिएका छौं।
2: डिभिजन वन कार्यालय देउखुरीले वन व्यवस्थापन तथा संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले देउखुरी क्षेत्रका 27 सामुदायिक वन उपभोक्ता समूहलाई 60 लाख रूपियाँ अनुदान प्रदान गरेको छ। 50% लागत साझेदारीमा सरदर 1,07,000 देखि 3,18,000 प्रदान गरिएको उक्त अनुदान अन्तर्गत सामुदायिक वनहरूले आफ्नो कार्ययोजना अनुसार वन व्यवस्थापन, झाडी सफाई, तारबार, वृक्षारोपण तथा वन संरक्षणका कार्यक्रम सञ्चालन गर्ने गर्दछन्। कार्यालयले निश्चित समयपछि अनुगमन गरी प्रगतिको मूल्यांकन समेत गर्ने जनाएको छ। बुधबार लमहीमा आयोजित समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत सरकारवालासँग समन्वय गोष्ठी तथा बैठकमा डिभिजन वन कार्यालय देउखुरीले 27 सामुदायिक वनसँग सम्झौता पत्र हस्तान्तरण गरेको हो। कार्यक्रममा डिभिजन वन अधिकृत गणेश खड्काले सामुदायिक वनलाई संरक्षणसँगै उत्पादन, रोजगारी र समृद्धिसँग जोड्न अनुदान कार्यक्रम ल्याइएको बताउनुभयो। उहाँले छनौट भएका सामुदायिक वन तथा वन कार्यालयका कर्मचारीलाई कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिँदै समयमै नतिजा देखाउनु पर्नेमा जोड़ दिनुभयो। आजको युगबोध राष्ट्रिय दैनिकमा राधेश्याम गुप्ताले खबर लेख्नु भएको छ।
1: नेपाली कांग्रेसका महामन्त्री गुरूराज घिमिरेले समाजलाई एकताबद्ध बनाउने सबैभन्दा प्रभावकारी माध्यम खेल भएको बताउनु भएको छ। नेपाली कांग्रेस बंगलाचुली गाउँपालिका वडा नम्बर 4 कार्य समितिको आयोजनामा बुधबारदेखि शुरू भएको दोस्रो खेतुलाल नेपाली स्मृति कप क्रिकेट प्रतियोगिता 2083 को उद्घाटन गर्दै महामन्त्री घिमिरेले खेलकुद समाज र राष्ट्रलाई जोड्ने माध्यम भएको बताउनुभयो। खेलकुद मनोरञ्जनको माध्यम मात्र नभई समाज, राष्ट्र र विश्वलाई जोड्ने सशक्त माध्यम भएको महामन्त्री घिमिरेले बताउनुभयो। स्वस्थ, सभ्य र समृद्ध समाज निर्माणका लागि खेल क्षेत्रको विकास अपरिहार्य हारे रहेको बताउँदै महामन्त्री घिमिरेले खेलमा जात, भाषा, धर्म, क्षेत्र, राजनैतिक आस्था कुनै पनि विभाजन नहुने बताउनुभयो। खेलले सबैलाई एउटै सूत्रमा बाँध्ने भन्दै कार्यक्रमका प्रमुख अतिथि महामन्त्री घिमिरेले खेलकुदले अनुशासन, नेतृत्व क्षमता, सहकार्य र प्रतिस्पर्धात्मक भावनाको विकास गर्ने भएकाले युवा पुस्तालाई खेलतर्फ आकर्षित गर्न आवश्यक रहेको बताउनुभयो। खेलले समाज र राष्ट्रलाई जोड्ने काम गर्छ महामन्त्री घिमिरे। आजको गोरक्षे दैनिकमा हिमाल महराले खबर लेख्नु भएको छ।
2: थारू समुदायमा बढ़ी देखिने सिकल सेल एनिमिया तथा थालसेमिया रोगको समयमै पहिचान, रोकथाम र उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले तुलसीपुर 12 निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय घोराईको आयोजनामा जनस्वास्थ्य प्रवर्धन शाखा तुलसीपुरको समन्वय तथा ओडा नम्बर 12 र हेमनगर स्वास्थ्य केन्द्रको सहकार्यमा बुधबार ओडा कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो। आजको युगबोध राष्ट्रिय दैनिकमा खबर छ।
1: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख, विचार र टिप्पणीहरूतर्फ। आजको युगबोध दैनिकमा नव उदारवादको छायामा महँगीको दुष्चक्र, गणेश आचार्यको विचार छापिएको छ। बहुवर्षीय योजनामा टरीगाउँ विमानस्थल र सेवाग्राहीको अपेक्षा, हरिप्रसाद पाण्डेको विचार छापिएको छ भने भू उपयोग नीति लागू गर्न जरूरी शीर्षकमा युगबोध दैनिकले सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा राराताल नेपालको निलो स्वर्ग, भुवन पोखरेलको विचार छापिएको छ भने थारू संस्कृति दर्पण हेर्दा शीर्षकमा गुरूप्रसाद शर्माको विचार लेखिएको छ। सुशासन र सेवा प्रवाह शीर्षकमा सम्पादकीय छापिएको छ आजको गोरक्ष राष्ट्रिय दैनिकमा।
1: त्यसै गरी आजको गणतन्त्र दैनिकमा घामछाया स्तम्भमा पद्मप्रसाद शर्माको आजको घामछाया यो आलेख छापिएको छ। एल निनो र नेपालमा यसको प्रभाव, प्रदीप राज भण्डारीको विचार छापेको छ भने आजको गणतन्त्र दैनिकमा सबैले सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ शीर्षकमा सम्पादकीय छापिएको छ।
2: यसै गरी आजको राप्ती पोस्ट दैनिकमा के हुने नेपालको राष्ट्रिय पहिचान शीर्षकमा गोपाल खनालको विचार छापिएको छ भने संस्थान रूपान्तरणको मार्गचित्र मोतीराम भूषालको विचारसँगै राष्ट्रिय हित शीर्षकमा सम्पादकीय छापिएको छ।
1: यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौ। आजका लागि भने म अमर क्षितिज
2: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।
15: दुई देशको आपसी हितका विषयमा छलफल, संचार तथा सूचनाको क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाको भनाई, निजी स्वास्थ्य संस्थालाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध गर्न स्वास्थ्य बीमा बोर्डको निर्देशन, युक्रेनमा रूसले गरेको आक्रमणमा कम्तीमा 22 जनाको मृत्यु, 150 बढ़ी घाइते र एसीसी महिला प्रिमियर कपमा कतारलाई 8 विकेटले पराजित गर्दै नेपालको विजयी शुरूआत।
18: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
15: समाचार अब विस्तारमा। भारत भ्रमणमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच नयाँ दिल्लीमा हिजो भेटवार्ता भएको छ। भेटका अवसरमा उहाँहरूबीच नेपाल भारत सम्बन्ध, राष्ट्रिय स्वतन्त्र पार्टी र भारतीय जनता पार्टी बीचको सम्बन्ध, दुई देशबीचको आपसी हितका साथै विभिन्न आयामहरूमा छलफल भएको थियो। भेटपछि भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा सभापति लामिछानेसँग भेट्न पाउँदा आफू अत्यन्त खुशी भएको उल्लेख गर्नुभएको छ। भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग साझा समृद्ध भविष्यका लागि नजिकबाट सहकार्य गर्ने र उहाँको चाहनालाई स्वागत एवं पूर्ण रूपमा समर्थन गर्ने उल्लेख गर्नुभएको छ। भारतीय प्रधानमन्त्री मोदीले नेपाल पहिलो छिमेकी नीति अन्तर्गत एक प्राथमिक साझेदार राष्ट्र भएको र दुवै देशबीच रहेको विशेष र बहुआयामिक सम्बन्धलाई अझ उच्च स्तरमा पुर्याउन नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको उल्लेख गर्नुभएको छ। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्नुहुँदै सभापति लामिछानेले नेपाल र भारतले अतीतका सीमालाई आत्मसात गर्दै विकास कूटनीतिको नयाँ युगमा प्रवेश गर्नुपर्ने धारणा राख्नु भएको छ। सभापति लामिछानेले भारतीय प्रधानमन्त्री मोदीसँगको 1 घण्टा लामो संवाद अत्यन्तै खुशीको क्षण भएको र दुई देशबीचको साझा सभ्यतामा केन्द्रित भई आपसी विश्वास र प्रगतिको जगमा नयाँ साझेदारी निर्माण गर्न सकिने उल्लेख गर्नु भएको छ। सभापति लामिछाने भारत सरकारसँग मिलेर काम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी उत्सुक रहेको र नेपाल भारतले विकास कूटनीतिको नयाँ युगलाई आत्मसात गर्नुपर्ने प्रधानमन्त्री मोदीको दृष्टिकोणमा राष्ट्रिय स्वतन्त्र पार्टीको पूर्ण ऐक्यबद्धता र साझा समृद्धिका लागि यथार्थमा परिणत गर्न उत्सुक रहेको पनि उल्लेख गर्नुभएको छ। भेटमा भारतीय विदेश मन्त्री एस जयशंकर, प्रधानमन्त्री मोदीका प्रमुख सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्री लगायतको उपस्थिति थियो। नेपालका तर्फबाट सभापति लामिछानेकी पत्नी निकिता पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू विपिन आचार्य र दीपक बोहरा तथा दिल्लीस्थित नेपाली दूतावासका उच्च अधिकारीहरू सहभागी हुनुहुन्थ्यो। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने भारतको 5 दिने भ्रमणका क्रममा सोमबार नयाँ दिल्ली पुग्नु भएको हो। यसअघि सभापति लामिछानेले भारतीय गृहमन्त्री अमित शाह, विदेश मन्त्री डाक्टर एस जयशंकर, भाजपा अध्यक्ष नितिन नवीन लगायत उच्च पदाधिकारीहरूसँग भेटवार्ता गर्नुभएको थियो। राष्ट्रिय सभाको हिजोको बैठक पनि प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्तिको विरोधमा प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगन भएको छ। राष्ट्रिय सभाको बैठक शुरू भए लगत्तै सांसदहरूले नेपाल भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको धारणा राख्नुभयो। सांसदहरूले समस्या समाधान गर्न ऐतिहासिक तथ्यहरू र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिनुभयो। नेपाली कांग्रेसका सांसद सुनिल बहादुर थापाले नेपाल भारत सीमा सम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीति संयन्त्र मार्फत समाधान गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले नेपाल भारत सीमाका विषयमा सरकारले संयमित स्पष्ट र जिम्मेवारीपूर्ण कूटनीतिक दृष्टिकोण अपनाउनु पर्ने सुझाव पनि दिनुभयो। राष्ट्रिय हितसँग जोड़िएको विषयमा भ्रम सिर्जना गर्ने छूट कसैलाई पनि नरहेको भन्नुहुँदै गत आइतबार प्रधानमन्त्री शाहले नेपाल भारत सीमाका विषयमा दिनुभएको अभिव्यक्ति राष्ट्रहित विपरीत भएको सांसदहरूले उल्लेख गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद विष्णु बहादुर विश्वकर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने अभिव्यक्ति कहीँ कसैबाट आउन नहुने धारणा राख्नुभयो। एमाले सांसद सम्झना देवकोटाले नेपाल भारत सीमा सन् 1816 सुगौली सन्धिबाट निर्धारण भएको उल्लेख गर्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने सुझाव दिनुभयो। अध्यक्ष नारायण प्रसाद दाहालले एउटै विषयमा लामो समयसम्म लागिरहनुभन्दा कार्यसूचीमा रहेका विधेयकहरूको पारितको प्रक्रिया अघि बढ़ाउन र सभाको गरिमा कायम गरी अघि बढ़न सांसदहरूलाई आग्रह

0: कार्यालयमा बसेको बैठकले विधायन ऐन 2081 को दफा 35 को व्यवस्थाका कारण आयोगले विगतमा जारी गरेका सम्पूर्ण निर्देशिका एवं कार्यविधिहरू स्वतः निष्क्रिय भएकाले पुनः जारी गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बैठकले चिकित्सा शिक्षाको नियमन र समन्वयलाई चुस्त बनाउन आयोगका उपाध्यक्षलाई चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय प्रतिष्ठान र परिषदहरूलाई आवश्यकता अनुसार निर्देशन दिने अधिकार प्रत्यायोजन समेत गरेको छ। बैठकमा आयोगका सहअध्यक्षद्वय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र खाद्य स्वच्छता मन्त्री निशा मेहता, आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर श्रीकृष्ण गिरी, सदस्यहरू तथा राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल ढुंगाना लगायत सहभागी हुनुहुन्थ्यो। संविधान संशोधन सम्बन्धी बहस पत्र तयार गर्न गठित कार्यदलले विगतमा सरकार र विभिन्न आन्दोलनरत पक्षबीच भएका सम्झौता र सहमतिहरू अध्ययन गर्ने भएको छ। कार्यदलले संविधान संशोधनसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सम्बन्धित सम्झौताका प्रतिलिपि उपलब्ध गराउन सम्बन्धित मन्त्रालयहरू र सरकारी कार्यालयहरूलाई आग्रह गरेको छ। कार्यदलका सदस्य सचिव लीलाधर सुवेदीका अनुसार बहस पत्र तयार गर्ने क्रममा विगतका वार्ता छलफल तथा लिखित सहमतिहरूमा संविधान सम्बन्धी विषय कसरी समेटिएका थिए भन्ने अध्ययन गर्न सबै मन्त्रालय र कार्यालयहरूलाई पत्राचार गरिसकिएको छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार असीम शाहको संयोजकत्वमा गठित कार्यदलले संविधान निर्माण तथा कानूनका क्रममा विभिन्न समुदाय क्षेत्र र सरकारवाला पक्षले उठाएका माग तथा ती माग सम्बोधनका लागि सरकारले गरेका प्रतिबद्धताको समग्र अध्ययन गर्न थालेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना दिनुभएको छ। 2063 जेठ 21 गते तत्कालीन पुनस्थापित संसदले जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो। उपराष्ट्रपति रामसाहेब प्रसाद यादवले शुभकामना दिनुहुँदै जातीय भेदभाव विरूद्ध जनस्तरमा चेतना वृद्धि गर्नुपर्नेमा जोड़ दिनुभएको छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमी सिन्हाले संचार तथा सूचना प्रविधि क्षेत्रलाई प्रविधि मैत्री बनाई विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्रालयमा हिजो बसेको विषयगत समितिको बैठकमा मन्त्री डाक्टर तिमी सिन्हाले जनतालाई सचेत र शिक्षित बनाउनु आम संचार माध्यमको प्रमुख जिम्मेवारी भएकाले लोक कल्याणकारी विज्ञापनको नियमन गर्नु पनि आवश्यक भएको बताउनुभयो। मन्त्री डाक्टर तिमी सिन्हाले पुराना कानूनहरूलाई समयानुकूल परिमार्जन र आवश्यकता अनुसार नयाँ कानूनी सुधारलाई सरकारले प्राथमिक राखेको बताउनुभयो। उहाँले संसदलाई प्रभावकारी कानून निर्माण गर्ने संस्थाका रूपमा सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो।
1: मिडियाले देश र जनतालाई सुसूचित गर्ने काम गर्नुपर्छ, एउटा हाम्रो प्रायोरिटी। पार्लियामेन्टलाई कानून निर्माण एउटा महत्वपूर्ण थलोको रूपमा विकास गर्ने छ। मूल कुरा भनेको चाहिँ समस्याको समाधान हो। त्यसमा एउटा यस्तो बढी राम्रो एउटा कुनै मेकानिजम जसबाट चाहिँ सजिलै स्किम्सहरू तिनै लेयरमा कम्युनिकेट हुन सक्थ्यो र तिनै तहबाट चाहिँ एकअर्कालाई सहयोग गरेर हामीले काम गर्न सक्छौँ जस्तो लाग्छ। नयाँ नयाँ आवश्यकता अनुसारका नयाँ कानूनहरू पनि तर्जुमा गराउने कार्यलाई चाहिँ हामीले महत्वका साथ अगाडि बढाएका छौँ।
0: मन्त्री डाक्टर तिमी सिन्हाले सूचना तथा संचार क्षेत्रका समस्या समाधानमा तीनै तहका सरकारबीच समन्वय अझ सुदृढ बनाउन व्यवस्थित संयन्त्र र एकीकृत प्रणालीको विकास गरिने बताउनुभयो। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सुनारले संचार क्षेत्रलाई व्यवस्थित बनाउन संघीय मन्त्रालयले सबै प्रदेशलाई समेट्ने स्पष्ट छाता कानून ल्याउनु पर्ने आवश्यकता उठाउनुभयो। बैठकमा सूचना तथा संचार मन्त्रालयका सचिव लक्ष्मी कुमारी बस्नेतले सूचना तथा संचार क्षेत्रका निकायहरूमा विषयगत समस्याको एकीकृत जानकारी आवश्यक रहेको बताउनुभयो। प्रदेश र स्थानीय तहको बजेट विनियोजनमा संचार तथा सूचना क्षेत्रको विकासलाई प्राथमिकता दिइनुपर्नेमा उहाँले जोड़ दिनुभयो। बैठकमा विभिन्न विभाग र निकायका प्रमुखहरूले श्रमजीवी पत्रकारहरूको सुरक्षाका लागि बीमा सुनिश्चितता तथा अनलाइन संचार माध्यमको दर्ता र नवीकरण प्रक्रियालाई सरलीकरण बनाउनुपर्ने सुझाव दिनुभयो। बैठकमा संचार तथा सूचना क्षेत्रका विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्नुहुने सरकारवालाहरूले सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकता एआईको माध्यमबाट बढ़दो भ्रामक सूचना र साइबर अपराध नियन्त्रण गर्न नीतिगत स्पष्टता र प्रेस पासका विषयमा सरल र पारदर्शी प्रणाली अवलम्बन गर्नुपर्ने सुझाव दिनुभयो। बैठकले विषयगत समितिको बैठक तथा निर्णय सम्बन्धी कार्यविधि 2083 स्वीकृत गर्दै भविष्यमा निर्णय कार्यान्वयनको नियमित अनुगमनको व्यवस्था समेत गरेको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संगठन सुदृढीकरणमा लाग्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। नेकपा एमाले संगठन विभागको आयोजनामा सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशालाको हिजो राजधानीमा उद्घाटन गर्नुहुँदै अध्यक्ष

0: ले पार्टी एकता कायम गर्नुपर्नेमा जोड दिनुभयो। अध्यक्ष ओलीले संगठनमा पछिल्लो दिनमा देखिएका चुनौतीको सामना गर्न सक्ने शक्ति बनाउने गरी एकताबद्ध भई लाग्न आह्वान पनि गर्नुभयो। अध्यक्ष ओलीले एमाले देश शान्ति विकास समृद्धि र लोकतन्त्रप्रति समर्पित पार्टी भएकाले प्रतिशोधको भावनामा कसैले कुनै पनि काम गर्न नहुने बताउनुभयो। अध्यक्ष ओलीले सरकारका कदमहरूप्रति प्रश्न गर्नुहुँदै देश सञ्चालनका लागि दूरदर्शिता र परिपक्वता चाहिने बताउनुभयो। उहाँले वर्तमान राज्य संयन्त्र अराजक बनेको दावी पनि गर्नुभयो। स्वास्थ्य बीमा बोर्डले निजी स्वास्थ्य संस्था अर्थात अस्पताललाई आकस्मिक सेवा आवश्यक पर्ने बिरामीको बीमा सुविधा अन्तर्गत उपचारको प्रबन्ध मिलाउन निर्देशन दिएको छ। बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर पवन कुमार शाहले कुनै पनि बिरामीलाई आकस्मिक उपचार गर्नुपर्ने देखिएमा मात्र बीमा अन्तर्गतका स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिइएको बताउनुभयो। बोर्डले जेठ 16 गतेबाट वित्तीय स्रोतको अभावलाई मध्यनजर गर्दै अर्को निर्णय नभएसम्मका लागि बीमा कार्यक्रममा आबद्ध निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा स्थगन गरेको थियो। बोर्डले बीमामा भार पर्ने गरी सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक उपचार सेवा प्रदान गर्न आग्रह समेत गरेको छ। सेवाग्राहीलाई समेत सेवा प्रदायक संस्था र स्वास्थ्य कर्मीमाथि अनावश्यक दबाव सिर्जना गरी आवश्यकता बाहेकका अवस्थामा सेवा गर्न बाध्य नपार्न समेत आग्रह गरिएको छ। बोर्डमा आबद्ध 36 निजी अस्पतालले बीमितलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएका थिए। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले न्याय प्रणालीको सुदृढीकरणका लागि बार र बेन्चको सहकार्य आवश्यक भएको बताउनु भएको छ। सर्वोच्च अदालत बार एसोसिएशनले हिजो उहाँको स्वागत तथा पूर्व प्रधान न्यायाधीश प्रकाश मानसिंह राउतको विदाईका लागि आयोजित कार्यक्रममा उहाँले न्याय क्षेत्रको सुधारका लागि बार र बेन्चबीच सहकार्य हुँदा न्याय सम्पादन सहज हुने बताउनुभयो। निवर्तमान प्रधान न्यायाधीश राउतले बार र बेन्चबीच सुमधुर सम्बन्ध विगतदेखि नै रहिआएको र सर्वोच्चमा मुद्दाको संख्या बढ़ेसँगै त्यसलाई घटाउनेतर्फ वर्तमान नेतृत्वले पनि ध्यान दिन सुझाव दिनुभयो। लुम्बिनी प्रदेश सरकारमा 5 मन्त्री नियुक्त हुनुभएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्री परिषद फेरबदल गर्दै 5 नयाँ मन्त्री नियुक्त गर्नुभएको र त्यसमा नेकपा एमालेका 4 र जनता समाजवादी पार्टी जसपाका 1 रहनु भएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। यसअघि लुम्बिनी प्रदेश सरकार बाट नेकपा एमालेका 4 मन्त्रीले राजीनामा दिनुभएको थियो। पर्वत जिल्लाको महाशिला गाउँपालिकाको महाशिला क्षेत्र पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा चर्चामा आउन थालेको पर्वत संवाददाता राजन पौडेल बताउँछन्।
1: पर्वत जिल्लाको महाशिला गाउँपालिकामा रहेको एसियाकै ठूलो शिला भएको दावी गरिएको महाशिलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अभियान तीव्र बनाइएको छ। पर्यटन प्रवर्धन मार्फत स्थानीय आर्थिक समृद्धि हासिल गर्ने लक्ष्य सहित यस शिला क्षेत्रमा विभिन्न पूर्वाधार तथा पर्यटन मैत्री कार्यक्रमहरू अगाडि बढ़ाइएका छन्। महाशिलाको संरक्षण प्रचार प्रसार तथा पर्यटकीय आकर्षण बढ़ाउन निरन्तर प्रयास भइरहेको बताउनुहुन्छ शिला क्षेत्र विकास समितिका अध्यक्ष राजु प्रसाद पौडेल।
2: 231 वर्ष पहिला भारतका सुविख्यात समाज सुधारक नीलकण्ठ बहिनी स्वामीनारायण 3 दिन 3 रात यो महाशिला क्षेत्रको गर्भगृहमा तपस्या गरेको भन्ने कुरा प्रमाण जुट्यो। उहाँहरूको विज्ञ टिम यहाँ आएर हेर्नुभयो, करिब 8-9 महिना लाग्यो यो कामका लागि।
1: स्थानीय वासीहरूका अनुसार प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो क्षेत्र प्राकृतिक उपचार योग साधना तथा मानसिक शान्ति खोज्नेहरूका लागि महत्वपूर्ण गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ। पर्यटन मार्फत पर्वतवासीको आर्थिक समृद्धि हासिल गर्न यो योजना निकै महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुहुन्छ महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी प्रसाद भूषाल।
3: महाशिला गाउँपालिकाभित्र रहेका पर्यटकीय स्थलहरूलाई अगाडि बढाउने क्रममा महाशिला गाउँपालिकाले पूर्वाधार निर्माणका कुरा छ, यसलाई संघले प्रदेशले स्थानीय सरकारले चिन्तेको लगानीमा हामीले निरन्तर अगाडि बढाइरहेका छौँ।
1: पर्वत जिल्लाको पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको शिला क्षेत्रमा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक आउन थालेका छन्। महाशिलालाई प्रदेशकै पहिचानका रूपमा विकास गर्न नीति योजना सहित अगाडि बढ्ने बताउनुहुन्छ गण्डकी प्रदेश सरकारका पर्यटन तथा उद्योग मन्त्री यशोदा रिमाल।
4: निरन्तर प्रदेश सरकारले जति सक्दो आफ्नो उपस्थिति जनाइरहेको छ, थुप्रै विकास गर्नुपर्ने हाम्रो नीतिले हाम्रो विधिले दिने सक्ने गरी सहयोग पक्कै पनि गर्नेछु।
1: प्राकृतिक धार्मिक तथा सांस्कृतिक सम्भावनाले भरिपूर्ण महाशिला क्षेत्रको व्यवस्थित विकास र प्रचार प्रसार गर्न सकिएमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्नेछ। यस क्षेत्रले सरकारले लिएको पर्यटन भित्राउने नीति साथै स्थानीय रोजगारी सिर्जना गर्दै समग्र क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ। राजन पौडेल, रेडियो नेपाल पर्व।
0: नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले पार्टीभित्र

0: पछिल्लो समयमा देखिएका विमति र फरक मतलाई छलफल संवाद र सहमतिका माध्यमबाट समाधान गर्ने निष्कर्ष निकालेको छ। संसदीय दलका नेता एवं मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा हिजो बसेको संसदीय दलको बैठकले विमति र फरक मतलाई संवाद र सहमतिकै माध्यमबाट समाधान गर्ने निष्कर्ष निकालेको नेताहरूले जानकारी दिनुभएको छ। दलका नेताप्रति अविश्वास गर्दै पार्टीका प्रदेशसभा सदस्यहरूले हस्ताक्षर संकलन गरेपछि दलको बैठक बसेको हो। बैठकले कांग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेश समिति पूर्ण रूपमा एकताबद्ध रहेको निर्णय समेत गरेको छ। बैठकले मुलुकको वर्तमान परिवेश तथा नेपाली कांग्रेसको ऐतिहासिक भूमिका एवं जिम्मेवारीका सन्दर्भमा छलफल पनि गरेको थियो। पर्वतको कुस्मा नगरपालिका दुई सिट अरमादीमा ट्रक र मोटरसाइकल एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। पोखराबाट मुस्ताङ जाँदै गरेको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोकिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मोटरसाइकल चालक जलजला गाउँपालिका नौ बनौ निवासी 40 वर्षीय हिरा गर्बुजा र मोटरसाइकलको पछाडि सवार कुस्मा नगरपालिका एक मालढुङ्गाका 35 वर्षीय सुजन भण्डारी रहेको प्रहरीले जनाएको छ। नेपालगंज उपमहानगरपालिका पछिल्लो समय बढ़दो ई रिक्साको चापले ट्राफिक व्यवस्थापनमा चुनौती थपेको छ। नेपालगंज संवाददाता नवीन गिरीको यो रिपोर्ट।
1: नेपालगंज उपमहानगरपालिकाले ई रिक्सा व्यवस्थापनलाई व्यवस्थित सुरक्षित र दीर्घकालीन समाधानतर्फ लैजान दर्ता अभियान र चालक सचेतना कार्यक्रम अघि बढ़ाएको छ। त्यसका लागि सड़कमै उत्रिएर सचेतीकरण थालिएको छ। नगर प्रमुख प्रशान्त विष्ट ई रिक्साले सर्वसाधारणको आवाजातमा सहजता ल्याए पनि नगरमा आवश्यकता भन्दा बढ़ी ई रिक्सा सड़क अनुशासन पालना नगरी जथाभावी गुड्दा सर्वसाधारणमा त्रास पनि उत्तिकै छ। जथाभावी मोड्ने भीड़भाड़ गर्ने प्रवृत्तिले ट्राफिक व्यवस्थापनलाई कमजोर बनाएको छ। सुरक्षा निकायले पनि यसलाई ट्राफिक व्यवस्थापनसँगै जनसुरक्षासँग जोड़िएको विषयको रूपमा लिएको छ। नियम पालना र सुरक्षित सञ्चालन नभए दुर्घटना र जाम दुवै बढ्ने भएकोले व्यवस्थापन जरूरी रहेको प्रहरी अधिकारीहरूको भनाइ छ। बाँके प्रहरी प्रमुख अंगुर
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825635775।
3: सम्पर्क नम्बर 98478726873।
4: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: हिराले खाएको दाँत निकाल्ने,
5: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
9: खाली ठाउँमा दाँत राख्ने,
5: दाँतको जरैदेखि उपचार गर्ने,
9: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
5: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
10: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
8: सम्पर्क फोन नम्बर 0825904662 98295053।
7: आया मम्मी मम्मी दाँत दुख्यो।
11: मम्मी मेरो दाँत भङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
12: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
13: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
11: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
13: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
14: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
15: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
16: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
17: सम्पर्क फोन नम्बर 0825902222।
11: जु रोड त्रुटि पुकार खैनी जस्ता त्रुटिजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
18: मह सेवन जीव जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
19: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
18: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
20: शुद्ध महका लागि कहाँ जाने त?
21: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
20: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
22: शुद्ध मह तथा मौरी जन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
23: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
22: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
24: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
24: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 0825908 47 0825908 47।
25: लौ न लौ लौ चट्याङ पर्न आँटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
26: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
27: हो र
26: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
27: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
26: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
27: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
26: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
29: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने।
30: सक्कु जे लौ खबर सुने।
29: 300 सैया के संजीवनी टीचिंग अस्पताल आप अपनो कनक सेवा म।
30: आप बेराम परले से दुरा करक लाग डांग से बाहर जाइनी पर्ना।
29: छुटी छुटी से भारी हो सक्कु मेरक रुआगक बिरुआ करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
30: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेरके बा।
29: ओपीडी सेवा, भर्ना सेवा,
30: सक्कु मेरिक ऑपरेशन सेवा,
29: आईसीयू सेवा, रेडियोलोजी सेवा,
30: अस्थ के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
29: संजीवनी टीचिंग हॉस्पिटल घोराई उपमहानगर पालिका ओडा नंबर 3 बर्गदुआ दांग। संपर्क फोन नंबर 97090065225
30: 0825911
29: 591102
30: 0825911103
29: 591104 और 591105।
0: पिता के भयो तिमीलाई घुम्छौ र बसिछौ के हुनु नि बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेनौ अब त आश्रय मरिसक्यो के कुरा गर्छ नि हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
1: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिकमै जान्छु
2: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
3: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
2: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
5: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बाट भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्डा हुने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9847826001
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्
6: डाक्टरद्वारा दिइने सेवाहरू
8: लामो समयसम्म टाउको दुख्ने मुटुको ढुकढुकी बढ्ने तर्सने वा डराउने हातखुट्टा झमझम गर्ने वा पोल्ने काम्ने बेहोस हुने धेरै रक्सी खाने लागु पदार्थ सेवन गर्ने जिउ दुख्ने निद्रा र भोक नलाग्ने यौन इच्छामा कमी हुने बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि
6: नोट अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा
8: सम्पर्क मोबाइल नम्बर 9857844722 9857835060 सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड जाँच

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड
1: स्वदेश तथा विदेश का 5 स्टार होटल रेस्टुरेंट र रिसोर्ट 100% रोजगारी को सुवर्ण अवसर
2: क्षेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम में भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना को लागि
2: अब दान को घोराही बजार में रहेको होटल पौवा में होटल तथा पर्यटन तालिम संचालन हुँदैछ नोट सीट र समय एकदम सीमित छ आज संपर्क गर्नुहोस्
1: तालिम में दिइने विषयहरू
2: स्पेशल कुक तालिम इंडियन चाइनीज कन्टिनेन्टल र इटालियन
1: स्पेशल शेफ तालिम
2: जापानीज सुशी तालिम
1: वेट्रेस
2: टूरिस्ट गाइड
1: हाम्रा विशेषताहरू
2: स्वदेश तथा विदेश का 5-स्टार होटल मा काम गर्नु भएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
1: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
2: जापान दुबई युरोप का विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावर को व्यवस्था भएको
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
2: तालिम सात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
1: सम्पर्क मोबाइल 98410-17-09
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
3: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
4: उपचार हुने रोगहरू पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
3: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
4: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
3: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
4: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
3: हामी कहाँ फार्मेसी ल्याब पंचकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिन का साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिशियन डाक्टर सुनील लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
5: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61694

0: छोपेर बसिराख औषधि गर्न जानु भनेको मान्ने हैन
1: अय्या अस्ति भक्कर त औषधि गरेको 20 को 19 भएको हैन
0: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ
1: आफू यहाँ दुखेर मर्नु भइसक्यो तिमी भन न कहाँ जाउँ म
0: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न अनि चाँडै निको हुन्छ
2: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र टल्काउने नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने गिजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घुराई दाँत
3: सम्पर्क फोन नम्बर 082-5-63-0-27
6: 98-41-68-47-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98-577-71-546

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्लाट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन भाइला लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
2: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98498887741
5: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लोड तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
5: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
5: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
6: छालामा दागहरू आउने कपाल झर्ने
5: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
6: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
5: बारम्बार गर्भपतन भएमा
6: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
5: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
5: बिना कारण शरीरको तौल घटेमा
6: ढाड दुखेमा कम्मर दुखेमा
5: गाउट तथा युरिक एसिडको समस्या
6: बारम्बार आँखा रातो भएमा
5: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा
5: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
6: लामो समयदेखि छाला कडा भएमा
5: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
6: युवा अवस्थामा पक्षघात भएमा
5: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
5: कम उमेरमा हृदयघात मुटु रोग भएमा
6: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
5: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: फोन नम्बर 0825916077
5: मोबाइल नम्बर 98578443 परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली
6: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
7: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने हाच्छिउ आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
6: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
7: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
6: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
2: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
7: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
4: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: कार्यक्रमहरू:
4: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
6: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
8: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684, 98512-32328
4: र 98578-37255।
10: मध्य पश्चिम जाङ च्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भुसालको नमस्कार। एमालेका चार मन्त्रीलाई राजीनामा दिन लगाउनु भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले 5 नयाँ मन्त्री थप गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले मन्त्री परिषद पुनर्गठन गर्दै नयाँ कार्य विभाजन पनि गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषदमा 5 नयाँ मन्त्रीलाई समावेश गरिएको छ। नेकपा एमालेबाट 4 र जनता समाजवादी पार्टी जसपाबाट 1 मन्त्री नियुक्त गर्दै एमाले लगायत जिम्मेवारी समेत तोकिएको छ। पुनर्गठित मन्त्री परिषद अन्तर्गत एमालेबाट तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डेलीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेश कुमार अग्रवालले सम्हाल्दै आउनु भएको थियो। अग्रवालको स्थानमा आहिरलाई मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण जेठ 25 गते सोमबारका लागि तय भएको छ। विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकको बारीले बगाउँदा मृत्यु भएको छ। रोल्पाको गंगादेव गाउँपालिका 6 स्थित बुद्धि विकास माध्यमिक विद्यालयबाट घर फर्किने क्रममा ठाडो खोलामा आएको बारीले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएको हो। बुधबार विद्यालय छुट्टी पश्चात घर फर्किरहेका बेला 81 आएको बारीले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। मृत्यु हुनेमा स्थानीय निमबहादुर खड्काका 7 छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 छोरा समीर खत्री रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार खोला तर्ने क्रममा बगेका दुवै बालकलाई करिब 150 मिटर तल पुर्याएको थियो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिग्रिएर थन्किएका हेमोडायलाइसिस सेवा मर्मत गरेर सञ्चालनमा ल्याइएको छ। मेसिन बिग्रिएर थन्किएपछि मृगौला रोगका बिरामीहरू लामो समयदेखि पालो कुर्न बाध्य रहँदै आएका थिए। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख निर्देशक तथा सह प्राध्यापक डाक्टर सुरेश रसाइलीले पोखराबाट हेमोडायलाइसिस सम्बन्धी प्राविधिक विज्ञको टोली बोलाएर बिग्रिएको डायलिसिस मेसिनहरू बनाएको बताउनुभयो। मेसिनहरू बनेपछि बिरामीहरू थप लाभान्वित भएको उहाँले बताउनु भएको छ। उहाँका अनुसार प्रतिष्ठानमा लामो समयदेखि 5 डायलिसिस मेसिन बिग्रिएर थन्किएका थिए। डायलिसिस मेसिन बनेर सञ्चालनमा आएपछि बिरामीहरू खुशी भएका छन्। मेसिन बनेपछि इमर्जेन्सीमा डायलिसिस गराउँदै आएका 22 बाट घटेर 3 आएको निमित्त कार्यालय प्रमुख डाक्टर रसाइलीले बताउनुभयो। मेसिन बनेपछि दैनिकी थप 11 मृगौलाका बिरामीहरूले डायलिसिस सेवा प्राप्त गरिरहेका छन्। 3 शिफ्टमा चल्ने प्रतिष्ठानको डायलिसिस सेवा दैनिकी 33 बिरामीले प्राप्त गर्दै आएका छन्। बिहान 7 बेलुका 10 चल्ने डायलिसिस सेवाबाट हालसम्म 91 मृगौलाका बिरामीहरू लाभान्वित भइरहेका छन्। डायलिसिस सेवालाई प्रभावकारी बनाउन नर्सिङ इन्चार्ज सहित 18 नर्सिङ स्टाफलाई तालिम समेत दिइरहेको छ। हाल प्रतिष्ठानमा 15 हेमोडायलिसिस सेवा सञ्चालनमा रहेका छन्। डाक्टर रसाइलीले मेसिन थपिएपछि अरू थप वेटिङमा रहेका 54 मृगौलाका बिरामीलाई सेवा दिन सकिने जानकारी दिनुभयो। तुलसीपुर थारू समुदायमा बढ़ी देखिने सिकल सेल एनिमिया तथा थालसिमिया रोगको समयमै पहिचान, रोकथाम र उपचार सेवामा पहुँच विस्तार गर्ने उद्देश्यले तुलसीपुर 12 निशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालय घोराईको आयोजनामा जनस्वास्थ्य प्रवर्धन शाखा तुलसीपुरको समन्वय तथा ओडा नम्बर 12 र हिमनगर स्वास्थ्य केन्द्रको सहकार्यमा बुधबार ओडा कार्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो। तुलसीपुर 12 ओडा अध्यक्ष खुशीराम चौधरीले थारू समुदायमा वंशानुगत रूपमा देखिने सिकल सेल र थालसिमिया रोगको समयमै पहिचान गरी
आवश्यक उपचार तथा सरकारी सेवा सुविधा सम्म पहुँच सुनिश्चित गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षणका क्रममा पोजेटिभ रिपोर्ट देखिएका व्यक्तिहरूलाई सरकारले उपलब्ध गराउने स्वास्थ्य सेवा तथा सुविधाको प्रक्रियामा समावेश गर्न सहज हुनेछ। शिविरमा 400 जनाको रगतको

भागिता रहेको थियो। शिविरमा जिल्ला स्वास्थ्य कार्यालय घोराहीका ल्याब टेक्निसियन उज्जवल कुमार पौडेल, मलेरिया रोग फोकल पर्सन कमल चन्द, हेमनगर स्वास्थ्य केन्द्रका प्रमुख मोहन कुमार शर्मा, बेलटाकुरा स्वास्थ्य चौकीका प्रमुख चित्र बहादुर ओली, ओडा नम्बर 12 का जनप्रतिनिधि तथा स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो। देउखुरी डिभिजन वन कार्यालय देउखुरीले वन व्यवस्थापन तथा संरक्षणलाई प्रभावकारी बनाउने उद्देश्यले देउखुरी क्षेत्रका 27 वटा सामुदायिक वन उपभोक्ता समूहलाई 60 लाख रूपियाँ अनुदान प्रदान गरेको छ। 50% लागत साझेदारीमा सरदर 1,07,000 देखि 3,18,000 सम्म प्रदान गरिएको उक्त अनुदान अन्तर्गत सामुदायिक वनहरूले आफ्नो कार्ययोजना अनुसार वन व्यवस्थापन, झाडी सफाई, तारबार, वृक्षारोपण तथा वन संरक्षणका कार्यक्रम सञ्चालन गर्ने भएका छन्। कार्यालयले निश्चित समयपछि अनुगमन गरी प्रगतिको मूल्याङ्कन समेत गर्ने जनाएको छ। बुधबार लमहीमा आयोजित समृद्धिका लागि वन कार्यक्रम अन्तर्गत सरकारवाला संघको समन्वय गोष्ठी तथा बैठकमा डिभिजन वन कार्यालय देउखुरीले 27 वटा सामुदायिक वनसँग सम्झौता पत्र हस्तान्तरण गरेको हो। डिभिजन वन कार्यालय देउखुरीका प्रमुख गणेश खड्काको अध्यक्षता तथा सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष हरिप्रसाद भूषालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वन कार्यालयका कर्मचारी, विभिन्न सामुदायिक वन उपभोक्ताका समूहका पदाधिकारी तथा सरोकारवालाको सहभागिता रहेको थियो। वन कार्यालयका अनुसार प्रदान गरिएको अनुदानबाट सामुदायिक वन क्षेत्रको संरक्षण, हरियाली प्रवर्धन, जैविक विविधता र विविधता संरक्षण तथा स्थानीय स्तरमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा दिचिङ अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाँटीको जाँच तथा शल्यक्रिया
1: लामो समयदेखि कान पाक्ने कान नसुन्ने कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था
1: लामो समयदेखि पिनास नाकमा मासु पलाएको गन्ध थाहा नपाउने नाक बन्द हुने रोगको उपचार तथा अपरेशन
0: घाँटी दुख्ने घाँटीमा मासु पलाएको सास फेर्न अप्ठ्यारो हुने घाँटी सुनिएको घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि मोबाइल नम्बर 98494667487
2: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना
3: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर घोराही दाङमा
2: डाक्टरद्वारा गरिने उपचारहरू
3: कलेजोमा पहेलो जन्डिस कालो जन्डिस फ्याटी लिभर अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार
2: हर्निया हाइड्रोसिल एपेन्डिस पाइल्स फिसर फिस्टुला शरीरमा पलाएको मासु लाइपोमा गाँठा गुठी आदिको सफल अपरेशन सेवा
3: कलेजो प्रत्यारोपण पित्त थैलीको पत्थरीको अपरेशन सेवा
2: मुसा कोठी यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा
3: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा
2: सुगरको कारणले प्यान क्रियासमा भएको समस्याको उपचार गरिने
3: कलेजो पित्त थैली प्यान क्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा
4: बिरामी जाँच्ने मिति यही जेष्ठ 23 गते शनिबार
5: समय बिहान 9 बजेदेखि
6: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
7: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बालमन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57 100

0: बंद पालन में
1: वाई नेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वाई नेट अब सब कनेक्टेड
2: हमी जन्मदात नहीं शिकारियों शिकारी
3: पूरे टैलेंट मलाई चाहिए
4: बीएफएक्स सिनेमाज कुराही दस नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
5: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो
4: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
6: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
7: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
6: हुलासले बनाउँदैछ परिवार एक साथ
8: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर वान
9: अर्को वर्ष यसलाई कष्ट बनाएर तपाईँकै हातबाट छात्र
8: लाली बजार र मिज्यू
10: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है म
11: के टेन्सन लिएर
8: खुसीको खबर खुसीको खबर खुसीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
13: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
14: तर यहाँनिर के भन्दा सामान्य नागरिकले तिर्ने भनेको त के हो त भन्दाखेरि तपाईँको उसले शिक्षा स्वास्थ्यमा उसको बढी खर्च हुन्छ जसको थोरै आमदानी हुन्छ त्यसको ठूलो हिस्सा चाहिँ खाना र शिक्षा स्वास्थ्यमा खर्च हुन्छ थोरै आमदानी हुन्छ अब शिक्षा स्वास्थ्यको क्षेत्रमा के भयो भन्दाखेरि अहिले सैद्धान्तिक हिसाबले हेर्दाखेरि तपाईँको प्राइभेट हस्पिटल प्राइभेट चाहिँ तपाईँको बोर्डिङ स्कुलमा पढ्नेहरूलाई चाहिँ 3% ट्याक्स लगाएछ त्यो ठिकै हो बिलमा 3% भन्ने कुरो मान्छेलाई त्यो झडक्क सोद्धाखेरि ठिकै जस्तो लाग्छ तर अहिले पछिल्लो चरणमा हेर्ने भने असाध्य दूर दराजमा पनि बोर्डिङ स्कुल भनेर चाहिँ खुलिया छन् र सामान्य मान्छे तपाईँको रेमिटेन्समा गएका मान्छेको बच्चाहरू चाहिँ नर्सरीमा पढ्ने केजीमा पढ्ने बच्चाहरूलाई पनि बोर्डिङमा पढ्छन् र तिनले अब 3% ट्याक्स तिर्नुपर्छ विद्यार्थीले पढ्नको लागि ट्याक्स तिर्ने तपाईँको फी तिर्ने त कुरा ठिकै थियो तर ट्याक्स तिर्ने बिरामीले औषधि गर्ने बेलामा चाहिँ ट्याक्स तिर्ने भन्ने कुरा मलाई के भन्दा यो नलाइदिए अब हुन्थ्यो अब यसबाट उठ्ने रकम भनेको पनि जम्मा 4 खरब 59 अरब मात्रै उठ्या हो होइन जबकि 22 अरब भन्दा बढी त अहिले चाहिँ भैपरि आउनेमा चालु खर्च राखेको छ बजेटमा बरु त्यो भैपरिबाट तपाईँको 4-5 जुन चाहिँ अर्ब छ त्यो अर्ब कहाँ चाहिँ नि हो त्यहाँ खास गरेर चाहिँ दलितहरूको निम्ति चाहिँ त्यो लगाउने भने अब त्यही भइपरि खर्चबाट चाहिँ 4-5 अर्ब झिकेर चाहिँ दलितहरूको निम्ति अथवा अरू विपन्न वर्गको चाहिँ हितमा राम्रो विद्यालयहरू दिने कुरामा खर्च गर्दै अब हुन्थ्यो अब उद्देश्य राम्रो देखिन्छ तर जुन मिन्स चाहिँ जहाँ लगाइयो नि त्यो चाहिँ के भयो भन्दाखेरि मर्का पर्ने ठाउँमा अथवा चाहिँ त्यसलाई जस्टिफाई गर्न गाह्रो हुने नर्सरीको बच्चाले बिलमा चाहिँ तपाईँको 3% क्षमता शुल्क तिर्नु भनेको चाहिँ सुन्दाखेरि कस्तो लाग्छ त्यो हुनाले चाहिँ यो चाहिँ अलिकति चाहिँ विचार पुगेन कि खालि आमदानीको दृष्टिबाट हेरियो कि यसमा पुनर्विचार गर्नुहुन्छ एक दुई ल यो चाहिँ बाटो उठाएको रकमको एउटा डेडिकेटेड कोष बनाएर त्यो पैसा चाहिँ शिक्षा शुल्कको पैसा चाहिँ तपाईँ कोषमा जाने, एउटा कोषमा जाने, त्यस्तै स्वास्थ्य एउटा कोषमा जाने र त्यो कोषको पैसा सम्पूर्ण उहाँहरूले अहिले भने जस्तो मानिसहरूलाई खर्च भएको देखिनु पर्यो नि त, त्यसको हिसाबै बेग्लै हुनु पर्यो। अब त्यो पैसा गएर चाहिँ सर्वसञ्चित कोषमा जाने, त्यहाँबाट कहाँ जान्छ कहाँ जान्छ, अन्यलका अन्यल भयो भने त काम लागेन नि। त्यसले गर्दाखेरि त्यो क्लियरिटी पनि अलि भएन, त्यो कन्सेप्चुअल क्लियरिटी गरेर त्यसपछि चाहिँ अलिकति सोचेर ल्याउनु पर्थ्यो नि। अर्को वर्ष ल्याए भने त अर्को वर्ष ल्याए भने त अलिकति कन्भिन्स गर्ने हिसाबबाट, आवश्यकता पुष्टि हुने हिसाबबाट ल्याउनु पर्थ्यो भन्ने मेरो चाहिँ यो फर्को आयो। त्यसै गरी चाहिँ तपाईँको यो चाहिँ बिजुलीमा चाहिँ 5% भ्याटको कुरा छ है। भ्याटको कुरा वास्तवमा नेपालीले आफूले उत्पादन गरेको कुरा र बिजुली चाहिँ सबभन्दा बढी उपभोग गरोस् भन्ने हो। बिजुलीलाई सकेसम्म सस्तो गराउने कुरामा चाहिँ सरकार लाग्नुपर्छ। त्यसको म्यासिभ उपभोग भयो भने के हुन्छ भने हाम्रो पेट्रोलियम प्रोडक्ट उपयोग चाहिँ कम हुन्छ, आयात कम हुन्छ र त्यसले मुलुकलाई चाहिँ एउटा आत्मनिर्भर अवस्थामा पनि राख्छ। त्यसले गर्दाखेरि यस्तो कुराहरूमा, क्रिटिकल कुराहरूमा चलाउँदाखेरि चाहिँ अब एउटा राज्यको सुरक्षाको दृष्टिले, त्यसपछि गएर चाहिँ अरू चाहिँ तपाईँको आयात निर्यातको जुन एउटा स्ट्रक्चरल प्रब्लम छ त्यसलाई के असर पर्छ भन्ने हिसाबले यो सबै सारा कुरालाई विचार गर्नुपर्थ्यो। तर के भन्दा अलिकति अब बजेट निर्माण गर्ने बेला हतार त हतारै भयो, छोटो समय भयो होइन, सबै कुरा एनालिसिस गर्न, सबै कुरा इम्प्याक्टको बारेमा तपाईँको अन्दाज गर्न पनि समय भएन होला। तर यस्ता कमी कमजोरी ल्याप्सेसहरू पनि देखिन्छ।
11: जस्तो अब यो करकै कुरा गर्दाखेरिमा अर्थमन्त्रीले यो कर भनेको जुन लगाएको छौ 5% भनेर 5% भेट्दैन, जस्तो 150 युनिट एउटा घरको उठ्छ भने 50 युनिट त उसले सहुलियत पाउँछ, 50%मा त भ्याट लाग्दैन, त्यसपछि बाँकी 100 लाग्ने हो, त्यो भनेको 2% 3% भन्दा बढी जाँदैन भ्याट, 5%सम्म त झन् पुग्दै पुग्दैन भन्ने उहाँको आँकडा हुन्छ। अनि त्यसको भनेको जस्तो प्रधानमन्त्रीले पनि संसदको रोस्टरमा उभिएर भन्नुभयो 100 रुपियाँको 5 रुपियाँ जति लाग्छ भनेर, यो भनेको केही पनि होइन भन्नुहुन्छ। तर उहाँहरूको यो भिजन चाहिँ यो कतिको मिल्छ उहाँले भने जस्तो? अनि अर्को कुरा, हामीले विद्युतीय उपकरणमा सहुलियत दिएर भोलि बिहान धेरै मानिसहरूले विद्युतीय उपकरणहरू प्रयोग गर्यो भने हाम्रो यो क्षमताले भ्याउँदैन, हाम्रो ट्रान्समिटर मिटरहरू पड्किन्छ, तारहरू पड्किन्छ, अनि जसले गर्दा फेरि भोलि बिहान हामीलाई फेरि अर्को आर्थिक भार हुन्छ। पहिला सुरु हामी हाम्रा संरचनाहरूलाई बलियो बनाउँछौँ, त्यसपछि बल्ल फेरि सहुलियत दिने कुरामा हामी सोच्छौँ भनेर भन्नुभएको छ। यो चाहिँ कतिको मिल्छ?
14: यो कुरा चाहिँ जस्तो भने हाम्रा संरचनाहरू कतिपय बन्दै पनि छन्, कतिपय कमजोर पनि छ, बनाउनु पर्ने कुरा छ। विद्युतको चाहिँ ट्रान्सफर्मरहरू, लाइनहरू, यो सबै कुरा बनाउनु पर्ने पनि छ। र अहिले जुन विद्युत प्राधिकरणले पछिल्लो चरणमा जुन नाफा कमाएको छ त्यो पैसा पनि त आखिर उपभोक्ताले तिरेकै पैसा हो नि। उसले त्यसलाई इन्भेस्टमेन्ट गर्नु पर्यो, उसले इन्भेस्टमेन्ट गर्नु पर्यो, किनभने त्यो पैसा चाहिँ के भन्दाखेरि हामीले त्यो त्यसैलाई ट्यारिफलाई तपाईँको परिवर्तन गरेर, तर ट्यारिफलाई पनि तपाईँको जुन ग्राहक उपभोक्ताको किसिम अनुसार चाहिँ त्यसलाई मिलाएर जाने हो भने त, जस्तो अलिकति बढी आमदानी गरेकोलाई यो भ्याट तिर्न केही पनि छैन होला। तर एउटा सामान्य मान्छे जसले चाहिँ एउटा सानो कुटीर उद्योग सञ्चालन गर्छ, एउटा भन्नुहोस् न तपाईँको एउटा सुनारले चाहिँ तपाईँको अहिले चाहिँ मोटर चलाएर चाहिँ आफ्नो कामहरू गर्छ भने सानो त्यसको जुन बिजुलीको खर्चमा तपाईँको 5% भ्याटले त उसलाई त अलिकति असर त पर्या हुन्छ नि। तपाईँले उपभोक्ता वाइज गर्यो भने त्यो उपभोक्ता त्यो क्याटेगोरीलाई चाहिँ ट्यारिफ कम गर्यो भने त ऊ त त्यो मारबाट बस्थ्यो नि। त्यसले गर्दाखेरि यो के होइन भन्दाखेरि हामीले हेर्दाखेरि यो मुलुकमा हरेक तपाईँको वर्गका मान्छे छन्, अति विपन्नदेखि सम्पन्न मान्छेहरू पनि छन्। उपभोगमा तपाईँको कर लगाइदियो भने सबैले एउटै रेटमा तिर्नुपर्ने हुन्छ। उपभोगमा कर लगाएपछि जसले जति उपभोग गर्छ त्यसले त्यति तिर्नु पर्यो। कतिपय यस्तो हुन्छ बत्ती बाल्ने भनेर, धनी मान्छेले पनि बत्ती बाल्ने भने 4 बत्ती एउटा कोठा बाल्दैन, गरिबले पनि त्यो कोठामा बत्ती त बाल्नै पर्यो नि। त्यसमाले चाहिँ के भन्दाखेरि अलिकति ट्याक्स लगाउँदाखेरि एबिलिटी पे भन्छ, त्यो तिर्न सक्ने क्षमतालाई पनि हेरेर ट्याक्स लगाउनु पर्ने हुन्छ। एफोर्डेबिलिटी पे भन्छ, त्यो चाहिँ गर्न सक्छ कि सक्दैन, यो सबै कुराहरू चाहिँ मिलाएर गर्नुपर्ने हुन्छ। किनभने हाम्रो धेरै सिद्धान्तहरू छन्, ती सिद्धान्त पनि त्यसै बनेका होइनन्, त्यसपछि हाम्रो आफ्नो प्र्याक्टिस छ, यो कुरालाई हेरेर गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि हामीले यो विद्युत क्षेत्रमा हुने लगानीको एउटा मात्रै सोर्स चाहिँ तपाईँको अहिलेको भ्याट भए, त्यसमा केही भन्नु थिएन। भ्याट लगाएपछि अब उपभोक्ताले चाहिँ तपाईँको त्यो ट्यारिफ कम हुने त होइन नि। त्यसले गर्दाखेरि ट्यारिफबाट आएको जुन चाहिँ प्रफिट भएको कुरा, अरबौं प्रफिटको कुरा आइरहेको छ, हाम्रो विद्युत निर्यात इन्डिया भइरहेछ, त्यो निर्यातबाट पनि नाफा कमाइराखेको छ भनेपछि हामीले अलिक ठूलो स्केलमा सोच्नु पर्यो। र ट्याक्स लगाएर तपाईँको आमदानी गर्नु त त्यो ठूलो कुरै भयो भने तपाईँ त्यति इनोभेटिभ र त्यति क्रिएटिभ हुनु पर्यो जहाँ तपाईँले त्यो ट्याक्स तिर्नलाई कुनै बढी नै फिल नभइकन पैसा उठाउनु हो भने तपाईँ ज्यादै राम्रो हुनुभयो। होइन तपाईँले ट्याक्स चाहिँ जहाँ पनि ट्याक्स हालिदिनु भयो भने त के भयो र? ट्यारिफ बढाउनु भयो, ट्याक्स हाल्नु भयो भने त मैले यति चाहिँ स्वस्थ चाहे भन्नुको पछाडि केही तुक छैन।
11: भनेपछि यो यसरी लगाइएको मूल्य अभिवृद्धि करले लगानी र उपभोगमा असर पार्छ
14: हो। अब मान्छेको के हुन्छ, एउटा साइकोलोजी पनि हुन्छ। साइकोलोजी के हुन्छ, अब भ्याट पनि बढायो, त्यसमा बिजुली महँगो भएको छ, यसलाई है अलिकति बिजुलीको उपभोग कम गर्नु पर्यो भन्ने भएको छ। एकातिर हामीलाई देशमा अहिले जति पनि विद्युत उत्पादन भइरहेको छ, देशभित्र उपभोग बढाउनु पर्ने अवस्था छ, क्या यही खपत होस् भनेर उपभोग बढाउनु पर्ने अवस्था छ सप्लायरको। अब जो कन्ज्युमर हो उसले के गर्नुपर्ने भयो भने अब चाहिँ बिजुली हेरे धेरै बत्ती नभएर योदेखि होइन आइरन साइरन गर्दा पनि विचार गर्नुपर्ने कुराहरू आउने भयो। यो त भर्खर सुरुवात भयो, अहिले पाँच होला पछि तेह्र होला के होला यो कुरा पनि त छ नि, त्यसले गर्दाखेरि यो चाहिँ नगरे भए हुन्थ्यो भन्ने लाग्छ मलाई।
11: कार्यक्रम बदलको नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे कुराकानी गरिरहेका छौं। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। अब यो चालू खर्च र पुँजीगत खर्च बीचको सन्तुलन चाहिँ कतिको मिलेको छ, मिल्न त मिल्दै मिल्दैन हाम्रो यसमा होइन?
14: अहिले चालू र पुँजीगत खर्चको कुरा के भने जुन किसिमको रेसियोमा यो अहिले चालू वर्षको छ त्यही रेसियोमा चाहिँ आउने वर्षको पनि छ। अब तपाईँको उदाहरणको लागि त यो साल चाहिँ यो चालू खर्च चाहिँ 60.1% छ कुल बजेटको, आउने वर्ष कति छ भने 59.8% छ भने कुनै चेन्जै छैन। तपाईँ यो साल पुँजीगत खर्च हेरिदियो भने करिब चाहिँ 21% छ, आउने साल 20% छ भन्दाखेरि त यो स्ट्रक्चरमा कुनै परिवर्तन छैन, परिवर्तन हुन सक्ने अवस्था पनि छैन। यसमा के भने सीमित छ, कुनै पनि जो अर्थमन्त्री आए भने जादुको छडी हातमा हुँदैन, यो तुरन्त चेन्ज गर्न सकिन्छ। चेन्ज कुन बेला हुन सक्छ भन्दा यदि यसपालिको मेहनतले उहाँहरूले राम्रोसँग राजस्व प्राप्त गर्नुभयो अथवा त्यो जमिन र स्ट्रक्चर ठिक हुन्छ भने नेक्स्ट इयरकोमा केही मात्रामा महसुस हुन सक्ला। त्यसले गर्दाखेरि यो त पहिल्यैदेखि चलिराखेकै ढर्रामै छ पुँजीगत खर्च र चालू खर्चको। वास्तवमा हाम्रो देशमा पुँजीगत खर्च बढी हुनुपर्ने हो चालू खर्च भन्दा, तर कतिपय चाहिँ त्यो खर्चहरू चाहिँ घटाउनै नसकिने खर्चहरू छन्। तलब भत्ताका कुराहरू छ, त्यसै गरी चाहिँ हामीले चाहिँ समब्याज तिर्नुपर्छ, त्यसै गरी हामीले चाहिँ तपाईँको सामाजिक सुरक्षामा खर्च गर्नुपर्ने हुन्छ। यी कुराहरूले गर्दाखेरि हामीले एउटा सर्टेन एमाउन्ट त नछुट्याइकन सुखै छैन। त्यो मात्रै होइन, तर अर्थमन्त्रीले पनि भन्नुहुन्छ विगतमा चाहिँ तपाईँको ठुल्ठूला कार्यक्रमहरू शुरू भयो तर पेमेन्ट भइरहेछ, त्यसको पेमेन्टको पनि व्यवस्था गर्नुपर्नेछ। यो कारणले गर्दाखेरि दबाव चाहिँ ठूलो छ, तर दबाव ठूलो भए पनि के भन्दाखेरि एउटा केही न केही यसलाई अलि मितव्ययी ढङ्गबाट तपाईँको चालू खर्चलाई घटाउने प्रयत्नमा लाग्नु पर्थ्यो। अहिले पनि कतिपय क्षेत्रमा चाहिँ कतिपय बोर्डहरू खारेज गरेर, निकायहरू खारेज गरेर, मन्त्रालय घटाएर प्रयत्नहरू गरेको छ। त्यति गर्दा गर्दै पनि तपाईँको 20 अर्ब जतिको चाहिँ बचत देखिया छ भनेर अर्थमन्त्रीले भन्नुभएको थियो, तर त्यसो गर्दा गर्दै पनि अहिले पनि तपाईँको त्यस्ता काममा जाने पैसा चाहिँ बढी नै छ, त्यस्ता पैसा जाने पैसा चाहिँ अझै पनि घट्न सकेको छैन, बढी नै छ। त्यसले गर्दाखेरि चालू खर्च घटाउने कुरामा हामी जानुपर्छ र पुँजीगत खर्चलाई चाहिँ यो चाहिँ बढाउने मात्रै होइन कि बढाउन सके बढाउने, नभए जे छुट्याएको छ त्यसलाई पूर्ण रूपमा खर्च गर्ने, प्रभावकारी ढङ्गबाट खर्च गर्नेमा जान सके। उहाँहरूले यो पुँजीगत खर्च गर्न सक्यो भने पनि अघिल्लो सरकारभन्दा धेरै फरक हुन्छ र धेरै प्रशंसा पाउने हुन्छ।
11: हो, उहाँहरूले जस्तो यो पुँजीगत खर्च कार्यान्वयनको लागि हामीले अलिकति एउटा लक्ष्य निर्धारण गरेका छौँ। यो वर्षभित्र ठूला आयोजनामध्ये चलिरहेका जो पनि 60-70% भन्दा माथि लक्ष्य हासिल गरेका छन् तिनीहरूलाई पूरा नै गर्ने, अनि बाँकी जो हुनै सक्दैन तिनीहरूलाई क्यान्सल गर्ने, र सरकारले यो भनिरहँदा लक्ष्य हासिल गरिरहँदा यो ठूला पूर्वाधार परियोजनाहरूको लागि चाहिँ बजेट पर्याप्त छ?
14: अब ठूला पूर्वाधारहरूको निम्ति उहाँहरूले बजेट चाहिँ तुलनात्मक रूपमा राम्रै राख्नु भएको छ, तर जुन सक्ने भन्ने कुरा छ नि, सक्ने कुरा सकिने अवस्था चाहिँ छैन। किनभने जस्तो उदाहरणलाई उहाँहरूले के भन्नुभएको थियो भने पुष्पलाल भुलाकी उत्तर दर्शन करिडोर तथा काठमाडौँ तराई मधेस द्रुतमार्ग लगायत रणनीतिक सड़क आयोजनाका निर्माण सम्पन्न गर्ने भनेर चाहिँ प्राथमिकता बुझा नम्बर 28 भन्नुभयो, तर त्यसको कहिले सकिन्छ त भनेर हेर्ने हो भने पुष्पलाल मध्यपहाडी मार्ग चाहिँ उहाँहरूले नै भन्नुभएको छ कि त्यो सम्पन्न गर्न 3 वर्ष लाग्छ भन्नुभएको छ, अरू 3 वर्ष लाग्छ। त्यसै गरी तपाईँको भुलाकी मार्ग भनिदियो भने पहिला आएको थियो इभन महालेखा परीक्षाको रिपोर्टमा 1 वर्ष सकिने भन्ने आएको थियो, तर उहाँहरूको अहिलेको रिपोर्टमा चाहिँ 3 वर्ष लाग्छ भने त्यो लाग्छ। त्यो लाग्ने चाहिँ कुरा चाहिँ के भन्दाखेरि तुरन्त भन्नासाथ हुँदैन, तर कुरा के हो भने जसरी जुन चाहिँ निर्माण व्यवसायहरूले त्यो काम चाहिँ विविध कारणले गर्दा काम गर्न लगातार गर्न नसकेर रोकिएको छ, त्यसमा उहाँहरूले चाहिँ सुधार गरेर निर्माण व्यवसायीहरूलाई पनि जवाफदेही, आफूहरूले पनि त्यो के भन्दाखेरि निर्माण सामग्रीहरूको सहज उपलब्धतालाई ग्यारेन्टी गर्ने, त्यसै गरी उहाँहरूको समस्याको सहजीकरण गरेर एउटा निर्माण व्यवसायीहरूलाई विकासको साझेदारको रूपमा लिनुभयो भने काम अगाडि बढ्छ भन्दा छ। तर अहिले जुन सुशासनको हिसाबले चाहिँ जुन कारवाहीहरू यताउति भइरहेका छ गर्न पनि पर्यो, यो त्यसलाई चाहिँ कसरी चाहिँ कस्तो प्रभाव पर्छ भन्ने कुरा पनि छ। त्यसले गर्दाखेरि यो पैसा मात्रै राखेर हुँदैन, त्यसको लागि चाहिँ संस्थान चाहियो, त्यसको लागि चाहिँ प्रविधि चाहियो, क्षमता चाहियो, कार्यान्वयन गर्ने चाहिँ वातावरण चाहियो। त्यसले गर्दाखेरि यो अहिले जुन राख्नुभएको छ पैसा, यो पैसालाई कार्यान्वयन गर्न सक्नुभयो भने ठूलो उपलब्धि हो। त्यो आयोजना सम्पन्न त हुँदैन तत्काल, तर एउटा ठूलो हिस्सा चाहिँ त्यो निर्माण चाहिँ हुन्छ।
11: अब यो सरकारले बजेट विनियोजन गर्दै गर्दा पहिला पहिला हामीले देख्छौँ पालिका पालिकामा जिल्ला जिल्लामा सीमित टुक्रे बजेट भनेर भनिन्थ्यो हामीले, त्यसलाई चाहिँ अहिले अलिकति सरकारले कटाएर एकीकृत रूपमा बजेट विनियोजन गर्न खोजेको जस्तो देखिन्छ हो।
14: त्यो चाहिँ हो, तर के भन्दाखेरि यो चाहिँ रातो किताब चाहिँ रेड बुक चाहिँ अपलोड गरेका छैन, गर्छ गर्दैन, पोहोर साल पनि आएन वेबसाइटमा होइन, त्यो रेड बुकमा थाहा होला अलिक डिटेल चाहिँ। र उहाँहरूले भनेको के भन्दाखेरि पुरानै प्रोजेक्टहरूलाई कन्टिन्यू गरेको छ, नयाँ खासै केही छैन। अब दुई चारवटा सामान्य रूपमा अब यत्रो कार्यकर्ताहरू छ, यत्रो चाहिँ सांसदहरू छ, दुई चारवटा भन्ने कुरो त्यो चाहिँ स्वाभाविक हो। फेरि हामी धेरै चाहिँ क्रिटिकल हुनुपर्ने जरुरी केही छैन त्यो, तर देख्दाखेरि के छ भने ठूला प्रोजेक्टहरू बिग प्रोजेक्टहरूमा उहाँहरूको इन्भेस्टमेन्ट देखिरहेको छ, त्यो राम्रै हो।
15: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
16: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
17: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
18: हाम्रा सेवाहरू
17: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
18: छाती, दम, निमोनिया, खोकी, छेरो,
17: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
18: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
17: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
18: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
17: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
18: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
17: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
18: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
17: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
18: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
17: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
18: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
17: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
18: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
19: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
20: हेलो पिंकी
21: बोल दिन
20: एलईडी टीवी किन्न नजाने
21: जान्न
20: फ्रिज डीप फ्रिज किन्न जाउन भने हैन
21: जान्न
20: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
21: जान्न
20: किन
21: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के
20: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
21: पाइनी भएर त जान लाग्यो नि
20: हो र कहाँ
21: भन्दिन के
20: सत्य भन्दिनौ
21: आई लभ यु पिंकुली भनेको
20: हो एसी कुलर पंखा फ्रिज डीप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटम को लागि सम्झिनै पर्ने एउटै नाम
21: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
20: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
22: सीजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
21: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
20: फोन नम्बर
21: 082562452
20: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
23: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक ती लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा
20: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082561210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र परवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: पदार्थहरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अडगुरी

0: हाल दो,
1: लेट्स गो। 6.9 इंच को शानदार डिस्प्ले, एआई पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: अब त्यो कहाँ टोक्छ, कति ठाउँमा टोक्न सक्छ, कहाँ कहाँ टोक्न सक्छ, तपाईँ मेचीदेखि महाकालीसम्म, तपाईँ उत्तरदेखि दक्षिणसम्मका उत्पादन क्षेत्र छन् नि मानिसहरूको, त्यो कति सक्ने हो, कहाँ कहाँ सक्ने हो, कति गर्न सक्ने हो, कति त्यो व्यवस्थापन गर्न सक्ने, त्यो अर्को बात छ। त्यसले गर्दाखेरि अहिले एक वर्ष हेरिसकेपछि वास्तवमा यसले कति रोजगारी सृजना गर्न सक्यो, के गर्यो भनेर चाहिँ भन्न सकिने अवस्था छ। अब केही मात्रामा अहिले गोरखकाली रबर लगायत केही उद्योगलाई चाहिँ तपाईँको रिभाइभ गर्ने भन्ने कुरा आज, त्यो रिभाइभ हुन्छ हुँदैन, कुरो त छ रिभाइभ हुन्छ हुँदैन, त्यो रिभाइभ गर्नुको लागि बजेटै छुट्याएको पनि त्यति खास देखिँदैन। त्यसले गर्दाखेरि यसलाई मलाई लाग्छ एक वर्ष नहेरिकन यसै भन्न सकिने अवस्था छैन। खास बढी जोड चाहिँ मोडर्न सेक्टरमा छ, क्यापिटल इन्टेन्सिभ सेक्टरमा छ। क्यापिटल इन्टेन्सिभ सेक्टरको चाहिँ ऊर्जाकै गर्यो भने नि बिजुली उत्पादनमा चाहिँ तपाईँ रोजगारी धेरै सिर्जना हुँदैन, रोजगारी कम छैन। त्यो बनाउने बेला खन्ने बेलाको त्यो एउटा कुरा भयो, तर निरन्तर रोजगारी सिर्जना हुने क्षेत्र त्यो पनि
0: सीमित केही वर्षको लागि हुन्छ,
2: त्यसपछि मान्छे हुन्छ न, अब त्यो सधैँ चाहिँ त्यो सम्भावना छैन।
0: जस्तो अब यो किसानले राहत र उत्पादन वृद्धि हुने कार्यक्रममा चाहिँ सरकार अलि लागेको चाहिँ देखिएन,
2: त्यस्तो छैन। अब तपाईँले अब जस्तो भन्दा ठुला चाहिँ कमर्सियल खेतीको निम्ति जस्तो 2 करोडसम्म कसैले लगानी गर्छ कृषिमा भने त्यसलाई चाहिँ 40% अनुदान चाहिँ 4 वर्ष लगाएर दिने होइन भन्ने कुराहरू छ। अब त्यो किसिमको अब सेवाहरू चाहिँ प्राविधिक सेवाहरू दिने भनेको छ, तर त्यति स्पष्ट छैन कि, त्यो एउटा आलङ्कारिक हिसाबबाट गएको देखिन्छ। कृषिलाई जसरी नीतिमा प्राथमिकतामा जसरी चाहिँ फोकस गरेको छ नि, लगानीमा त्यो हिसाबले फोकस छैन के, लगानीमा फोकस नगरिकन त इन्भेस्टमेन्ट कति छ त कृषिको भनेर हेर्नु पर्यो नि त, कृषिको लगानी कति छ भनेर हेर्दाखेरि त तपाईँको यहाँ देखिन्छ नि त कृषिमा के छ हालत भनेर हेर्ने हो भने त, कृषिमा तपाईँको स्थानीय तहमा जाने चाहिँ हिजो पनि करिब करिब चाहिँ 3 अरब रुपियाँ जान्थ्यो, अहिले पछि पनि तपाईँको चाहिँ 3 अरब रुपियाँ छ यो सालको पनि, यो साल पनि 3 अरब छ, आउने साल पनि 3 अरब रुपियाँ जान्छ स्थानीय तहमा। अब कृषिलाई चाहिँ उन्नयन गर्ने कुरामा त के भने स्थानीय तहले कृषिमा कति खर्च गर्न सक्छ भन्ने कुरा हो नि, त्यसले त्यहाँ देख्छ नि कहाँ सपोर्ट गर्नुपर्छ, के गर्नुपर्छ, कसो गर्नुपर्छ। त्यसरी कृषिको बजेट टोटल बजेटको 3%भन्दा कम लगानी छ, त्यस कारणले जतिसुकै फोकसमा कुरा गरे पनि सेक्टोरल एलोकेसनको रिस्ट्रक्चरिङ अर्थात क्षेत्रगत लगानीको पुनर्संरचना भएको देखिँदैन के, बजेट सानो छ तर क्षेत्रगत लगानीको पुनर्संरचना भएको छैन, र त्यो नहुनुको पछाडिको कारण मैले फेरि दोष मान्दिनँ, किनभने समय पुगेको छैन। उहाँहरू आएर काम गर्न शुरू गरेको कति महिना भयो त, भर्खरै हो नि, यत्रो ठूलो अर्थतन्त्र, यत्रा धेरै समस्या जटिलतालाई बुझ्नको निम्ति र त्यसमा कहाँ हिट गर्ने हो भनेर थाहा पाउनको निम्ति त तपाईँको समय चाहिन्छ नि, हतार गर्नुपर्ने जरुरी नै छैन, किन 5 वर्षको समय छ। यसलाई क्रमशः अलिक राम्रोसँग अध्ययन गरेर तपाईँको आइडेन्टिफाई गरेर खास कहाँ केमा इन्टरभेन्सन गर्नुपर्ने आइडेन्टिफाई गरेर चाहिँ त्यसपछि त्यो बिन्दुमा गर्यो भने खर्च पनि कम लाग्ने, त्यसको चाहिँ नतिजा पनि बढी आउने हुन सक्थ्यो, तर अहिले के भने समय पुगेन उहाँ चाहिँ, त्यसमा अहिले भन्दाखेरि धेरै नै गर्छु भन्ने आएको छ, तर क्यापासिटी राज्यको क्यापासिटी त्यो गर्न सक्ने क्यापासिटी छैन। त्यस कारणले त्यो आकांक्षा र क्षमताको बीचको अन्तरले अब यसको रिजल्ट भोलि के आउने हो होइन कस्तो हुने हो भन्ने कुरो चाहिँ एउटा पर्खन पर्नेछ।
0: अब यो कृषिका कुरा पछि अलिकति शिक्षा र स्वास्थ्यका कुरा गरौँ, अघिको केही त हामीले छलफल पनि गर्यौं करका कुराहरू, यो शिक्षा र स्वास्थ्यलाई केन्द्र सरकारले गर्नुपर्ने चाहिँ खास त कसरी हो, यो बजेट विनियोजन गर्ने तारतम्य चाहिँ मिलेको छ?
2: खास गरेर चाहिँ के हो भने शिक्षा चाहिँ यो स्थानीय तह अन्तर्गत आउँछ, संविधान हिसाबले पनि स्थानीय अन्तर्गत आउँछ, शिक्षामा जाने बजेट चाहिँ धेरै राम्रो चाहिँ स्थानीय तह पठाउँदाखेरि राम्रो हुन्छ र गर्नुपर्ने पनि त्यही हो। तर हिजोदेखि यो त एकात्मक सरकार भएको हुनाले केन्द्रले बजेट चाहिँ आफ्नो हातमा राख्ने र आफैले तालिम सञ्चालन गर्ने, आफैले विभिन्न ठूला प्रभावहरू सञ्चालन गर्ने यो किसिमको भएको हुनाले यो बजेटको चाहिँ के भन्दाखेरि वित्तीय संघीयता अन्तर्गत जुन चाहिँ बजेट चाहिँ तत्पर चाहिँ सरकारमा जानुपर्ने त्यो गइराखेको अवस्थाहरू छैन। त्यसले गर्दा केन्द्रले गर्नुपर्ने कुरा के हो भने नीतिहरू बनाउने, स्रोतहरूको व्यवस्थापन गर्ने कुरा, त्यस्तै गरी चाहिँ तपाईँको चाहिँ ठूल्ठूला ल्याबहरू सञ्चालन गर्ने कुरा, यो कुराहरूमा केन्द्रले बढी ध्यान दिनुपर्ने र ठूल्ठूला प्रोजेक्टहरू जस्तो सिंचाइका प्रोजेक्टहरूमा यस्ता कुराहरू जस्तो क्लाइमेट चेन्ज रिलेटेड चाहिँ तपाईँको कुराहरूलाई इन्टरभेन्सनका कुराहरूलाई केन्द्र सरकार नीतिमा मापदण्डमा यस्ता कुराहरूमा केन्द्र सरकार बढी इन्भल्भ हुनुपर्ने हो। तर अब अहिले के छ भने हिजोदेखि प्रोजेक्टहरू सञ्चालन गर्नु इन्भल्भ भयो भने ठुल्ठुला प्रोजेक्टहरू आफ्नो हातले सञ्चालन गर्नु गरिरहेको छ, जुन संघीयतासँग चाहिँ मिल्दैन, त्यो हिजोदेखि आइराखेको परम्परा अझै टुट्न सकेका छैन।
0: स्वास्थ्य बिमा कार्यान्वयनमा चाहिँ सरकार अलिक चुकेको जस्तो देखिन्छ, एउटा प्रविधि लिएर आएको थियो बीचमा तर त्यो अहिले बन्द भइसकेको रहेछ, सरकारी अस्पतालहरूमा जाने हो भने बिमा पाउने नागरिकलाई समस्या छ, विशेष गरी ज्येष्ठ नागरिकको हकमा।
2: जस्तो स्वास्थ्य विभाग पुनर्संरचना गर्नु चाहिँ भने, तर त्यो पुनर्संरचना कस्तो हो भन्ने कुरो भएन। अहिले स्वास्थ्य बिमाको समस्या के हो भने दावी भुक्तानी हुन सकेका छैन, उसले हस्पिटलले दावी गरेको छ तर भुक्तानी भइरहेको छैन, त्यसो अस्पतालमा प्रशस्त मात्रामा बग्यौताहरू छ, अनि त्यस कारणले गर्दाखेरि के हो भन्दाखेरि त्यसलाई हेरेर चाहिँ के भन्ने कतिपय चाहिँ तपाईँको नक्कली बिल पनि गइराखेको छ भन्ने सरकारको तर्फबाट फेरि त्यो छ, नभएको पनि एउटा बिमा क्लेम गरिराखेको छ भन्ने छ। हस्पिटल तर्फबाट के भने हामीले गरेको खर्च गरेको कुरा पनि तपाईँ पुनर्भरण भएन भन्ने कुरो अस्पतालको तर्फबाट छ, र बिमाको सन्दर्भमा चाहिँ एउटा स्पष्ट नीति चाहिँ हुनुपर्ने र त्यो अलिकति के भन्दा अहिले चाहिँ एउटा चाहिँ उसको सफ्टवेयरको माध्यमबाट रियल टाइम इन्फर्मेसन हुने भन्ने कुरा आएको थियो, उसले बिल हुनासाथ सरकारले हेर्ने त्यो किसिमको नि, अहिले त आइटीले त त्यो फेसिलिटी छ, त्यसमा यो ट्रान्सपेरेन्सीको माध्यमबाट हस्पिटलहरूलाई जवाफदेही बनाउने, ग्राहकहरूलाई चाहिँ सुविधा दिने भन्ने किसिमको पहिला आएको कुरालाई अहिले चाहिँ मेटलाइज गरेर जानुपर्ने कुराहरू छ, किनभने अब सरकारले अरू किसिमको सुविधा दिनुभन्दा पनि हरेक सुविधा चाहिँ बिमा मार्फत दिएर चाहिँ कस्ट घटाउने भन्ने कुरा गरिरहेको छ, जुन कि ठिक पनि हो, किनभने पैसा ठुलो पैसा दिनुभन्दा उसले उसलाई दिनुपर्ने सेवा हो, त्यो सेवा चाहिँ बिमाको माध्यमबाट गर्यो भने के भन्दाखेरि त्यो सस्तो पर्ने भयो, त्यो कुरा त गरिरहेको छ, तर पुराना समस्याहरू समाधान गर्न चाहिँ अलि भित्र पसेर चाहिँ हेर्नुपर्ने जरुरी छ।
0: अनि अर्को कुरा, यो पूर्वाधारमा लगानी गर्दा सरकार अलिकति अन्यल भएको हो कि जस्तो पनि देखिन्छ नि, जस्तो शिक्षा स्वास्थ्य स्वास्थ्यकै कुरा गरौँ न, ठूला ठूला अस्पतालहरूको जुन खाँचो छ हामीले काठमाडौँमै केन्द्रित गरिरहेका छौँ, ठूला ठूला अस्पतालहरू पनि प्रदेशका हरेक ठूला शहरहरूमा गराइदिने हो भने पनि काठमाडौँको भीड त कम हुन्थ्यो नि त।
2: एकदम सरकारले चाहिँ गर्नुपर्ने कुरा के छ भने, यो एक ठाउँ सुरुमा भनेको छ, सैद्धान्तिक प्रस्तावना आउनु उहाँले के भन्नु भने हामी समतामूलक समाज चाहिँ निर्माण गर्नेतिर छौं, हामी नवउदारवादी पनि होइनौ, होइन हामी कम्युनिष्ट पनि होइनौ भनेर उहाँले संसदै भन्नुभएको थियो। हामी के हौ त भन्दाखेरि समतामूलक समाज निर्माण गर्ने समाजवादी बजार अर्थतन्त्रतर्फ उन्मुख हामी हौ, र त्यो क्रममा चाहिँ अरू चाहिँ के भन्दाखेरि उद्योग व्यवसायहरू चाहिँ निजी क्षेत्रलाई प्रमोट गर्ने कुरामा त हामी गर्छौं नै, आम जनतालाई के दिन्छौं भन्दाखेरि शिक्षा स्वास्थ्य आवास र सामाजिक सुरक्षा हामी प्रदान गर्छौं भन्नुभएको थियो। त्यसमा राज्यको दायित्वभित्र उहाँहरूले कमिटमेन्ट गरेको र अरू देशमा पनि देखिएको छ कि ती कुराहरूमा राज्यले चाहिँ जिम्मा लिनुपर्ने हो, स्वास्थ्यको केसमा शिक्षाको केसमा पनि अहिले यति महँगो चाहिँ तपाईँको सबभन्दा लाभ चाहिँ प्राप्त गर्ने चाहिँ त्यो शैक्षिक संस्थाहरू निजी शैक्षिक संस्था तपाईँको निजी चाहिँ स्वास्थ्य संस्थाहरूले प्रशस्त मात्रामा चाहिँ लाभ लिएका छन्, तर त्यसले गर्दाखेरि के भन्दाखेरि सेवाग्राहीहरू यति पिसिएको छन् यति निचरिएको छन्, त्यो बच्चाको निम्ति त्यो बिरामीको निम्ति उसले चाहिँ जे पनि गर्न बाध्य छ कि जति पनि खर्च गर्न किन बाध्य हो ऋण लिएर पनि भन्दाखेरि त्यो बिरामीकोमा सम्झौता गर्न सकिन्न, बच्चाको पढाइमा सम्झौता गर्न सकिन्न, त्यसमा बार्गेनिङ गरेर भाइलिनमा छोड्छु भन्नु नमिल्ने चिज हो, र त्यसलाई क्यास गरेर चाहिँ ठूलो चाहिँ तपाईँको एक्सप्लाइटेसन त्यहाँ छ, त्यस कारणले गर्दाखेरि त्यो क्षेत्रबाट विद्यार्थी बिरामीहरूलाई चाहिँ सरकारीमा ल्याउने भने के भन्दाखेरि त्यसलाई बन्द गरेर होइन, त्यसलाई ठूलो ट्याक्स लाएर पनि होइन, गर्ने कुनै आफूले दिने सेवा गुणस्तरीय र सहज र सुलभ बनाउने कुरामा जानुपर्थ्यो। त्यसले गर्दाखेरि यहाँले भन्ने स्वास्थ्य क्षेत्रमा ठूलो लगानी उसले गर्नुपर्थ्यो र त्यो स्वास्थ्य संरचनाहरू पनि के भन्दा विकेन्द्रित हुनुपर्थ्यो, काठमाडौँमा मात्रै केन्द्रित किन गर्नु पर्थ्यो, प्रदेशमा मात्रै गर्यो भने पनि एटलिस्ट प्रदेशमा गरेर त्यसमा एउटा जनरल एउटा विशिष्टीकृत दुईटा सेवा हरेक प्रदेशमा हुने हो भने विशिष्टीकृत सेवाको निम्ति अरू ठाउँबाट पनि त्यहाँ मान्छे जाने भए होइन, जनरल सेवा त सबै ठाउँ चाहियो नि त, त्यति गरिदिन सक्ने र अनि त्यसपछि त्यसको डक्टरहरू उत्पादन गर्ने कुरामा चाहिँ यो कोटा सिस्टम हटाउँछ त भनिएको छ, तर अलिकति बढी नै चाहिँ डक्टरहरू उत्पादन गर्ने र त्यो देशकोमा काम गर्न पर्ने बाध्यता र बाहिर जानुभन्दा अगाडि अलिकति काम गर्नुपर्ने बाध्यता बनाएरै जानुपर्ने हुन्छ र सरकारले यो बेसिक निड्सहरू शिक्षा स्वास्थ्य तपाईँको आवास र तपाईँको सामाजिक सुरक्षा यो कुरामा चाहिँ सरकारले ध्यान दिनै पर्छ किनभने यो भनेको एउटा ह्युमन राइट पनि हो हाम्रो कन्स्टिट्युसनले पनि त्यसलाई चाहिँ ग्यारेन्टी गरेको विषय हो।
0: कार्यक्रम बदलेको नेपालमा आज हामी सरकारले सार्वजनिक गरेको आउँदो आर्थिक वर्ष 2083-84 को बजेट बारे कुराकानी गरिरहेका छौँ। आज हामीसँग हुनुहुन्छ वरिष्ठ अर्थविद प्राध्यापक डाक्टर गोविन्द नेपाल। केही कुराहरू चुनौतीहरू पनि छन्, केही सरकारले अलिकति महत्वाकांक्षी राखे पनि त्यो गर्न सक्ने खालको पनि छ, तर केही चाहिँ गर्न अलिकति अप्ठ्यारो पनि छ। अब यो सबै कुरालाई हेर्दा विदेशी लगानी आकर्षित गर्न बजेटले के सुधार गरेको देखिन्छ?
2: विदेशी लगानी आकर्षित गर्न बजेटले खास गरेर चाहिँ ठूलो समस्या विदेशी लगानीको एउटा के थियो भन्दाखेरि उनीहरूले यहाँ आर्जन गरेको नाफा आफ्नो देशमा लगाउनको निम्ति चाहिँ विभिन्न झन्झट एउटा कुरा, दोस्रो चाहिँ यहाँबाट यदि विनिवेश भनौँ यहाँ लगानी गरेको चाहिँ यो चाहिँ लगानीमा फिर्ता गर्छु भन्दाखेरि पनि अलिकति झन्झटिला प्रक्रियाहरू धेरै चाहिँ फाइल घुम्ने अवस्थाहरू थियो, त्यसलाई यसले एकदमै छोटो गरेको छ। ठूलो लगानीको निम्ति चाहिँ लगानी बोर्डले स्वीकृति दिएपछि त्यो लगानीमा जान सक्ने भन्ने कुरा, अनि फिर्ता गर्दाखेरि पनि राष्ट्र ब्याङ्कलाई सूचना मात्रै दिए हुन्छ भन्ने विषयको कुरा गरे हुनाले यो चाहिँ एउटा त्यो यो चाहिँ विदेशी लगानीको लागि एकदमै महत्वपूर्ण कुरा हो। अर्को कुरा के भने आईटी सेक्टरमा पनि विदेशी लगानी चाहिँ खोलेको छ। यो यी सबै कुराले गर्दाखेरि विदेशी लगानीको लागि वातावरण नीतिगत वातावरण त बनेको छ, तर के हुन्छ भन्दाखेरि नीतिगत वातावरणले भने चाहिँ कुदो हुन्छ। हामीले धेरै सुधार गरेका छौँ, गएको 10-15 वर्ष हेर्ने हो भने विदेशी लगानी वृद्धि गर्ने हो भने धेरै सुधार गरेर, तर पनि विदेशी लगानी चाहिँ आएको छैन। कमिटमेन्ट केही मात्रामा हुने तर तपाईँको लगानी खासमा नहुने। उनी हेऱ्यो भने लगानी बोर्डको हेऱ्यो भने सन् 2011 स्थापना गरेको लगानी बोर्ड अहिले 2026 भयो, यतिका वर्षमा जम्मा 2 सिमेन्ट फ्याक्ट्री मात्र रियलमा उत्पादन गर्ने भने अरू चाहिँ प्रोसेसमै छ। त्यसले गर्दाखेरि खास लगानी आउन सकेका छैन। लगानी आउनको निम्ति हाम्रो राष्ट्रिय उद्योगपतिहरूले तपाईँको यहाँ वातावरण राम्रो छ भनेर मेसेज आफ्ना चाहिँ काउन्टर पार्टहरूलाई दिनु पर्यो। त्यो लगानी ल्याउने चाहिँ सरकारले पनि ल्याइदिँदैन, उनीहरूले लगानी यहाँ गर्नुभन्दा अगाडि यहाँका लगानीकर्तासँग बुझ्छन् के छ वातावरण, के कस्तो छ भन्ने कुरो बुझ्छन्। र अर्को कुरा के हो भने हाम्रो लगानीमा अलिकति असर पर्ने कुरा के छ भन्दाखेरि यो चाहिँ आर्थिक ऐन हुन्छ नि, आर्थिक ऐनले चाहिँ तर लगानीको वातावरणलाई चाहिँ अनिश्चित बनाइरहेको छ। हरेक वर्ष फेरिने, वर्ष मात्र फेरिने होइन कि क्याबिनेटले चेन्ज गर्न सक्ने भएपछि महिने महिने पनि फेरिन सक्ने। त्यसले गर्दाखेरि एउटा सुनिश्चित वातावरण, एउटा प्रेडिक्ट टेबल भनेको चाहिँ तपाईँले यस्तो हुन्छ भनेर थाहा पाउने एउटा वातावरण। नेक्स्ट 5 इयर्सको लागि 10 इयर्सको लागि हाम्रो चाहिँ पोलिसी चेन्ज हुँदैन, हामी यी सुविधा दिन्छौँ, कुनै सरकार आउँदा पनि चेन्ज गरिन्न भन्ने किसिमको एस्युरेन्स दिन सक्यो भने तपाईँको लगानी आउन सक्ने होइन भने आज लगानी आयो कतिपय लगानी मैले फर्केको देखेको छु, यहाँ आए गरे त्यसपछि विभिन्न झन्झट दिए त्यसपछि उनीहरूले सस्तोमा बेचेर अनि फर्केको पनि देखाएको छ। त्यस्ता मानिसहरूको एक्सपिरियन्स जब चाहिँ सेयर गर्छन् अनि नयाँ लगानी कसरी आउँछ, र लगानी ल्याउनको निम्ति तपाईँको सरकार मात्र जिम्मेवार भएर हुन्न, यहाँको उद्योग व्यवसायीहरू, यहाँका तपाईँको लोकल जहाँ उद्योग स्थापना हुन्छ यहाँका लोकल मान्छेहरू, यहाँका पार्टनरहरू पनि तपाईँको जिम्मेवार हुनुपर्छ। त्यो सिक्किममा अर्काको धन सिक्किममा आएको भने जस्तो त्यसलाई चाहिँ कसरी तपाईँको कमिसन बढी खाने, कसरी सेयर बढी तान्ने, कसरी के गर्ने, कसरी बेनिफिट बढी लिने भन्ने किसिमको त्यो किसिमको स्थिति देखिरहेको छु कि मैले। किन आएन भन्दा विदेशी आउँछ र त्यसपछि साह्रो झन्झट दिन्छ भने यहाँ मात्रै छ त लगानीको ठाउँ। त्यसले गर्दा त्यो कुरामा सुधार चाहिँ राज्यले नीतिगत सुधार गर्ने हो, अरूले पनि त्यो वातावरण सुधार गर्नुपर्छ भन्ने लाग्छ।
0: अनि यो अटोमोबाइल क्षेत्रमा जस्तो सरकारले 50 लाखभन्दा तलका गाडीहरूको अब मूल्य घट्छ, मध्यम वर्गले पनि चढ्न सक्छन् भनेर एउटा अलिकति नीति परिवर्तन पनि गरेको छ, बजेटले केही सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ, यसले यो चाहिँ कस्तो छ?
2: यो चाहिँ के भन्दाखेरि पहिला चाहिँ क्यापासिटीको आधारमा चाहिँ खास गरी चाहिँ इभीमा क्यापासिटीको आधारमा चाहिँ ट्याक्स थियो, अहिले चाहिँ मूल्यको आधार गरेको हुनाले र अलिकति तल्लो क्याटेगोरीको पनि 50 सम्मकोलाई चाहिँ सुविधा दिएको हुनाले के भन्दा पोजिटिभ मात्रामा असर त पर्ला। यो प्राइभेट भेहिकललाई प्रमोट गर्नुभन्दा पब्लिक भेहिकललाई प्रमोट गरेर त्यसलाई चाहिँ एकदमै राम्रोसँग चाहिँ सञ्चालन गर्न सक्यो भने हाम्रो चाहिँ रोडको कन्डिसन जुन छ नि, रोडको भिडभाड यताउतिदेखि लिएर तपाईँको राज्यको अनावश्यक लगानी पनि 50 लाख पनि, म यहाँबाट पाटन जानुपर्छ भने होइन टोकाबाट पाटन जानुपर्छ भने मैले किन गाडी छुट्टी चाहिएर मलाई, राम्रो बस आउँछ टाइममा आउँछ भने म चाहिँ बसमै जान्छु, अफिस जानु पर्यो बसमै जान सक्छ, बसैबाट आउन सक्छ। त्यसो गर्दाखेरि के भने 50 लाखको इन्भेस्टमेन्ट गाडीमा हुन्थ्यो नि, त्यो इन्भेस्टमेन्ट त मैले ब्याङ्कमा राखे पनि ब्याङ्कले अर्को इन्भेस्टरले त्यो लगाएर गर्छ नि। त्यसले गर्दाखेरि उपभोगको संस्कृति भन्दा पनि त्यसलाई कसरी घटाउन सकिन्छ भन्दाखेरि खास गरेर चाहिँ यातायातमा अल्टरनेटिभ दिनुपर्छ र मास ट्रान्जिट सिस्टम गर्ने काठमाडौँ पोखरामा भनेर आएको थियो त्यो मास ट्रान्जिट सिस्टम बढायो भने हाम्रो चाहिँ राष्ट्रिय बचतलाई पनि अलिकति वृद्धि हुन्छ र मोबिलिटी पनि राम्रो हुन सक्छ भन्ने लाग्छ मलाई।
0: अब यो सबै बजेटहरू हेर्दा विगतका बजेट कार्यान्वयन कमजोर थियो, अहिले स्थिर सरकार आएको छ, चाहिएको नीति नियम ऐन तत्काल परिवर्तन गरेर अगाडि बढ्न सक्छ, काम गर्न सक्छ। अब यसपटक चाहिँ सुधार हुने संकेत चाहिँ हामी देख्न सक्छौ कि सक्दैनौ?
2: मलाई लाग्छ यसपालि सुधार हुने संकेत हामी देख्न सक्छौ। यदि कुनै चीजले अवरोध गरेका छन्, नीतिले ऐनले कानूनले गरेको छ भने उहाँले तुरन्त त्यसमा संशोधन गर्न सक्दैन। पार्लियामेन्ट जुन दुईचोटि पार्लियामेन्ट बस्छ, छ महिनामा त्यो संशोधन गर्न सक्ने क्षमता उहाँहरू राख्नुहुन्छ, जसमा त्यो अवरोध तत्काल हटाउन सक्ने अवस्था छ। अर्को अब सुशासनमा उहाँहरूले जुन एउटा फोकस गर्नुभएको छ त्यसले गर्दा भ्रष्टाचार मलाई लाग्छ राम्रै न्यूनीकरण हुन्छ र मान्छेहरूले काम गर्ने कुरामा चाहिँ अब काम नगरिकन चाहिँ जाहिर खान पाइन्न भन्ने कुरो महसुस चाहिँ सबैलाई भएको छ र अब चाहिँ के भन्दाखेरि भ्रष्टाचार गर्ने बढ्दैन भन्ने पनि एउटा महसुस भइरहेको छ। यो पोजिटिभ कुरा हो। यसले चाहिँ के भन्दाखेरि तपाईँको काम चाहिँ अगाडि बढाउन, निर्माण अगाडि बढाउन, आयोजनाहरूलाई अगाडि बढाउन चाहिँ निकै मद्दत गर्छ। तर एउटा के हुन्छ भने त्रासले मात्रै फेरि काम हुँदैन। केले हुन्छ भन्दा प्रोत्साहनले हुन्छ, फेसिलिटेसनले हुन्छ र त्यो अनुशासनमा राख्दाखेरि हुने हो। ती कुराहरूले चाहिँ तपाईँको काम अगाडि बढ्छ। अहिले पहिलो चरणमा भने केही मानिसहरू त्रास अनुभव गरेको छ तर यसलाई चाहिँ अनुशासनमा बदल्न सक्यो, डिसिप्लिनमा बदल्न सक्यो र राज्यले चाहिँ माया गर्छ भन्ने कुरा होइन, डर मात्रै देखाउँदैन माया पनि गर्छ भन्ने कुरा राज्यबाट पनि त्यो अनुभूति दिलाउन सक्यो भने मलाई लाग्छ यसले गर्न सक्ने र यसले डेलिभरी चाहिँ दिन सक्ने अवस्था चाहिँ छ।
0: सरकारले यो बजेट विनियोजन गर्दा अब संघ प्रदेश र पालिका बीच कस्तो समन्वय राख्नुपर्छ?
2: बजेट विनियोजन गर्दाखेरि वास्तवमा यसपालि त खासै यो जाने बजेटहरू संघ र पालिकामा जाने बजेटहरू चाहिँ गरेन। दोस्रो कुरा यसपालि पनि के भयो भने तपाईँको सशर्त अनुदान माथिका प्रोजेक्टहरू तल पठाएर तल गर्ने पैसा पठाउने काम चाहिँ त्यो बढी नै भयो। अब समानीकरण अनुदान जुन के हुन्छ भने फ्रीली प्रदेशले आफूले आफ्नो प्रोजेक्टमा खर्च गर्न पाउँथ्यो, यो चाहिँ स्थानीय तहले खर्चमा गर्न पाउँथ्यो, त्यो बढेन। त्यसले गर्दाखेरि त्यसको ढाँचा पनि के छ भने पुरानै ढाँचामा त्यो गयो क्या। त्यसमा यसपालिको विनियोजनले संघीयतालाई प्रमोट गर्ने त्यसलाई चाहिँ बलियो बनाउने कुरा छैन। पहिला जस्तै कमजोर थियो पहिला त्यस्तै कमजोर रहने अवस्था चाहिँ अहिले देखियो। गर्नुपर्ने भन्न त अब एउटा चाहिँ सेन्टेन्समा राम्रो भनेको थियो कि केन्द्रले चाहिँ नीतिको कुराहरू मापदण्डको कुराहरू केन्द्रले गर्ने, त्यसपछि प्रदेशले चाहिँ समन्वयको काम चाहिँ प्रदेशले गर्ने, तर स्थानीय तहले चाहिँ कार्यान्वयनको काम गर्ने भनेको चाहिँ त्यसरी एकदम स्पष्ट, त्यो चाहिँ ज्यादै नै मन परेको मलाई चाहिँ। त्यो उहाँहरूले जुन स्पष्टता त्यो छ नि यहाँलाई फेरि भनौँ, नीति निर्माण अनुसन्धान राष्ट्रिय मापदण्ड निर्धारण र रूपान्तरणकारी आयोजनामा संघ, समन्वय प्रादेशिक योजना र सेवा सहजीकरणमा प्रदेश तथा राज्यको कार्यान्वयन इकाइका रूपमा सुदृढ गर्ने स्थानीय तह, यो एकदम स्पष्ट छ। तर यही स्पष्ट अनुसार तपाईँको कार्य विभाजन पनि हुनु पर्यो र त्यो कार्य गर्दाको निम्ति बजेट पनि के हुनु पर्यो भने सबभन्दा तल बढी जानु पर्यो। केन्द्रले थोरै काम गर्यो भने सानो बजेट केन्द्रमा रहनु पर्यो, त्यो किसिमबाट जानु पर्यो। त्यो अहिले चाहिँ त्यस किसिमको विनियोजन जान्छ।
0: अब सर अन्त्यमा, अब यो बजेट सफल बनाउन मुख्य चुनौतीहरू सरकारले समाधान गर्न सक्छ नै, तर अब यो बजेटलाई चाहिँ कसरी कार्यान्वयनको दिशातर्फ लगेर नागरिकले यो बजेट मेरो लागि बनाएको हो है भनेर आत्मसात गर्न सक्ने खालको बजेट बन्छ?
2: यो बजेटको इमान्दारीपूर्वक कार्यान्वयनमा जानुपर्छ एउटा पार्ट। दोस्रो कुरा, यो जसले ठूला बजेटहरू प्रयोग गर्छन् जस्तो निर्माण व्यवसायीहरूले मोबिलाइजेसन कस्ट भनेर जुन पैसा लाग्छ त्यो पैसा चाहिँ यसैमा खर्च गरिरहेको छ कि छैन भनेर ट्र्याकिङ गर्छु भनेर सरकारले त्यो एकदम
3: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहारका
5: हड्डी भाँचिएको जोड्ने,
6: दाँतको एक्सरे सेवा,
5: सामान्य तथा जटिल दाँत निकाल्ने,
6: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
5: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
6: मेसिनबाट जरेदेखि दाँत फरिने,
5: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
6: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
5: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
6: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
6: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
7: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562770।
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
9: विशेषज्ञ डाक्टरी सेवाहरू,
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
9: नोज अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ।
8: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478010030 र 98229554555।
11: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
12: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू,
12: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
11: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
12: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
11: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
12: जाड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा,
13: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार।
7: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082590410, मोबाइल नम्बर 98478829913 र 98095121871।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98443008804, 98443008804, www.ospatiicare.com।
15: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ?
16: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आफै मरिसक्यो।
15: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहरूको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
19: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि टाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
20: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
21: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
20: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
21: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
20: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
21: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
20: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
21: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
22: मध्यपश्चिम ट्याङ्क च्याक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। नेपाल जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते दुई दशक पूरा हुँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको दुई दशक पूरा हुँदा पनि दलितमाथिको भेदभाव घट्न सकेको छैन। राष्ट्रिय दलित आयोगमा चालू आर्थिक वर्षमै 64 उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या हो। अघिल्लो वर्ष छुवाछुत र भेदभावका 58 उजुरी परेको थियो। संविधान सभा सदस्य परशुराम मेघी गुरूङ विधायकी अभ्यास को प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनुहुन्छ। नेपालको संविधान 2072 धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जनजाति, जात जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। चितवन र मकवानपुरको राप्ती नदीले कटान गर्ने उच्च जोखिमयुक्त 4 स्थानमा तटबन्ध निर्माण कार्य शुरू गरिएको छ। मकवानपुर हुँदै चितवनको नारायणी नदीमा मिसिने राप्ती नदीले हरेक वर्ष तटीय क्षेत्रमा कटान गर्दै आएपछि जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण शुरू गरिएको हो। वर्षौंदेखि तटबन्ध निर्माणको माग उठ्दै आए पनि कार्यान्वयन हुन सकेको थिएन। अहिले दुवै जिल्लाका प्रमुख कटान क्षेत्र पहिचान गरी काम शुरू गरिएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार राप्ती नदी अन्तर्गत तटबन्ध निर्माण भइरहेका स्थानहरूमा मकवानपुरको रजैया र प्रतापपुर तथा चितवनको अन्द्रौली र भरतपुर 22 बोटेटोल रहेका छन्। ती स्थानहरू नदी कटानको उच्च जोखिममा रहेकाले काम अघि बढ़ाइएको हो। 2082 चैतबाट शुरू भएको निर्माण कार्य असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उक्त तटबन्ध निर्माण कार्य 5,22,00,000 रूपियाँको लागतमा भइरहेको कार्यालयले जनाएको छ। हालसम्म 57% काम सम्पन्न भएको छ। कार्यालयले असार मसान्तभित्र काम पूरा गर्न निर्माण कम्पनीलाई दबाव दिइरहेको जनाएको छ। एमालेका 4 मन्त्रीलाई राजीनामा दिन लगाउनुभएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नयाँ मन्त्री थप गर्नुभएको छ। मुख्यमन्त्री आचार्यले मन्त्री परिषद पुनर्गठन गर्दै नयाँ कार्य विभाजन पनि गर्नुभएको हो। मुख्यमन्त्री आचार्यले नेपालको संविधान धारा 168 उपधारा 9 बमोजिम प्रदेश प्रमुख समक्ष मन्त्री परिषद पुनर्गठनका लागि सिफारिश गर्नुभएको हो। पुनर्गठित मन्त्री परिषद मा 5 नयाँ मन्त्रीले समावेश गरिएको छ। नेकपा एमालेबाट 4, जनता समाजवादी पार्टी जसपाबाट 1 मन्त्री नियुक्त गर्दै मन्त्रालय गत जिम्मेवारी समेत तोकिएको छ। पुनर्गठित मन्त्री परिषद अन्तर्गत एमालेबाट तुलसी प्रसाद चौधरीलाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा दिल्लीराज भूषाललाई ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी दिएको छ। यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। यसअघि उक्त मन्त्रालयको जिम्मेवारी जसपाकै आदेश कुमार अग्रवालले सम्हाल्दै आउनु भएको थियो। अग्रवालको स्थानमा आहिरलाई मन्त्री नियुक्त गरिएको हो। नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण जेठ 35 गते सोमबारका लागि तय भएको छ। र विद्यालयबाट घर फर्किँदै गरेका दुई बालकको बारीले बगाउँदा मृत्यु भएको छ। रोल्पाको गंगादीप गाउँपालिका 6 स्थित बुद्धि विकास माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा ठाडो खोलामा आएको बारीले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएको हो। बुधबार विद्यालय छुट्टी पश्चात घर फर्किरहेका बेला एकासी आएको बारीले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। मृत्यु हुनेमा स्थानीय निमबहादुर खड्काका 7 छोरा गोपाल खड्का र सर्वजित खत्रीका 6 छोरा समीर खत्री रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार खोला तर्ने क्रममा बगेका दुवै बालकलाई करिब 150 मिटर तल पुर्याएको थियो।
हस्तो बिहान 9 बजेको मध्य पश्चिम हाइलाइट सक्यो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम मध्य पश्चिम मध्य पश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीबी रोड खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि।

0: झूला वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
2: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क मोबाइल 98 4 77 9 77
4: र 98 5 78 30 6 8 9।
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
6: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
6: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
5: हुलासले बनाउँदैछ परिवार एकसाथ।
7: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
8: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
7: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825-90-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825।
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक खोराहिदाङमा।
10: उपचार हुने रोगहरू
9: पायल, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
10: चाया, पोतो, डन्डी फोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
9: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
10: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
9: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
10: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
9: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686-61-694।
11: दिनेश सर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
12: बिमा गराउन जाँदैछु।
11: बिमा किन गर्नु पर्यो सर बिमा?
12: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्छी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
11: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
12: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
11: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
13: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
11: क्षति भई बिमा दाबी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
12: दाबी परेमा बिमा कम्पनीले तोकेको

0: समयमा नै रकम भुक्तानी गर्छ। यदि दाबी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दाबी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बीमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बीमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
1: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बीमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिएन। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बीमा गराउँछु र अरूलाई पनि बीमा गराउन अनुरोध गर्छु।
2: नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिका नगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 सम्पर्क गर्नुहुन अनुरोध छ।
3: होइन माइला, लखर लखर कहाँ हिनेस?
4: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो। टाइम पासको लागि निस्केको नि काका।
3: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
4: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन। यस्तै छ झोले जिन्दगी।
3: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
4: ल ल काका, गइहाले म।
5: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
5: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98498-87741।
7: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
8: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू:
8: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
7: स्पेशल सेफ तालिम,
8: जापानिज सुशी तालिम,
7: र वेट्रेस,
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू:
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
7: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
8: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
7: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: Reverse osmosis तथा UV sterilized and ozonized प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल दाङजारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् जी।

0: छकत्रो नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फोर साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
2: मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज़।

0: मह सेवन दीर्घ जीवन
1: दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
1: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
1: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
2: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
0: अन्य विशेषज्ञ सेवाहरू
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
4: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
4: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
0: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच फोन नम्बर 0825 63 218
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा हिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
8: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
9: फोन नम्बर 0825 63 479
8: मोबाइल नम्बर 98 494 67 487
10: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
11: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो
10: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
11: अब दामको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ नोट क्षेत्र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
10: तालिममा दिइने विषयहरू
11: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
10: स्पेशल सेफ तालिम
11: जापानिज सुशी तालिम
10: वेट्रेस
11: टुरिस्ट गाइड
10: हाम्रा विशेषताहरू
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
10: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगञ्ज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
11: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
10: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
11: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
10: सम्पर्क मोबाइल 98410 17 09 98410 17 09
11: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारेन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्न बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथ रोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने, कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916077,
1: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली।
3: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 10 बजेको छ।

0: बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाभूषालको नमस्कार। जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा भएको आज जेठ 21 गते 2 दशक पूरा हुँदैछ। पुनर्स्थापित प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्वको प्रस्ताव पारित गरी 2063 जेठ 21 गते नेपाल जातीय छुवाछुत मुक्त भएको घोषणा भएको हो। जेठ 21 गतेलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसका रूपमा मनाउने गरिन्छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहिबार शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले भन्नुभएको छ, यस दिवसले मानव मर्यादा, समानता र सामाजिक न्यायको संरक्षण तथा प्रवर्धन गर्दै विभेदहीन समावेशी र सभ्य समाज निर्माण प्रति हामी सबैलाई थप प्रतिबद्ध बन्न प्रेरणा प्रदान गरेको छ। राष्ट्रपति पौडेलले नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त विशेषतालाई आत्मसात गरी प्रवर्धन गर्दै सबै प्रकारका वर्गीय जातीय विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गरी समतापूर्वक समाजको निर्माण गर्ने संकल्प गरिएको उल्लेख गर्नुभएको छ। नेपाललाई जातीय छुवाछुत राष्ट्र घोषणा गरिएको 2 दशक पूरा हुँदा पनि दलित माथिको भेदभाव घट्न सकेको छैन। राष्ट्रिय दलित आयोगमा चालू आर्थिक वर्षमै 64 वटा उजुरी परेका छन्, जुन पछिल्लो 5 वर्षकै उच्च संख्या रहेको हो। अघिल्लो वर्ष छुवाछुत र भेदभावका 58 वटा उजुरी परेको थियो। संविधान सभा सदस्य परशुराम मेघी गुरूङ विधायकी अभ्यासको प्रभावकारी कार्यान्वयन मापन नहुँदा यस प्रकारको घटनामा कमी नआएको बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको म्याग्रिक गाउँपालिका 6 मनहरीमा बिहिबार बिहान मिनी ट्रक र एम्बुलेन्स एक आपसमा ठोकिँदा 7 जना घाइते भएका छन्। घाइते मध्ये एम्बुलेन्समा सवार एक महिलाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरी चौकी थर्पुका अनुसार बिहिबार बिहान करिब 6:20 बजे पोखराबाट दमौली आउँदै गरेको GE 5659 नम्बरको मिनी ट्रक र विपरीत दिशाबाट जाँदै गरेको लुक प्र 01001-00046 नम्बरको एम्बुलेन्स एक आपसमा ठोकिएका थिए। दुर्घटनामा परि एम्बुलेन्समा सवार 6 जना मिनी ट्रकका चालक घाइते भएका हुन्। घाइतेहरूलाई तत्कालै उद्धार गरी स्थानीय अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। दमौली स्थित प्रादेशिक अस्पतालमा 4 जनाको उपचार भइरहेको छ। घाइतेहरू मध्ये रोल्पा थबाङ गाउँपालिका दुई दहबार बस्ने 25 वर्षीय अन्जना बुढा मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढ़ाएको जनाएको छ। चितवन र मकवानपुरको राप्ती नदीले कटान गर्ने जोखिम युक्त 4 स्थानमा तटबन्ध निर्माण कार्य शुरू भएको छ। मकवानपुर हुँदै चितवनको नारायणी नदीमा मिसिने राप्ती नदीले हरेक वर्ष तटीय क्षेत्रका कटान गर्दै आएपछि जोखिम न्यूनीकरणका लागि तटबन्ध निर्माण शुरू गरिएको हो। वर्षौंदेखि तटबन्ध निर्माणको माग उठ्दै आए पनि कार्यान्वयन हुन सकेको थिएन। अहिले दुवै जिल्लाका प्रमुख कटान क्षेत्र पहिचान गरी काम शुरू गरिएको छ। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर सागर पौडेलका अनुसार राप्ती नदी अन्तर्गत तटबन्ध निर्माण भइरहेका स्थानहरूमा मकवानपुरको रजैया र प्रतापपुर तथा चितवनको अन्द्रौली र भरतपुर 22 बोटेटोल रहेका छन्। ती स्थानहरूमा नदी कटानको उच्च जोखिममा रहेकाले काम अघि बढ़ाइएको हो। 2082 चैतबाट शुरू भएको निर्माण कार्य असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। उक्त तटबन्ध निर्माण कार्य 5,22,00,000 रूपियाँको लागतमा भइरहेको कार्यालयले जनाएको छ। हालसम्म 57% काम सम्पन्न भएको छ। कार्यालयले असार मसान्तभित्र काम पूरा गर्न निर्माण कम्पनीलाई दबाव दिइरहेको जनाएको छ। र हाल नेपालको पश्चिम भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भूभागमा साधारणतया बादल, बाँकी पहाड़ी भूभागमा आंशिक बादल र तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ। तराई तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। लाग्ने देखिन्छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानहरूमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेशमा तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको महाशाखाको भनाइ छ। आज राति कोशी र मध्य प्रदेश लगायत देशको हिमाली भूभागमा साधारणतया बादल, पहाड़ी भूभागमा आंशिक बादल र बाँकी तराई भूभागमा मुख्यतया सफा रहने देखिएको छ। कोशी र मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाई रहेको छ। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको खोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847।

0: राम्रो पैसा कमाइरहेछ त्यसले।
1: ल ल काका गइहाले म।
2: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
3: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
2: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498887741।
4: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु र लौ खबर सुनी,
5: सक्कु जे लौ खबर सुनी,
4: 300 सय कि संजीवनी टिचिङ अस्पताल आप अप्नु कनक सेवा म
5: आप बिराम पर्ल से बिरुवा करक लाग डांग से बाहर जाइनि पर्ना
4: छुट्टी छुट्टी से भारी हो सक्कु मेरक रुवाग बिरुवा करक लाग ई संजीवनी टिचिङ अस्पताल हन सक्कु जन समझी।
5: हमार संजीवनी टिचिङ अस्पताल के सेवा करना असीम मेरके बा
4: ओपीडी सेवा, भर्ना सेवा,
5: सक्कु मेरिक अपरेशन सेवा,
4: आईसीयू सेवा, रेडियोलोजी सेवा,
5: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब हो फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
4: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगरपालिका, ओडा नंबर 3, बर्गदुआ, दांग। संपर्क फोन नंबर 97090 65225,
5: 082-591-101,
4: 591-102,
5: 082-591-103,
4: 591-104 ओ 591-105।
6: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
7: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
6: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
7: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
6: तालिममा दिइने विषयहरू
7: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
6: स्पेशल सेफ तालिम,
7: जापानिज सुशी तालिम,
6: र वेट्रेस,
7: टुरिस्ट गाइड।
6: हाम्रा विशेषताहरू
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने,
6: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने,
7: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको,
6: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ,
7: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा, घोराही बजार, क्याम्पस रोड, दाङ।
6: सम्पर्क मोबाइल 98410-17-09, 98410-17-09।
7: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड, थमेल, काठमाडौँ, नेपाल।

0: नमस्कार। परिवर्तन सम्भव छ। रेडियो काठमाडौँ 92.1 द्वारा प्रसारित रेडियो काठमाडौँ नेटवर्क मार्फत देश बनाउने नेपाली लोक तथा दोहोरी गीत संगीतको तपाईँले एकदमै मन पराउनु भएको यो कार्यक्रम इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि गौतम तपाईँको रेडियो सेटसेटमा आइसकेको छु। इन्द्रणीको श्रृंखला फरक बार फरक तपाईँले आउँछ, त्यही क्रम अन्तर्गत आज बिहिबार हो अनि बिहानीको समयमा यहाँसँग प्रत्यक्ष कुराकानी गर्ने र टेलिफोनमा कुराकानी गर्दै तपाईँलाई मन परेका गीतहरू इन्द्रणी मार्फत गाउन सक्नुहुन्छ। त्यसैले दूरदराज कुना कन्दरा रस्ती बस्तीमा छरिएर रहनुभएका मेरा प्यारा प्यारा दाजुभाइ दिदीबहिनीहरू, तपाईँलाई गीत गाउने इच्छा छ, कहाँ गएर आफ्नो मनको बह पोखौं, कहाँबाट गीत मार्फत चाहिँ आफ्ना कुराहरू राखौं भन्ने लागेको छ भने 4591300 र 4591400 दुईवटा नम्बर हामीले यहाँको लागि खुल्ला गरेका छौं अनि यही नम्बरको सहारा लिएर तपाईँ आउन सक्नुहुन्छ, कुराकानी गरौंला अनि लोकसंगीतका बारेमा चर्चा परिचर्चा गरौंला, तपाईँलाई मनपर्ने गीत गाउन सक्नुहुन्छ, हामी सुनाउला, होइन यसरी नै यो व्यवसायलाई हामी अगाडि बढाउँछौं। टेक्निकल सपोर्टमा काठमाडौँबाट ईशा धमला, देशैभरका रेडियोबाट साथ दिने सबै साथीलाई नमन छ। आजको यस कार्यक्रमलाई अगाडि बढाउन साथ दिने सोफा हब काठमाडौँ हो। विशेष गरी तपाईँ सस्तो राम्रो भरपर्दो टिकाउ सोफा अनि फर्निचरको खोजीमा हुनुहुन्छ भने सोफा हब काठमाडौँलाई तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। 98511 5589 मा अहिले टेलिफोन गर्दा तपाईँले आफ्नो नाम दर्ता गराउनुहोला सोफाको लागि, होइन किनभने तपाईँलाई चाहिँ तपाईँको राम्रो घर छ, त्यो घरलाई अथवा त्यो घरको कोठालाई एकदम राम्रो बनाउनु परेको छ अनि साइज अनुसारका सोफाहरू नापजाप गरेर बनाउनु परेको छ यसका लागि, अनि फर्निचरका सम्पूर्ण सामग्रीहरू चाहिँ आफ्नो घरको डेकोरेशनमा होस् भन्ने चाहनुहुन्छ भने तपाईँले टेलिफोन गर्न सक्नुहुन्छ। हामीले नम्बर दिइसकेका छौं। अब यति भनिसकेपछि तपाईँले टेलिफोन गर्नुहुनेछ, त्यही विश्वास हामीले तपाईँबाट लिएका छौं र आजको यस कार्यक्रममा कुराकानी गर्दै अगाडि बढ्छौं र शुरूआतमा हामीले असाध्य मन छुने एउटा गीत पनि सुनाइसकेका छौं। अब यतिखेर गीत राखौं अथवा टेलिफोन लिऊ के छ भन्दै गर्दा शुरूआतमा गीत राख्यौं, अब टेलिफोन लिऊ अनि फेरि गीत सुनाउला नि, होइन यसरी यो कार्यतालिका अगाडि बढ्छ। अब रेडियो मार्फत सुन्ने साथीहरू रेडियो सुन्दै हुनुहुन्छ, फेसबुकमा हेर्ने साथीहरू फेसबुक लाइभमा हेरिरहनु भएको छ अनि चन्द्रमणि गौतमको टिकटक मार्फत हामी लाइभ भइरहँदा यहाँबाट पनि साथीहरूले हामीलाई हेरिरहनु भएको छ, सबैलाई नमन छ, सबैलाई स्वागत छ भन्दै म यतिखेर टेलिफोनमा आउने साथीलाई स्वागत गर्छु। नमस्कार।
1: हेलो, नमस्कार दाई।
0: परिवर्तन सम्भव छ को बोल्नु भएको कहाँबाट?
1: हजुर, म ललितपुरबाट प्रकाश गजमेर।
0: ललितपुरबाट?
1: हजुर।
0: के भन्नुभयो?
1: प्रकाश गजमेर दाई।
0: प्रकाश गजमेर,
1: हजुर।
0: ललितपुर कहाँनेरि हुनुहुन्छ तपाईँ?
1: ललितपुरको यो हरिसिद्धि भन्ने ठाउँमा दाई।
0: हरिसिद्धिमा हुनुहुन्छ, ल जे भए पनि यसरी बेला बेलामा गफ गर्न पाइन्छ, खुसी लाग्छ नि, होइन? आज त गीत गाउने बसाई हो गजबेरजी, कुन गीत गाउनुहुन्छ तपाईँ आज?
1: आज करिमै फुटेको भन्ने गीत
0: गाउँछु। ल, अब तपाईँले गाउनुहोस्, हामी तपाईँले गाउनु भएको गीत सुन्नको लागि आतुर छौ। हस
1: हस,
0: ल सुरु भयो, गाउनुहोस्।

0: गर्दै।
1: ल, छोटो मिठो गीतको लागि धन्यवाद छ। हुन्छ, कार्यक्रम सुन्दै रहनु होला। हस्
0: हस् त, नमस्कार।
1: नमस्कार छ मेरा प्यारा प्यारा साथीहरू, मलाई विश्वास छ रेडियो सुन्दै हुनुहुन्छ नि, होइन? रेडियो काठमाडौँबाट हामी बोलिरहेका छौं, काठमाडौँबाट। अनि यो आवाजलाई दूरदराज कुना कन्दरा सातै प्रदेशमा रहेका हाम्रा साझेदार रेडियो जो हामीसँग आबद्ध छन् तिनै रेडियो मार्फत मजाले इन्द्रणी घन्किएको छ। काठमाडौँमा त हो गर्मी बढ़िसक्यो, अब तराईतिर पनि गर्मी होला, पहाड़ी इलाकातिर के छ है? अनि हिमाली जिल्लाहरूमा त चिसचिसै हुन्छ, होइन? रमाइलो हुन्छ, पहाड़तिर पनि ठिकै होला जस्तो लाग्छ। तर काठमाडौँभित्र पनि अत्याधिक गर्मी बढ़िसकेको छ। एकदम म यहाँहरूलाई गर्मीबाट बस्नको लागि आग्रह गर्छु। बाहिर निक्लिँदै हुनुहुन्छ, छाता ओढ्नु होला है, शीतलतिर बस्नु होला, के गर्ने, जिन्दगी बचाउनु छ, होइन? नमस्कार।
2: हेलो, नमस्कार हजुर।
1: हजुर हजुर, परिवर्तन सम्भव छ? कसको आवाज कहाँबाट हो भन्नुहोस् त।
2: हजुर हजुर, परिवर्तन सम्भव छ हजुरलाई। धेरै धेरै नमस्कार है हजुर।
1: हजुर हजुर, कहाँबाट हो नि तपाईँ?
2: ए, म यहाँ कागेश्वरी मनहरा वार्ड नम्बर 4 हरिबहादुर नगरकोटी बोलेको हजुर।
1: हो, हरिबहादुर नगरकोटी कागेश्वरी 4 नम्बरबाट,
2: कागेश्वरी मनहरा वार्ड नम्बर 4।
1: भनेपछि ओडा नम्बर 4 भनेपछि तपाईँको डाँछीतिर पर्यो।
2: हजुर हजुर,
1: डाँछीको ओह्रालोमै छ नि त ओडा नम्बर 4 कार्यालय।
2: हजुर हो, त्यहाँ त्यो वडा कार्यालय पर्यो अलिकति मेरो नयाँ गाउँ। हजुर,
1: नयाँ गाउँ, ल ठिक छ। होइन, म चिर परिचित छु, मेरो पनि घर 4 नम्बरमा छ एउटा।
2: ए हस् हजुर, कुन ठाउँ हजुर?
1: माथि ब्रह्म खेल छ नि
2: हजुर, ब्रह्मखेल,
1: ब्रह्मखेलको त्यो एउटा के चौर भन्छ त्यसलाई, त्यहाँ मन्दिर पनि छ।
2: ए, ब्रह्मखेल चौर हजुर
1: हो, त्यहाँनिर तपाईँको 3 र 4 सिमानामा छ। ल,
2: ए, महादेव स्थापना गरिरहेको छ होइन?
1: हो, त्यहाँनेरि स्थापना गरिरहेको छ, बन्दै पनि छ, खहरेको बाटो छ नि
2: हजुर, खहरेको बाटो
1: हो, त्यही नजिकै हो। ल,
2: ए ल हजुर, हस्तपति त्यहाँ भेटौँला। अनि हजुर, यसो हजुरको यो सबै सुन्छु के म हजुर।
1: हजुर हजुर,
2: म यहाँ धेरै ट्राई गरी हिजो गरेको वा नानी हो कि अब को बोल्नुभयो है?
1: होइन, बाहिर नानीले नि उठाउनुहुन्छ। इसा नानी हुनुहुन्छ
2: बाहिर चाहिँ? हजुर, इसा ढमलारी होइन?
1: हो, कस्तो, उहाँ पनि चर्चित भइसक्नुभयो।
2: अनि हजुरहरूलाई धेरै धेरै नमस्कार हजुर। मलाई साह्रै हजुरको स्वर चाहिँ असलै मन लाग्यो हजुर
1: है,
2: मिठो के हजुरको स्वर असाध्य। अनि तपाईँको यो बोली त कहिले म पनि बोलाउँला हजुरसित भनेर म प्रतीक्षामा बसिराखे।
1: हुन्छ, एकदम तपाईँहरू जस्तो रेडियोलाई माया गर्ने हाम्रा दाजुभाइ दिदीबहिनीहरू धेरै हुनुहुन्छ, त्यसमध्ये तपाईँले पनि रेडियो कार्यक्रम सुनेर सधैँ साथ दिनुहुन्छ, खुसी लाग्यो यसको लागि। अनि आज गीत गाउने बसाइ हो, तपाईँलाई कतिको गीत गाउन आउँछ?
2: पहिला त गाउँथे हजुर, अहिले बुढो भयो हजुर।
1: यस्तो हो, अब उमेर बढ्छ, उमेर बढ्दै गएपछि बुढो हुन्छ, तर इच्छा चाहना मन भने बुढो हुँदैन नि, होइन र?
2: हजुर हुँदैन हजुर, म कपीमा लेखेर अर्कोचोटि फोन गर्दाखेरि त्यो लेखेर सुनाइदिउँला हजुर।
1: ल, आज पनि पहिला तपाईँले गाउने गीतहरूमा एउटा छोटो पहिला सम्झेको गीतमा थोरै गाइदिनुहोस् न त।
2: खै त्यो कविता गाइदिउँ त हजुर,
1: एउटा गाइदिनुहोस् न हामीलाई पनि। तपाईँले पहिला गाएको गीत भनेपछि कस्तो सुन्न मन लाग्यो कि?
2: तिसा पैसा सर्वेस हेर जता ततै सस्तो, मन परेको पोही पाए हुन्थ्यो कस्तो कस्तो, सुकुल गुन्डा छ नि कम पहिला गछ हेर, पहिला गएको भोलि पल्ट दुःख पाइन्छ तेर, हुँदैन नि अर्काको देखेर ल्याउनु पर्छ तर बहिना लेखेर। यति हजुर,
1: ल ठिक छ, जे भयो नि रमाइलो बनाइदिनु भयो। आवाजसँग यो आवाजलाई जोड्ने एउटा चाहिँ भनौँ काम गरिदिनु भयो, एकदम नजिकपनको आभास गरे मैले, खुसी लाग्यो। कागेश्वरीतिर पनि हामीलाई धेरैले सुन्नुहुन्छ, अस्ति हामी कागेश्वरी 1 गएका थियौँ माथि गागल डाँडामा है, जहाँ चाहिँ कागेश्वरी धाम छ, साह्रै राम्रो बाटो छ कागेश्वरीको मासतिर जाँदाखेरि, पर्यटक लिएर धार्मिक हिसाबले असाध्यै महत्व बोकेको ठाउँ हो, होइन?
2: हजुर,
1: अनि कागेश्वरी र यता मनहरा खोलाको नामबाट नामकरण भएको छ कागेश्वरी मनहरा नगरपालिका।
2: हजुर, यहाँ साली नदीबाट जाने
1: हो, त्यही त मनहरा खोला छ नि त,
2: हजुर,
1: मनहरा खोला, अनि यतापट्टि कागेश्वरी, होइन?
2: हजुर, हजुर,
1: अनि त्यसपछि तिनै दुईटाको नामबाट चाहिँ के बन्यो त नगरपालिका बन्यो।
2: हजुर हजुर,
1: धन्यवाद तपाईँलाई आउनु भयो है।
2: हजुर
1: हस् हस् धन्यवाद,
2: नमस्कार। हजुर
1: नमस्कार। यस्तो हुन्छ नि त होइन, कहिलेकाहीँ चाहिँ आफूले चाहेको कुराहरू अथवा आफूले सोचेका कुराहरू पाउँदाखेरि असाध्यै खुसी हुन्छ कि। जस्तै हाम्रो नगरकोटीजीले भन्नुभयो कि तपाईँसँग बोल्ने ठूलो इच्छा थियो होइन, आज इच्छा पूरा भयो नि त, भनेपछि उहाँको मन कति खुसी भयो आज। हेर्नुहोस् त, यस्तै खुसी मन बनाउन चाहनुहुन्छ भने आउनुहोस् कुराकानी गरौंला। यतिखेर भने गीत राख्ने बेला भएको छ, यतिखेर हामी एउटा नयाँ गीतलाई राख्छौं, त्यसपछिको समयमा कुराकानी गर्न आउँछौं। टेलिफोन गर्दै रहनुहोला।

देशै भरका रेडियोबाट इन्द्रणी सुन्दै हुनुहुन्छ। भर्खरै तपाईँले बिर्सिदेऊ भन्छौ मायालु बोलको गीतलाई सुन्नुभयो, जहाँ मादल बच्छ साँच्चीकै लोकदोरी जस्तै लाग्छ हामीलाई चाहिँ होइन, अनि हामी हरेक गीतहरूलाई माया गर्छौ नि त। यही क्रममा राजन राज शिवाकोटीको गीतलाई सुनाए। हुन त अहिले पछिल्लो समय भर्खरै समीक्षा अधिकारीले गाउनु भएको पनि छ यो महिला आवाजमा राजन राज शिवाकोटीको शब्द संगीतमा, म यहाँलाई जानकारी गराउँछु। समीक्षाले त्यति मिठो गाउनु भएको छ झन् होइन, हुन त राजन राज शिवाकोटीमा खोट लाउने ठाउँ त छैन, तै पनि महिला आवाज विशेष गरी लोकदोहोरी गाउने भएको हुनाले होला हामीलाई चाहिँ एकदमै मनपर्ने कि होइन। टिकटकमा पनि एकदम हिट छ यो गीत, धेरैले मन पराउनु भएको छ सामाजिक सञ्जालतिर। राम्रा गीतलाई माया गर्नुहोस्, हामी यही अनुरोध गर्न चाहन्छौं। हामीलाई धेरैभन्दा धेरै साथीहरूले सुन्दै हेर्दै हुनुहुन्छ। कमला बनेमले नमस्कार, सयपत्री मीडिया ग्रुपको मेम्बर म सुन्दैछु भन्नुभएको छ। विशेष गरी घर परिवार साथीभाइलाई सम्झना। राजविरही काइँडाली पनि इटहरीको मान्छेले मलेसियाबाट सम्झना गर्न चाहनु भएको छ। चक्रबहादुर पुन मगर यता दाङघोराई एक सुका खोलाबाट हेर्दै र सुन्दै लाइभमा भन्नुभएको छ। अनि बान्तवा जेनुले पनि धनकुटाबाट गुड मर्निङ। राम कठायतले नमस्कार, सुदूरपश्चिमबाट अछामको मान्छे म भन्नुभएको छ। अनि जीवनले पनि सुन्दै हुनुहुन्छ, नमस्कार कतारबाट दाई, घाम छ गर्मी छ होइन, यसरी साथ दिइरहनु भएको छ। खगेन्द्र भण्डारीले पनि अछामको मान्छे हुनुहुन्छ सुन्दै र हेर्दै गर्दा। जीवन थापा जलनले पनि सुन्दैछु दाई म, नमस्कार अहिले प्रवासबाट भन्नुभएको छ। महेश कडालले पनि सबैलाई सम्झना, अझै मेरो गाउँपालिकाको मान्छे हुनुहुन्छ, उहाँ चाहिँ कार्यक्रमलाई साथ दिइरहनु भएको छ। अनि अर्को साथी हुनुहुन्छ कर्णप्रिय केसी संगीत, एकदम पुरानो मित्र हाम्रो, दाङ तुलसीपुरबाट हामीलाई साथ दिनुहुन्छ, यहाँलाई पनि नमन छ। हरिशरण कार्कीले पनि सिपाडोल भक्तपुरबाट सम्झना गर्न चाहनु भएको छ। रामजी घिमिरे अनि हाम्रो मंगोलियन आयुषाले पनि सबैलाई नमस्कार सुन्दैछु, राम्रो प्रोग्राम भनेर लेख्नु भएको छ। अब हामी टेलिफोन लिन्छौं कि गीत सुनाउँछौ, एउटा गीतै सुनाउँ जस्तो लाग्यो। हुन्छ, ईसाले टेलिफोनै ल्याउन त नि भन्नुभएको छ, ठिक छ, आउनु भएको साथीलाई किन अब कुदाउने, बरु गीतै हामी उहाँको सुन्छौं। सोफा अब काठमाडौँद्वारा प्रायोजित इन्द्रणीको बसाईमा सोफा अबलाई टेलिफोन गर्दै रहनु होला है साथीहरू, मैले भनिरहेको छु। सोफा अब काठमाडौँका देशैभरि शाखा छ, पोखरामा पनि छ, चितवनमा छ, नेपालगंजमा छ, बिरतामोड, धनगढ़ी, बुटोलदेखि लिएर काठमाडौँको तीन ठाउँबाट सेवा दिइरहेछ। एउटा कलंकी, एउटा सामाखुसी, एउटा गोठाटारबाट सेवा दिइरहेको जानकारी गराउँछु। नमस्कार हजुर।

0: हजुर नमस्ते, लोक
1: साङ्गीतिक अभिवादन छ। गीत गाएर प्रस्तुत हुनुभयो, शुभ नाम के हो तपाईँको?
0: म यति बेला सुदूरपश्चिम प्रदेशको एक हिमाली जिल्ला सुन्दर सुदूरपश्चिम बजाङ घर भई आज भोलि किर्तिपुरको काठमाडौँबाट यहाँहरूको पुरानो अनि नियमित श्रोता पपुलर
1: विमल जोशी। अनि जोशीजी सबै ठिक ठाक छ नि?
0: मेरो हालखबर एकदम ठिक छ।
1: अनि गर्मी बढ्दैछ, हाउ ओफ कस्तो गर्मी पनि भन्दैछौ होइन?
0: हजुर हजुर, गर्मी अवश्य पनि हिजो आज तिन चार दिन दुई तिन दिन भयो गर्मी निकै बढ्दैछ। बिहान नौ दस बजे पछिदेखि लिएर दिउँसो तीन चार बजेसम्म त अत्यधिक गर्मी छ।
1: ठिकै छ, शीतल शीतल नै हुन्छ होइन?
0: दिनभरि गर्मी छ, अनि साँझ साँझ पर्ने बेला पानी पर्छ काठमाडौँमा, यस्तै यस्तै छ है। अनि यहाँको व्यक्तिगत लगायत रेडियो काठमाडौँ होल युनिटको सुनाउनुहोस् न, मेरो त एकदम
1: ठिक छ। अब होल युनिटमा अहिले चाहिँ हामी बाहिर इसा ओम सरा अनि म छु, त्यसपछि बेला बेलामा आउने साथीहरू जोडिरहनुहुन्छ होइन? यसरी नै यात्रा अगाडि बढेको छ। अब यी बेला बखतमा रेडियो मार्फत तपाईँहरू आउनुहुन्छ, गफ गर्न पाइन्छ, कुरा सुन्न पाइन्छ, के भइरहेछ यताउतिका कुराहरू आउँछन्, यही नै हो, ठिक छ, चलेकै छ होइन त?
0: अवश्य पनि चल्नुपर्छ, दुई दिनको जिन्दगी हो, रमाउ रमाउ है, हाँसौँ भरिलानु के नै।
1: एकदम खुसी लाग्यो विमलसँग गफ गर्न पाइयो। हस्
0: हुन्छ, अन्य बसाइमा यहाँसँग कुराकानी
1: भइरहन्छ, सम्बन्ध जोडिएकै छ नि होइन?
0: एकदमै अल प्रोग्राम अल रेगुलर लिस्नर भने जस्तै हुन्छ होइन, कुराकानी भइरहन्छ। परिवर्तन सम्भव छ आजका लागि, नमस्कार।
1: नमस्कार, सम्भव छ परिवर्तन, कुराकानी भइसक्यो। ईसा एकजना साथीको टेलिफोन लिउँ, त्यसपछि गीत तयारी अवस्थामा छ, सुनाउँला नि। हस् नमस्कार।
2: नमस्ते,
1: को बोल्नुभयो?
2: निमा शेर्पा माता पोखरीबाट।
1: ओ निमा शेर्पा, शङ्खा सभाको मान्छे, हाल भने माछा पोखरी काठमाडौँबाट हामीलाई सुन्दै हुनुहुन्छ होइन?
2: हजुर हजुर,
1: त खबर
2: सबै ठिकै छ, राम्रै छ,
1: घाम लागि राम्रै छ नि होइन?
2: हजुर,
1: पूर्वका साथीहरू आएपछि अझ शङ्खुवा सभा भोजपुरका साथीहरूले ठ्याक्कै भन्नुपर्दा भन्नुहुन्छ नि होइन? तपाईँहरूको ठिकै जस्तो भइसकेको छ त्यहाँको है?
2: हजुर हजुर,
1: प्रायले ठ्याक्कै भन्नुहुन्छ नि, कसो
2: हो ठ्याक्कै भन्नुहुन्छ? अनि भनी पनि हालिँदो रहेछ,
1: भनी पनि हालिँदो रहेछ, त्यही त। अनि पूर्वका साथीहरू आइसकेपछि ठ्याक्कै भन्नुपर्दा के छ भन्नुहोस् त भन्छु कि म पनि अहिले।
2: हजुर हजुर,
1: मलाई पनि तपाईँहरूको सङ्गतले छोयो जस्तो छ है।
2: हजुर होला सायद,
1: कस्तो लाग्छ हौ कार्यक्रम?
2: एकदम रमाइलो, राम्रो लाग्छ नि
1: है। रेडियो कार्यक्रम त धेरै छन्, तर इन्द्रले आइसकेपछि बिछित्तै रमाइलो भनिदिनुहुन्छ होइन? पक्कै पनि। ल अब गीत सुनाउँ त एउटा पूर्वेली।
2: हुन्छ, म थोरै गाउँछु ल। हुन्छ, कसम खाथे आफैलाई भाकेर, आफैलाई भाकेर।

कुराकानीको क्रममा हामी तपाईसँग छौं। अब भने सोफा अब काठमाडौँद्वारा प्रायोजित इन्द्रणीको बसाईमा गीत राख्ने बेला भइसकेको छ र

0: देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा ओई ओई दिनेश श्रेष्ठको नि साह्रै राम्रो गीत तपाईँले मन पराउनु भएको छ। टिकटकतिर पनि त्यतिकै हिट छ अनि सामाजिक सञ्जालतिर पनि त्यतिकै हिट छ र विभिन्न मेला महोत्सवहरूमा पनि यो गीतहरू घन्किएकै छन्। हामीलाई धेरैभन्दा धेरै साथीले हेर्दै हुनुहुन्छ। शारदा तिमल सिन्हाले बानेश्वर काठमाडौँबाट सबैलाई नमस्कार भन्नुभएको छ। हाम्रो मन्दिरा कार्कीले पनि सुन्दै हुनुहुन्छ। पम्फा थापा बुढाथोकीले बौद्ध काठमाडौँबाट टाउन प्लानिङबाट सबैलाई नमस्कार भन्न चाहनु भएको छ। सँगै राम गौतमले पनि नमस्कार म पनि सुन्दैछु भनेर लेख्नु भएको छ। सँगै हाम्रो शम्भु छेत्री कटुवालले नमस्कार दाई सुन्दैछु भन्नुभएको छ। जेनु बान्तवाले पनि धनकुटाबाट सम्झना गर्नुभएको छ। देवीजीले पनि सबैलाई सम्झना म कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ। देवीलाई पनि नमन छ। अनि राजकुमार दुधराजले पनि सुन्दै हुनुहुन्छ। बस्नेत रेखाले पनि सबैलाई सम्झना अब बज्ने गीत भन्नुभएको छ। अनि प्यारो भाइ जनार्दन नेपालले पनि दाई नमस्ते म पनि सुन्दैछु भनेर लेख्नु भएको छ। जनार्दन भाइ यहाँलाई पनि सम्झना छ। अनि पौडेल सागरले पनि सबैलाई सम्झना अब बज्ने गीत सुनाउँछु भनेर लेख्नु भएको छ। त्यसपछि अर्को साथी नवराज जीसीले नमस्कार भन्नुभएको छ। मिस्टर बरालले पनि नमस्कार भन्नुभएको छ। राजनले हामीलाई सुन्दै हुनुहुन्छ। शिला श्रीषले पनि सुन्दैछु धुम्मा राई काठमाडौँबाट दाईलाई भन्नुभएको छ। अनि पुष्पाञ्जलीले डोटीको बडी केदारबाट हामीलाई सुन्दै हुनुहुन्छ। अस्मिताले सबैलाई सम्झना। अनि यतिखेर चाहिँ काठमाडौँ महानगरपालिका वडा नम्बर 6 को कार्यालयमा बसेर सीता तिमल सिन्हा भावी सुन्दै हुनुहुन्छ। ल यहाँलाई पनि नमन छ। अस्मी अधिकारीले नमस्कार भन्नु लेख्नु भएको छ। दिनेश बाँसकोटाले पनि सम्झना गर्न चाहनु भएको छ। अनि पुष्पाले सबैलाई सम्झना। पुष्पा बास्तोला हुनुहुन्छ। यहाँलाई पनि नमन छ। कार्यक्रमलाई साथ दिइरहनु भएको छ। नवीन धमलाले पनि हामीलाई सुन्दै हुनुहुन्छ। सुपरम्यानले पनि सुन्दै र हेर्दै हुनुहुन्छ। यहाँलाई पनि सम्झना। त्यसपछि सपना खड्काले बानेश्वरबाट मजाले हामीलाई सुन्दै हुनुहुँदो रहेछ। सपनालाई पनि धन्यवाद छ कार्यक्रम सुनेर साथ दिइरहनु भएको छ। टेलिफोन लिन्छौ होइन। नमस्कार। को बोल्नुभयो? राजकला राई नि?
1: हजुर।
0: हिजो त म सोलुखुम्बुबाट शङ्खसभा जाँदैछु भन्नुभएको थियो है?
1: हजुर।
0: अनि शङ्खसभा पुग्नुभयो?
1: छैन नि दाई, भोलि मात्र होला।
0: ए, दुई दिन लाग्छ?
1: तिन दिन हुँदैछ, भोलि 4 दिन।
0: ओहो, भनेपछि त काठमाडौँबाट भन्दा पनि टाढा रहेछ है पुग्नलाई।
1: हजुर दाई।
0: अनि अरू सुनाउनुहोस्।
1: अरू
0: अहिले चाहिँ ठ्याक्कै कहाँ हुनुहुन्छ त?
1: अहिले शङ्खसभा र सोलुखुम्बुको सिमाना निस्कन लाग्यो।
0: ए, शङ्खसभा र सोलुको सिमानामा हुनुहुन्छ?
1: हजुर
0: दाई। ए, ल ल, गफ गर्न पाइयो, अब विस्तार जानु होला होइन?
1: ए, हुन्छ, राम्रो चर पनि दि।
0: ल, कुन गीत गाउँ? त्यो मौसम त राम्रै छ नि त्यता होइन?
1: माधुमिरा छ पानी।
0: ल ल, अब गीत गाउनुहोस् न त, सुन्न हामी आतुर छौँ आज।
1: हुन्छ, म थोरै पछि गर्छु ल।
0: हस् हस्। ल, राइनी राजकला, आज तपाईँसँग गफ गर्न पाइएन। हस्, हामी गीतै सुनाउ जस्तो लाग्यो होइन? अर्को पनि टेलिफोन छ भन्नुभएको छ। अब यो टेलिफोन गीत गाउने बसाइमा त्यति धेरै आउनुहुन्छ साथीहरू, के गर्ने? ल, नमस्कार हजुर। नमस्कार। ल, अब चाहिँ गीतै राखौँ। हस्, बाहिर इच्छा हुन्छ भन्नुभएको छ। अब यतिखेर राख्दैछौ यो तपाईँलाई मनपर्ने लोकदोहोरी गीत अहिलेको लागि।

देशैभरका रेडियोबाट इन्द्रेणीलाई सुनिरहनु भएको छ। कस्तो लागिरहेछ कार्यक्रम? सल्लाह सुझाव पाउँ है साथीहरू। हामी सफाहब काठमाडौँद्वारा प्रायोजित बसाईमा छौं र सफाहब काठमाडौँ भन्ने बित्तिकै सस्तो, राम्रो, भरपर्दो, टिकाउ सफा अनि फर्निचरको लागि सम्झनै पर्ने नाम हो सफाहब काठमाडौँलाई। सम्झनुहोस् काठमाडौँका साथीहरूले। अनि बाहिर हुनुहुन्छ, अब सबै ठाउँमा छ, मैले भनिसकेका छु, पोखरामा छ, चितवनमा, नेपालगंज, बिरतामोर, धनगढ़ी, बुटोल, हेटौँडा, सबै ठाउँहरूमा यसले शाखा विस्तार गरेको छ। अब तपाईँ हामीलाई जहाँबाट सुन्दै हुनुहुन्छ तपाईँको पाएको स्थानमा गएर चाहिँ सोफा सेट खरिद गर्न सक्नुहुन्छ। अनि डिजिटल बजार विशेष गरी sofahub.com काठमाडौँ.com तपाईँले गएर सोफाहबका बारेमा बुझ्न सक्नुहुन्छ है। सजिलो छ अहिले www.sofahubkathmandu.com सर्च गर्नुहोला युट्युबमा, अनि त्यसपछि फेसबुकमा पनि छ, सोफाहब काठमाडौँ अफिसियल छ फेसबुकमा, अनि इन्स्टामा सोफाहब काठमाडौँ छ, टिकटकमा पनि सोफाहब काठमाडौँ छ है। खोज्नुहोला अनि मजाले सोफाहबका बारेमा बुझ्नुहोला। यो जानकारी यहाँलाई गराउँदै हामी इन्द्रणीको बसाईमा छौं। के गर्छौं ईसा? गीतै सुनाउँछौ हस्। एउटा हामीलाई एकदम मन परेको गीत छ, ईसालाई पनि मन पराए रहेछ यो गीत चाहिँ होइन, मलाई पनि मनै परेको, बजाउँदा बजाउँदै मन पर्न थालिसक्यो कति गीतहरू त। त्यहाँमाथि पनि यसको लय पनि मिठो छ, गाउन पनि असाध्यै मिठो गाउनु भएको छ। चारजना कलाकार साथीको बेजोड यसमा चाहिँ मेहनत परेको छ, हुन त अन्य सबैको मेहनत उत्तिकै छ। हामी राख्दैछौ राजेश, सरोज, सरू र टिकाको यो गीत।

0: कस्तो राम्रो हेर न झोडा हामीले सुनायौं, तपाईँलाई पनि मन पर्यो होइन। अब मेला महोत्सव स्टेजहरूमा फेरि मजाले घन्किने भयो यी गीतहरू। हाम्रो प्यारो साथी, हाम्रो भाइ, सहकर्मी, हाम्रो त होइन इन्द्रणीको बसाईमा शनिबार आउनुहुन्छ हाम्रो सरोज लामिछाने, त्यहाँ पनि मजाले गीत घन्काउनुहुन्छ। अनि प्रत्यक्ष त्यो बसाईमा पनि टेलिफोन गरेर गीत रोज्न सक्नुहुन्छ तपाईँले सरोजको साथमा। र सरोज राजेश ढकालको यो गीतलाई सुनाइसकेपछि स्वागत छ। हामी सोफा हब काठमाडौँद्वारा प्रायोजित इन्द्रणीको बसाईमा
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एक मात्र अचुक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा।
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, कुराहीदान। फोन नम्बर 082-585-1210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक, र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
3: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
4: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
5: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
3: बाङ्गा टिङ्गा दाँत मिलाउने,
5: शल्यक्रिया गरेर दाँत निकाल्ने,
3: खाली ठाउँमा दाँत भर्ने,
5: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
3: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
5: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।

0: बेस्ट प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी।
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
3: उपचार हुने रोगहरू
2: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
3: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
2: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
3: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
2: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
3: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
2: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
4: सम्पर्क बंगला चुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
5: नेपाली जुत्ता घर
6: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
6: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98577-71-546।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498-87741।
10: मध्य पश्चिम जान च्याक यति बेला बिहानको 11 बजेको छ।

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। रोल्पाको माडी गाउँपालिका दुई घरती गाउँको ब्याङ्क खोलामा आज बिहान पिकअप गाड़ी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी इन्स्पेक्टर कृष्ण श्रेष्ठका अनुसार एक महिला र दुई पुरूषको मृत्यु भएको हो। उनीहरूको शनाखत हुन बाँकी छ भने गाड़ी भिरालो ठाउँमा रहेकाले गाड़ी नम्बर खुलेको छैन। उहाँका अनुसार पिकअप गाड़ी सड़कबाट 600 मिटर तल खसेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय घरती गाउँको प्रहरी टोली खटिएको छ। आज जाति भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जातीय छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जात जाति भाषा भाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। तर नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दुई दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरकारवालाले चिन्ता व्यक्त गर्दै आएका छन्। संविधानको धारा 24 छुवाछुत तथा भेदभाव विरूद्धको हक अन्तर्गत कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति जात जाति समुदाय पेशा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा कुनै पनि निज तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव नगरिने सुनिश्चित गरिएको छ। जातीय तथा अन्य छुवाछुत र भेदभाव कसुर र सजाय ऐन 2068ले जातीय वा अन्य सामाजिक छुवाछुत र भेदभाव गर्ने कार्य गर्न नहुने र यस प्रकारका कार्य गरेमा कसुरको मात्रा बमोजिम 2 महिना र 20,000 देखि 1,00,000 रूपियाँसम्म तीन महिनादेखि 3 वर्षसम्म कैद तथा दुरूत्साहन गर्ने व्यक्तिलाई त्यसको आधा सजाय हुने व्यवस्था रहेको छ। सशस्त्र प्रहरी बल नेपालले मुस्ता कोराला नाकाबाट भित्रिएका 774 वटा विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। भन्सारथली गरेको आशंकामा जोमसोम पर्वतको कुस्मा र कास्कीको हेम्जाबाट बुधबार राति सशस्त्र प्रहरी बलले ती गाड़ीहरू नियन्त्रणमा लिएको हो। गाड़ी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नेपाल नम्बर 33 गुल्म मुस्ताङ म्याग्दी गुल्म नम्बर 35 चण्डिका गढ़ पर्वत नम्बर 24 कालिकागढ़ कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो। यसै गरी नुवाकोटको पासाङल्यामु सड़क खण्डबाट समेत 2 वटा गाड़ी नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिएका सबै गाड़ीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाइने सशस्त्रले जनाएको छ। र हाल नेपालको पश्चिमी भूभाग आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ, जसको प्रभावले हाल गण्डकी र कर्णाली प्रदेशमा हिमाली तथा पहाड़ी भूभाग साधारणतया बादल, बाँकी पहाड़ी भूभागमा आंशिक बादल र तराई भूभागमा मुख्यतया मौसम सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्ने देखिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेश र लगायत देशको हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। मध्य प्रदेशमा तथा कोशी बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने सम्भावना रहेको महाशाखाको भनाइरहेको छ। हवस् त, बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: कस्तो राम्रो जुत्ता लगाएको,
2: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त, म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्वर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
2: सम्पर्क नम्बर 98478263।
6: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
7: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
8: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स कोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
8: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक बाङ्गो भएको, नाक बज्ने,
7: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पित बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
8: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
7: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
9: नोट: धेरै ठाउँ जोताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच हुने मिति: यही जेठ 30 गते शनिबार। समय: बिहान 10 बजेदेखि।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: नोट: सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9928। भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
10: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: कार्यक्रमहरू:
10: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
7: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ

0: 7337255।
1: यो दाँत दुखेर मर्नुभयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
8: सीता के भयो तिमीलाई, घुम्सेर बसी छौ
9: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
8: के कुरा गर्छ तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
9: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
10: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
11: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
10: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराईदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
13: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
14: छेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
13: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
14: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
13: तालिममा दिइने विषयहरू:
14: स्पेशल कुक तालिम, इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन,
13: स्पेशल सेफ तालिम,
14: जापानिज सुशी तालिम,
13: र वेट्रेस,
14: टुरिस्ट गाइड।
13: हाम्रा विशेषताहरू:
14: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
13: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
14: जापान, दुबई, युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
13: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
14: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि

0: पौवा घोराही बजार क्याम्पस रोड दाङ।
1: सम्पर्क मोबाइल 9841017099 9841017099।
0: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।

0: हाल्नु।
1: Let's go. 6.9 inch को standard display, AI powered camera, 3 वर्षको वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
2: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
2: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने,
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
3: छालामा बाघहरू आउने कपाल झर्ने,
2: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
2: बारम्बार गर्भपतन भएमा,
3: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
2: बिना कारण शरीरको तौल घटेमा,
3: ढाड दुखेमा, कम्मर दुखेमा,
2: गाउट तथा युरिक एसिडको समस्या,
3: बारम्बार आँखा रातो भएमा,
2: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
3: लामो समयदेखि छाला कडा भएमा,
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
3: युवा अवस्थामा पक्षघात भएमा,
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
3: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: फोन नम्बर 0825916070,
2: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

कहिले रोइला कहिले कौडा, गीतको संसारमा छैन कुनै झगडा, नयाँ पुरानो धुनको संगम, रेडियो मध्य पश्चिममा रमाउने क्रम, सप्तरङ्गीको श्रृंखला सुरु गरौं, संगीतको माया सँगै बढौं, संगीतको माया सँगै बढौं। नमस्कार, अनि हार्दिक स्वागत गर्न चाहन्छौ कार्यक्रम सप्तरङ्गीको पर्खाईमा बसिरहनु भएका सम्पूर्ण श्रोतालाई। हजुर, आज पनि एकैसाथ उपस्थित भइसकेका छौ। प्राविधिक कक्षबाट मलाई साथ दिँदै हुनुहुन्छ दाजु हुनुहुन्छ शालिकराम चौधरी, सँगै आवाजमा म बोल्दैछु प्रदीप अधिकारी। हजुर, आज पनि एकैसाथ उपस्थित भइसकेका छौ रमाइला रमाइला गीत संगीत ल्याएर, त्यसै गरी तिनै गीत संगीतका कुराकानी गर्नको लागि टुप्लुक्क उपस्थित भइसकेका छौ। सदाको बसा जस्तै गरेर आज पनि रमाइलो हुनेछ भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। यदि भर्खर मात्र रेडियो सुन्ने क्रममा हुनुहुन्छ, रेडियो खोल्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ आवाज जिनको आवाज पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम 91.4 MHz। यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने www.radiompi.org लगइन गरेर, हाम्रो पात्रो एप्लिकेशन डाउनलोड गरेर, नेपाली पात्रो एप्लिकेशन डाउनलोड गरेर, साथै विभिन्न मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुनेछ। त्यसै गरी रेडियो मध्य पश्चिम नामक फेसबुक आईडीबाट पनि हामी प्रत्यक्ष रूपमा लाइभ आएका हुन्छौ, त्यहाँबाट पनि तपाईँले अडियो मार्फत सुन्न सक्नुहुनेछ। हजुर, कार्यक्रम सप्तरङ्गी नाम नै काफी छ, सातवटा थुङ्गा सहित सात थरी गीतहरू हामीले यस कार्यक्रममा राखिएका हुन्छौ। तिनै गीतहरू रंगीन विरंगी खालका गीतहरू रहने गर्दछ, जस्तै रोइला टप्पा देउडा सालैजो, पुर्खौली गीत पूर्वौली गीत, नयाँ पुराना उत्कृष्ट उत्कृष्ट पर्न सफल भएका गीतहरू हामी यस कार्यक्रममा समावेश गर्ने गर्दछौ। सदाको बसाईदेखि सुन्दै आएको श्रोतालाई त पूर्ण रूपमा जानकारी छ नै होला, तर भर्खर मात्र सुन्दै हुनुहुन्छ भने छोटकरीमा म फेरि उहाँको लागि जानकारी गराउन गइरहेको छु। कार्यक्रम सप्तरङ्गी हरेक साताको बिहिबार 11:15 जाँदा करिब करिब 12:90 हामी तपाईहरूको माझमा रहने गर्दछौ। यस कार्यक्रममा विशेष गरेर त उत्कृष्ट उत्कृष्ट पढ्न सफल भएका गीतहरू हामीले बजाउने गर्दछौ, र तिनै गीतहरूका झलकहरू पनि हामीले राख्ने गर्दछौ। त्यसै गरी यस कार्यक्रममा तपाईहरूले पठाएका भावना मुक्त गजल शायरी पनि यस कार्यक्रममा वाचन गर्ने गर्दछौ। केही हजुरहरूले पठाएका वाचन गर्छौ भने केही शायरी मुक्तकहरू हामी आफै लिएर आएका तिनै पनि वाचन गर्ने गर्दछौ। यो त भयो कार्यक्रमको बारे छोटकरीमा जानकारी। अब भने हामीले ढिला नगरिकन कार्यक्रमको दैलो उगार्नु पर्ने हुन्छ आज बजाइने तिनै गीतहरूको झलकहरूबाट।

कौडाको तालमा सजायो मन पुरानो भाकाले दिए सम्झना जीवन नयाँ लयले भरे मिठो संसार नयाँ लयले भरे मिठो संसार सप्तरङ्गीमा रमाउ हर्ष अपार सप्तरङ्गीमा रमाउ हर्ष अपार। हजुर, भर्खरै हामीले राखेका तिनी झलकहरू सुनेर हजुरहरूलाई पनि जानकारी भइसकेको छ कि आज पनि रमाइला रमाइला गीत संगीत रहेछन् भनेर। आज यस कार्यक्रममा उत्कृष्ट उत्कृष्ट पढ्न सफल भएका गीतहरूलाई धेरै स्थान दिएका छौं। तिनी गीतहरू यस कार्यक्रमबाट बज्ने गर्दछन्। त्यसको लागि तपाईँले कार्यक्रम अवधिभर सुनेर साथ दिनुपर्ने हुन्छ। यति बेलाको समय के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, उकाली गर्दै हुनुहुन्छ होला, ओह्राली गर्दै हुनुहुन्छ होला, आफ्नो कामकाजमा तलिन हुनुहुन्छ होला, जहाँ जस्तो अवस्था भए पनि रेडियो सुन्ने चेष्टा गरिरहनु भएको छ भने रेडियोको भोल्युम अलि सानो छ भने अलि ठूलो गराउनुहोला, किनकि हजुरहरूलाई रेडियो सुन्नको लागि केही संस्था ल्याउनेछ। अवश्य पनि यस्तै कुराकानी गर्दै यस कार्यक्रमलाई अगाडि बढाउने क्रममा अब भने हामीले यस कार्यक्रमको सातौं नम्बरमा पर्न सफल भएको भाका राख्नु पर्ने हुन्छ। गीतको बोल रहेको छ, पानको पसल मेरो त घर छैन दिलमा बसल भाकेम छ भाकाबाट।

दाजु हुनुहुन्छ शालिग्राम चौधरीसँगै आवाजमा तपाईहरूको नजिकको साथी म बोल्दैछु प्रदीप अधिकारी। यस कार्यक्रम कति पनि झर्को नमानिकन कार्यक्रम अवधिभर सुनिदिनुहोला। यिनी कुरालाई थाती राख्दै फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ। जे जे होला होला खाउ सानो कसम दुईटा मुटु जोडेर लौ बसम यस्तै यस्तै बोलिरहेको सालैजो गीत रहेको छ। पक्कै पनि कार्यक्रम छोडेर कतै नजानुहोला है त।

रोइलाको तानमा सजिन्छ आत्मा, कौडाको लयमा हराउँछ सपना, पुरानो गीतले बनायो आधार, नयाँ धुनले थप्यो मिठासको संसार, नयाँ धुनले थप्यो मिठासको संसार। हजुर, यो रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु कार्यक्रम सप्तरंगीमा। एकदमै रमाइला रमाइला गीत संगीतहरू यहाँबाट बजाउने गर्दछौ। भर्खरै हामीले राखेको भाकामा सुर रहेको थियो रेशम अर्याल, सुनिता बुढा छेत्री, मुकु सुवेदी लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीत सँगै फेरि पनि हामी सप्तरंगीको यात्रामा छौ। यति बेलाको समय के गर्दै हुनुहुन्छ, कस्तो अवस्था हुनुहुन्छ? पक्कै पनि बिस्तारै बिस्तारै गर्मी बढ्दैछ, त्यसले गर्दाखेरि आफ्नो ख्याल गर्नुहोला, स्वस्थ रहनुहोला, व्यस्त रहनुहोला भन्दै फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ। तारासँगै जुन भेटे माया झगडा छुटे आँखा रुन्छ, यस्तै यस्तै बोलिरहेको निकै नै राम्रो गीत रहेको छ। कार्यक्रम छोडेर कतै नजानुहोला है त।

झगडाको छायामा लुकेको रहर भयो, एक छिन रिस अर्को छिन हाँसो, यस्तै प्रेम कहिले आँसु कहिले हाँसो, माया झगडा हुन्छ तगारो हुन्छ, माया झगडा हुन्छ तगारो हुन्छ, तर अन्त्यमा प्रेम नै रहन्छ। हजुर, यो रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम सप्तरङ्गीमा। यस गीत सुनेर हजुरहरूलाई पनि मन परेको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। यस गीतमा सुर रहेको थियो दिलप खत्री, रोशनी मगर लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीतपछि फेरि पनि हामी कार्यक्रम सप्तरङ्गीको यात्रामा छौं। गीत संगीत कुनै बेला चटिला चटिला खालका गीतहरू रहने गर्दछन् भने कुनै गीतहरू सुनिरहौं जस्ता लाग्ने खालका गीतहरू पनि रहने गर्दछन्। गीतहरूले प्राय जस्तो माया पिरतीका कुराकानी गरिरहेका हुन्छ, बिछोडका कुराकानी गरिरहेको हुन्छ, मिलनका कुराकानी गरिरहेका हुन्छन्, ती हाम्रा घटनालाई पनि गीतहरूबाट देखाइएका हुन्छन्। ती गीतहरू सुन्दाखेरि साँच्चैकै घटनाका कुराहरू याद दिलाउँछ। अवश्य पनि यिनी कुरालाई थाती राख्दै फेरि पनि हामीले भाका राख्ने बेला भइसकेको छ कार्यक्रम सप्तरङ्गीमा। अब चाहिँ हामीले चौथो नम्बरमा पढ्न सफल भएको गीत रहेको छ, मायालाई ल्याइदिएको औठी चिनो हातैमा, मिनी बसको झ्यालबाट खस्यो बाटैमा, यस्तै यस्तै बोल रहेको गीत रहेको छ। कार्यक्रम छोडेर कतै नजानु होला है त।

हजुर भर्खरै हामीले राखेको टिपिकल गीत रहेको थियो, एकदमै हजुरहरूले पनि मन पराउनु भएको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। छोटो समयमा पनि धेरै भ्युज कमाउन सफल भएको गीत रहेको छ। यस गीतमा स्वर खेम सेन्चुरी, कला लम्साल, विजय पुन, विक्रम बाबु लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीतपछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यति बेलाको समय कहीँ कतैबाट हाम्रो आवाज सुन्दै हुनुहुन्छ भने यो आवाज आवाज यिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 MHz आफ्नै प्रस्तुति कार्यक्रम सप्तरंगीमा छौं। यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिइरहनु भएको छ शालिग्राम चौधरी सँगै आवाज म बोल्दैछु तपाईहरूको नजिकको साथी प्रदीप अधिकारी। अवश्य पनि यसरी यहाँबाट बोलिरहँदाखेरि हजुरहरूलाई के कस्तो लागिरहेको छ र कुन ठाउँबाट हेरिरहनु भएको छ, हजुरलाई कुन गीत मन परेको छ त्यो पनि हजुरले फेसबुकको कमेन्ट मार्फत हामीलाई जानकारी गराउनुहोला। अवश्य पनि सल्लाह सुझाव दिनको लागि कति पनि कन्जुसाई नगर्नुहोला। यहाँबाट हामीले रमाइला रमाइला खालका गीतहरू बजाउँदाखेरि हजुरलाई उत्तिकै रमाइलो महसुस भइरहेको होला भन्ने मैले आशा अनि अपेक्षा गरिरहेको छु। अब फेरि पनि हामीले कार्यक्रममा भाका राख्ने बेला भइसकेको छ। हामीले कुरा भन्दा धेरै भाका राख्ने गरिराखेका छौ। आज हजुरहरूले पनि त्यस्तै महसुस गर्नुभएको होला र आज हामीले उत्कृष्ट पढ्न सफल भएका गीतहरू राख्ने क्रममा अहिलेको क्रममा चाहिँ हामीले कौडा गीत राख्न गइरहेका छौ। माछी खोलीमा मोहनी रहेछ नि

हजुर, भर्खरै हामीले राखेको लोकगीत अन्तर्गत पर्ने कौडा गीत राखेका थियौं। कौडा गीतको बारेमा हामीले कौडा भनेको यो भनेर पनि गएका हप्तामा हजुरहरूलाई जानकारी गराइसकेका छौ। कौडा र कौरा भन्ने फरक रहेको छ, त्यसले गर्दाखेरि अहिले बजाइएको गीत चाहिँ कौडा रहेको थियो। यस गीतमा स्वर चाहिँ मिलन थापा, लक्ष्मी राणा मगर लगायत अन्य कलाकार साथीहरूसँगै फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यस कार्यक्रममा मिठा मिठा गीत संगीतहरू बजाउने गर्दछौ। कार्यक्रमको नाम सप्तरंगी भएकाले सात थरी गीतहरू लिएका हुन्छौ। ती गीतहरू रोइला, टप्पा, देउडा, सालेजो, पुरानो गीत, नयाँ गीत, पूर्वौली गीत, पुर्खौली गीत लगायत अन्य गीतहरू पनि रहने गर्दछन्। यस्तै गीतहरू हामीले यहाँबाट बजाउँदाखेरि सुनमा सुगन्ध दिए जस्तै केही हजुरहरूलाई रमाइलो महसुस भएको होला पनि मैले आशा अनि अपेक्षा गरिरहेको छु। अब फेरि पनि हामी यस कार्यक्रममा कति गीतहरू हामीले बजाइसक्यौं र कति गीतहरू बज्न बाँकी छ भनेर हजुरहरूको लागि झलक राख्न गइरहेका छौं। कार्यक्रम छोडेर कतै नजानुहोला है त।

हाउरेको लयमा मिठास छ, रोइलाको सुरमा आनन्द छ, पुरानो भाकाले सजाएको हृदय, नयाँ गीतले थप्यो उज्यालो धराताल, नयाँ गीतले थप्यो उज्यालो धराताल। हजुर, भर्खरै हामीले राखेको झलक सुनेर हजुरहरूलाई पनि जानकारी भइसकेको छ कि आज एक नम्बरमा पर्न सफल भएको गीत यो पो छ कि भनेर हजुरहरूले आकलन गरिरहनु भएको होला। त्यस प्रतीक्षाको घड़ीलाई केही बेरमै हामीले मेटाउनेछौ। यस कार्यक्रम अवधिभर हजुरले सुन्नु पर्ने हुन्छ। आज यस कार्यक्रममा यसरी बोलिराख्दाखेरि हजुरहरूलाई के कस्तो लागिरहेको छ त्यो पनि सल्लाह सुझाव दिन सक्नुहुनेछ। साथै यस कार्यक्रममा मुक्तक, भावना, गजल हरू पठाउन चाहनुहुन्छ भने तपाईहरूका ती मुक्तक भावनाहरू हामीले वाचन गर्नेछौ। यस हप्ता तपाईले पठाएको मुक्तक भावना आउने हप्ता हामीले वाचन गर्ने गर्दछौ। त्यसको लागि हजुरले रेडियो मध्यपश्चिम नामक फेसबुक आइडीमा गएर मेसेज बक्समा गएर गर्न सक्नुहुन्छ भने, त्यसै गरी प्रदीप अधिकारी नेपालीबाट सर्च गर्नुभयो भने आइडीमा गएर तपाईले सिधै मेसेज पठाउन सक्नुहुनेछ। हजुरले नाम र ठेगाना पूरा रूपमा लेखेको हुनुपर्ने हुन्छ। र यस कार्यक्रममा हजुरले मुक्तक भावना विशेष गरेर प्राकृतिक सम्बन्धी गीत संगीत सम्बन्धी माटो, हिमाल, पहाड, ढुङ्गा, वन जंगलको बारेमा तपाईले यस कार्यक्रमको लागि पठाउन सक्नुहुनेछ। अन्य माया पिरतीका कुराकानी र माया पिरतीका सम्बन्धी चाहिँ हामीले अन्य कार्यक्रममा वाचन गरिरहेका हुन्छौ। तिनी बारेमा अन्य अन्य कार्यक्रममा जाने भएकाले हामीले फरक तरिकाले यस कार्यक्रममा वाचन गरेका हुन्छौ। हजुरहरूले पनि महसुस गरिरहनु भएको होला। यिनी कुरालाई थाती राख्दै अब चाहिँ हामीले यस कार्यक्रमको दोस्रो नम्बरमा पर्न सफल भएको गीत र हामीले राख्न गइरहेका छौ। केही वर्ष अगाडि निकै नै तहल्का मचाउन सफल भएको गीत पुरानो गीत रहेको छ। आज गाउँमा बिजुली चम्क्यो के रहेछ भन्दा सोल्टिनी हाँसेर पो, यस्तै यस्तै गीत रहेको छ। बाँकी अंश भाकाबाट

हजुर निकै नै रमाइलो गीत हामीले भर्खरै राखेका थियौं। यस गीत सुनेर हजुरहरूलाई पनि रमाइलो महसुस भएको होला। यस गीतमा स्वर कृष्ण रेउले, जुनु रिजाल, पशुपति शर्मा लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीतपछि फेरि पनि हामी कार्यक्रम सप्तरंगीको यात्रामा छौं। यति बेलाको समयमा मलाई प्राविधिक कक्षबाट रातो बत्ती पालेर अब चाहिँ सप्तरंगीको यात्रा सकिसकेको छ है भनेर मलाई जानकारी दिलाइरहनु भएको छ। अवश्य पनि उहाँको संकेतलाई मैले सजिलै रूपमा स्वीकार गर्नुपर्ने हुन्छ। यतिन्जेल हाम्रो आवाज जे जस्तो भए तापनि सुनिदिनु भयो सम्पूर्ण श्रोतालाई विशेष आभारका शब्दहरू बोल्न चाहन्छौ। त्यसै गरी यतिन्जेल हामीले बजाएका तिनै गीतहरूको सर्जकहरूप्रति पनि हार्दिक नमन गर्न चाहन्छौ। त्यसै गरी म बोलेको आवाज हजुरहरूको रेडियोको सेट पुर्याइदिने प्राविधिक कक्षबाट साथ दिइरहनुभएका प्राविधिक दाजु शालिकराम चौधरीलाई पनि विशेष धन्यवाद दिँदै आज यस कार्यक्रममा एक नम्बरमा पर्न सफल भएको गीत रहेको छ ए मेरो माया हाई हाई छ, आउनेलाई स्वागत छ, जानेलाई बाई बाई छ, जसमा स्वर केम सेन्चुरी, देवी घरती, रमेश परियार, विश्वास नेपाल, विनोद परियार लगायत अन्य कलाकार साथीहरू सहित रहेको यो रमाइलो गीत छोड्दै आजको बसाइबाट म प्रदीप अधिकारी पनि विदा माग्न चाहन्छु। लोकगीतको सुरले सजाएको संसार, नयाँ धुनमा हराएको मन अपार, सप्तरंगीको यात्रा टुङ्गाउँदै गीतको प्रेम मनभरि सजाउँदै, गीतको प्रेम मनभरि सजाउँदै भोलि फेरि भेट्ने आशा राख्दै, भोलि फेरि भेट्ने आशा राख्दै रेडियो मध्यपश्चिममा पूर्ण स्वागत गर्दै धन्यवाद, भोलि फेरि भेट्ने आशा राख्दै हौस् त नमस्कार।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको।

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लाग पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
6: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
7: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसी पुचोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
9: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा।
10: यही जेठ 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहालमा जाउँ। मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक 5 जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ।
11: प्रमुख अतिथि शान बहादुर मेचे, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सह सचिव,
12: सभा अध्यक्ष राजबहादुर घरती मगर। 5 जिल्ला अधिवेशन
11: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ।
12: मिति 2083 जेठ 25 गते, तद अनुसार 2026 जुन 8 तारिक,
11: समय बिहान 10 बजे,
12: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल घोराई 14 दाङ,
11: मूल आयोजक MNO
12: जिल्ला
11: सभा दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust.
4: सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान, विश्वमा बालबालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना बढ्दो, र एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित। नेपाल खबरमा अब पूरा खबर। रोल्पाको माडी गाउँपालिका दुई ब्याङ खोलामा आज बिहान भएको जीप दुर्घटनामा तीन जनाको ज्यान गएको छ। बिहान करिब 8 बजे भएको दुर्घटनामा एक महिला र दुई पुरूषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। विकट ठाउँमा दुर्घटना भएकाले थप जानकारी आउन बाँकी रहेको छ। प्रहरीका अनुसार जीप गाड़ी सड़कबाट करिब 600 मिटर तल खसेको छ। दुर्घटनास्थलमा इलाका प्रहरी कार्यालय घरती गाउँबाट प्रहरी टोली खटिएको पनि श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो। सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका 774 वटा विद्युतीय गाड़ी नियन्त्रणमा लिएको छ। भन्सार छरी गरेको आशंकामा मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेमजाबाट गैराती सशस्त्र प्रहरी बलले ती गाड़ीहरू नियन्त्रणमा लिएको हो। यसै गरी नुवाकोटको पासाङ लामो सड़क खण्डबाट समेत 2 वटा गाड़ी नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ। नियन्त्रणमा लिएका गाड़ीहरू आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने तयारी छ। अबका केही दिन मधेश प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा तातो दिन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार तराईका केही क्षेत्रमा गर्मी बढ़े पनि देशका हिमाली तथा पहाड़ी भागमा भने वर्षा हुने सम्भावना छ। आजदेखि पर्सीसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भागका 1-2 ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले मधेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ़ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालले राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ़ बनाउनु पर्नेमा जोड़ दिएको छ। राष्ट्रसंघीय मुख्यालयमा भएको छलफलमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न राष्ट्रसंघीय विकास प्रणालीलाई सक्षम बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। न्यूयर्कको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगका अनुसार राजदूत थापाले विकास प्रणालीलाई केवल बाँकी रहेका दिगो विकास लक्ष्य एसडीजी कार्यान्वयनका लागि मात्र नभई भविष्यका चुनौती र अवसरलाई समेत समेट्ने गरी सुदृढ़ गर्नुपर्ने बताउनुभयो। वहाँले राष्ट्रसंघीय विकास प्रणालीलाई संस्थागत संरचनाले मात्र नभई साझेदारी र ऐक्यबद्धता मार्फत अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभयो। नागरिक समाज, युवा, शैक्षिक क्षेत्र, पालिका, निजी क्षेत्र तथा अरू सरोकार भएकाहरूको सक्रिय सहभागिता बिना भविष्यमा प्रभावकारी र सान्दर्भिक विकास प्रणाली निर्माण गर्न नसकिने उहाँको भनाई थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाव आज 200 रूपियाँले घट्यो। ट्राफिक कार्यवाहीमा काठमाण्ड उपत्यकाबाट एकै दिन 22,76,000 राजस्व संकलन लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
5: ह्युमन रिसोर्स डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट बबरमहल काठमाण्डको भर्ना सम्बन्धी सूचना।
6: प्राविधिक शिक्षा विकल्पमा होइन समृद्धिको संकल्पको रूपमा पढ़ौ भन्दै विगत 31 वर्षदेखि प्राविधिक शिक्षामा समर्पित यस कलेजमा शैक्षिक सत्र 2083का लागि प्रमाणपत्र तहका शैक्षिक कार्यक्रमहरू हेल्थ असिस्टेन्ट, ल्याब टेक्निशियन र फिजियोथेरापी सहायकमा भर्ना खुल्यो।
5: कोर्सका विशेषताहरू: 3 वर्षभित्रै कोर्स उत्तीर्ण गरी विभिन्न स्वास्थ्य संस्थाहरूमा प्राविधिक नायब सुब्बा सरहको जागिर वा स्वरोजगारी मार्फत आत्मनिर्भर बन्न सकिने, देश विदेशमा सहज रूपमा आकर्षक रोजगारी पाइने, पढ्दै कमाउँदै मोडलमा सम्बन्धित विषयमा स्नातक तह अध्ययन पनि गर्न सकिने।
6: थप जानकारीका लागि ह्युमन रिसर्च डेभलपमेन्ट एन्ड रिसर्च इन्स्टिच्युट बबरमल काठमाडौँमा सम्पर्क गर्नुहुन वा कलेजको वेबसाइट www.hrdri.edu.np मा लगइन गर्नुहुन वा मोबाइल नम्बर 9851177619 वा 9856721314 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एतिन्जेल। हामीले रोल्पामा भएको जीप दुर्घटनामा तीनजनाको ज्यान गयो, कोरोला नाकाबाट भित्रिएका 774 गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा, मधेस कोशी बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ़दै लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। हिजो र अस्ति समान भावमा कारोबार भएको सुनको भाव आज तोलामा 200 रूपियाँले घटेको छ। आज सुन तोलामा 3,11,100 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि सोमबार 3,10,900 रूपियाँमा कारोबार भएको सुनको भाव अस्ति मंगलबार 400 रूपियाँले बढ़ेको थियो। हिजो सुनको भाव अस्ति मंगलबार जस्तै तोलाको 3,11,300 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि तोलामा 85 रूपियाँले घटेको छ। हिजो तोलाको 5,370 रूपियाँमा कारोबार भएको चाँदीको भाव आज 85 रूपियाँ घटेर तोलाको 5,285 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीको कार्यवाहीबाट एकै दिन 22,76,000 भन्दा बढ़ी राजस्व संकलन भएको छ। हिजो एकै दिन 2,445 गाड़ी चालक नियम उल्लंघनको कार्यवाहीमा परेपछि 22,76,000 रूपियाँ भन्दा बढ़ी राजस्व संकलन भएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 128 नियम विपरीत राइड शेयरिङ गरेका 160, संकेत बत्ती उल्लंघनकर्ता 141 र तीव्र गतिमा गाड़ी हुइक्याइएका 183 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 43, निषेधित क्षेत्रमा हर्न बजाउने 123, सड़क पेटीमा गाड़ी पार्किङ गर्ने 14, एकतर्फी सड़कमा गाड़ी चलाउने 166 र अरू नियम पालना नगरेका 1,487 जनालाई कार्यवाही गरिएको

0: ले तथा स्वास्थ्य संस्थामाथि आक्रमण र मानवीय सहायता पहुँचमा अवरोध जस्ता गम्भीर घटनाबाट बालबालिका प्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन्। राष्ट्रसंघ महासचिव एन्टोनियो गुटेरेजले सार्वजनिक गर्नुभएको बालबालिका र सशस्त्र द्वन्द सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार सन् 2024 बालबालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना अघिल्लो वर्षको तुलनामा 25% बढ़ेका छन्। प्रतिवेदनमा विश्वभर 22,495 बालबालिकालाई प्रभावित पार्ने 41,370 गम्भीर उल्लंघनका घटना प्रमाणीकरण गरिएको उल्लेख छ। प्रतिवेदनमा सबैभन्दा बढ़ी उल्लंघनका घटना इजरायल र प्यालेस्टिनी क्षेत्रमा 8,554, कंगोमा 4,043, सोमालियामा 2,568 र नाइजेरियामा 2,436 तथा हाइटीमा 2,269 अभिलेख गरिएका छन्। अब खेल सम्बन्धी खबर। मलेसियामा चलिरहेको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानलाई 51 रनले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याएको भूटानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 62 रन मात्र बनाउन सक्यो। भूटानका लागि डेचेन वाङमोले 60 बलमा सर्वाधिक 39 रन बनाइन्। चाँडो ओमले 11 रन जोड्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। नेपालको बलिङतर्फ रूबिना छेत्रीले 3 तथा रिया शर्माले 2 विकेट लिइन् भने कविता कुवर र मनिषा उपाध्यायले समान 1-1 विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल 20 ओभरमा 113 रन बनाएर अल आउट भएको थियो। नेपालका लागि सीता राणा मगरले 28 बलमा सर्वाधिक 37 रन बनाइन्। रूबिना छेत्रीले 24 रन जोडिन् भने सोनी पाक्रिनले 13 र सम्झना कुमारीले 10 रन बनाइन्। भूटानका लागि सोनाम छेरिङ जाङमोले समान 3-3 विकेट लिए। पहिलो खेलमा हिजो कतारलाई 8 विकेटले हराएको नेपाल समूह डीमा लगातार दोस्रो जित निकाल्न सफल भएको हो। नेपाल रहेको समूहमा कतार, भूटान र हङकङ छन्। नेपालले समूह चरणको अन्तिम खेल पर्सी हङकङसँग खेल्ने तालिका छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। कोरला नाकाबाट भित्रिएका 774 वटा गाड़ी सशस्त्र प्रहरीको नियन्त्रणमा भन्सार छली गरेको आशंका। मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराईमा गर्मी बढ़दै हिमाली तथा पहाड़ी भागमा आज पनि पानी पर्ने सम्भावना। राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ़ गर्नुपर्नेमा नेपालको जोड़। सन् 2030 पछिका चुनौती र अवसरलाई सम्बोधन गर्न आवश्यक। बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसंघको आह्वान। विश्वमा बाल बालिका विरूद्ध भएका गम्भीर उल्लंघनका घटना बढ़्दो। र एसीसी महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई दाङ। फोन नम्बर 082563218।
7: दशकौंदेखि

0: स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
2: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
3: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
4: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
1: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
5: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
6: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराहीदाङमा आउँदै हुनुहुन्छ।
7: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
6: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
7: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
6: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
7: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
8: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
9: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-590-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: खुसीको खबर खुसीको खबर खुसीको खबर
12: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
13: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
14: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना,
15: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
14: डाक्टरद्वारा दिइने सेवाहरू
15: नाक बुझिने सिंगान आइरहने पहेँलो गराउने सिंगान आउने हाच्छु आइरहने गन्ध थाहा नपाउने नाक भित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
14: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
15: घाँटी दुख्ने केही अड्केको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
14: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
16: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
15: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
14: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
15: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
17: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
17: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछले।
17: ल ल काका, गइहाले म।
18: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
19: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
18: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।
14: भर्ना खुल्यो।
18: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
14: कार्यक्रमहरू:
18: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
14: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
20: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ।
21: फोन नम्बर 0825-62601, 98578-35990, 98578-31684, 98512-32328
18: र 98578-37255।

0: मध्य पश्चिम FM 91.4 MHz।
1: नमस्ते अनि स्वागत छ रिक्वेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई। अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-5784 गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
5: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तिनजेलसम्म हामीलाई साथ दिनुभयो। तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ?
2: आई लभ यू पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
5: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
5: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
4: तालिममा दिइने विषयहरू
5: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
4: स्पेशल सेफ तालिम
5: जापानिज सुशी तालिम
4: र वेट्रेस
5: टुरिस्ट गाइड।
4: हाम्रा विशेषताहरू
5: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
4: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
5: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
4: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
5: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
4: सम्पर्क मोबाइल 98410170 98410170।
5: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
6: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराही दाङमा।
7: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
6: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
7: सम्पर्क मोबाइल नम्बर 98578442 98578335060। सम्पर्क सिभिल फर्मा घोराही 15 सड़क विभाग रोड दान
8: मध्य पश्चिम ट्रान्ज यति बेला दिउँसोको 1 बजेको छ।

नमस्कार, दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। तापक्रम वृद्धिसँगै दाङसहित देशका विभिन्न क्षेत्रमा लूको जोखिम बढ़न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसून शुरू भएसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान गरेको बताउँदै तापलहरबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले लू जोखिम रहेका तराईका जिल्लामा जोखिम न्यूनीकरणका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनुभयो। तातो हावा लूबाट बस्न दिउँसोको अत्याधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिनुभयो। डाक्टर अधिकारीले तापलहरको दीर्घकालीन असर आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घर बाहिर निस्कदा आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले तातो हावाको जोखिमबाट बस्न धूम्रपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन आग्रह गर्नुभयो। लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ। लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष 2083-84 बजेट निर्माणका लागि प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयहरूले योजना संकलन गरिरहेका छन्। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 33 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी अन्तर्गत मन्त्रालयहरूलाई योजना छनौटको सिलिङ पठाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद वास्तोलाले संघीय सरकारबाट प्राप्त बजेट सिलिङका आधारमा आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले बजेट निर्माणको तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले प्रदेश सरकार अन्तर्गतका मन्त्रालयले स्थानीय तहबाट प्राप्त योजनालाई सूचीकृत गर्ने काम गरिरहेका छन्। वास्तोलाले मन्त्रालयगत रूपमा योजना संकलन गर्ने काम भएपछि बजेटको सिलिङभित्र रहेर प्राथमिकताका आधारमा योजना छनौटका लागि विषयगत मन्त्रालयसँग छलफल गरिने बताउनुभयो। उहाँका अनुसार बजेट सिलिङ निर्माण प्रक्रिया अन्तर्गत हाल मन्त्रालयलाई आफ्नो मातहतका योजना तथा कार्यक्रम संकलनसँगै योजनाहरू प्रणालीमा राख्नका लागि समय दिइएको छ। सोही अनुसार प्रदेश मातहतका मन्त्रालयबाट पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, खेलकुद लगायतका योजना संकलन भएका छन्। प्रदेश सरकारले आगामी बजेटमा पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, उद्यमशीलता विकास तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। नेपालगंज नाकाबाट चालू आर्थिक वर्ष 2082-83 10 महिनामा करिब 17 अर्ब रूपियाँ राजस्व संकलन भएको छ। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चालू आर्थिक वर्षको 10 महिनामा कार्यालयले 16 अर्ब 73 करोड़ 97 लाख 59 हजार रूपियाँ राजस्व संकलन गरेको छ। उहाँले सो अवधिमा 20 अर्ब 10 करोड़ 78 लाख 55 हजार रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिए पनि करिब 17 अर्ब रूपियाँ मात्र राजस्व संकलन भएको बताउनुभयो। गत आर्थिक वर्ष 2081-82 सोही अवधिमा 16 अर्ब 46 करोड़ 24 लाख रूपियाँ राजस्व संकलन भएको जानकारी दिँदै प्रमुख पौडेलले चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा करिब 27 करोड़ रूपियाँ बढ़ी राजस्व संकलन भएको बताउनुभयो। उहाँका अनुसार सोही अवधिमा नेपालगंज नाकाबाट 70 अर्ब 23 करोड़ 9 लाख 24 हजार रूपियाँ बराबरको आय तथा 2 अर्ब 82 करोड़ 69 लाख 67 हजार रूपियाँ बराबरको निर्यात भएको छ। र रोल्पाको मार्डी गाउँपालिका 2 ब्याङ्क खोलामा आज बिहान भएको जीप दुर्घटनामा 3 जनाको ज्यान गएको छ। बिहान करिब 8 बजे भएको दुर्घटनामा 1 महिला र 2 पुरूषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ। विकट ठाउँमा दुर्घटना भएकाले थप जानकारी आउन बाँकी रहेको छ। प्रहरीका अनुसार जीप सड़कबाट करिब 600 मीटर तल खसेको छ। दुर्घटना स्थलमा इलाका प्रहरी कार्यालय घटी गाउँबाट प्रहरी टोली खटिएको पनि श्रेष्ठले जानकारी दिनुभयो।
हवस् त दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानु, तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीघर रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो,
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
10: हाम्रा विशेषताहरू,
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
11: शान्त तथा पारिवारिक वातावरण भएको,
10: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
11: तिहार सुसारको राम्रो व्यवस्था भएको,
10: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
11: घरको जस्तै माया पाउने,
12: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
13: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल, राई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
12: सम्पर्क फोन नम्बर 082-5-63-387, सम्पर्क मोबाइल नम्बर 98-6-69-86-303 र 98-6-62-25-183।
14: नेपाली जुत्ता घर,
15: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
14: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
15: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
14: स्वदेशी उत्पादनको प्रवर्धन गरौँ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि, थारू गल्ली, हुराही दाङ।
15: सम्पर्क मोबाइल नम्बर 98-5-77-71-546।

0: अवधि दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

6.9 इंच को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान खाँची तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध बजार बाल विकास स्कुलको अगाडि
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: हामी जन्मदात नै सिकारी हौ सिकारी पुरै दैलेख मलाई चाहियो।
0: VFX सिनेमाज कुराही दश नारायणपुर सौरीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
6: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो।
0: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
7: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
8: क्षेत्री भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
7: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
8: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
7: तालिममा दिइने विषयहरू
8: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
7: स्पेशल सेफ तालिम
8: जापानिज सुशी तालिम
7: र वेट्रेस
8: टुरिस्ट गाइड।
7: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
9: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
8: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
7: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
8: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
7: सम्पर्क मोबाइल 98410-17-09 98410-17-09।
8: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
10: मध्यपश्चिम चाङ च्याक यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्य पश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ। लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष 2083-84 बजेट निर्माणका लागि प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयहरूले योजना संकलन गरिरहेका छन्। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 33 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी अन्तर्गत मन्त्रालयहरूलाई योजना छनौटको सिलिङ पठाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोलाले संघीय सरकारबाट प्राप्त बजेट सिलिङका आधारमा आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले बजेट निर्माणको तयारी गरिरहेको जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले प्रदेश सरकार अन्तर्गतका मन्त्रालयले स्थानीय तहबाट प्राप्त योजनालाई सूचीकृत गर्ने काम गरिरहेका छन्। वास्तुलाले मन्त्रालयगत रूपमा योजना संकलन गर्ने काम भएपछि बजेटको सिलिङभित्र रहेर प्राथमिकताका आधारमा योजना छनौटका लागि विषयगत मन्त्रालयसँग छलफल गरिने बताउनुभयो। उहाँका अनुसार बजेट निर्माण प्रक्रिया अन्तर्गत हाल मन्त्रालयलाई आफ्नो मातहतका योजना तथा कार्यक्रम संकलन सँगै योजनाहरू प्रणालीमा राख्नका लागि समय दिएको छ। सोही अनुसार प्रदेश मातहतका मन्त्रालयबाट पूर्वाधार कृषि शिक्षा स्वास्थ्य खानेपानी पर्यटन खेलकुद लगायतका योजना संकलन भएका छन्। प्रदेश सरकारले आगामी बजेटमा पूर्वाधार विकास कृषि स्वास्थ्य शिक्षा उद्यमशीलता विकास तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। तापक्रम वृद्धिसँगै दाङसहित देशका विभिन्न क्षेत्रमा लूको जोखिम बढ़न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अप्नाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसून शुरू भएसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै ताप लहरबाट जोगिन आवश्यक सावधानी अप्नाउन आग्रह गर्नुभएको छ। उहाँले लूको जोखिम रहेका तराईको जिल्लामा जोखिम न्यूनीकरणका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनुभयो। तातो हावा लूबाट बस्न दिउँसोको समयमा अत्याधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिनुभएको छ। डाक्टर अधिकारीले ताप लहरको दीर्घकालीन असर आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घर बाहिर निस्किँदा आवश्यक सावधानी अप्नाउन आग्रह गर्नुभयो। उहाँले बाल बालिका ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू ताप लहरको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता अप्नाउन आग्रह गर्नुभएको छ। उहाँले तातो हावाको जोखिमबाट बस्न धूम्रपान तथा मद्यपानबाट टाढा रहन शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखेमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन आग्रह गर्नुभएको छ। नेपालगंज नाकाबाट चालू आर्थिक वर्ष 2082-83 10 महिनामा करिब 17 अर्ब रूपियाँ राजस्व संकलन भएको छ। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चालू आर्थिक वर्षको 10 महिनामा कार्यालयले 16,73,97,59,000 रूपियाँ राजस्व संकलन गरेको छ। उहाँले सो अवधिमा 20,10,78,55,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिए पनि करिब 17 अर्ब रूपियाँ मात्र राजस्व संकलन भएको बताउनु भएको छ। र आज जाति भेदभाव तथा छुवाछुत उन्मूलन दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ। सरकारले 2063 साल जेठ 21 गते नेपाललाई जाति छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिनको सम्झनामा हरेक वर्ष आजको दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउन थालिएको हो। नेपालको संविधानले सबै जात जाति भाषाभाषी वर्ग र समुदायको हक अधिकार सुनिश्चित गर्दै समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको छ। तर नेपालले छुवाछुत मुक्तको राष्ट्र घोषणा गरेको 2 दशक हुँदा पनि व्यवहारमा कार्यान्वयन नभएको भन्दै सरकारवालाहरूले चिन्ता व्यक्त गर्दै आएका छन्।
हवस्त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीविस रोड, खोराहिदाङ।
4: फोन 562-5221।
1: सम्पर्क मोबाइल
3: 98-578-32819 र 98-578-32223।

0: Rate Chakatra, no it like pro. Rashita Power from 2 and 4. Sakcha Yasma Hamro Patro. Nepal ma sarvadik download gariyeko Hamro Patro app. Tapai ka lagi sadhai sajilo, sabai sajilo. Tapai pani download garnuhos. Kineki yasma sabai cha.
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महसेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
6: सम्पर्क मोबाइल नम्बर 9558831840 र 9848204040।
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 3 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: लामो समयदेखि गुडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर। तपाईको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाई गुडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, गुडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843530653।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हाड जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिरिबार अपरेसन।

0: के तपाई दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगार्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: किराले खाएको दाँत निकाल्ने,
2: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
1: खाली ठाउँमा दाँत राख्ने,
2: दाँतको जरैदेखि उपचार गर्ने,
1: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुखभित्रको सबै रोगको उपचार सेवा।
2: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
3: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
0: सम्पर्क फोन नम्बर 082-590-466, 98-29-81-50-53।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इंटरनेट बायनेट अब सबै कनेक्टेड
1: हैन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 सयको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090 65225 082-591-101 591-102 591-103 591-104 र 591-105
8: खुसीको खबर खुसीको खबर खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
11: उपचार हुने रोगहरू
10: पाइल्स फिस्तुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
11: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
10: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
11: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
10: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
11: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
10: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
12: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61-694
13: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
14: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
13: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अत्यार हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
14: ए ठिकै छ म जानको धेरै गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
15: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
16: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा।
17: यही जेठ 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहालमा जाउँ। मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक 5 जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ।
5: प्रमुख अतिथि शान बहादुर मेचे, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सह सचिव।
17: सभा अध्यक्ष राजबहादुर घरती मगर। 5 जिल्ला अधिवेशन
5: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ।
17: मिति 2083 जेठ 25 गते। तद अनुसार 2026 जुन 8 तारिक।
5: समय बिहान 10 बजे।
17: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल घोराई 14 दाङ।
5: मूल आयोजक MNO
17: जिल्ला
5: सभा दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम चाँचक यति बेला दिउँसोको 3 बजेको छ।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सुरुभन्दा पहिले मुख्य खबर। तराई मधेशका जिल्लामा आज पनि उच्च गर्मी। सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह। सगरमाथामा हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा जीवितै फेला। अध्ययन विधाको दुरूपयोग गर्ने त्रिविका प्राध्यापकबाट झण्डै 10.5 करोड असुली रकम असुलीसँग सँगै आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कड़ाईका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमण गरेका न्यूजील्याण्डका 4 जना सांसदलाई चीनमा प्रतिबन्ध। माफी मागेर प्रतिबन्ध हटाउन वा घटाउन सकिने भनाई। र एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछि आउँदै। नेपाल खबरमा अब पूरा खबर। तराई मधेशका जिल्लामा आज पनि गर्मी उच्च बढ़ेको छ। आज दिउँसो रूपन्देहीको भगवानपुर लगायतका ठाउँमा अधिकतम तापक्रम 40 डिग्री सेल्सियससम्म पुगेको छ। पूर्वदेखि पश्चिमसम्म सबैसो तराई मधेश र मध्य पहाड़को उपत्यका तथा खोजहरूमा गर्मी निकै बढ़ेको छ। यसैबीच नेपालमा तापलहर अर्थात लूको जोखिम बढ़दै गएको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसूनसँगै तातो हावाको प्रभाव देख्न सक्ने पूर्वानुमान रहेको बताउँदै तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी दिनुभयो। डाक्टर अधिकारीले लूबाट बस्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरी काम सकेसम्म नगरी बिहान वा बेलुकाको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा खान र पर्याप्त आराम लिन सुझाव दिनुभयो। उहाँका अनुसार तापलहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने हुँदा घर बाहिर निस्कदा विशेष सावधानी अप्नाउनुपर्छ। बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले उनीहरूको विशेष ख्याल राख्न उहाँले आग्रह गर्नुभयो। चुरोट, बेढ़ी र जाँड रक्सी नखान र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन उहाँको सुझाव छ। तापलहरका कारण डिहाइड्रेशन, हिट स्ट्रोक र मुटु सम्बन्धी समस्याको जोखिम बढ़ने गर्दछ। सगरमाथाको तेस्रो शिविरबाट हराएका पर्वतारोहण गाइड दावा शेर्पा 7 दिनमा फेला पर्नु भएको छ। जेठ 15 गतेदेखि बेपत्ता भएका शेर्पालाई बिहान सगरमाथा प्रदूषण नियन्त्रण समितिका कामदारहरूले खुम्बु आइसफल क्षेत्रमा घिस्रदै गरेको अवस्थामा भेटाएका हुन्। हिमालयन ट्राभल्स एडभेन्चरमा आबद्ध दावा शेर्पा एक पोलिस नागरिकसँग सगरमाथा आरोहण सकेर फर्कने क्रममा बेपत्ता हुनुभएको थियो। हिउँ र चिसोमा एक्लै 7 दिनसम्म जीवित रहेर आधार शिविरतर्फ ओर्लिरहनु अचम्मको घटना भएको आरोहीहरू बताउँछन्। खोजीका लागि हिजो हेलिकप्टर परिचालन गरेको भए पनि भेटिएको थिएन। शेर्पालाई आज भेटिएपछि हेलिकप्टर मार्फत काठमाडौँ ल्याएर उपचार भइरहेको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्केका प्राध्यापकहरूबाट 10.46 करोड रूपियाँ भन्दा बढ़ी रकम फिर्ता ल्याएको छ। थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिभुवनको नियमअनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य, दक्ष तथा अनुसन्धान मैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन विदा दिने गर्दछ। तर प्राध्यापकहरूले विदाको दुरूपयोग गरेको चर्चापछि छानबिनका लागि डाक्टर जीवन काफ्लेको संयोजकत्वमा 3 सदस्यीय समिति बनाएको थियो। समितिको प्रतिवेदन अनुसार त्रिवेणीले कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। समितिले झण्डै 398 प्राध्यापकले अध्ययन विदाको दुरूपयोग गरेको र त्यसबाट 2 अर्ब रूपियाँ भन्दा बढ़ी रकम नोक्सान भएको ठहर गरेको छ। अध्ययन विदामा गएका स्थायी शिक्षकको ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिवेणीलाई थप आर्थिक भार परेको मन्त्री पोखरेलले बताउनु भएको छ। अध्ययन विदा सकिएपछि नफर्किएमा विदामा बस्दा त्रिवेणीबाट खाइपै आएको तलब भत्तामा 10% ब्याजसहित फिर्ता गर्ने कबुलियत नामा गरिएको हुन्छ। यही अनुसार रकम फिर्ता भइरहेको छ। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ। सरकारी तथ्याङ्क अनुसार पछिल्लो 4 वर्ष यता नेपालमा त्यस्ता खालका परियोजनाको संख्या 2/3 र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य सार्वजनिक भएको हो। आज ललितपुरमा आयोजित विकास बहस सम्बन्धी एक कार्यक्रममा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी सचिव राधिका अरियालले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार पछिल्लो 5 वर्षमा बजेट आधाले घटेको छ। आर्थिक वर्ष 2078 1979 98 परियोजना र त्यसबाट आउने बजेट 40 अर्ब रूपियाँ थियो। अहिले परियोजना दुई तिहाई र बजेट आधाले घटेको सचिव अरियालले बताउनुभयो। उहाँका अनुसार विश्वव्यापी रूपमा आएको आर्थिक संकट, नेपाल एलडीसीबाट स्थिर वृद्धि हुने सन्दर्भ, नेपालको आन्तरिक कारण लगायतले बजेट घटेको छ। सचिव अरियालले नेपालमा गैर सरकारी संस्थालाई कड़ाईका साथ अनुगमन गर्नुपर्ने अवस्था रहेको पनि बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। इलामको फाक फोकथुम गाउँपालिकामा दुग्ध व्यवसाय फस्टाउँदै गएको छ। थाम डाँडा पशुपालन सहकारी संस्था अन्तर्गत 45 परिवारले नियमित दूध उत्पादन गर्दै आएका छन्। सहकारीमा दैनिक झण्डै 950 लिटर दूध संकलन हुँदै आएको छ। किसानले प्रति लिटर 55-75 रूपियाँसम्म मूल्य पाउँछन्। सहकारीले दूध बिक्री सहित महिनाको झण्डै 12 क्विन्टल छुर्पी र 7 क्विन्टल घिउ उत्पादन गरिरहेको छ। यी उत्पादन विदेशमा समेत निर्यात भइरहेका छन्। सहकारीको मासिक कारोबार 12-15 लाख रूपियाँसम्म पुगेको छ। कोशी प्रदेश सरकारको वृद्धि उद्यमशीलता तथा रोजगारी परियोजनाबाट सहकारीले आवश्यक पूर्वाधार र तालिममा सहयोग मिलेको छ। गाउँपालिकाका अध्यक्ष दिपेन्द्र खनालका अनुसार फाक फोकथुममा दैनिक झण्डै 31,000 लिटर दूध उत्पादन हुन्छ र पशुपालन अहिले आर्थिक समृद्धिको मुख्य आधार बन्दै गएको छ। अब विदेशको खबर, चीनले ताइवान भ्रमणमा संलग्न न्यूजील्याण्डका 4 सांसदहरूलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। ताइवान भ्रमण गरेको आरोपमा चीनले आफ्ना 4 सांसदलाई 1 लागि प्रतिबन्ध लगाएको न्यूजील्याण्डको विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। सांसदहरूले मे महिनामा यात्राबाट फर्किएपछि प्रतिबन्धको बारेमा थाहा पाएका स्थानीय संचार माध्यमले लेखेका छन्। चीनी दूतावासले माफी मागेमा प्रतिबन्ध घटाउन वा हटाउन सकिने बताएको छ। चीनले ताइवानको स्वशासित टापुलाई आफ्नो क्षेत्रका रूपमा दावी गर्छ र यस टापुको विदेशी संलग्न नतालाई प्रतिबन्धित गर्ने प्रयास गरेको छ। तर चीनले ताइवान भ्रमण गर्ने न्यूजील्याण्डका सांसदहरूमाथि यात्रा प्रतिबन्ध लगाएको भने यो पहिलो पटक हो। न्यूजील्याण्डका विदेश मन्त्री विस्टर्न पिटर्सले यो घटनाबाट आश्चर्यचकित भएको बताउनु भएको छ। न्यूजील्याण्डका सांसदहरूले दशकौंदेखि ताइवानको भ्रमण गर्दै आएका र त्यस्ता भ्रमणहरू न्यूजील्याण्डको एक चीन नीतिसँग मिल्ने बताउनु भएको छ। न्यूजील्याण्डमा रहेको चीनी दूतावासले आज विज्ञप्ति निकालेर सांसदहरूले चीनको गम्भीर चासोलाई बेवास्ता गरेको र सांसदका रूपमा ताइवान भ्रमण गर्न जोड़ दिएका कारणले प्रतिबन्ध लगाएको बताएको छ। यो भ्रमणले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गरेको विज्ञप्तिमा भनिएको छ। अब खेल खबर एशियाली खेलको छनौटमा नेपालले मलेसियालाई 276 रनको लक्ष्य दिएको छ। सिंगापुरमा टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रन बनायो। नेपालका कुशल भुर्तेलले शतक बनाए। भुर्तेलले 54 बलमा 126 रन बनाएर आउट भए। भुर्तेल टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार दोस्रो शतक बनाउने पहिलो नेपाली खेलाड़ी र समग्रमा 10 खेलाड़ी हुन्। भुर्तेलले यही प्रतियोगितामा चीनसँगको पहिलो खेलमा शतक बनाएका थिए। यस्तै आजको खेलमा आसिफ शेखले 68, कप्तान दिपेन्द्र सिंहले 31 रन बनाए। मलेसियाका बिरनदीप सिंहले 3 विकेटले नेपालले दिएको 276 रनको लक्ष्य पछ्याइरहेको मलेसियाले 15 ओभर 5 बलको खेल सकिँदा 5 विकेट गुमाएर 86 रन मात्रै बनाएको छ। नेपालको जीत सुनिश्चित भइसकेको छ। मलेसियाले जीतका लागि 25

अवतारोहण गायक दावा शेर्पा सातौं दिनमा जीवितै फेला। अध्ययन विधाको दुरूपयोग गर्दै त्रिवीका प्राध्यापकबाट झण्डै 10.5 करोड़ असुली रकम असुलीसँग आउँदा दिनमा यस्तो समस्या रोक्ने गरी काम भइरहेको शिक्षा मन्त्री पोखरेलको भनाई। नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट संचालित हुने परियोजना र स्रोत दुवै घट्यो। कार्यान्वयनमा रहेका परियोजनाको पनि कडाईका साथ अनुगमन गर्नुपर्ने। ताइवान भ्रमणमा रहेका न्यूजील्याण्डका 4 जना सांसदलाई चीनमा प्रतिबन्ध, माफी मागेर प्रतिबन्ध घटाउन वा हटाउन सक्ने। र एसियाली खेलकुद छनौटमा मलेसिया नेपालले दिएको 276 रनको लक्ष्य पछ्याउँदै।

0: एकानब्बे थुप्लो चार मेगा आर्चमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: वाउ राज कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
2: प्रोप्राइटर सम्राज रैदास
6: सम्पर्क फोन नम्बर 082-563-775
2: सम्पर्क नम्बर 98-478-26873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा
9: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आइसियू लगायत सुगर प्रेसर थाइराइडको चेकजा तथा उपचार सेवा
10: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजा तथा उपचार
9: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजा तथा उपचार
10: डेङ्गु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजा तथा उपचार सेवा
9: अन्य विशेषज्ञ सेवाहरू
10: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
9: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-583-218
12: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सडक विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
13: हेलो
14: श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
15: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिड
13: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल घोराईमा
15: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
12: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
16: सावधान उस्ता उस्तै नामबाट नझुकिनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
17: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
18: सम्पर्क फोन नम्बर 082-595-222
13: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम

0: Area Dental को सहकार्य में जारी संदेश।
1: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
2: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
1: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
2: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा के आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
1: खारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
2: जाड रक्सी चुरोट गाजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
3: बिरामी जाँच निमिति यही असार 13 गते शनिबार
0: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847828913 र 9805912871
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
6: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
5: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने
6: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
5: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
6: छालामा दागहरू आउने कपाल झर्ने
5: शरीर फुल्ने र चिलाउने हड्डी घिएमा खोक्रो भई बारम्बार भाँचिएमा
6: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
5: बारम्बार गर्भपतन भएमा
6: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
5: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
6: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
5: बिना कारण शरीरको तौल घटेमा
6: ढाड दुखेमा कम्मर दुखेमा
5: गाउट तथा युरिक एसिडको समस्या
6: बारम्बार आँखा रातो भएमा
5: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
6: बारम्बार लामो समयसम्म ज्वरो आएमा
5: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
6: लामो समयदेखि छाला कडा भएमा
5: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
6: युवा अवस्थामा पक्षघात भएमा
5: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
6: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
5: कम उमेरमा हृदयघात मुटु रोग भएमा
6: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
5: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
6: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: फोन नम्बर 0825904010
5: मोबाइल नम्बर 9857843100 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
7: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com
0: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
6: हाम्रा सेवाहरू
0: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
0: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
0: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
0: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
0: युरिक एसिड, बाथ भएको हड्डी खिएको, ढाड कम्बर दुख्ने।
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू।
0: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
0: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
6: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडा हुने,
0: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिल्थाहरू आउने तथा थाइराइड।
6: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

नमस्कार आवाज हिंदका आवाज पश्चिम नेपालका आवाज रेडियो मध्यपश्चिम एफएम 94.4 मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम लेखबेसीको फाकामा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तोता अमृता डागीको तर्फबाट तपाई रेडियो कार्यक्रम लेखबेसीको फाका 3 बजेको नेपाल खबर र केही व्यापारिक विश्रामपछि करिब करिब 4 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 94.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। लोक तथा दुरीकी संगीतको संगालो रेडियो कार्यक्रम लेखबेसीको फाका फरक बार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी बिहीबारे श्रृंखलामा छौ, तपाईँकै साहित्यिक सृजना सुन्ने श्रृंखलामा छौ। आफूलाई मन परेको विषयवस्तुमा तपाईँले साहित्यिक सृजना सुनाउन सक्नुहुनेछ। त्यसको लागि 082-8564 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौ यो निकै मिठो सांगीतिक आवाजबाट।

तपाईँको माझमा प्रस्तुत गरेका थियो गीत पछिपुन स्वागत छ रेडियो कार्यक्रम लेखदेशीको फाकामा छौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको सही हाम्रा फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। यही फरकबार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौं। आज पनि बिहीबार श्रृंखलामा छौं, तपाईँकै साहित्यिक सिर्जना सुन्ने श्रृंखलामा छौं। तपाईँहरूले पनि सहभागिता जनाउन सक्नुहुनेछ। साथी र आउनु भयो भने पछि पनि हामी कुराकानीलाई चाहिँ जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छ, सुन्दै गर्नुहोला।

एकदमै मिठो गीत बजाउनु भएको थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लिग्वेसीको भाकामा छौं। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डाकी। बाँकी साथ तपाईँको चाहिँ हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। है फरकबार फरक श्रृंखलाको साथमा तपाईँको माझमा आउने गर्दछौ। आज भने हामी बिहिबारे श्रृंखलामा छौ, तपाईँकै साहित्यिक सिर्जना सुन्ने श्रृंखलामा छौ। सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, स्वस्थ हुनुहुन्छ होला, सम्भव छ भने चाहिँ कन्ट्याक्ट पनि गर्नुहोला। तपाईँहरूसँगको मिठो कुराकानी र साहित्यिक सिर्जनालाई चाहिँ जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

0: अहो, एकदमै मिठो गीत पार्कको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम लेखबेसीको फाकामा छु। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
1: फुल बनी टिप्न गए तारा बनिदियो, भेट्न जान्छु भन्दाखेरि तारा बनिदियो, भेट्न जान्छु भन्दाखेरि तारा बनिदियो। हजुर, यति नै है।
0: आहा, एकदमै माया छ, तर के भन्नु, टाढा छ है, कहिले के मिल्दैन, कहिले के मिल्दैन भएको त होइन नि है।
1: हजुर, मनमा त छ नि, छ, भेटघाट त भइहाल्छ है, सम्झिरहन्छु हजुरले। नमस्कार छ है त।
0: आहा, नमस्कार। हजुरको शुभ नाम है?
1: मेरो नाम भन्नु पर्दा सुन्तली परियार हो।
0: ओके, सुन्तलीजी आउनु भयो है।
1: हजुर,
0: कुन ठाउँबाट हुनुहुन्छ?
1: म अहिले बसेर नास्ता खानेको कार्यक्रममा छु भन्नु पर्थ्यो, हजुरले खाइसक्यो?
0: हाम्रो भएको छैन है, एकछिन पछाडि हुन्छ। नास्ता खाने तर्फमा हुनुहुन्छ, हामीलाई सुन्नुहुन्छ, खुसी लाग्छ। बेला बेला आउनुहुन्छ है हाम्रो सुन्तलीजी।
1: हजुर, अनि हजुर पनि आउनु नि त, खाउँला सँगै बसेर।
0: ओके, ल, सम्भव भएसम्म चाहिँ हामी आउँछौ नै भन्छु है। सो यदि भएन भने तपाईँ रेडियो मध्यपश्चिमतिर चाहिँ आउनुहोला। सो आज चाहिँ साहित्यिक सृजना सुनाइसक्नु भएको छ, फेरि पनि सुनाउनुहुन्छ या यही नै अन्तिम मानौ? ओके, आफ्नो सँगसाथीलाई सम्झिनु छ है।
1: सँगसाथी नै भन्नुपर्दा मेरो प्यारो प्यारो भाइ बहिनीहरू बसेका छन्, यिनीहरूलाई सुनाउन चाहन्छु र स्वतन्त्र हजुरलाई र टेक्निसमा बस्नु भएको प्रतिभा अधिकारीलाई र रेडियो मध्यपश्चिममा भएको हजुरले सबैले सम्झिने, मेरो साथीहरू भन्नुपर्दा सबैले सम्झिँदै म बिदा हुन्छु हस्त है।
0: नमस्कार। सम्झिनु भएको थियो सुन्तली परियार, फोन लेख्नुहुन्थ्यो, खुराई एघारबाट फोन लेख्नुहुन्थ्यो। एकदमै मिठो साहित्यिक सृजना सुनाएर गइसक्नु भएको छ। अब पालो तपाईँको छ, 82568054 टेलिफोन नम्बर चाहिँ डायल गरेर चाहिँ आउन सक्नुहुनेछ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। फरक बार फरक श्रृंखलाको साथमा तपाईँहरूको माझमा आउने गर्दछौ। आज पनि हामी बिहिबारे श्रृंखलामा छौं, तपाईँकै साहित्यिक सृजना सुन्ने श्रृंखलामा छौ है। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। हजुरहरू पनि जोडिनु होला है, सबैजना साथीहरू व्यस्त हुनुहुन्छ होला आफ्नो कामतिर। यदि तपाईँहरू पनि चाहनुहुन्छ आफूले रचना गरेको साहित्यिक सृजना सुनाउन भनेपछि 82568054 टेलिफोन नम्बर डायल गर्न सक्नुहुनेछ। यति बेला टेलिफोनमा कुनै सहभागी साथी हुनुहुन्छ, उहाँसँगको कुराकानीलाई जोड्न चाहन्छु। नमस्कार।
2: फुलको डाली नुङ्गी सक्यो रातो फुल फुलेर, फुलको डाली नुङ्गी सक्यो रातो फुल फुलेर, भमरा बनी चुमिदिन्छु मायालुलाई यति चाँडै भुलेर, भमरा बनी चुमिदिन्छु यो जिन्दगीको दुःखलाई भुलेर, भमरा बनी चुमिदिन्छु यो दुःखको जिन्दगी भुलेर, यो दुःखको जिन्दगी भुलेर। हजुर, म घरै तर गोगली गर्दा राता चारे है।
0: किन यसरी मुस्कुराउँदै हाँस्दै आउनुभयो त राजी?
2: म त भन्दा भन्दै भुलिन थाले अनि त्यही भएर हाँसेको के।
0: ओके, ठिक छ, प्रयास राम्रो छ। सन्चै हुनुहुन्छ नि राजाजी?
2: हजुर, म सन्चै छु। हेर्नुहोस्, एउटा कारणले चाहिँ अलिक दुखी छु है त, म त के गर्ने।
0: के भयो त्यस्तो हाम्रो राजाजीलाई?
2: म त हेर्नुहोस्, यो भाइलाई क्यान्सर भएर सहयोग उठाउन हिँड्ने अनि के गर्ने के गर्ने हैरान भयो कि म्याडम। म्याम,
0: ओके, क्यान्सर भएको छ है?
2: हजुर हजुर।
0: शीघ्र स्वास्थ्य लाभको कामना चाहिँ गरौँ है हामीले चाहिँ, तपाईँको काम चाहिँ सफल होस् जुन तपाईँले सहयोग उठाइराख्नु भएको छ है।
2: हजुर हजुर, मिडियाबाट पनि पठाइदिइरहेको छन्। अनि हामीले पनि अलिअलि अलिअलि उठाएर पठाइरहेका छौँ म्याम। अब हजुरहरूले पनि कोसिस गर्नु न, अलिअलि थोपा थोपा गरेर सागर बनियो होइन, दस पाँच रुपियाँ गरेर उठाइदिनु न त्यहीँबाट।
3: ओके, हामी प्रयास गर्नेछौँ है। नमस्कार राधाजी।
2: नास्ता खाँदैन म्याम, म त एक्लै बसेको छु अनि त्यही त एक्लै बोलानी जस्तै बोल्न लागेको कि भन्लाने छोइ छिमेकीले भनेर हाँस्छु के।
3: ओके, ठिक छ। हँसिलो रसिलो हुनुहुन्छ, पीडा आफ्नो ठाउँमा छ, तै पनि खुसी हुनुहुन्छ, खुसी लाग्छ। सहभागिताको लागि धन्यवाद दिन चाहन्छु। फेरि पनि सुनाउनुहुन्छ आफ्नो साहित्यिक सिर्जना या यही नै अन्तिम गर्नुहुन्छ?
2: यति नै राखेँ भाइ, सम्पूर्ण साथीहरूलाई नमस्कार छ भन्दै छुट्टिन्छ है त।
3: हस्टेउ नमस्कार। सम्झिनु भएको थियो राधा सारे गुग्लीबाट फोन देख्नुहुन्थ्यो, एकदमै मिठो साहित्यिक सूचना सुनाएर चाहिँ गइसक्नु भएको छ। अब पालो तपाईँको छ 082-5854-54 टेलिफोन नम्बर चाहिँ डायल गरेर आउन सक्नुहुनेछ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले चाथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तोता अमृता डागी बाँकी साथ तपाईँहरूको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट के सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। फरक बार फरक श्रृंखलाको साथमा तपाईँहरूको मासमा आउने गर्दछौ। आज पनि हामी बिहिबार श्रृंखलामा आएछौ, हजुरहरू पनि जोडिन सक्नुहुनेछ। यति बेला मिठो साङ्गीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

मुई मार्मिकी तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीतपछि पुनः स्वागत है रेडियो कार्यक्रम लेखबेसीको उपाकामा छौ। अब कार्यक्रमको अन्तिम चरणमा हामी आइसकेका छौ। तपाईँको माझबाट चाहिँ छुटेर जानुपर्ने हुन्छ। छुटेर जानुभन्दा पहिले यतिजनासम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सहभागिता सुनाएर साहित्यिक सृजना सुनाउनुहुने साथीहरूलाई पनि विशेष विशेष धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सन भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 98477 27977
9: र 98578 30689।
10: के तपाईँलाई हिमपाइप वा पोल चाहिएको छ?
11: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
10: हाम्रा विशेषताहरू:
11: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
10: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
11: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने।
12: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
10: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, जीवित रोड, खोराही दाङ।
13: फोन 562-5221।
10: सम्पर्क मोबाइल
12: 98578-32819
14: र 98578-32223।
15: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
16: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याक्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
15: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
17: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
18: फोन नम्बर 082-5563-479।
17: मोबाइल नम्बर 98-4-94-67-487।
19: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
20: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
20: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
19: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
20: सम्पर्क मोबाइल नम्बर 98578-44-722, 98578-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दाङ।
21: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
22: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
22: ल ल काका, गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
1: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ। एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98498 87741।
9: मध्य पश्चिम चाङच्याक यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परे दाङका 3 जनाको मृत्यु भएको छ। जिल्लाको माडी गाउँपालिका 2 घरती गाउँ ब्याङखोलामा अस्थायी नम्बर प्लेटको MH14 CTJ471 नम्बरको जीप दुर्घटनामा परि दाङका 3 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा घोराई उपमहानगरपालिका 7 बेसाहीका अन्दाजी 25 वर्षीय जीप चालक वीरबहादुर चौधरी, डंगीशरण गाउँपालिका 7 श्री गाउँ घर भई हाल घोराई उपमहानगरपालिका 14 बस्ने अन्दाजी 40 वर्षका जीवधन चौधरी र उनकी श्रीमती अन्दाजी 38 वर्षीय कमला चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार आज बिहान करिब 8 बजे भएको घटनामा निर्माण सामग्री बोकेको जीप सड़कबाट करिब 600 मिटर तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूलाई 10,46,00,000 रूपियाँ भन्दा धेरै रकम फिर्ता ल्याएको छ। थप प्रधानाध्यापकहरूबाट रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको नियम अनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य, दक्षता र अनुसन्धान मैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलब सहित अध्ययन विदा दिने गर्छ। तर प्राध्यापकहरूले विदाको दुरूपयोग गरेको चर्चापछि छानबिनका लागि डाक्टर जीवन काफ्लेको संयोजकत्वमा 3 सदस्यीय समिति बनेको थियो। समितिको प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालयले कार्यवाही प्रक्रिया अगाडि बढ़ाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। समितिले झण्डै 400 जना प्राध्यापकले अध्ययन विदाको दुरूपयोग गरेको र त्यसबाट 2 अर्ब रूपियाँ भन्दा धेरै रकम नोक्सान भएको ठहर गरेको छ। अध्ययन विदामा गएका स्थायी शिक्षकहरूका ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिभुवन विश्वविद्यालय थप आर्थिक भार परेको मन्त्री पोखरेलले बताउनु भएको छ। अध्ययन विदा सकिएपछि नफर्किएका विदामा बस्दा त्रिभुवन विश्वविद्यालयलाई खाइपाइ आएको तलब भत्तामा 10% ब्याजसहित फिर्ता गर्ने कबुलियत नामामा गरिएको हुन्छ। त्यही अनुसार रकम फिर्ता भइरहेको छ। तापक्रम वृद्धिसँगै दाङसहित देशका विभिन्न क्षेत्रमा लूको जोखिम बढ़न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसून शुरू भएसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तापलहरबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले लूको जोखिम रहेका तराईका जिल्लामा जोखिम न्यूनीकरणका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनुभयो। तातो हावा लूबाट बस्न दिउँसोको अत्याधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा काम गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिनुभयो। डाक्टर अधिकारीले तापलहरको दीर्घकालीन असर आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घर बाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताउनुभयो। उहाँले तातो हावाको जोखिमबाट बस्न, धूम्रपान तथा मद्यपानबाट ताजा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्यकर्मीसँग परामर्श लिन आग्रह गर्नुभयो। र लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ। लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष 2083-84 बजेट निर्माणका लागि प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयहरूले योजना संकलन गरिरहेका छन्। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि 33 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी अन्तर्गत मन्त्रालयहरूलाई योजना छनौटको सिलिङ पठाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद बास्तोलाले संघीय सरकारबाट प्राप्त बजेट सिलिङका आधारमा आगामी आर्थिक वर्ष 2083-84 लागि प्रदेश सरकारले बजेट निर्माणको तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले प्रदेश सरकार अन्तर्गतका मन्त्रालयले स्थानीय तहबाट प्राप्त योजनालाई सूचीकृत गर्ने काम गरिरहेका छन्। बास्तोलाले मन्त्रालयगत रूपमा योजना संकलन गर्ने काम भएपछि बजेटको सिलिङभित्र रहेर प्राथमिकताका आधारमा योजना
छनौटका लागि विषयगत मन्त्रालयसँग छलफल गरिने बताउनुभयो। उहाँका अनुसार बजेट निर्माण प्रक्रिया अन्तर्गत हाल मन्त्रालयलाई आफ्नो माताहतका योजना तथा कार्यक्रम संकलनसँगै योजनाहरू प्रणालीमा राख्नका लागि समय दिइएको छ। सोही अनुसार प्रदेश माताहतका मन्त्रालयबाट पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, खेलकुद लगायतका योजना संकलन भएका छन्। प्रदेश सरकारले आगामी बजेटमा पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, उद्यमशीलता विकास तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एण्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौ स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577-71546

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहि नाइस अडगुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै

0: सम्मानित नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: कार्यक्रमहरू:
0: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे,
1: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
2: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ,
3: फोन नम्बर 0825526601, 98578-35990, 98578-31684, 98512-32328
0: र 98578-37255।

0: चकत्रो नो इट लाइक प्रो राशि थापा फ्रॉम टू एंड फ्रो साथै यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। कार्यक्रम इनबक्सको पर्खाईमा बस्नुभएका तपाई सम्पन्न श्रोताहरूलाई तपाई यति बेला रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स सुन्दै हुनुहुन्छ र तपाई यदि इन्टरनेट अनलाइनको पहुँचमा हुनुहुन्छ भने हामीलाई www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। यति बेला प्रविधिमा प्रदीपजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब हामी 5 बजेसम्म यहाँहरूको माझमा रहन्छौं। आजको बसाईमा पनि सदाको बसाई जस्तै यहाँहरूका कमेन्टहरू वाचन गर्नेछौ। कार्यक्रममा सहभागिताका लागि रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा तपाईँले कमेन्ट गर्नुहोला। उक्त कमेन्ट बक्समा आफ्नो नाम ठेगाना लेख्नुहोला अनि आफन्ती साथीभाइहरूलाई पनि सम्झना व्यक्त गर्न सक्नुहुनेछ कार्यक्रमको माध्यम मार्फत भन्न चाहन्छु। र यहाँहरूले जो साथीहरूले कार्यक्रम नियमित रूपमा सुन्दै आउनु भएको छ उहाँहरूले सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन सक्नुहुन्छ आजको बसाईमा पनि यहाँहरूले। र तपाई रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला। हामी कार्यक्रम यति बेला गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो मन सुने गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर एकैसाथ सुन्न सक्नुहुन्छ। र आजको बसाईमा प्रविधिमा प्रदीप अधिकारीजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले सदाको बसाई जस्तै आजको बसाईमा पनि यहाँहरूका कमेन्टहरू वाचन गर्छौं र हामी तपाईँले छोड्नुभएको सन्देश तपाईँको आफन्ती कहाँ पुर्याउने काम पनि गर्नेछौ भन्न चाहन्छु। र तपाई आजको बसाईमा सहभागिताका लागि रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। यति बेला केही साथीहरूको कमेन्ट पनि हामीलाई प्राप्त भइसकेको छ। पहिलो साथी लेख्नुहुन्छ, नमस्ते, के छ हजुरको खबर, सन्चै हुनुहुन्छ भन्नुभएको छ। हामी एकदम ठिक छौ। म यता भारतको हिमाचलबाट कर्णप्रिय केसी संगीत घर दाङ तुलसीपुर लुम्बिनी प्रदेश। कार्यक्रम एकदमै राम्रो छ, कार्यक्रमको सफलताको शुभकामना। यसै कार्यक्रम मार्फत हजुर लगायत साथीहरू सुमी लिम्बू, चन्द्र ओली, सिर्जा राई, पल केसीलाई सम्झना समर्पण गर्दै विदा हुन्छु भन्नुभएको छ। करूणाजीलाई धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको यसै गरी सहभागिता रहनेछ भन्न चाहन्छु। यसै गरी परमिल चन्दजीको कमेन्ट प्राप्त भएको छ। परमिलजी लेख्नुहुन्छ, हेलो, सुदूरपश्चिम डरेलधुरा जिल्लाबाट दिदी भन्नुभएको छ। परमिलजीलाई पनि धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँको यस्तै गरी कार्यक्रममा सहभागिता रहनेछ र तपाईँ पनि आजको बसाईमा कार्यक्रममा सहभागिता जनाएर साथ दिन चाहनुहुन्छ भने रेडियो मध्य पश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट लेख्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। हामी कार्यक्रममा यति बेला गीत राख्छौ, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्जमा कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org बाट पनि संसारभरिकै साथ सुन्न सक्नुहुन्छ। कार्यक्रम हरेक हप्ताको बिहिबार अपरान्ह 4 बजेपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहन्छौ र आजको बसाईमा यति बेला प्रविधिमा प्रदीप अधिकारीजीको साथ मिलेको छ। म कार्यक्रम प्रस्तुता सुशीला ओली र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। सदाको बसाई जस्तै आज पनि यहाँहरूका कमेन्टहरू वाचन गर्छौं। यदि तपाईँ आजको बसाईमा पनि कार्यक्रममा सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। सोही कमेन्ट हामी वाचन गर्नेछौ कार्यक्रमबाट। यति बेला फेरि पनि केही साथीहरूको कमेन्ट प्राप्त भइसकेको देवन किशोर अन्जानजी लेख्नुहुन्छ, मुखमा राम राम बगलीमा छुरा, शुरूआत आफैबाट गर्नुपर्छ, परिवर्तन सम्भव छ लेख्नु भएको छ। बाहिर जातीय छुवाछूत गर्नु हुँदैन भन्दै सड़कमा कराउँदै हिँड्ने अनि त्यही जातीयताको नारा बनाउँदै जनतालाई आश्वासन देखाएर खोक्रो नारा लगाउनेहरू जतिलाई जातीय छुवाछूत दिवसको शुभकामना। देवन किशोर अन्जान प्रवास लेख्नु भएको छ। आज छुवाछूत दिवसको सन्दर्भमा उहाँले सोही विषयलाई जोडेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु देवन किशोर अन्जानजीलाई। आगामी बसाईमा पनि यहाँको यसै गरी सहभागिता रहनेछ कार्यक्रममा र यहाँहरू जो साथीहरू नियमित रूपमा हामीलाई सुन्दै आउनु भएको छ उहाँहरूले कुनै सल्लाह सुझाव र प्रतिक्रिया भए हामीलाई दिन सक्नुहुन्छ आजको बसाईमा पनि भन्न चाहन्छु। यसै गरी अर्को साथीको पनि कमेन्ट प्राप्त भएको छ, गिरिराज अधिकारी हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, नमस्कार, म घोराही 17 नमस्कार, म घोराई 17 गुलरियादेखि सुन्दैछु, कार्यक्रम राम्रो लाग्छ भन्नुभएको छ। गिरिराज अधिकारीजीलाई पनि धन्यवाद दिन चाहन्छु, उहाँ पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ, सधैँ जसो कार्यक्रममा सहभागिता जनाएर र सुनेर पनि साथ दिनुहुन्छ, हामीलाई खुशी लाग्ने गर्दछ। घोराई 17 गिरिराज अधिकारीजीलाई धन्यवाद दिन चाहन्छु र तपाईँ पनि कार्यक्रममा सहभागिताका लागि रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोटेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट लेख्नु गर्नुहोला। सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। तपाईँ त्यो कमेन्ट बक्समा गएर आफ्नो नाम ठेगाना लेख्नुहोला अनि आफन्ती साथीभाइ इष्टमित्रहरूलाई पनि यहाँले सम्झना समर्पण व्यक्त गर्न सक्नुहुनेछ र तपाईँको सन्देश तपाईँको आफन्ती कहाँ हामी कार्यक्रमको माध्यम मार्फत पुर्याउने काम गर्नेछौ भन्न चाहन्छु। तपाईँ कमेन्ट बक्समा कमेन्ट गर्दै गर्नुहोला, हामी कार्यक्रम त्यसलाई गीत राख्छौ, फेरि आउनेछौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दै हुनुहुन्छ भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारभर एकै साथ सुन्न सक्नुहुन्छ र कार्यक्रममा हामीले यहाँहरूका कमेन्टहरू वाचन गरिराखेका छौं। यति बेला प्रविधिमा प्रदीप अधिकारीजीको साथ मिलेको छ, म कार्यक्रम प्रस्तुता सुशीला ओली, र कार्यक्रममा तपाईँ पनि सहभागिता जनाएर आजको बसाईमा हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ। यति बेला पुष्पा राईजीको कमेन्ट प्राप्त भएको छ, पुष्पा राईजीलाई धन्यवाद दिन चाहन्छु। उहाँ लेख्नुहुन्छ, म पुष्पा राई धनकुटाबाट साथीहरूलाई सम्झनु पर्दा जीवन गौतम हिमाल खड्का किशोर कठायत शान्ता थापा मगर मेनुका चौधरी सिद्धार्थ गौतम दीपक विष्ट दीपक खाम्बु राजीव श्रेष्ठ पूर्वेली सरोज लिम्बु भोजपुरे अविरल तारा लेख्नु भएको छ, रामलाल साम्पाङ राई रोशन फुलाङ राई राम सुनवार राई श्याम संगम यसरी श्याम अधिकारी नवीन देवान एण्ड अल फ्रेण्डलाई भन्नुभएको छ धन्यवाद दिन चाहन्छु। पुष्पा राईजीलाई पनि आगामी बसाईमा पनि तपाईँको यसरी सहभागिता रहनेछ कार्यक्रममा। मगर जनकजीको पनि कमेन्ट प्राप्त भएको छ, जनकजीलाई पनि धन्यवाद दिन चाहन्छु। जनकजी लेख्नुहुन्छ, नमस्ते दिदी, सन्चै हुनुहुन्छ भन्नुभएको छ, हामी एकदम ठिक छौं, बरु यहाँलाई कस्तो छ, म पनि तपाईँको प्रोग्राम सुन्दैछु है भन्नुभएको छ, धन्यवाद यहाँलाई। मगर जनकजी पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ, सधैँ जसो सुनेर र हामीलाई साथ दिनुहुन्छ र कार्यक्रममा पनि सहभागिता जनाएर साथ दिनुहुन्छ, खुशी लाग्ने गर्दछ। आगामी बसाईमा पनि यहाँको यस्तै गरी सहभागिता रहनेछ। मगर जनकजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यस्तै गरेर कृष्ण जंकुटीजीले पनि कमेन्ट गर्नुभएको छ, कृष्णजी पनि कार्यक्रम इनबक्सको नियमित श्रोता हुनुहुन्छ, निकै सुनेर हर कार्यक्रममा सहभागिता जनाएर पनि हामीलाई साथ दिनुहुन्छ, खुशी लाग्ने गर्दछ। उहाँ लेख्नुहुन्छ, कृष्णजी लेख्नुहुन्छ, नमस्कार दिदी, म पनि सुन्दैछु है, सुन्दर ठाउँ घोराई 18 घोरदौरादेखि कृष्णपुन भन्नुभएको छ, उहाँको फेसबुकको नाम भने कृष्ण जंकुटी लेख्नुभएको छ, कृष्णपुनजीलाई धन्यवाद दिन चाहन्छु। आगामी बसाईमा पनि तपाईँ यसै गरी सहभागिता रहनेछ, कृष्णपुनजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र तपाईँ पनि कार्यक्रममा आजको बसाईमा यसै गरी सहभागिता जनाएर हामीलाई साथ दिन चाहनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएमको फेसबुक पेजमा गएर आज हामीले छोडेको स्टाटसको मुनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला, सोही कमेन्ट हामी कार्यक्रमबाट वाचन गर्नेछौ भन्न चाहन्छु। र यहाँहरूलाई कार्यक्रम कस्तो लाग्छ, सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला। र तपाईँको हामी यति बेला कमेन्टको परीक्षामा यति बेला फेरि पनि गीत राख्छौं।

यति बेला तपाईँको माझमा निकै मिठो गीत राखेका थियौं। तपाईँ हामीलाई भर्खरै मात्र कहीँ कतै सुन्दैनुहुन्छ भने तपाईँ सुन्दैनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम इनबक्स र तपाईँ कार्यक्रम इन्टरनेट अनलाइन मार्फत www.radioempi.org पनि संसारमा एकैसाथ सुन्न सक्नुहुन्छ। अब पनि हामी कार्यक्रमको अन्त्यतिर पनि आइसकेका छौं। आजको बसाईबाट विदा भएर जानुपर्छ। आज कार्यक्रममा जति पनि साथीहरूले सहभागिता जनाएर साथ दिनुभयो तपाईँ सबैलाई धन्यवाद दिन चाहन्छु र सुनेर साथ दिने तपाईँ सबै साथीहरूलाई धन्यवाद। प्राविधिक मित्र प्रदीप अधिकारीजीलाई पनि विशेष धन्यवाद दिँदै अर्को हप्तासम्मको लागि म कार्यक्रम प्रस्तुता सुशीला ओली पनि विदा हुन्छु। नमस्ते।

0: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारी को सुवर्ण अवसर
1: क्षेत्री भित्री नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिम में भर्ना खुल्यो
0: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
1: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ
2: नोट सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गर्नुहोस्
0: तालिममा दिइने विषयहरू
2: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
0: स्पेशल सेफ तालिम
2: जापानिज सुशी तालिम
0: र वेट्रेस
2: टुरिस्ट गाइड
0: हाम्रा विशेषताहरू
1: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
0: एक्स्ट्रा प्राक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
1: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
0: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ
1: तालिम पश्चात अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ
3: अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ
0: सम्पर्क मोबाइल 9841017099 9841017099
2: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल
4: आया, आया, मम्मी मम्मी दाँत दुख्यो
5: मम्मी मेरो दाँत बङ्गो आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
6: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
7: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
5: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल होराईमा
7: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
8: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
9: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
10: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
11: सम्पर्क फोन नम्बर 0825902222
5: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
12: भर्ना खुल्यो
13: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
12: हाम्रा विशेषताहरू
13: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
13: शान्त तथा पारिवारिक वातावरण भएको
12: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
13: तिहार सुशासन राम्रो व्यवस्था भएको
12: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
13: घरको जस्तै माया पाउने
9: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
5: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल वाइ उपमा नगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
9: सम्पर्क फोन नम्बर 0825563387 सम्पर्क मोबाइल नम्बर 9869686303 र 9862625183
14: मध्यपश्चिम ट्रान्ज्याक यति बेला बेलुकीको 5 बजेको छ।

राम राम सञ्जिक पाँच बजे थारू भाषक मध्यपश्चिम खबरमा शालिक राम चौधरी हार्दिक स्वागत बा। पाछक 24 घण्टामा दाङ सहित देशको विभिन्न क्षेत्रमा हुलाकी विपदजन्य घटनामा 5 जनाको मृत्यु भयो। रहल राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार रौतहट 12 कपिलवस्तु रोल्पामा 5 जनाको मृत्यु हुलाको मकवानपुर मोरङ सिराहा प्रसाद चितवन कपिलवस्तु दाङ पाल्पा कञ्चनपुरका हुलक विपदजन्य घटनामा और 11 जना घाइते हुलक प्राधिकरणका प्रवक्ता शान्ति महत जानकारी दिएरले उहाँको अनुसार रौतहट 12 ओ कपिलवस्तुमा सम्पूर्ण 110 जना एक महिला एक बालक ओ एक बालिकाको मृत्यु हुलक हो। रोल्पाका गंगादेव गाउँपालिकामा रातामाटामा खहरे फेलमसे पुहकन दुई बालकको मृत्यु हुलक प्राधिकरणले आज सार्वजनिक करलक विवरणमा उल्लेख बा। प्रवक्ता महतको अनुसार पाछक 24 घण्टामा देशको विभिन्न जिल्लामा 25 ठो विपदजनक घटना हुलकमा ऊ घटना 63 लाख से धेर बढ़ीको भौतिक क्षति हो रहल। रोल्पामा आज बिहान हुलक जीप दुर्घटनामा पर्कन दाङको 3 जनाको मृत्यु भयो। रहल जिल्लाको माडी गाउँपालिका 2 घरती गाउँ ब्याङ्क खोलामा अस्थायी नम्बर प्लेटको MH14 TCJ471 नम्बरको जीप दुर्घटनामा पर्कन दाङको 3 जनाको मृत्यु हुलक हो। मृत्यु हुनामा घोराई उपमहानगरपालिका साथ बेसाहीक अन्दाजी 25 वर्षीय जीप चालक वीरबहादुर चौधरी दंगीचरण गाउँपालिका साथ श्री गाउँ घर हुलक हाल घोराई उपमहानगरपालिका 14 बेसा अन्दाजी 40 वर्ष जीवधन चौधरी व उहाँको जन्ने अन्दाजी 38 वर्षीय कमला चौधरी रलग जिल्ला प्रहरी कार्यालय दाङ जना राखल। प्रहरीका अनुसार आज बिहान करिब 8 बजे हुइलक दुर्घटनामा निर्माण सामग्री बोककलक जीप सड़क से करिब 600 मीटर तर खसल रह दुर्घटनामा बारे थप अनुसन्धान हुइतिरलक प्रहरी जना राखल। त्रिभुवन विश्वविद्यालय से अध्ययन विदा लेखन सेवामा निगुमलक प्राध्यापक 10,46,00,000 रूपियाँ से धेर रकम फिर्ता अनराखल। थप प्राध्यापक र रकम फिर्ताको प्रक्रियामा सहभागी हुइतिरलक शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिएरखल। त्रिभुवनका नियम अनुसार शिक्षक कर्मचारी 5 वर्षसम्म अध्ययन विदा पैना प्रावधान बा। विश्वविद्यालयले योग्य दक्षता ओ अनुसन्धान मैत्री पार्गिक जनशक्ति उत्पादन गर्न उद्देश्यले तलब सहित अध्ययन विदा देनाकर्था तर प्राध्यापकको नक्सी विदाको दुरूपयोग करक चर्चा हुल्पाछ। छानबिन कलाक डाक्टर जीवन काफ्लेको संयोजकत्वमा 3 सदस्यीय समिति बनाइल रह। समितिको प्रतिवेदन अनुसार त्रिविषय कार्यवाही प्रक्रिया अगाडि बढ़ाइल पाछ प्राध्यापक रकम फिर्ता कर लगलग हुट समिति से झण्डै 400 जना प्राध्यापक नक्से अध्ययन विदाको दुरूपयोग करलक उहीसे 2 अर्ब रूपियाँ से धेर रकम नुकसानी हुलक ठहरकै राखल। अध्ययन विधामा कुलक स्थायी शिक्षकनक ठाउँमा आंशिक वा करारक शिक्षक धरबेर त्रिभुवन थप आर्थिक भार पर्दक मन्त्री पोखरेल बटुवा राखल। अध्ययन विधा ओराइल पाछ निकुमलक विधामा वैशबेर त्रिविषय खाई पाई पैलक तलब भत्तामा 10% ब्याज सहित फिर्ता गर्न कबुलियतमा कर्जिना हुइठा उ अनुसार रकम फिर्ता हुइतिरहल्बा। ओ तापक्रम वृद्धि हुइलसँग दाङ सहित देशको विभिन्न क्षेत्रमा लूक जोखिम बढ़ल शुरू हुइल कति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिक हुकनकलाई आवश्यक सतर्कता अपनाएकलाई आग्रह गरिराखल। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसून शुरू हुइलसँग टाटुल हावाको प्रभाव देख सक्ने पूर्वानुमान रलक बटुती ताप लहर से जोखकला आवश्यक सावधानी अपनाएकला आग्रह गरिरहेछ। वहाँ सर लुक जोखिम रलक तराईका जिल्लामा जोखिम न्यूनीकरणका लागि मन्त्रालय से सम्बन्धित निकाय से समन्वय गरिकन आवश्यक तयारी गर्तिरलक बटुवा राख्ल। तातो हावा लुसे बचकला दिनकुनको अत्यधिक गर्मीमा बाहारको काम स्याकसम्म निकर्ना ओ बिहान ओ सन्ध्याको समयमा गर्न पर्याप्त मात्रामा पानी तथा झुलिलो खाने कुरा सेवन गर ओ आवश्यक आराम गर सुझाव दिए राख्ल। डाक्टर अधिकारीले ताप लहरका दीर्घकालीन असर आँख ओ छालामा समेत परस्रेक्ना हुलक भन्से उच्च तापक्रमका बेला घर बाहर निकर्न आवश्यक सावधानी अपनाएकलाई आग्रह गरिराख्ल। वहाँसे बाल बालिकाका ज्येष्ठ नागरिक तथा दीर्घ रोगी र ताप लहरको उच्च जोखिममा रहना हुलक भन्से विशेष सतर्कता आवश्यक रलक बटुवा राख्ल।
उठाता आज थारूभाषक मध्यपश्चिम खबर अत्रह काल सन्जाफे थारूभाषक मध्यपश्चिम खबर सुन सिक्ने भाटी अकर्षक खबर मसे समाचार कक्ष कसकु संग्रहसँग म शालिक राम चौधरी विदा हिटु रिरी मध्यपश्चिम ओनिटी रवि राम राम।

0: 94.4 MHz में तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दया भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहरू रोड, छोराही दाङ,
7: प्रोप्रेटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98475 77977
8: र 98578 3689।

0: को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल वास्की हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनाश नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बाथ रोग मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्भको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9847728913 र 9905912871
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट
5: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली हुराही दाङ
5: सम्पर्क मोबाइल नम्बर 9857071546

0: कोकोनट, चोकोनट, वीटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट।
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिव र कुकी छ है नाइस।
0: अड्गुरी खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लोड्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
0: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
0: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
2: छालामा बाघहरू आउने कपाल झर्ने,
0: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
0: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
0: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
0: बिना कारण

0: मा सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
0: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
0: फोन नम्बर 0825916770,
1: मोबाइल नम्बर 98578343। परीक्षित फार्मेसी दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
1: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
1: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
0: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
2: सम्पर्क मोबाइल नम्बर 9858744722, 9858735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।
3: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण एउकीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच निमिति यही ज्येष्ठ 29 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-5594-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
7: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
8: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
9: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
10: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-5561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
15: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 082-5607-734 र 082-5607-138
20: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
21: विशेषज्ञ डाक्टरी सेवाहरू
20: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
21: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
22: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
21: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
20: सम्पर्क फोन 082-5590-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
14: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू
0: हाट जोड़नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौ।
2: सुगर थाइराइड तथा हार्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौ।
0: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जांच भइरहेको जानकारी गराउँदछौ।
18: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
25: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
26: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर कोराही दाङमा।
25: डाक्टरद्वारा गरिने उपचारहरू।
26: कलेजोमा पहेँलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार।
25: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा।
26: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा।
25: मुसा, कोठी, यौनि वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा।
26: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा।
25: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने।
26: कलेजो, पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा।
0: बिरामी जाँच्ने मिति एजेस्ट 23 गते शनिबार,
27: समय बिहान 9 बजेदेखि।
28: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
29: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दान। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89-028।
30: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
31: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
30: हाम्रा विशेषताहरू,
31: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
30: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
31: शान्त तथा पारिवारिक वातावरण भएको,
30: प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
31: तिहार सुसार राम्रो व्यवस्था भएको,
30: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
31: घरको जस्तै माया पाउने,
28: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
32: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
28: सम्पर्क फोन नम्बर 082-563-387, सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-62-25-183।
33: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
34: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
33: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
31: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपिडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेसन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल, घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ। सम्पर्क नम्बर 97090 65225, 082-591-101, 591-102, 591-103, 591-104 र 591-105।
1: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
3: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
6: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
6: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
6: ल ल काका, गइहाले म।
7: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
7: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98-498-87-741।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू,
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दिइने सेवाहरू,
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
9: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
8: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू,
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
8: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श,
9: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
8: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
9: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-560-1196 र मोबाइल नम्बर 98-478-26-001।
10: हा
2: हार्दिक निमन्त्रणा, हार्दिक निमन्त्रणा।
5: यही जेठ 25 गते दाङ जिल्ला उद्योग वाणिज्य संघको सभाहालमा जाउँ। मंगोल नेशनल अर्गनाइजेशन जिल्ला सभा दाङको ऐतिहासिक 5 जिल्ला अधिवेशन खुल्ला घोषणा सभा कार्यक्रम भव्यताका साथ मनाऊ।
7: प्रमुख अतिथि शान बहादुर मेचे, मंगोल नेशनल अर्गनाइजेशन केन्द्रीय सर्वोच्च सभा सदस्य तथा केन्द्रीय कार्यकारिणी सभाका सहसचिव।
5: सभा अध्यक्ष राजबहादुर घरती मगर। 5 जिल्ला अधिवेशन
7: लखन पार्कबाट झाँकी र्याली सहित घोराई नगर परिक्रमा गरी सभा हलमा गएर सभामा परिणत हुनेछ।
5: मिति 2083 जेठ 25 गते। तद अनुसार 2026 जुन 8 तारिख।
7: समय बिहान 10 बजे।
5: स्थान दाङ जिल्ला उद्योग वाणिज्य संघको सभा हल घोराई 14 दाङ।
7: मूल आयोजक MNO
5: जिल्ला
7: सभा दाङ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम चाङ च्याक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी छ बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा। दाङ महिला जेसिसको वार्षिक कार्यक्रम अन्तर्गत सप्ताहव्यापी कार्यक्रम शुरू।
1: रोल्पाको माडी गाउँपालिका 2 मा आज बिहान जीप दुर्घटना। दुर्घटनामा परि दाङका 3 जनाको मृत्यु।
0: पछिल्लो 24 घण्टामा दाङ सहित देशभर भएको विपदजन्य घटनामा परि 5 जनाको मृत्यु। 63 लाख भन्दा बढ़ीको भौतिक क्षति।
1: र तापक्रम वृद्धिसँगै तराईका जिल्लामा लूको जोखिम। सतर्कता अपनाउन आम नागरिकमा स्वास्थ्य मन्त्रालयको आग्रह।
0: अब खबर विस्तारमा।
1: दाङ महिला जेसिस 2026 को वार्षिक कार्यक्रम अन्तर्गत सप्ताहव्यापी कार्यक्रम शुरू भएको छ। दाङ जिल्ला जेसिसले दाङ महिला जेसिसले आज घोराईमा पत्रकार सम्मेलनको आयोजना गरी जेठ 23 गतेदेखि 30 गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्न लागेको जनाएको छ। दाङ महिला जेसिस अध्यक्ष अर्चना शर्माका अनुसार जेठ 23 गते एचईई परीक्षामा 4 GPA ल्याउने विद्यार्थीलाई सम्मान, 24 गते रक्तदान कार्यक्रम, 25 गते आधुनिक जीवनशैली र मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्क्रिया कार्यक्रम, 26 गते युवाहरूसँग वित्तीय साक्षरता कार्यक्रम, 27 गते स्लो स्कूटी रेस प्रतियोगिता, 28 गते शैक्षिक सामग्री वितरण कार्यक्रम र 30 गते साहित्यिक रसपान तथा समापन कार्यक्रम हुनेछ। दाङ महिला जेसिसले सञ्चालन गर्ने हरेक दिनका कार्यक्रमका लागि छुट्टा छुट्टै कार्यक्रम संयोजक टोकेको छ। कार्यक्रम सक्रिय सहभागिता जनाई सफल पार्नका लागि दाङ महिला जेसिसले सबैमा आग्रह गरेको छ। दाङ महिला जेसिस शाखा अध्यक्ष अर्चना शर्माको अध्यक्षता एवं पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुवेदीले गर्नुभएको थियो।
0: लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ। लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष 2083-84 को बजेट निर्माणका लागि प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयहरूले योजना संकलन गरिरहेका छन्। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि 33 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी अन्तर्गत मन्त्रालयहरूलाई योजना छनौटको सिलिङ पठाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धु प्रसाद वास्तोलाले संघीय सरकारबाट प्राप्त बजेट सिलिङका आधारमा आगामी आर्थिक वर्ष 2083-84 को लागि प्रदेश सरकारले बजेट निर्माणको तयारी गरिरहेको जानकारी दिनुभएको छ। वहाँका अनुसार अहिले प्रदेश सरकार अन्तर्गतका मन्त्रालयले स्थानीय तहबाट प्राप्त योजनालाई सूचीकृत गर्ने काम गरिरहेका छन्। वास्तोलाले मन्त्रालयगत रूपमा योजना संकलन गर्ने काम भएपछि बजेटको सिलिङभित्र रहेर प्राथमिकताका आधारमा योजना छनौटका लागि विषयगत मन्त्रालयसँग छलफल गरिने बताउनुभयो। उहाँका अनुसार बजेट निर्माण प्रक्रिया अन्तर्गत हाल मन्त्रालयलाई आफ्नो मापदका योजना तथा कार्यक्रम संकलन सँगै योजनाहरू प्रणालीमा राख्नका लागि समय दिइएको छ। सोही अनुसार प्रदेश मापदका मन्त्रालयबाट पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, खेलकुद लगायतका योजना संकलन भएका छन्। प्रदेश सरकारले आगामी बजेटमा पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, उद्यमशीलता विकास तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ।
1: दाङको घोराईमा रहेको द होप ट्रेनिङ सेन्टरले सबै चरण पार गरी नेपाली सेनामा छनौट भएका विद्यार्थीलाई विदाई गरेको छ। सेन्टरले घोराईमा एक कार्यक्रमको आयोजना गरी ट्रेनिङ सेन्टरबाट नेपाली सेनामा छनौट भएका 19 जनालाई विदाई गरेको हो। कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन तथा पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले नेपाली सेनामा छनौट भएकाहरूलाई अनुशासन र इमान्दारिताका साथ देशको सेवामा लाग्न सुझाव दिनुभएको थियो। भन्दा पनि देश छ भन्ने भावनालाई आत्मसात गर्दै नेपाली सेनामा रहेर देशको सेवामा पनि देशको सेवामा पनि आग्रह गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई टीका खादा र मायाको चिन्ह प्रदान गरी विदाई गरिएको थियो। द होप ट्रेनिङ सेन्टरका अध्यक्ष गिरी रोदन महराको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण भीमान पुनले गर्नुभएको थियो।
0: रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परि दाङका तीनजनाको मृत्यु भएको छ। जिल्लाको बाणी गाउँपालिका दुई घरती गाउँ ब्याङ खोलामा अस्थायी नम्बर प्लेटको एमएच 14 टीसीजे 471 नम्बरको जीप दुर्घटनामा परि दाङका तीनजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका सात व्यवसायीका अन्दाजी 25 वर्षीय जीप चालक वीरबहादुर चौधरी, दंगेश्वरण गाउँपालिका सात श्रीगाउँ घर भई हाल घोराही 14 बस्ने अन्दाजी 40 वर्षका जीवधन चौधरी र उनकी श्रीमती अन्दाजी 38 वर्षीय कमला चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार आज बिहान करिब 8 बजे भएको दुर्घटनामा निर्माण सामग्री बोकेको जीप सड़कबाट करिब 600 मिटर तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
1: पछिल्लो 24 घण्टामा दाङ सहित देशका विभिन्न क्षेत्रमा भएको विपदजन्य घटनामा 5 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट 12, कपिलवस्तु रोल्पामा 5 जनाको मृत्यु भएको हो। मकवानपुर, मोरङ, सिराहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा, कञ्चनपुरमा भएका विपदजन्य घटनामा अन्य 11 जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। उहाँका अनुसार रौतहट 12 र कपिलवस्तुमा सर्पले दसेर एक महिला, एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिका रातामातामा खहरे खोल भेलले बगाएर दुई बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 विपदजन्य घटना भएकोमा ती घटनाबाट 63 लाख भन्दा बढ़ी भौतिक क्षति भएको छ।
0: आज जाति भेदभाव तथा छुवाछूत उन्मूलन विरूद्धको राष्ट्रिय दिवस दाङसित देशभर विभिन्न कार्यक्रम गरी देशैभर मनाइएको छ। दलित समुदायले लामो समयदेखि बग्दै आएका समस्या, पीड़ा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि तीन तहका सरकार र सबै सरकारवाला निकाय जिम्मेवार बन्नुपर्ने धारणा उठ्ने गरेको छ। दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित गर्ने स्पष्ट कार्यदिशाका साथ लाग्नुपर्ने आवाज सरकारवालाले निकालेको उठाउने गरेका छन्। नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समतामूलक हुन सकेको छैन। जाति विभेद र छुवाछूतको अन्त्य केवल सरकार, आयोग वा कुनै एक निकायको जिम्मेवारी मात्र नभएर यसमा राज्य र राजनैतिक दल, नागरिक समाज, संचार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नेपाली समाजको साझा दायित्व हो। दलित समुदायभित्र पनि वादी समुदायको अवस्था अझ धेरै नाजुक रहेको यस सम्बन्ध जानकारहरूले बताउने गरेका छन्। यो समुदायका नागरिकहरूले सम्मानजनक रूपमा जिउन नसकेको, शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता विषयमा पछाडि परेको लगायतका कारणले पनि यो समुदायका उत्थान हुन नसकेको बताउने गरिन्छ। यसै विषयमा केन्द्रित रहेर आज हामीले वादी समुदायका अगुवाहरूलाई वादी समुदायले अहिले भोग्नु परेका समस्या के हुन् र अब के गर्नु पर्ला भनेर सोधेका छौं।
2: मेरो नाम सितारा नेपाली, मेरो घर चाहिँ दङ्गीचरण। वादी समुदायभित्र पनि महिलाले भोग्नुपर्ने छुट्टै समस्या छ। त्यो कस्तो भने, पहिला त वादी समुदायका महिला भन्न सात्तिकै हेर्ने दृष्टिकोण फरक। त्यसपछि अब हामीले वादी समुदायलाई लगाएको लालछना, दुर्व्यवहार, एकदमै जघन्य अपराध, एकदमै शोषण गरे अवस्थाले अहिले यो भोगिरहेको अवस्था, आरोप लगाइएको अवस्था, यौन शोषण गर्ने वादी महिलाहरू भन्ने कुराहरू, यो ठूलो समस्या एउटा समस्यामा त्यो हो। अर्को कुरा, आर्थिक चुनौती, शिक्षा, स्वास्थ्य, रोजगार भयो भने वादी समुदायका समस्याहरूलाई समाधान गर्ने, स्पेसल त स्थानीय स्तरले वादी समुदायका महिलाहरूलाई, बेरोजगार महिलाहरूलाई, कतिपय घरमा बसिरहनु भएको त्यस्ता महिलाहरूलाई अब के गर्ने त अब उहाँहरूलाई रोजगारी बनाउनु पर्यो के गर्ने आर्थिक सशक्तिकरणको पाटोलाई जोड दिएपछि स्थानीय सरकारले गर्नुपर्ने मेन कारण म भन्न चाहन्छु
3: युवा कलालाई बाजी समुदायका महिलाहरूले विशेष गरेर भोग्नु परेको कुरा भन्दा दलित समुदायभित्र पनि अत्यन्त पीडमा रहेको समुदाय बाजी समुदाय होइन र त्यो समुदायभित्र महिलाहरूको छुट्टै वेदना छ छुट्टै दर्दनाक कहानी छ अहिले उनीहरूलाई उचित व्यवस्थापन गरेको छैन अहिले पनि महिलाहरूलाई चाहिँ उचित व्यवस्थापन र समाजले अहिले उनीहरूलाई चाहिँ मर्यादित ढंगले अहिले पनि हेरेको छैन राज्यबाट त्यही खालको शिक्षा त्यही खालको स्वास्थ्य र त्यही खालको रोजगारीको अवस्था चाहिँ व्यवस्था उचित व्यवस्थापन नभएको कारणले अहिले पनि समाजमा विभेदित छ जो अहिले चाहिँ महिलाहरूले चाहिँ मर्यादित जीवन बिताउन सकेका छैन
4: बाजी समुदायको अवस्था कस्तो देखिन्छ भने वास्तवमा हामी सबै चाहिँ के अन्यलमा मैले यो अध्ययन गर्नु अगाडि के मैले बुझेको थिएँ भने बाजी समुदाय भन्ने बित्तिकै तपाईँको चाहिँ यौन पेसासँग जोडेर बुझ्ने चलन थियो मैले यो अध्ययन गरिसकेपछि मैले के पाएँ भन्दाखेरि यौन पेसा गरेका रहेनछन् कि यौन उत्तीर्ण पढेका रहेछन् बाजी समुदाय यौन उत्तीर्ण पारिएको रहेछ हाम्रो राज्य सत्ताले त्यतिखेरको तत्कालीन राज्य सत्ताले त्यतिखेरको समाजले त्यतिखेरका अगुवाहरूले यौन उत्तीर्ण पारेका रहेछन् र तपाईँको त्यही बाध्यतावश कोसी यौन पेसा अनाउन केही समय बाध्य पनि भयो त्यो छोटो समय छ त्यो जम्मा 50 वर्षको सेरोफेरो मात्र व्यवस्था अनुहारले देखिन्छ तर अहिले पनि वादी समुदायलाई त्यही नजरले हेर्ने जुन दृष्टिकोण छ त्यो नै अहिलेको वादी समुदायले भोग्नु परेको प्रमुख पीडा हो त्यो मलाई लाग्छ र अहिले वर्तमान अवस्थामा कस्तो छ भने वादी समुदायहरू अब हिजोको अवस्थामा छैन हिजो त्यो पेसाबमा पनि अहिले आबद्ध कोही छैन वादी समुदायका धेरै अगुवाहरू अहिले दाङ जिल्लामा विभिन्न सङ्घ संस्थाहरू देखिएर राजनीतिक क्षेत्रमा अगाडि हुनुहुन्छ र समग्र वादी समुदाय अहिले उत्तीर्ण परेको आर्थिक रूपमा उत्तीर्ण हुनुहुन्छ मनोवैज्ञानिक रूपमा उत्तीर्ण हुनुहुन्छ अहिले पनि उही यौनसँगै जोडेर हेर्ने यौन पेसासँगै जोडेर हेर्ने त्यही ढङ्गले हामीले बुझ्ने एउटा उपेक्षालाई भइराखेको छ अनि उहाँहरूको वास्तविक संस्कृति भनेको त्यो थिएन वास्तविक संस्कार भनेको त्यो थिएन उहाँहरूको वास्तविक पेसा पनि त्यो थिएन त्यस कारण उहाँहरूले गीत सङ्गीतसँग जोडिएको समुदाय वाद्यवादनसँग जोडिएको समुदाय नाच्ने गिदाउने र वाद्यवादनका सामानहरू बनाउने र बिक्री गर्ने मुख्य पेसा थियो।

0: जीवनस्तर अगाडि बढ्न सक्छ। एक नम्बर दुई, बाधित समुदायका बाल बालिकालाई स्थानीय तल्लो एक कक्षा देखि लिएर उच्च कक्षासम्म र प्राविधिक पढ्नसम्मको व्यवस्था राज्यबाट हुन सक्यो भने शिक्षाको क्षेत्रबाट उनले चाहिँ अगाडि बढ्छन् र रोजगारीको वातावरण सृजना गरेर यो शोषणबाट चाहिँ मुक्त हुन सक्छन्। त्यसकारण तेस्रो कुरा के हो त भन्दाखेरि, बाधित समुदायलाई पनि राज्यको मूल पहाइतरमा ल्याउनका निमित्त राज्यले गर्नुपर्ने विभिन्न खालका चाहिँ कार्यक्रमहरूमा बाधितलाई समेट्नुपर्ने, त्यसको साथसाथै विभिन्न देश राजनीतिक पार्टीहरूले पनि राजनीतिक रूपमा पनि नीति निर्माण गर्ने तलब बाधित समुदायलाई पनि नीति बनाउने थलोमा चाहिँ लग्न सक्यो र बाधित समुदायकै नाममा नीति बनाउन सकियो भनेपछि मात्रै यो समुदायको उत्थान हुन सक्छ। धन्यवाद।
1: अब बाँकी समाचार। तापक्रम वृद्धिसँगै दाङसहित देशका विभिन्न क्षेत्रमा लूको जोखिम बढ़न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसून शुरू भएसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै ताप लहरबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले लूको जोखिम रहेका तराईका जिल्लामा जोखिम न्यूनीकरणका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनुभयो। तातो हावा लूबाट बच्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिनुभयो। डाक्टर अधिकारीले ताप लहरको दीर्घकालीन असर आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घर बाहिर निस्कदा आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू ताप लहरको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक रहेको बताउनुभयो। उहाँले तातो हावाको जोखिमबाट बच्न, धूम्रपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन आग्रह गर्नुभयो।
2: नेपालगंज नाकाबाट चालू आर्थिक वर्ष 2082-83 को 10 महीनामा करिब 17 अर्ब रूपियाँ राजस्व संकलन भएको छ। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चालू आर्थिक वर्षको 10 महीनामा कार्यालयले 16,73,97,59,000 रूपियाँ राजस्व संकलन गरेको छ। उहाँले सो अवधिमा 20,10,78,55,000 रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिए पनि करिब 17 अर्ब रूपियाँ मात्र राजस्व संकलन भएको बताउनुभयो। गत आर्थिक वर्ष 2081-82 को सोही अवधिमा 16,46,24,00,000 रूपियाँ राजस्व संकलन भएको जानकारी दिँदै प्रमुख पौडेलले चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा करिब 27 करोड़ रूपियाँ बढ़ी राजस्व संकलन भएको बताउनुभयो। उहाँका अनुसार सोही अवधिमा नेपालगंज नाकाबाट 70,23,09,24,000 रूपियाँ बराबरको आय तथा 2,82,69,67,000 रूपियाँ बराबरको निर्यात भएको छ।
1: त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा फर्किएका प्राध्यापकहरूबाट 10,46,00,000 रूपियाँ भन्दा धेरै रकम फिर्ता ल्याएको छ। थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिभुवन विश्वविद्यालयको नियम अनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य, दक्षता र अनुसन्धान मैत्री प्राकृतिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलब सहित अध्ययन विदा दिने गर्दछ। तर प्राध्यापकहरूले विदाको दुरूपयोग गरेको चर्चापछि छानबिनका लागि डाक्टर जीवन काफ्लेको संयोजकत्वमा 3 सदस्यीय समिति बनाइएको थियो। समितिको प्रतिवेदन अनुसार त्रिभुवन विश्वविद्यालयले कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। समितिले झण्डै 400 जना प्राध्यापकले अध्ययन विदाको दुरूपयोग गरेको र त्यसबाट 2 अर्ब रूपियाँ भन्दा धेरै रकम नोक्सान भएको ठहर गरेको छ। अध्ययन विदामा गएका स्थायी शिक्षकका ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिभुवन विश्वविद्यालयलाई थप आर्थिक भार परेको मन्त्री पोखरेलले बताउनुभएको छ। अध्ययन विदा सकिएपछि नफर्किएमा विदामा बस्दा त्रिभुवन विश्वविद्यालयबाट खाइपाई आएको तलब भत्तामा 10% ब्याजै फिर्ता गर्ने कबुलियतनामा गरिएको हुन्छ। त्यही अनुसार रकम फिर्ता भइरहेको छ।
2: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। भारतको राजधानी नयाँ दिल्लीमा रहेको एउटा होटलमा भएको आगलागीमा कम्तीमा 21 जनाको ज्यान गएको छ। आगलागीमा अरू कैयौं व्यक्ति घाइते भएकाले ज्यान गुमाउनेको संख्या बढ़न सक्ने बीबीसी हिन्दीले बताएको छ। मालवीय

0: नगर क्षेत्रमा रहेको फ्लोरिस स्टे नामको होटलमा आज बिहान आगलागी भएको होटलको तल रहेको लेमन ग्रीन नामको रेस्टुरेन्टबाट शुरू भएको आगलागीको कारण अझै खुल्न सकेको छैन। आगलागीमा घाइते तथा जलेका व्यक्तिहरूलाई म्याक्स अस्पतालमा लगिएको थियो। अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार अस्पताल पुर्याइएका 39 मध्ये 18 जनाको अस्पताल पुग्नु अघि नै ज्यान गइसकेको थियो। 15 जना आईसीयूमा उपचाररत रहेका छन्, जसमध्ये 8 जनाको अवस्था गम्भीर रहेको र उनीहरू भेन्टिलेटरमा रहेको खबरमा उल्लेख छ।
1: मध्यपश्चिम खबरमा अब खेल समाचार। नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा लगातार दोस्रो जीत निकालेको छ। समूह डी अन्तर्गत आज भएको खेलमा नेपालले भूटानलाई 51 रनले हरायो। जीतसँगै नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यसअघि समूहको पहिलो खेलमा नेपालले कतारलाई 8 विकेटले हराएको थियो। जीतका लागि 114 रनको लक्ष्य पछ्याएको भूटानले 20 ओभरमा 8 विकेटको क्षतिमा 62 रन मात्र बनाउन सक्यो। भूटानका लागि डेन्छी बाग्मोले सर्वाधिक 39 रन बनाउनुभयो। त्यस्तै छाडो ओमले 11 रन जोड्नु बाहेक अन्य खेलाड़ीले दोहोरो अंक रन बनाउन सकेनन्। बलिङ नेपालमा रूबिना छेत्रीले 3 विकेट लिनुभयो। त्यस्तै रिया शर्माले 2 तथा कविता कंवर र मनिष उपाध्यायले 1-1 विकेट धार्नुभयो। यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले 19.5 ओभरमा सबै विकेटको क्षतिमा 113 रन बनाएको थियो। नेपालका लागि सीता राणा मगरले सर्वाधिक 37 रन बनाउनुभयो। रूबिना छेत्रीले 24, सानी पोखरेलले 13 र सम्झना खड्काले 10 रन बनाउनुभयो। यसै गरी नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरूष क्रिकेट प्रतियोगितामा छनौट भएको छ। समय ए अन्तर्गत सिंगापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहिबार भएको खेलमा नेपालले मलेसियालाई 167 रनले हरायो। लगातार दोस्रो जीत निकालेको नेपालले यसअघि पहिलो खेलमा चीनलाई 221 रनले हराएको थियो। जीतका लागि 276 रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको मलेसिया निर्धारित 20 ओभरमा नै 9 विकेटको क्षतिमा 108 रन समेटियो। बलिङमा नेपालका शेर मल्लले 3 विकेट लिनुभयो। सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, दिपेन्द्र सिंह ऐरी र कुशल मल्लले 1-1 विकेट लिनुभयो। यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको नेपालले सर्वाधिक निर्धारित 20 ओभरमा 7 विकेटको क्षतिमा 275 रन बनाएको थियो। नेपालका लागि कुशल भुटेलले विस्फोटक शतक प्रहार गर्नुभयो। कुशलले सर्वाधिक 126 रन बनाउनुभयो। कुशलले 54 बलमा 14 चौका र 8 छक्काको सहयोगमा उक्त रन बनाउनु भएको हो।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 35.9 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयको राहीले जनाएको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्ष आर्द्रता 49% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा। दाङ महिला जेसिसको वार्षिक कार्यक्रम अन्तर्गत सप्ताहव्यापी कार्यक्रम शुरू।
1: रोल्पाको माडी गाउँपालिका 2 आज बिहान जीप दुर्घटना। दुर्घटनामा परि दाङका 3 मृत्यु।
0: पछिल्लो 24 घण्टामा दाङसहित देशभर भएको विपदजन्य घटनामा परि 5 मृत्यु। 63 लाख भन्दा बढ़ीको भौतिक क्षति।
1: र तापक्रम वृद्धिसँगै तराईका जिल्लामा लूको जोखिम, सतर्कता अपनाउन आम नागरिकलाई स्वास्थ्य मन्त्रालयको आग्रह।
0: अवस्था अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempire.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र अमृता डागी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ।
0: नमस्कार।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र कहाँ?
3: भन्दिन के?
2: सत्तै भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराई दाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
6: अर्को वर्ष यसलाई अष्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउँदैछ।
5: लाली बजार, मिज्जू,
7: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनु भन्छ है मम।
8: के टेन्सन लिएर
9: हामी जन्मदात नै सिकारी हौ, सिकारी पुरै डायलेक्ट मलाई चाहियो।
10: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्सन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
11: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
10: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड़।

0: 6.9 इंच को शानदार डिस्प्ले, AI पावर्ड कैमरा, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh पावरफुल बैटरी को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरु सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमान ज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकाससँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 0825902222।
2: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
10: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
9: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
10: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
9: हुलासले बनाउँदैछ परिवार एक साथ।
11: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
12: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
11: हाम्रा विशेषताहरू
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
11: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
12: शान्त तथा पारिवारिक वातावरण भएको,
11: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
12: तिहार सुसारको राम्रो व्यवस्था भएको,
11: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
12: घरको जस्तै माया पाउने,
13: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
2: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ 100 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
13: सम्पर्क फोन नम्बर 0825 63 387, सम्पर्क मोबाइल नम्बर 98669686303 र 98662583।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
14: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
14: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
16: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
17: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू,
16: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
17: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
16: हात खुट्टा तथा पाइतला झमझम गर्ने पोल्ने,
17: छालामा दागहरू आउने, कपाल झर्ने,
16: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
17: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
16: बारम्बार गर्भ पतन भएमा
17: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
16: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
17: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
16: बिना कारण शरीरको तौल घटेमा
17: ढाड दुखेमा कम्मर दुखेमा
16: गाउट तथा युरिक एसिडको समस्या
17: बारम्बार आँखा रातो भएमा
16: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
17: बारम्बार लामो समयसम्म ज्वरो आएमा
16: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
17: लामो समयदेखि छाला कडा भएमा
16: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
17: युवा अवस्थामा पक्षघात भएमा
16: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
17: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
16: कम उमेरमा हृदयघात मुटु रोग भएमा
17: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
16: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
17: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
17: फोन नम्बर 0825916770
16: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली
17: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
8: ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ
17: कार्यक्रमहरू
8: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्षे
18: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना
19: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सरादाङ
20: फोन नम्बर 0825562601 98578-35990 98578-31684 98512-32328
8: र 98578-37255
21: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छानामुनि
3: वरिष्ठ हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्रणाली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोड्ने सम्बन्धी अपरेसन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
12: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825362118

0: वायरनेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जानी होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर सधैँ छ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जय उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना
8: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर खोराही दाङमा
7: डाक्टरद्वारा गरिने उपचारहरू
8: कलेजोमा पहेलो जन्डिस कालो जन्डिस फ्याटी लिभर अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार
7: हर्निया हाइड्रोसिल एपेन्डिस पाइल्स फिसर फिस्टुला शरीरमा पलाएको मासु लाइपोमा गाँठा गुठी आदिको सफल अपरेशन सेवा
8: कलेजो प्रत्यारोपण पित्त थैलीको पत्थरीको अपरेशन सेवा
7: मुसा कोठी यौनी वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा
8: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा
7: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने
8: कलेजो पित्त थैली प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा
9: बिरामी जाँच निमिति यही जेष्ठ 23 गते शनिबार
10: समय बिहान 9 बजेदेखि
11: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ
12: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 9847571193 र 9128890028
13: नेपाली जुत्ता घर
14: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
13: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू नयाँ वर्षको उपलक्ष्यमा सीमित अवधिका लागि 10%-50% बम्पर छुट
14: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
13: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली हुराही दाङ
14: सम्पर्क मोबाइल नम्बर 9577171546
15: मध्यपश्चिम टाइम चेक यति बेला बेलुकीको 7 बजेको छ
16: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज

0: आदरणीय श्रोता, सूचना तथा संचार सहकारी संस्था दाङ द्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम 91.4 MHz प्रसारित ज्येष्ठ नागरिक सरकार कार्यक्रमबाट बोलिरहेका छौं। प्राविधिक मित्र अमृता डाईको साथमा संचालक दगिराम खनालको तर्फबाट हार्दिक अभिवादन। यो कार्यक्रम लुम्बिनी प्रदेशका पश्चिमी जिल्लाहरू दाङ्रा आसपासको क्षेत्रमा रेडियो मध्यपश्चिम 91.4 MHz प्रत्यक्ष रूपमा साथसाथै इन्टरनेट अनलाइन www.radioMP.org लगन गरेर अथवा सामाजिक सञ्जाल मार्फत रेडियो एप्लिकेशन डाउनलोड गरेर संसारभरबाट एकसाथ सुन्न सक्नुहुन्छ। यो कार्यक्रम रेडियो मध्यपश्चिम 91.4 MHz आफ्नै उत्पादित र प्रसारित कार्यक्रम हो। यस कार्यक्रम मार्फत यस क्षेत्रमा बस्नुहुने ज्येष्ठहरूको जीवनको भोगाई र गराईलाई उहाँहरूकै मुखारविन्दुबाट हाम्रा श्रोतामाझ पस्किने कार्यक्रमको रूपमा लिएका छौं। आज हामीसँग ज्येष्ठ सरकार कार्यक्रमका अतिथिको रूपमा घुराई उपमहानगरपालिका वडा नम्बर 6 जगरा गाउँ निवासी 75 वर्षीय साविता देवी उपाध्याय हुनुहुन्छ। उहाँलाई हामी उहाँको जीवनको भोगाई र गराईलाई उहाँहरूकै मुखारविन्दुबाट ज्येष्ठनागरिक सरकार कार्यक्रममा निम्तो गरी आजको पाहुनाको रूपमा स्वागत गर्न गइरहेको छु। स्वागत गर्दछु सावित्र देवी उपाध्याय। सन्चै राम्रै हुनुहुन्छ?
1: सन्चै राम्रै छ।
0: उमेरले 70 काटिसकेपछि वृद्ध अवस्था आयो, यस्तो शरीर र अहिले 70 वर्षमा पनि हजुर त अब एकदमसित एक्टिभ लाइफ छ, तगडा हुनुहुन्छ, आफ्नो दैनिकी सबै गरेर सबै चिज सेवा गर्नुभएको छ, घरका सम्पूर्ण काम गर्न सक्ने शरीर छ। यस्तो शरीर लिएर तपाईँ कुन ठाउँमा जन्मिनु हो, बाल्यकालको बारेमा बताइदिनु, कहाँ हो तपाईँको जन्म घर?
1: मेरो घर उदयपुर
0: तिराम
1: हो, जन्म थालो हुई तिराममा हो।
0: हजुर,
1: बिहा जन्म्या,
0: हजुर,
1: बिहा भएको 10 वर्षमा हो।
0: 10 वर्ष तिरामबाट कहाँ बिहा भयो?
1: रातापानीमा।
0: ए, तिरामबाट रातापानी हो?
1: रातापानी, राजाकाजी बसेको ठाउँ हो।
0: राजाकाजी बसेको। अनि 10 वर्षमै बिहा भयो?
1: बिहा भयो।
0: किन, के थियो त्यतिखेर? त्यति सानो बच्चा?
1: अब सानो बच्चा भन्ने हो र, अब यहाँ बुढा पनि अब उमेर भएको, अब उस बेलामा केटीको कम थियो, केटी पाइन्नथे। अहिले पो केटीले केटा गराउँछन् त मिलाउँछन्, उस बेलामा थिएनन्, त्यही भएर सानै उमेरमा बिहा गरिदिए।
0: अनि 10 वर्षमा बिहा गर्दाखेरि हजुरको श्रीमान कति वर्षको हुनुहुन्थ्यो?
1: उहाँ त 22-23 वर्षको हुनुहुन्थ्यो।
0: 10 वर्षको बच्चासँग 22-23 वर्षको एउटा लक्का जवानसँग विवाह गरिदिने त्यतिखेरको प्रचलन कस्तो रहेछ आमा?
1: त्यस्तै त होला, गएर त्यस्तै भएर बाबालाई बिहा गरिदिएको।
0: अनि
1: आफूले राम्ररी थाहा पाइन्न,
0: बिहा भएकै थाहा पाइन्न राम्ररी,
1: के को थाहा हुने 10 वर्षको? आज भोलि आज सब थाहा पाउँदैन, उसैलाई थाहा पाइन्न थियो। बिहा गरेपछि बिहा गरेर घर लै, त्यहाँबाट आएर 2 वर्षसम्म बस्यो,
0: माइत बस्यो,
1: माइत बस्यो, त्यहाँ 12 वर्षमा घर गइयो,
0: 12 वर्षमा
1: घर गइयो, 12 वर्षमा 22 सालमा छोरो जन्मियो, मेरो जेठाजुको छोरो भेजे।
0: अनि त्यो 12 वर्षको उमेरसम्म त घरमा केटा पढाइ लेखाइ गर्नु त पाउनु भएन, स्कुल जाने थिएन, कसरी बित्यो त सानो केटाकेटीको उमेर?
1: अब बित्यो त, अब के गर्ने त्यसमा,
0: घरकुली खेलेर गयो,
1: घरकुली पनि खेलिन्न,
0: ग्वाला गइन्थ्यो,
1: ग्वाला अब भैँसी गालो जा भने भैँसी गालो जाने, स्कुलमा पढाउने भन्दाखेरि अब पाँच बहिनी थियौँ गएर, अन्त बहिनी त अलिक पछि हुन्, म पछि 3-4 महिना जन्मे।
0: तपाईँ जेठी छोरी?
1: म जेठी छोरी।
0: अनि बुवा आमाका छोरा छोरी कति?
1: बुवा आमाको त हामी पहिले 2 महिना भयौँ गएर, अहिले पैसा कति,
0: होइन
1: एउटी आमा, हामी 5 होइन, 2 भाइ,
0: सात भाइ बहिनी। के गर्नुहुन्थ्यो बुवाले? पेसो के थियो?
1: केही थिएन, गृहस्थी
0: गृहस्थी
1: गर्नुहुन्थ्यो। दाइर भाइले, भाइ त म अरे 22-23 सालमा बिहा जन्म्या हो, 17 सालमा साइली बहिनी जन्मे, त्यहाँ पछि 24 सालमा काइली बहिनी, तीस सालमा सानी बहिनी बेनी बहिनीहरू भए पछि जन्मे आफू त अब घर आयो नि अब के भन्छन्
0: अनि अब घर चाहिँ त्यो बाह्र वर्षको उमेरमा
1: घर आएपछि कि त गाई थुप्राकेर उहिले गाई पालिसि राम्रो हुन्छ धनी भइन्छ भन्ने पच्चिस तिसवटा गाई अब अरू ठुल्ठुला मान्छे जानी गएर त्यही फुगाएर लगाइदिने त्यही पछि पछि जानी हो
0: बुहारी त ग्वालो जानी हो
1: ग्वालो जानी हो
0: अनि घरका काम के गर्नु पर्थ्यो सुरुमा
1: घरमा काम त अब कुट्ने पिस्ने अब ससुरा हुनुहुन्थ्यो सासूबुहारी त उहिले बितिहाल्नु भएको छोरा कति दुई वर्षको अठार महिना हुँदाखेरि
0: हजुरको श्रीमान अठार महिना हुँदा
1: सासु बित्नु भएको
0: अनि ससुराले अर्को बिहे गर्नुभएको थियो
1: गर्नु होइन
0: अनि
1: उहाँले त्यहाँ साँझमा पूजा गरिदिए त्यहाँको पूजामा मिस्ने उठ्ने यताउता अब पूजासम्म गरिदिने दिउँसो ग्वालो जाने खायो जुठो
0: जेठी बुहारी हजुर घरको
1: होइन म त कान्छी
0: कान्छी अरू बुहारीहरू हुनुहुन्थ्यो
1: अरू बुहारी हुनुहुन्थ्यो
0: कति भाइ हुनुहुन्थ्यो जेठाजी
1: तीन भाइ दुईटी
0: आमाजू दुईटी अनि त्यो बाह्र वर्षको बच्चा घर जाँदाखेरि घरमा त्यस्तो अपेला नगर्ने दुःख दिने केही गर्दैन थिएनन्
1: दुःख त अब भयो होला केटारी बेलामा होइन दुःख गरे भने त कहाँ जाने उहिले भागेर अरे माइत जाँदाखेरि आउनुहुन्न त्यो घर गएपछि छोरी बेटी भागेर माइत आउनुहुन्न भन्ने चलन थियो गरे उस बेलामा इज्जत जान्छ भन्ने थियो इज्जत राख्ने के
0: इज्जत दुःख पाए पनि
1: सहिरहने त्यस्तो थियो सासु हुनुहुन्न त्यो जेठानीसित गर्ने हो अब
0: दुःख धेरै गरियो
1: दुःख धेरै गरियो
0: तर त्यतिखेरको
1: पानी लिन गइन्थ्यो पर टाढा थियो बाबु माखेर अलि तेर्सो हिँड्ने पर गएपछि तल ओह्रालो छ नि कहाँ त्यो ढोर्खला भन्ने अरू पानी लिन गयो यत्र यत्र गाइरी बोकेर आउने हो त्यो बोकेर सरसरी घर आउन सक्दैन थिए अब एउटा अलि च्याप च्याप्रो ढुङ्गामा त्यो बिसाएर फेरि बोकेर आउँथे
0: एकछिन आराम गरेर आउने
1: आराम गरेर सौदैन त्यही हेर्ने अब यस्तो अहिले त अहिले उठेर त थिइनँ यस्तै
0: पातली
1: शरीर
0: जति मोटो भयो नि त बाह्र वर्षको त बच्चै त हो
1: बच्चो
0: अनि त्यो अहिलेका केटाकेटी एउटा उमेर पुगेर बाइस पच्चिस वर्ष तीस वर्ष बत्तीस वर्षमा बिहा भएर ठुल्ठुला बिहा भएका घर जाने आउने गरेका देख्दाखेरि आफ्नो बिहा भएका दिन सम्झिँ त कस्तो लाग्छ आफूलाई
1: अब त कस्तो हुन्छ कस्तो त्यो सम्झिरहेको त सपना जस्तो
0: सपना जस्तो
1: सपना
0: पीडा लाग्छ
1: पीडा लाग्छ
0: म पनि अहिले जन्मिया हुन्थ्यो भने जस्तो लाग्छ नि
1: लाएर के उस बेलाको उसै त्यही थियो चलन त्यही राम्रो थियो अरू व्यवस्था यताउता गर्दा त उस बेलाको ठिक थियो चलनलाई
0: व्यवस्था त्यतिखेर ठिक थियो
1: अब यस्ता अहिले त पढ्ने लेख्नेको धेरै यतातिर ऊ भोगेर उस बेलामा त्यो पढाइ लेखेको पनि धेरै थिइन
0: टेन्सनै भएन
1: टेन्सनै भएन पढाइ लेखेको अब यिनी छोराछोरी कहाँ पढ्ने के गर्ने हुन त स्कुल त नजिक थियो छोरीहरूले पढेर के हुन्छ भन्ने उस बेलाको जमाना त्यही थियो गएर होइन छोरालाई पढाउने छोरीलाई नपढाउने भेदभाव जस्तो गर्ने त्यस्तो थियो स्कुल नजिक नजिक थियो कहिले कहिले यसो जम्तेर म गतिकै जान्थेँ स्कुल गएर सोचैरहन्थे पढेको अलि पढाएको मास्टरले पढाएको
0: स्कुलको झ्यालबाट
1: झ्यालबाट
0: त्यस्तो रहर लाग्थ्यो पढ्ने
1: लाग्थ्यो
0: तर स्कुल पठाउँथेनन्
1: थिएनन्
0: तर त्यो कस्तो दिन कस्तो व्यवस्था होला कि त्यो बेलामा बच्चाहरूलाई चाहिँ दस वर्ष नौ वर्ष बिहा गरिदिने छोरीलाई पढाउनुहुन्न भन्ने त्यतिखेरका बाबुआमाको विचार के हुँदो होला
1: अब खै के विचार भयो अब त्यो त त्यति जान्छ पढ्न त अरू सङ्घहरूले अलिअलि त पढ्थे बाबु अरूले त पढ्ने अरू त जान्छन् पढ्छन् भन्थे मैले सानोको बिहा गरिदिने चाँडै घर आउने एउटा घर आएपछि सबै त्यो पिसन कुटन अब जेठानीसित गर्ने हो समस्या त गाह्रै भयो होला होइन सजिलो त भएन पिस्ने नकुटिकन नपिसिकन खानु थिएन त्यहाँबाट कोडबेसी गर्ने हो अनि यति त्यो बोकेर बेसी जाने हो त्यहाँदेखि गाई हेर्ने हो त्यहाँदेखि सँगसित लग्ने आफूले कुन कता छ बा त्यो दिउने थाहा पनि छैन अरूले बोलुले सबै आयो हेर्नु सबै आएपछि बलिउने हो घर नहुने फाइदिएन कता गयो कता
0: त्यस्तो सङ्घर्ष गर्नु पर्थ्यो
1: त्यस्तो सङ्घर्ष
0: जेठो छोरा को उमेर र तपाईँको उमेर कति वर्षको
1: हाम्रो यो छोरो र मेरो सोह्र वर्षको
0: सोह्र वर्ष
1: म सोह्र वर्ष हुँदै छोरो जन्मे
0: जेठो छोरा जन्मिनु हो अनि त्यो बेलासम्म अब संयुक्त परिवारमै हुनुहुन्थ्यो
1: समित परिवारमा थिइन्
0: कति
1: जेठा चाहिँ पहिले जो छुट्याए जेठा जेठाजु
0: माइलासँग
1: माइलाई भेसेको बाउ भन्दै यहाँसित सँगै
0: पिछानको सिरामबाट अब त्यसरी दुःख गर्दै गर्दै गृष्टि गर्दै जानु त्यहाँबाट फेरि बसाइ सराई गरेर दाङ कहिले आउनु हो नि
1: दाङ त यो बसी यो छोरो कतिको डेढ वर्षको थियो जेठाजु 25 सालमा आएर जग्गा किन्नुभयो हामी 26 सालमा आयौँ
0: 26 सालमा दाङ आउनु किन आउनु हो नि
1: खै के हो अब मलाई त्यस बेलाको मलाई केही थाहै छैन भए यो दाङ दाङ भने के हो तर थाहा भएन भए अब दाङ भएपछि सुख हुन्छ भन्ने के भन्ने
0: तर त्यहाँबाट यहाँ आउँदा दाङ आए सुख हुन्छ
1: कस्तो मन रुन्थ्यो दुई दिन बासा बसेर बल्ल यहाँ आएर गाई तिनीहरू मान्छे गराएर भारी तारी बोकाएर यहाँ आइयो 26 सालमा यहाँ आएर हेर्दाखेरि मन रुन्थ्यो पारिवारिक त्यो लेख दाङ भन्ने हो हुर्गुराउँदो डाँडो उही हामी ढिबन बसे जस्तो ढिबनको पनि बारीको डाँडो थियो बाबु त्यस्तै हुर्गुराउँदो खाल्टो एउटा राम्रो लाग्दैन त यहाँ यस्तो आउनु यस्तो ठाउँमा किन्नु होला आएको भन्ने लाग्थ्यो अब जेसाजीले हि किन्नु भयो हि राम्ररी भयो हि बस्यो पहिले त मन बसिन यहाँ राम्रो कति लाइन पछि अब
0: उहाँ बसेका दाजुभाइ भन्दा तपाईँहरूको राम्रो छ
1: उहाँ पनि रात पनि कोही छैन सब आइसके
0: आइसके
1: कोही वर्ग त कोही भरै कोही कता कता आए
0: तपाईँहरू रातापानीमा बस्ने बेला त रातापानी त चाहिँ त्यतिखेरका सांसदको गाउँ भएको धेरै विकास भएको ठाउँ थियो
1: विकास भएको थियो
0: अनि श्रीमान श्रीमती सँगै हुँदा अब जजमान गर्ने भए उनीहरू जाँडो सिखाने कुरै भएन जातले त्यो भएन झै झगडा कहिले भएन
1: झै झगडा भरि भएन हाम्रो दुईजनाको भएन
0: भएन
1: उहाँले माया गर्नुहुन्थ्यो मैले कहिले चित्त बुझिन नि होइन यस्ता उस्तो गर्दैन र यो होइन र भन्थे
0: उहाँले त्यस्तो केही
1: भन्नुभएन
0: कहिले
1: भन्नुभएन
0: त्यही गरेर झगडा पनि उहिले जवानीमा नि त्यो पनि भएन
1: भएन
0: होइन
1: त्यस्तो केही थिएन
0: अनि अब उमेरमा चाहिँ सन्तानहरू हुर्काउँदा दुःख सुख त सबैले गर्छ
1: त्यो त
0: सबैले गर्छ तर त्यो कर्ममा चाहिँ आफूले गर्दाखेरि हिजोको उमेरमा आफूले दुःख पाएका कुराहरू र हिजोको उमेरमा आफ्नो जवानी भन्नाले केटाकेटी हुर्काउने बेलामा सुख पाएका कुराहरू केही छन् आफू खुसी लाग्यो अनि हो त्यो बेला मस्तै दुःख लाग्यो दुःख
1: लाग्यो त्यो बेला अब यिनी छोराछोरी त हुर्काउन त सबैले समस्या बाबु त्यस बेलामा होइन अब मान्छे पनि थियो त्यस

0: त्यो भएन
1: आदरणीय श्रोता रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज प्रसारी ज्येष्ठ नागरिक सरकार कार्यक्रमका आजका अतिथि सावित्रा देवी उपाध्याय सँगका कुराकानी गरिरहेका छौँ हामीले। सावित्राजी, अब चाहिँ अब यो मानव चोलामा यो धरतीमा एकपटक जन्मिएपछि मर्नकै लागि जन्मियो, सबै मान्छे मर्छ होइन, कोही बालै मर्छ, कोही जवान मर्छ, कोही वृद्ध मर्छ होइन, त्यो क्रममा अब 70, 75, 76 अब हुँदै हुँदै 80, 90 हुँदा त एक दिन त मर्ने हो, तर भए पनि अब यो उमेरमा आइपुग्ने बेला अब बुढो भयो, यो दुःख पाइन्छ कि के हुने हो कसो हुने हो, अहिलेसम्म त हात खुट्टा चल्दैछन्, अब के होला भन्दा त्यस्तो मनमा त्यस्ता खुल्दुली चिन्ता हुन्छ,
0: त्यस्तो खुल्दुली छैन
1: छैन
0: अझै छैन, जन्मेपछि मर्ने हो,
1: मर्ने हो,
0: त्यो डराउने त्यो डर मान्ने कुरो पनि छैन, अझै अन्ति छ। सबैभन्दा पीड़ा मेरो यिनी बुहारी यस्तो भावनाले पीड़ा भरि सबैभन्दा मेरो छोरालाई दुःख भयो उमेरैमा, त्यही पीड़ा त्यही छ, अरू छैन, अरू मेरो छोरीहरूको पनि राम्रै छ,
1: कान्छो छोराको पनि राम्रो,
0: कान्छो छोराको पनि राम्रै छ,
1: आफूलाई आफूसँग सँगै बसे, आफूलाई सेवा गरे, आफैले बिहा गरेर ल्याएको सबै गरे चाहिँ छोरा बुहारीलाई परे हुनाले ठुलो पीड़ा यही भयो,
0: ठुलो पीड़ा यही भयो।
1: अब यो त अब नहुने पीड़ा, अब दैवलाई सबैमाथि कला कतिखेर पर्छ थाहा हुन्न होइन, अब यो चाहिँ ठुलो पीड़ा भयो, अब जे भए पनि सहन पर्यो, दाङमा त चाहिँको अब यस्ता चिज थुप्रै थुप्रै हिजो पनि परेका थिए, अनेत्र पनि चाहिँ घटना परिघटनाले परेका हुन्छ,
0: 10 ठाउँ 20 ठाउँ खुट्टा भाँचिन्छन्, हात भाँचिन्छन्, प्रभुको कार्यकर्ता बन्छ भाइ सबै, तर यस्तो विलम्बमा न मेरै घर हाम्रै घर
1: पीड़ा चाहिँ मानेर के गर्ने,
0: अब
1: यसैमा रमणीय, यहीलाई चाहिँ जे छ उहाँसित बोलेरै समय बिताउने हो, जति दिन लेखा छ त्यति दिन चाहिँ सेवा गर्ने हो, सेवा गर्ने लेखा रहेछ भन्ने यहीमा खुसी हुने हो। अब अलिकन मैले फरक प्रसङ्ग जोड्न गए, अब तपाईँ यो 76 वर्षसम्मको उमेरमा त प्युठानदेखि यहाँसम्म गएर धेरै पटकका चुनावमा भोट हाल्नु हो, नेता मन्त्री हिजो राजाका पालादेखि राजा महाराजा देख्दै देख्दै जानुभयो, अहिले आउँदाखेरि अलिक फरक किसिमको समय परिस्थिति हुँदै हुँदै अहिलेको चुनावले फेरि फरक ल्यायो, अब हिजो वृद्ध वृद्ध ज्येष्ठ नागरिक भनेपछि मान्छेले वास्तै गर्ने थिएन, अहिले केही नगरे ज्येष्ठ नागरिकलाई पनि महिना 4-5 हजार आउने हो, यो हेर्दाखेरि हिजोको दिनको वृद्ध अवस्था र अहिलेको वृद्ध अवस्थामा फरक के पाउनुहुन्छ?
0: अहिले फरक त त्यसरी नै कहिले कहिलेको कुरा भए, कहिले कहिलेको त यसो यिनी यताउता तछड मछड नेताहरू गराउँदा एक कुराले पञ्चायती व्यवस्था त राम्रो भन्ने जस्तो लाग्यो,
1: त्यतिखेर तछड मछड गर्ने थिएनन्
0: थिएनन्
1: थिएनन् सुरुको धेरै पार्टी हुन्थेनन्, एउटा उठ्थ्यो
0: एउटा उठ्थ्यो,
1: त्यसैलाई चाहिँ भोट दिए काम सकिन्थ्यो,
0: काम सकिन्थ्यो, पञ्चायती व्यवस्था राम्रो लाग्यो, अब पैसा त यो र ऊ गरे छन्, ऊ हानछाप गरे छन्, के गरे छन्, अब के गर्ने जता,
1: तर अहिले अहिले आएको छ नि नयाँ के अरे यसको
0: यसले काम गरे भने ठिकै गरे भन्ने
1: लाग्छ, यसको काम
0: यसको काम अब अहिले त ती अब विचार गरिब गुरुवाको छप्पर बधार्ने गर्ने त सबै गरे छन्, त्यसमा कोही अर्का पनि छन् भाडा खाने मध्ये पनि छन् भने यिनलाई गरिब गुरुलाई एउटो कहीँ बस्ने बास कहीँ गराएर राइदियो भने ठिक गरिबले भन्ने लागेर त्यो गरिब गुरुलाई के न के पारिस न बास न गाँस गरिदियो भने त त्यो त राम्रो भएन नि,
1: बर्बादै भयो,
0: बर्बादी भयो,
1: त्यो भयो भने त अर्कोपटक यिनले जित्दैन
0: जित्दैनन् त्यही हुनाले बालनले यो गरिब गुरुलाई राम्रो उठा हानेर राखे हुन्थ्यो, राम्रो गरे हुन्थ्यो भन्ने भरि छ।
1: अनि अरू यो त अब सरकारले गर्ने कुरो हो होइन, केही न केही गर्ला होइन, भत्काएर मात्रै त होइन, भत्काएर त बस्ने ठाउँ पनि चाहियो
0: चाहियो,
1: नभए त भोलि तिनी सबै भत्काएका जति बाटा निक्ल्यो भने त उनलाई पनि त कहाँबाट अडिन होला र होइन,
0: गाह्रै हुन्छ
1: गाह्रै हुन्छ। तर अर्को चिज अब यो हिजो चाहिँ अब हामी जातले पनि माथिल्लो कोटीको परिवारमा जन्मियौँ होइन, पेसो पनि राम्रै भयो, अब जजमान गरेर 2-4 पैसा आमदानी पनि भयो, पुर्खौली सम्पत्ति उत्पादन गरेर खेती गरेर खान पुग्ने सम्पत्ति पनि भयो, र अब उमेर छिप्पिँदै जाँदाखेरि एउटा चाहिँ सद्गुणी सन्तान पनि भए, सबै सन्तानले चाहिँ आमा बुवाको सेवा गर्ने सेवाभाव भाका माया गर्ने भए, तर यस्तै परिवारमा पनि कता कता चाहिँ हाम्रो समाजमा चाहिँ अब म यो रेडियो ज्येष्ठ नागरिक सरकार कार्यक्रम चलाउने प्रस्तुतताको साथसाथै ज्येष्ठ नागरिकको एउटा लामो समयदेखि ज्येष्ठ नागरिकको विषयमा आवाज उठाएर आजभन्दा लगभग 20-22 वर्ष पहिलेदेखि ज्येष्ठ नागरिकका विषयमा आवाज बुलन्द आवाज उठाएर हिँडेको एउटा यो अभियान चाहिँ भन्दा पनि फरक नपर्छ हुन त, आफूलाई आफै भन्न त्यति उचित हुँदैन, तर भए पनि म यो ज्येष्ठ नागरिकमा चाहिँ लागेर ज्येष्ठ नागरिकको आवाज बोकेर हिँडेको 62-63 सालदेखि हो र अहिले 83 साल भनेपछि त अब 21 वर्ष भएछ यो

0: देख्दाखेरि मैले आफ्ना नजरले आँखाले देखेको समृद्ध र सम्मानित परिवार हेर्दाखेरि उच्च कोटिका परिवारमा पनि एउटा चाहिँ ज्येष्ठ नागरिक बुवा आमाले पाएको 4,000 को चाहिँ राज्यले दिएको त्यो वृद्ध भत्ताको लागि पनि लोभ गर्ने लाखौंको आमदानी स्रोत भएका छोरा छोरीले पनि त्यो लगेर चाहिँ बाबुआमालाई चाहिँ वास्तै नगर्ने भएको सम्पत्ति चाहिँ थाहै नदिकन चाहिँ दायाँ बायाँ औठा लाएर आफ्नो नाम पास गराएर वृद्धाश्रम लडेर छोड्ने जस्ता हरकत गरेका हुनीखानीका परिवारमा पनि देखिन्छ नहुने परिवारमा त झन चाहिँ जोरको पीड़ा त जताकतै छ। यो हेर्दाखेरि यो नहुनेको पीड़ा त आफ्नो ठाउँमा छ, राज्यले दिएको त्यही 4,000 ले जो खर्च पानी जुटाएर बरू त्यहीलाई ठूलो मानेर जो सासूले चाहिँ 4,000 बुझ्छिन्, ससुराले 4,000 बुझ्छन् भनेर बरू नहुनेले तिनको सेवा चाकरी गरेको देखियो। हुने परिवार चाहिँ तपाईँहरूको जस्तो परिवार हजुरहरूको भन्दा नि उच्च कोटिका परिवारमा पनि तपाईँको ज्येष्ठ नागरिकले एकदमै चाहिँ पीड़ादायक भन्ने हो भने छोराछोरीको बेइज्जत हुने भन्दिन नमिल्ने बाबुआमालाई मेरा छोराले यो गर्यो छोरीले यो गर्यो भन्दा बाबुआमाले आफूलाई इज्जत गएको ठान्ने त्यो कारणले गर्दा उहाँहरू भित्रभित्रै रोएर कुम्सिएर उहाँहरूको पीड़ा चाहिँ उनीहरूको देखाउनै नसक्ने पीड़ा छन्। फेरि यसका अभियन्ताले यसको पीड़ा बाहिर ल्याइदिनु कोसिस गरिदिने हो, हात खुट्टा जोडेर चाहिँ मेरा छोराछोरीको बेइज्जत नगरिदिनुहोस् म त मर्ने बेला भएको भन्नुहुन्छ। तपाईँले यसको बारेमा तपाईँलाई यस्तो पीड़ा परेको छैन र यस्ता पीड़ा परेका कति देख्नु भएको छ कसरी?
1: यस्ता पीड़ा परेको त अन्त अन्त पनि मैले देखिछु तर मलाई छैन,
0: हजुरलाई छैन,
1: मलाई छैन
0: छैन
1: मलाई।
0: अब तपाईँलाई मैले
1: मेरो खुसीले यो चाहियो भने बरु यो छोराले कहिले आफूलाई जति दुःख परे पनि जे गरे नि यति लिउनुहोस् त्यहाँ आमा यो गर्न परे भने मलाई आश पनि यो छोराले भने पनि छैन भने पाप लाग्छ त्यो बुहारीले पनि भन्दैन। तर मैले आफै यसो गरेपछि कहिले यो गर्थेन भो भो भन्दाखेरि पनि मैले आफै यो लिची लिनु पर्यो यो खान पर्यो यो गर्न पर्यो
0: आफै खर्च गर्नुहुन्छ आफै चाहिँ जा त यो पैसा छ जा गरेर यो चिज
1: ल्याइदिए मैले त्यो छोराले भन्दिनँ म आफै के चाहिँ आफै
0: ल्याउँछु बजार गएर आफ्नो सामान आफै
1: ल्याउँछु।
0: अनि आफूलाई चाहिँ हजुरको छोराहरू छुट्टी भिन्न हुने बेलामा बुढाबुढीले अंश जिउनी राख्छन् त्यो तपाईँले राख्नु भएको छैन? श्रीमान श्रीमतीको राखे तपाईँको छ भनेपछि अझै कसैलाई आफू बाँच्नु नि कसैलाई दिनु भएको छैन जसले सेवा गर्छ त्यसैले
1: जसले सेवा गर्छ त्यहीले गर्छ। अब नातिले सेवा गरे त्यही नातिलाई दिन्छु होइन यिनी दुवै सरादृश गरेर
0: भएन जौनाले गरे
1: त्यही
0: मन दह्रो गराएर लुलो मन नगराएर आफूसँग भएको चाहिँ जुन पैतृक सम्पत्तिको अधिकार हो जति माया गरे पनि त्यो अधिकारलाई सकेसम्म नफुस्काउने आफैसँग वाचन जाने नदिने त्यही सोच गर्नु भएको
1: त्यही छ।
0: मैले यो कार्यक्रम प्रस्तुतताको हिसाबले प्रत्येक ज्येष्ठ नागरिक बुवा आमाले आफूसँग भएको यदि छोरा छोरी सन्तान चाहिँ आफूबाट भिन्न भएर जानुहुन्छ भने पूर्ण रूपले छोरा छोरीलाई दिने भन्दा अझै धेरै सम्पत्ति आफूले आफ्नो नाममा राख्ने र आफू वाचन जाने कुनै सन्तानलाई पनि पूर्ण भोग अधिकार नदिएर आफैसँग राख्नुहुन अनुरोध गर्दछु। यो समाचार सुनेर जतिले सुन्नुहुन्छ जति बुवा आमाले सुन्नुहुन्छ यो उहाँहरूले आफू मरिसकेपछि त सम्पत्ति चाहिएन नेपालको कानून अनुसार सन्तानले जोठानी भए है तर बाँचन जानी चाहिँ ललाई फकाइ गर्यो भन्दा आज मैले फलान त राम्रै गर्छु भने यसै इसिला दिएँ भनेर फेरि घरबाट चाहिँ अपिलित हुनु
1: पर्ने
0: पास गरेर
1: पास गरेर देखान कोही मसँग पनि रागेछन् भनेर कोही के हरेछन् कहिले भट्ट बजेर पैसाले केही चिज किन्छु खाने कहाँ खाने भनेर हत्यो पैसा त जिपेर राइदिन्छन् त्यो गरेनन् त्यो त केही बुढाबुढीले दिए हो नि उसो खुसीले दिन्छ त्यस्तो गर्ने मेरो केही छैन। मेरो बुढाले दिने छोराहरूले दिनुभएको छ छोराहरूले पास गरेछन् आनन्द छ मेरो सम्पत्ति म आफू त अठिलो छ जसले मलाई अब मेरो छोराले यसले गर्ला भने यस्तो दुलाईको यो आपत्ति छ त्यो नातिले गर्यो भने अब त्यसैले खर्च गर्यो भने छोरा सकेर मेरो भन्न त भएन नि ए नातिलाई दिन सक्छु मैले
0: तर आफ्नो हात खुट्टा चलाउनु नि आफैसँग छ
1: हात खुट्टा चल्दा सम्पत्ति
0: नहुनु मरिसकेपछि शेषपछि चाहिँ जौनुसँग सेवा गरेका छ समाजले देख्छ उसैले खान्छ
1: उसले खान्छ खान्छ।
0: अब यो जुन अरू ज्येष्ठ नागरिक बुवा आमा हुनुहुन्छ नि उहाँहरूलाई जो जुन सन्तानले सम्पत्ति भएर पनि एउटा आमा बुवाको कोखमा जन्मेपछि नभए पनि बाबुआमालाई हेर्न पर्ने नैतिक कर्तव्य हुन्छ सन्तान भएर जन्मिसकेपछि अझ हुँदाहुँदै पनि नहेर्ने दुःख दिने सन्तानलाई के भन्नुहुन्छ तपाईँले?
1: दुःख दिनले त त्यसलाई त्यसले त कहिले नाभर नहोस् भन्छ मैले त्यस्तो दुःख दिने आँसु छरेखान बिचार रुवा छन् जिउ त उहाँ पेड भरि पानी एउटा तातो पानी पनि खान पार्न त्यसले नास्ता पनि खान पान भने मरेपछि त्यो खिर पकाएर भारमा राखेर के काम
0: होइन
1: त्यो देउखुरीलाई किन गर्ने देउखुरीलाई गर्ने होइन बाबु बान्दासम्म बुढाबुढीलाई राम्रोसित खान दिने भोको दिशा हेर्ने अब त्यो गएपछि कि नभने लक्ष्मी छ भने एक मुठा लगाएर घाँस दिने नानी यति एक मुठी चामल लगाएर बाहिर मन्दिरमा राखिदिने त्यो बरबाडी खान्छ त्यो तिथि सम्झेर गरिदिने त्यो ठुलो ठुलो धर्म
0: ठुलो धर्म मरेपछि पिण्डबाट पल्टाउनु भन्दा जिउँदै सँगै भोक तिसा चाहिँ उपचार गर्नु धेरै राम्रो
1: धेरै राम्रो
0: अब तपाईँको चाहिँ नातिहरू त धेरै छन् अलि तिन भाइ नातिमा अलि नजिकै आउने आवै कस्तो छ बजै कस्तो छ भन्ने ओर्ने कौन नातिले बोली गर्छ
1: अब मेरो कान्छो छोराको उनी सानैबाट उही काठमाडौँ बसी भए अब उसले 22-23 वर्ष भयो घर बनाएको तिनी नाना नाति मेरो नाति नजिक हान्न आएपछि आमा भन्छ त्यति हो अब आएर नजिक गरे यी हिँडी हिँड नगरपालिकामा जाहिर खान्छ
0: नगरपालिका जाहिर खानेको नाम
1: के हो त्यो नाम छ थाहा छैन
0: नातिको नाम त थाहा होला
1: उमेश शर्मा
0: उमेश शर्मा उमेश शर्माले भरि तपाईँलाई के भयो आमा के छ कस्तो
1: त्यो नातिले भन्छ त्यो नानी भन्छ अर्काले पनि भन्छ
0: कान्छाले पनि भन्छ
1: कान्छाले
0: जेठाका छोरा दुई भाइले माया गर्छ
1: दुई भाइले माया गर्छ
0: आफैले हुर्काएको आउने नि
1: आफैले हुर्काउ आफैले हुर्काएका हुन् 15 महिना 14 महिनाका हुन्
0: अन्त
1: आफैले हुर्काएको हुन्
0: नातिहरू
1: भन्न पनि सकिन्छ अहिलेसम्म यस्तो उस्तो भन्ने नराम्रो केही छैन मलाई छैन
0: भगवान् कृपा सब राम्रो छ यति कुरा त गरियो एउटा कुरो छुट्यो यो भन्न पाउँदो भन्ने जस्तो केही छ कि
1: मलाई अहिले केही छैन भाइ
0: सब राम्रो
1: सबै राम्रो छ श्राद्धतिथि गरेर यो मान्छेले देख जाने लोकाचार नगरोस् बाँदासम्म तिनी पितृ भएका बुढाबुढीलाई राम्ररी खाना दिउस् पानी प्यासलाई पानी खाना दिउन् होइन
0: खाने
1: पित्र चर्छन् त्यो मरेपछि देउटीलाई सरसामान गराएर त्यो अलुवाली भाँटिया दिन नगरिने हुन्छ मैले त त्यही भन्छु यिनी छोराहरूलाई म बाँदासम्म मैले यी मेरो हातले गरे खाने गरेछ नभए नि त्यही छोराले पकाएर राम्ररी खान दिन्छ त्यो देउटी उपचार त्यो नगर्ने
0: त्यही भन्नुभएको छ आदरणीय श्रोता यतिन्जेल हाम्रो जसदाहिर सरकार कार्यक्रमको अतिथिको रूपमा आउनुभएको थियो घोराई उपमहानगरपालिका वडा नम्बर 6 जजरा गाउँ निवासी सावित्री देवी उपाध्यायजीसँगका कुराकानी गर्दा गर्दै हाम्रो समय सीमा अवधि सकिएको जनघण्टी बजाइसक्नु भएको हुँदा यतिन्जेल हाम्रो कार्यक्रम सुनेर सहयोग गर्नुहुने सम्पूर्ण श्रोता यो आफ्नो ज्येष्ठ उमेरमा पनि आफू चाहिँ एक्टिभ रूपले चाहिँ आफ्नो दैनिक रूपमा एक्टिभ रहनुहुने आजकी अतिथि सावित्री देवी उपाध्याय र रेडियो मध्यपश्चिम 91.4 MHz प्राविधिक मित्र अमृता डाङ्गी शालिग्राम चौधरी लगायत सम्पूर्ण टिमलाई हार्दिक धन्यवाद दिँदै कार्यक्रम प्रस्तुत पनि यो हप्ताको लागि बिदा चाहन्छ।

0: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनेको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामूहिक खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
4: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
4: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हातखुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
3: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
4: सम्पर्क मोबाइल नम्बर 9558744722, 9558735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दाङ।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ। जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने, मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदन दिनुपर्ने, आवेदनको अवस्था पनि नियमित रूपमा बुझ्न सकिने।
1: एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि सिधै डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकका सम्बन्धमा विज्ञहरूको बढ़ीभन्दा बढ़ी सुझाव लिइने, परिवर्तित समय अनुसार विधेयकलाई सुधारको प्रयास, विधेयकलाई सुधार गरेर धेरैको भनाई समेट्नु पर्ने शिक्षा मन्त्री पोखरेलको भनाई।
2: त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
0: राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवल शमशेर राणा सहित 183 जनाद्वारा पार्टी परित्यागको घोषणा, एक वर्षमा देशभरि 63 जातीय विभेदका घटना, व्यवहार परिवर्तनमा समस्या।
3: राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ।
0: र आजको खेलमा मलेसियालाई जितेसँगै एसियाली खेलकुद छनौटमा नेपालको लगातार दोस्रो जीत।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: नेपाललाई जातीय छुवाछूत मुक्त घोषणा गरेको 20 वर्ष पूरा भएको छ, तर व्यवहारमा अझै पनि विभेदका घटनाहरू छन्। आजको दिनले समानता र सामाजिक न्यायप्रति राष्ट्रको प्रतिबद्धता स्मरण गराए पनि यसको प्रभाव धेरैजसो कागजमा मात्र सीमित छ। समाजमा विद्यमान छुवाछूत, भेदभाव र बहिष्करणका प्रवृत्तिहरू अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन आवश्यक छ। जातीय विभेद विरूद्धको अभियान केवल औपचारिक कार्यक्रम होइन, व्यवहार परिवर्तनको कार्यक्रममा केन्द्रित हुनुपर्दछ। अब खबर सुशीला श्रेष्ठबाट।
5: जग्गा सम्बन्धी सेवाहरू अब घरमै बसेर प्राप्त गर्न सकिने भएको छ। नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेसँगै सेवाग्राहीले घरबाट आफ्नो जग्गा सम्बन्धी काम गर्न सक्नेछन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिने व्यवस्था मिलाइएको छ। एप मार्फत नक्सा प्रिन्ट, बिल बुक उतार, प्लट रजिस्टर उतार तथा फील्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी नम्बर उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्ने विभागका सूचना अधिकारी दयानन्द जोशीले सीआईएनसँग बताउनुभयो।
1: अब त्यो भनेको यो मोबाइल एप्लिकेशन हो होइन, मोबाइल एप्लिकेशनबाट हजुरले त्यो नक्सा फिल्ड बुक यिनीहरूको लागि सिधै डाइरेक्टली अप्लाई गर्न पाउनुहुन्छ अनि त्यसमै आउँछ। हजुरले नक्सा प्रिन्ट लिने काम, प्लट रजिस्टर उतार लिने काम, फिल्ड बुक उतार लिने काम यहीबाट हुन्छ।
5: यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फील्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र संचालन विधेयक 2081 सम्बन्धमा विज्ञहरूसँग छलफल गर्ने भएको छ। विधेयकका बारेमा दफावार छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूमा गम्भीर र महत्वपूर्ण रहेको भन्दै विज्ञसहित छलफल गर्ने समितिले निर्णय गरेको हो। विधेयकको गम्भीरता र आवश्यकतालाई जोड़ दिँदै समितिकी सभापति डाक्टर ओजस्वी शेरचनले विधेयकमाथि विज्ञहरूको सुझावपछि मात्रै अन्य विषयमा छलफल गर्ने बताउनुभयो।
6: यो विधेयक हाम्रो न्याय प्रणालीको लागि एकदमै महत्वपूर्ण छ र यहाँ धेरै प्रश्नहरू अनआन्सर्ड नै भएको कारणले गर्दा अब आगामी बैठकमा विज्ञहरूलाई पनि ल्याएर नै बैठक चलाउनेछु भनेर भन्न चाहन्छु। र माननीय सदस्यहरू, अब समितिको अर्को बैठक पछि सूचना तय गरी यो बैठक यही अन्त गर्छ।
5: केही दिन अघि सीआईएनले उक्त विधेयकका सम्बन्धमा विज्ञ, सांसद र सरकारवालासँग छलफल गरेको थियो। छलफलका क्रममा समितिका सभापति डाक्टर शेरचनले छलफलबाट प्राप्त सुझावलाई संसदीय समितिमा छलफल गर्ने र आवश्यक परेमा विज्ञसँग परामर्श गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सो छलफल तपाईँले केही दिनपछि साझा खबरमा सुन्न सक्नुहुनेछ। यसबीच बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले उक्त विधेयकलाई विज्ञहरूको पर्याप्त सुझाव आवश्यक भएको बताउनु भएको छ। समितिको बैठकमा विधेयकमाथिको छलफलमा सांसदहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले विज्ञहरूको सुझाव पछि मात्रै अघि बढ़ने बताउनुभयो।
2: एक्सपर्टहरूलाई पनि त्यो दिन आएर आफ्नो कुराहरू राख्नको लागि व्यवस्था मिलाइदिनु होला, उहाँहरूको तर्फबाट पनि कुरा सुनेर उहाँहरूको एक्सपर्टिजलाई पनि राखेर यसलाई अझ अगाडि बढ़ाउनु पर्ने हुन्छ। दफा दफामा राम्रोसँग छलफल गरेर कुनै पनि लुप होल त्यहाँ नरहने गरी चाहिँ यसलाई एउटा राम्रो विधेयक बनाएर त्यसपछि बल्ल यताबाट अगाडि बढ़ाउनको लागि पनि म आग्रह गर्छु।
5: समिति सदस्य सांसद डाक्टर महावीर पुनले ठूलो लगानी आवश्यक पर्ने भएकाले विधि विज्ञान प्रयोगशाला प्रदेशमा बनाउने विषय गम्भीर रहेको बताउनुभयो। उहाँले फोरेन्सिक ल्याबले अन्तर्राष्ट्रिय स्तरको आईएसओ मान्यता प्राप्त गर्नुपर्ने र त्यसका लागि ठूलो स्रोत साधन चाहिने समेत बताउनुभयो।
7: त्यो उपकरण आउँछ भने त्यो उपकरण चाहिँ महँगो हुन्छ, अनि त्यो उपकरण नभएदामा आयो त्यो दिँदैन, आइएसओ भएन भने आइएसओ जस्तो भयो त्यो विदेशी विदेशमा आइएसओ मान्यता हुने, त्यस कारणले यो चाहिँ एकदमै थोरै बन्ने एउटा बन्ने सुरुबाट र यसलाई चाहिँ एकदमै आधुनिक बनाउने सकेसम्म आधुनिक त बनाउनै सक्दैन।
5: सीआईएनको विज्ञ समीक्षा तथा अन्तर्क्रिया कार्यक्रममा सहभागीहरूले विधेयकलाई थप स्पष्ट व्यवहारिक र कार्यान्वयन योग्य बनाउन सुझाव दिएका थिए। दण्ड तथा जरिवाना सम्बन्धी व्यवस्था, विधेयकको अधिकार क्षेत्र विस्तार, कार्यविधिगत स्पष्टता, प्रमाणको संरक्षण, प्रयोगशालामा कार्यरत जनशक्तिको योग्यता, अनुभव, जिम्मेवारी र उत्तरदायित्व कानूनमै स्पष्ट गर्नुपर्ने विज्ञहरूको सुझाव छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री धवल शमशेर राणा सहित 183 जना नेता कार्यकर्ताले पार्टी परित्यागको घोषणा गरेका छन्। आज संयुक्त वक्तव्य जारी गर्दै उपाध्यक्ष मुकुन्द श्याम गिरी, पूर्व मन्त्री दिलनाथ गिरी, नेता केशव राज श्रेष्ठ सहितका केन्द्रीय सदस्य, जनवर्गीय संगठन पदाधिकारी एवं कार्यकर्ताहरूले पहिलो चरणमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। राप्रपाको मूल नेतृत्वमा देखिएको वैचारिक विचलन, स्वेच्छाचारिता र आत्म केन्द्रित शैलीका कारण पार्टी परित्याग गर्नु परेको महामन्त्री धवल शमशेर राणाले बताउनुभयो।
8: राजेन्द्र लिङ्गदेललाई अंगाला मारेर हामीले अध्यक्ष बनाएको थियौं, करिब करिब यही टिम थियो। आज दुःखको साथ हामी आफ्नो घरैबाट छोड्न पर्ने अवस्था आयो, त्यो खुशीको दिन होइन दुःखको दिन हो आज। तर आफ्नो जिन्दगीमा राजनीतिक यात्रामा जब केही हासिल गर्न आफूले बोकेको मूल्य र मान्यतालाई आफू बसेको घरबाट पार लाग्दैन भन्ने सोचेर निर्णय भइसकेपछि ठानिसकेपछि हिम्मत गर्नुपर्छ र त्यो घर छोडेर अर्को घर पनि बनाउनु पर्छ।
5: गत फागुन 21 सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा 97% उम्मेद्वारको जमानत जफत हुनु र जनविश्वास घट्दै जानुमा नेतृत्वको कमजोरी रहेको भन्दै तत्काल सचिन वक्तव्यमा माग गरिएको छ। जेठभित्र महाधिवेशन गर्ने वैधानिक निर्णय समेत उल्लंघन भएको भन्दै पदबाट राजीनामा दिएको नेताहरूको भनाई छ। गएको एक वर्षमा देशभर 63 जातीय विभेदका घटनाहरू भएका छन्। समता फाउण्डेशनले प्रकाशन गरेको पुस्तकमा गत वर्ष 63 घटना मध्ये 49 घटना स्पष्ट रूपमा जातीय विभेदसँग सम्बन्धित तथ्य सार्वजनिक गरेको हो। जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सार्वजनिक पुस्तकमा वर्षभरि भएका घटनाहरूको अध्ययन, कानूनी प्रक्रिया र न्याय सम्पादनको विषयहरू समावेश गरिएको छ। यसबीच राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले छुवाछूत अन्त्यका लागि कानूनी व्यवस्था मात्रै पर्याप्त नभएको भन्दै प्रभावकारी कार्यान्वयन र सामाजिक रूपान्तरण आवश्यक रहेको बताउनु भएको छ। दिवसका अवसरमा काठमाण्डुमा आयोजित कार्यक्रममा अध्यक्ष विश्वकर्माले संविधानको धारा 24 छुवाछूत तथा भेदभाव विरूद्धको हक र धारा 40 दलित समुदायका विशेष अधिकार सुनिश्चित गरे पनि व्यवहारमा लागू हुन नसकेको बताउनुभयो।
3: आज पनि दलित समुदायको जीवन अत्यन्त कष्टकर छ। आधारभूत आवश्यकताहरू घाँसबास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीबाट उनीहरू वञ्चित हुनु परेको अवस्था छ। हामीले राम्रो संविधान बनायौं, केही ऐन कानूनको व्यवस्था पनि गर्यौं, तर संविधान र ऐन कानूनको व्यवस्थाले जनताको जीवन नफेरिने रहेछ। राज्य संरचनामा जिम्मेवारी लिने व्यक्तिको सोच र कार्यशैलीमा राज्य व्यवस्था मुखरित हुँदो रहेछ। दलित समुदायको आँखाबाट हेर्दा हाम्रो कार्यशैली मनुस्मृति र 1910 मूलिक ऐनकै प्रतिविम्ब झल्किरहेको जस्तो देखिन्छ।
5: पछिल्लो 24 घण्टामा देशका विभिन्न क्षेत्रमा भएको विपद जन्य घटनामा 5 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट बारा कपिलवस्तु रोल्पामा गरी 5 जनाको मृत्यु भएको हो। मकवानपुर मोरङ सिराहा पर्सा चितवन कपिलवस्तु दाङ पाल्पा कञ्चनपुरमा भएका विपदजन्य घटनामा अन्य 11 जना घाइते भएका छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार रौतहट बारा र कपिलवस्तुमा सर्पले दसेर एक महिला एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिकामा रातमाटामा खहरे भेलले बगाएर दुई बालकको मृत्यु भएको छ। प्रवक्ता महतले पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 विपदजन्य घटना भएकामा ती घटनामा 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको जानकारी दिनुभयो। यसैबीच रोल्पामा पोखरीमा डुबेर आज एक पुरूषको मृत्यु भएको छ। आज रुन्टीगढ़ी गाउँपालिका 9 सखीका 44 वर्षीय रेशम नेपालीको पोखरीमा डुबेर मृत्यु भएको हो। प्रहरीका अनुसार नेपालीको आफ्नै घर नजिकै रहेको पोखरीमा डुबेको अवस्थामा मृत फेला पर्नु भएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्सपेक्टर कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। ताजा खबरमा अब खेल खबर। एसियाली खेलकुद छनौटमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। सिंगापुरमा आज भएको समूह एकको अन्तिम खेलमा नेपालले मलेसियालाई 167 रनले हराएको हो। नेपालले दिएको 276 रनको लक्ष्य पछ्याएको मलेसियाले 20 ओभरमा 9 विकेट गुमाएर 108 रन बनाएको हो। यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले 20 ओभरमा 7 विकेट गुमाएर 275 रनको लक्ष्य बनाएको थियो। यो जीतसँगै नेपाल समूह विजेता बनेको छ।
0: सुशीला श्रेष्ठ। सिन्धुपाल्चोकको भोटे नामलाङमा कुदिँदै विश्वकै अग्लो एकाशमा अर्थात एउटै ढुङ्गामा बनेको बुद्ध मूर्ति
9: यो 2083 असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौं र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने लक्ष्य राखिएको छ।
0: भौगोलिक कठिनाई र निर्माण सामग्रीको मूल्य वृद्धिले निर्माणमा चुनौती थपिँदै रिपोर्टसँगै पर्यटनबाट समृद्धिको सपना पूरा गर्न कस्तो विधेयक आवश्यक, हेलो सांसद लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
11: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
10: डाक्टरद्वारा दिइने सेवाहरू
12: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
10: अनुहार हड्डी भाँचिएको जोड्ने,
12: दाँतको एक्सरे सेवा,
10: सामान्य तथा जटिल दाँत निकाल्ने,
12: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
10: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
12: मेसिनबाट जरेदेखि दाँत फरिने,
10: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
12: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
10: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
12: साथै
11: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
12: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
13: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: পদার্থরূপ কোকোনট, চোকোনট, ভিটা মিল্ক, বাটার প্রাইড, ক্রিম মিল্কি বাটার তথা ডাইজেস্টিভ হোল হুইট বিস্কিট।
1: হেরা হেরা হেরা যো হো হাম্রো চয়েস, কোকো ডাইজেস্টিভ র কুকি চাহাই নাইস।
0: অডগুরি
2: होइन हो साथी, आज निकै तनावमा छौ त। के भो भने?
3: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
2: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
3: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
4: हजुर, विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
5: नारायणी टेलर सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
3: सम्पर्क मोबाइल नम्बर 9822964264।
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
7: आगलागी नियन्त्रणमा युवा विद्यार्थीको भूमिका विषयक उक्त प्रतियोगिता रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा सम्पन्न भएको हो। कार्यक्रममा विद्यार्थीहरूले वन डढेलो नियन्त्रणमा युवा पुस्ताको जिम्मेवारी, सचेतना अभिवृद्धि, समुदायमा सूचना प्रवाह तथा वातावरण संरक्षणको विषयमा मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवानी अधिकारी प्रथम, सरगम भूषाल द्वितीय र कृष्ण पौडेल तृतीय घोषित भएका छन्। सिन्धुपाल्चोकको दुर्गम भेग भोटे नामलाङमा अहिले राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय चासोको विषयको रूपमा यो केन्द्र बनिरहेको छ। यहाँ प्राकृतिक रूपमा बनेको विशाल चट्टानलाई कुदेर 84 फीट अग्लो भगवान गौतम बुद्धको प्रतिमा निर्माण काम भइरहेको छ। 80% काम सम्पन्न भए पनि वरपरका विभिन्न निर्माण कार्यहरू भने प्रभावित भइरहेका छन्। निर्माण सम्पन्न भएपछि यो सम्भवत विश्वकै सबैभन्दा अग्लो एकास्म अर्थात एउटै ढुङ्गाबाट बनाइएको बुद्ध मूर्ति बन्ने दावी छ।
8: पाँच पोखरी थाङपाल गाउँपालिका 7 स्थित युङमा दोङमा निर्माणाधीन बुद्धको प्रतिमा शान्ति, करूणा र अहिंसाको सन्देश बोकेको ऐतिहासिक कला सम्पदाका रूपमा विकसित हुँदैछ। नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको प्राविधिक नेतृत्व र गाउँपालिकाको आर्थिक सहयोगमा अघि बढ़िरहेको परियोजना हाल 80% भन्दा बढ़ी सम्पन्न भइसकेको छ। स्थानीय सिंह तामाङ:
9: ढुङ्गा थियो, अब त्यहाँ देउरो पनि थियो, पहिला त त्यो अर्कै रंगले छापेको, अब चाहिँ राम्रो बनाएपछि अब व्यवसाय होला जस्तो।
8: 2078 सालमा शुरू गरिएको यो महत्वाकांक्षी योजनाले अहिले मूर्त रूप लिँदैछ। प्रमुख मूर्तिकार चन्द्रश्याम डंगोलको नेतृत्वमा दक्ष कलाकारहरूको टोलीले विशाल प्राकृतिक चट्टानलाई बुद्ध मूर्तिमा परिवर्तन गरिरहेका छन्। मूर्तिका शिर निर्माण सम्पन्न भइसकेको छ। स्थानीय बासिन्दाका अनुसार यस परियोजनाले भोटे नामलाङको पहिचानलाई नयाँ उचाइ दिएको छ। स्थानीय पेम्बा छिरिङले:
10: बुद्धको मूर्ति बनायो, राम्रो बनायो भनेर खुसी लाग्छ नि त, हैन? अब घुम्ने मान्छेहरू पनि आउँछ।
8: स्थानीय जनविश्वास अनुसार भोटे नामलाङ क्षेत्रका डाँडाकाँडा देवभूमिका रूपमा चिनिन्छन्। यही धार्मिक तथा सांस्कृतिक महत्वलाई आधार बनाएर बुद्ध प्रतिमा निर्माणको अवधारणा अघि सारिएको हो। निर्माण सम्पन्न भएपछि यहाँ ध्यान केन्द्र, पोखरी, विश्राम स्थल र अन्य पर्यटकीय पूर्वाधार समेत विकास गरिने योजना रहेको ठूलो ढुङ्गा बुद्ध प्रतिमा निर्माण समितिका सदस्य सचिव कुमार बस्नेत बताउनुहुन्छ:
11: हामी यो 2083 को असार मसन्तसम्म चाहिँ विश्वमै अग्लो हुने हिसाबले निर्माण गर्न लागेको यो बुद्धको प्रतिमा सक्छौ र यसका वरिपरि चाहिँ थुप्रै गुफाहरू छन्। त्यो गुफाहरूको व्यवस्थापन गर्दै त्यहाँ चाहिँ ध्यान केन्द्रहरू निर्माण गर्ने चाहिँ जुन लक्ष्य राखिएको छ।
8: यस परियोजनाका परिकल्पनाकार तथा गाउँपालिका अध्यक्ष टासी लामाका अनुसार नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका उपकुलपति लालकाजी लामासँगको स्थलगत अवलोकनपछि विशाल प्राकृतिक ढुङ्गामा बुद्ध मूर्ति निर्माण गर्ने अवधारणा जन्मिएको थियो। त्यसपछि विस्तृत परियोजना प्रतिवेदन तयार गरी गाउँसभाबाट अनुमोदन गरिएको थियो। शुरूमा 1,86,00,000 रूपियाँ लागत अनुमान गरिएको भए पनि भौगोलिक कठिनाई, निर्माण सामग्रीको मूल्य वृद्धि तथा प्राविधिक चुनौतीका कारण लागत बढ़ने देखिएको छ। हालसम्म बागमती प्रदेश सरकारबाट 1,00,00,000 रूपियाँ सहयोग प्राप्त भएको छ भने बाँकी रकम स्थानीय स्रोत र जनसहयोगबाट जुटाइँदै आएको उहाँले बताउनुभयो।
12: बुद्ध मूर्ति निर्माणको कार्य हामी विगत 3 वर्ष अगाडिदेखि शुरूआत गर्यौं। एउटै ढुङ्गामा खोपेर 84 फीट, त्यो पनि उठेको बुद्ध। तर चुनौतीहरू अब प्राविधिक पक्षहरू पनि निकै चुनौती भयो, आर्थिक पक्ष स्रोतको हिसाबले पनि निकै चुनौती र सामुदायिक हिसाबमा पनि कहिलेकाहीँ अप्ठ्यारा चिजहरू हामीले निकै ठूलो चुनौतीहरू झेले।
8: विश्वभरका अधिकांश विशाल बुद्ध प्रतिमाहरू विभिन्न भाग जोडेर निर्माण गरिएका छन्, तर भोटेनाम्लाङको बुद्ध मूर्ति भने एउटै प्राकृतिक चट्टानमा प्रत्यक्ष कुरिँदैछ। यही विशेषताले यसलाई अन्य बुद्ध प्रतिमा भन्दा फरक र ऐतिहासिक बनाएको छ। दीपक खत्री, सीआईएन रेडियो सिन्धु, सिन्धुपाल्चोक।
7: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पर्यटन विधेयकमाथि आएका सुझावलाई सम्बोधन गर्ने संसदीय समितिको प्रतिबद्धता।
13: हजुरको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौ। तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ।
7: पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि सांसदहरूको भूमिका संवाद श्रृंखला हेलो सांसद बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
14: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
15: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
14: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछ।
16: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
17: फोन नम्बर 082-563-479,
16: मोबाइल नम्बर 98-494-67-487।
18: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
19: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
18: 45 किलो भन्दा बढ़ी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
19: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
18: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
19: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
18: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
19: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
20: पर्यटन विधेयक 2081 बारेमा संसदीय समिति र सांसदहरूको विचार धारणा प्रस्तुत गर्दैछौ। शुरूमा विधायन व्यवस्थापन समितिका सदस्य राजेन्द्र लक्ष्मी गैरे।
21: सरकारवालाहरूको भावनालाई सम्बोधन हुने गरी नै विधान समितिमा हामीले छलफल गरेका हौ। यहाँहरूले भने जस्तो यो प्रदेशमा, संघमा, स्थानीयमा दर्ता हुने कुराहरू जुन उठाउनु भएको छ, हामीले यो दृष्टिकोणले हामीले छलफल गरेका हौ कि कञ्चनजंघा चढ्न जान चाहने मान्छेहरू चाहिँ काठमाडौँ आउन नपरोस् र त्यो त्यहाँको मान्छेले त्यहीँबाट चाहिँ त्यो पर्यटन हेर्ने मन्त्रालयले त्यो हेर्न सक्छ र प्रदेशले हेर्न सक्छ र त्यहीँबाट उसले अनुमति लिएर जान सक्छ र उनीहरूको सर्वोत्तम हित हुन्छ भन्ने हिसाबले हामीले छलफल गरेका हौं। अर्को कुरो वातावरणको कुरा गर्दाखेरिमा अघि गुणस्वरले कुरा पनि उठाउनु भयो नि त, प्रदेशले तपाईँको चाहिँ सुदूरमा छोडेको चिज त काठमाडौँले उठाउँदैन नि त, त्यही भएको स्थानीय सरकारले अथवा त्यहीको प्रदेशले हेर्नु पर्यो नि त। त्यसले गर्दाखेरि संरक्षणको हिसाबले पनि जिम्मेवार चाहिँ स्थानीय हुन सक्छ भन्ने दृष्टिकोणले पनि हामीले छलफल गरेका हौं र हिमालको उचाइको हिसाबले हामीले 65 भन्दा मुनिका चाहिँ हामी प्रदेशहरूले पनि हेर्न सक्छ भन्ने कुरा हो। सगरमाथाको हकको कुरा पनि यहाँहरूले उठाउनु भएको छ। नेपालको 7,000 भन्दा अग्लो कुनै पनि हिमचुले आवरण गरेको परमिट पेश गरेको मात्रै सगरमाथाको अनुमति पाउने व्यवस्था, जो पाए त्यही सगरमाथा चढ्ने, अरू हिमाल नचढिकन सगरमाथा नजाओस् भन्ने पनि हिसाबले हामीले छलफल गरेका हौं। वातावरणीय प्रभाव मूल्याङ्कन गर्दा महँगो पर्यो भन्ने कुराहरू पनि उठाउनु भएको छ यहाँहरूले। महँगो त पर्छ, सगरमाथाको ताल फुटेको कुरा यहाँहरूले सुन्नु भएकै छ र हिमालहरू हेर्दा पहिला हाम्रा सेता हिमालहरू अहिले कालो भएको पनि देख्नु भएकै छ। कतिको उपयुक्त छ त भनेर हामीले हेरेनौ भने ताल फुट्ने ठाउँमा अनुमति लिएको पनि हुन सक्छ।
22: मान्यजीहरू मध्ये गणेश बहादुर विश्वकर्माज्यूलाई अब म सांसदको रूपमा अथवा तपाईँको अनुभवको रूपमा अहिले जति पनि कुरा सुन्नुभयो त्यसमा चाहिँ के थप्न अथवा केही राख्न चाहनुहुन्छ छोटकरीमा?
23: विजित नेपाल भन्ने 2003 एउटा अभियान चलाएको थियो,
0: त्यस बेलामा सुदूरपश्चिममा एउटा पनि जाने ठाउँ भएन. हामी पुरा जुलुस लिएर के भन्छ यहाँ केन्द्रलाई झन् लडेर झगडा गर्न आएका थियौँ. त्यसले गर्दाखेरि यसको इन्क्लुसिभ कुरा भनेको चाहिँ नि कुन व्यक्ति आउँछ कि आउँदैन भने हो. दलित समुदायको मान्छे भयो त्यस कारणले टुरिज्म बोर्डमा आउनुपर्छ भने हो र भने यही क्षेत्रमा टुरिज्मको चाहिँ सेक्टरमा काम गर्ने मान्छे त्यसको नेतृत्वमा आउनुपर्छ भने हो नि त. यसको क्षेत्रमा कामै नगरेका मान्छे चाहिँ कहाँ आउँछ त. अहिले जस्तो उहाँले महिला साथीहरूले सबै काम चाहिँ महिलाहरूले गर्नुपर्ने, महिलाहरूको चाहिँ त्यो ठुलो योगदान छ. उसलाई महिला छैला हुन्न भनेर भएर चाहिँ तपाईँले भनिदिन थाल्नुभयो भने होइन यसले के कुरा गर्ला. समावेशीकरणको मर्मलाई चाहिँ अलिक ब्रोडली होइन त्यो गरिबमा दुखीमा अब सबै क्षेत्रमा चाहिँ यसको चाहिँ लाभांश कसरी पुर्याउन सकिन्छ भन्ने यसको आशय हुनुपर्छ. राज्यले त्यही ढंगले हेर्छ. समितिमा आएपछि यसलाई उहाँहरूलाई चाहिँ हामी लिखित रूपमा तीन खम्बे अथवा उहाँहरू जस्तो खालको भावना छ राष्ट्रिय सभामा जे पास भयो त्यो तपाईँहरूका बीचमा हामी राख्छौँ, छलफल गर्छौँ होइन. त्यसमा सुधार्नु पर्यो भने त हामी अगाडि बढ्छौँ भन्ने लाग्छ.
22: धेरै धन्यवाद मान्य जनकगिरीज्यू. थप अहिले आएको विषयवस्तुमा जति पनि सुझाव विचारहरू आएको छ छोटकरीमा तपाईँ केही यसमा राख्न चाहनुहुन्छ, थप्न चाहनुहुन्छ भने.
1: सुदूरपश्चिममा अघि अध्यक्षजीले भने जस्तो सुदूरपश्चिममा तमाम सम्भावनाहरू पर्यटनको छ. सुदूरपश्चिम अहिले के अरे सबैभन्दा पछाडि परेको क्षेत्र, यो विकासको दृष्टिकोणले समृद्धिका दृष्टिकोणले पछाडि परेको, गरिबीको संख्या बढ़ी भएको त्यो क्षेत्र सुदूरपश्चिम छ. तर त्यहाँ पर्यटनका प्रशस्त सम्भावनाहरू छन्. यो हेलो सांसद मार्फत जुन आयोजना गरेको कार्यक्रममा अब समितिमा केसरा केसरा के ल्याएर यसलाई घनीभूत रूपमा उहाँले छलफल गराउनुहुन्छ र पर्यटन क्षेत्र नेपालको सबैभन्दा एउटा सम्भावना भएको, हामी 2026 विकासशील मुलुकमा पुग्ने भन्ने हाम्रो लक्ष्य थियो र त्यसका लागि त हामीसँग पहिलो कुरा त पुँजी नै चाहियो. अब यसका लागि पुँजी भित्र्याउने पर्यटकलाई आकर्षण गरेर नेपालका तमाम गन्तव्यहरूमा हामीले आकर्षित गर्नका लागि पर्यटन क्षेत्र, पर्यटन उद्योग र सरोकारवालालाई पनि कसरी इन्सपायर गर्न सकिन्छ, उहाँहरूलाई कसरी प्रेरित गर्न सकिन्छ, त्यस्ता खालका कानून बनाउने कुराहरू संसदको हो, त्यो हाम्रो जिम्मेवारी हो. हामीलाई लाग्छ यो हाम्रो यो समितिको सभापतिजीलाई यसको विज्ञता छ, उहाँलाई यसको भिजनरी लिडरसिप चाहिँ यो समितिले पाएको पनि छ. खप्तर, बढी मालिका, रामा रोशन, सुदूरपश्चिममा तमाम यस्ता गन्तव्यहरू छन् जहाँ हामीले यो सुदूरपश्चिमलाई अगाडि बढाउनका लागि अघि उहाँले भने जस्तो त्यस्ता ट्रेनिङहरू अब सुदूरपश्चिममा केन्द्रित गर्ने भन्ने कुरा जो गर्नुभयो यसका लागि
22: तपाईँले भूमिका खेल्नुभयो,
1: यसका लागि धन्यवाद. तपाईँहरूले यो अर्गनाइज गर्नुभयो, सहभागी हुने अवसर दिनुभयो, यसका लागि
22: धेरै धन्यवाद. मान्य साजी बा सिद्दिकीज्यू तपाईँ केही चाहनुहुन्छ, थप केही कुरा राखौँ.
17: म चाहिँ कानून न्याय मानव अधिकार समितिको मेम्बर पनि पार्लियामेन्ट तर्फबाट सबै विषयलाई पर्यटनले छुन्छ र यो छुने विषय कहाँ ठोकिन्छ भने ह्युमन राइट्स र कानून समितिमा आएर ठोकिन्छ. त्यसकारण जे जति छ म एकदमै काम गर्छु, सहयोग गर्छु र म राज्यलाई फेरि पनि भन्छु कानून चाहिँ देश र जनताको लागि बनाइने चीज हो. त्यसकारणले कानून का दायरा धेरै जटिल बनाउनु हुँदैन, धेरै जटिल बनाउनु हुँदैन जहाँ चाहिँ हाम्रा व्यवसायिक हामी नै यसो गरेर बाध्यता मर्ने कि बाँच्ने सम्मको पुर्याउनु हुँदैन. मलाई थाहा छ कोविडको समस्या, मलाई थाहा छ भूकम्पको समस्या, भूकम्पमा कति कति अर्थ क्षति भयो भन्ने पनि थाहा छ, अनि कोविडमा कति क्षति भयो भन्ने पनि थाहा छ. कोविडको कारण पछि व्यवसाय गर्ने साथीहरू सुसाइड गरेको पनि केसहरू छ नि त. त्यस कारणले राज्य चाहिँ पोलाइट हुनुपर्छ, राज्य चाहिँ सफ्ट हुनुपर्छ र त्यो सफ्ट र पोलाइटमा चाहिँ हाम्रा नीति ऐन कानूनहरू बन्दै अबको संशोधनलाई पक्कै पनि सभापतिज्यू नै हुनुहुन्छ, उहाँले यो कुराहरू बुझ्नुहुन्छ.
23: नमस्कार सबैजनालाई, म सुनिमा उदास. हालै अहिले प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको सभापति.
13: सर्वप्रथम आजको यो कार्यक्रमको अर्गनाइजर्सहरू हेलो सांसद, तपाईँहरूको सुझावहरू एकदमै रेलेभेन्ट र महत्वपूर्ण छ र गम्भीर पनि छ. यदि दुईटा विधेयक केही कन्फ्युजन छ भने हामीले अवश्य यसलाई हेर्नुपर्ने हुन्छ र क्लियरली यो विधेयकमा अझै धेरै कुरा मिसिङ पनि छ जस्तो छ यहाँ कुरा हजुरहरूको कुरा सुन्दाखेरि र तपाईँहरूको सुझाव अवश्य हामी लाई समात्ने प्रयास गर्नु प्रत्येक दफामा गहिरो छलफल त गरि नै हाल्छौं। यसरी बिल समितिमा आउनु अगाडि यो स्टेक होल्डर्सको मिटिङ जसरी हजुरले यो सक्रिय यो चासो दिएर हेरिराख्नु भएको छ यसको लागि म एकदमै वेलकम गर्छु। करिब 48 इयर्स पछि पहिलो पटक हामीले यो टुरिज्म बिललाई अध्ययन गरेर बनाउनु लाग्दैछौं। सो यस्तो कार्यक्रमहरू एकदमै महत्वपूर्ण छ र जति धेरै जति डाइभर्स धारणाहरू आउँछ त्यति नै हाम्रो विधेयक प्रभावकारी र दूरदर्शी विजनरी हुन सक्छ जस्तो लाग्छ। मेरो रायमा यो विधेयक केवल नियमकारी दस्तावेज यो त रेगुलेटोरी डकुमेन्ट मात्र हुनु हुँदैन। यो विधेयकलाई आउने भविष्यमा नेपालको पर्यटनको स्पष्ट दिशा निर्देश पनि गर्नुपर्छ जस्तो लाग्छ। यो त भिजन डकुमेन्ट जस्तो यो डकुमेन्टको अब्जेक्टिभ के हो त्यो पनि एकदम स्पष्ट रूपमा हामीले आर्टिकुलेट गर्नुपर्छ जस्तो लाग्छ। यस्तै धेरै विषयहरू छन् हजुरहरूको सुझाव हामी एकदम गम्भीरताको साथ हेर्नेछौ र बिल समितिमा आएपछि गहिरो छलफल पनि गर्नेछौ र तपाईँहरूको यो सुझावहरू अवश्य समेट्ने प्रयास पनि गर्नेछौ।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: रविको भ्रमणबाट भारतले चालबाजी बुझ्ने परराष्ट्रविदको प्रतिक्रिया। भोलि परराष्ट्र मन्त्री खनाल तीन दिने भ्रमणका लागि भारत जाँदै।
0: सीमा बारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाका भातृ संगठनको प्रदर्शन। राणा सहित 183 नेताद्वारा राप्रपा परित्याग। कंग्रेसका 12 जिल्ला सभापति निलम्बनमा।
1: तापक्रम वृद्धिसँगै लूको जोखिम बढ़्यो। औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालयले थाल्यो छलफल।
0: इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको। सर्वोच्च नेता खामेनीको दावी। देशभित्रै विभाजन सृजना गर्ने प्रयासमा लागेको आरोप।
1: र विश्वकप फुटबल शुरू हुन एक साता बाँकी। चार देशले डेब्यू गर्ने। मेसी र रोनाल्डो छैटौं पटक विश्वकप खेलेर कीर्तिमान बनाउँदै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। सरकार गठनको दुई महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी रासपाका सभापति रवि लामिछानेको भारत भ्रमणले दुई देशको सम्बन्ध र आन्तरिक शक्ति संघर्षलाई सतहमा ल्याएको छ। नेपाली कंग्रेस र नेकपा एमालेको संयुक्त सरकारको नेतृत्व गर्नुभएका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गर्न नपाउँदै सरकार ढलेको थियो। छिमेकी मुलुक भारतले एक वर्षसम्म पनि ओलीलाई भ्रमणको मिति टुंगो नलगाएर तत्कालीन सरकारसँग खुशी नरहेको सन्देश दिएको थियो। गत भदौमा भएको जेएनजी आन्दोलनपछिको चुनावमा रासपाले बहुमत ल्याएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाईसहित सहकार्य गर्न चाहेको बताउनु भएको थियो, जसले भारत नयाँ सरकारसँग मिलेर अघि बढ़न तयार रहेको बुझिएको थियो। प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएको दुई सातामै मोदीले फोन गरेर निम्तो समय दिनुभएको थियो, तर प्रधानमन्त्री शाह तत्काल विदेश भ्रमण नजाने रासपाका महामन्त्री भूपदेव शाहले एक अन्तर्वार्तामा बताउनु भएको थियो। प्रधानमन्त्री भन्दा अघि सत्तारूढ़ रासपा सभापति लामिछाने भारत पुग्दा भएको स्वागत र उच्चस्तरीय भेटवार्ताबारे नेपालमा विभिन्न कोणबाट बहस र चर्चा भइरहेको छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
3: नेपालले पनि भारतको सीमा मिचेको प्रधानमन्त्रीको अभिव्यक्ति लगत्तै भएको रासपा सभापति रवि लामिछानेको भारत भ्रमणलाई कतिपयले सीमा समस्या समाधानको कूटनीतिक चाल भनेका छन् भने कतिपयले परम्परागत निरन्तरताको संज्ञा दिएका छन्। भारत सम्बन्धका जानकारहरूले रविप्रति भारत सरकारले देखाएको सम्मान केवल शक्ति सन्तुलनको नीतिका रूपमा अर्थ्याएका हुन्। परराष्ट्र मामिलाकी जानकार इन्द्र अधिकारीले पनि नेपालमा उदाएका नयाँ शक्तिको दृष्टिकोण बुझ्ने भारतको पुरानै चालबाजी बाहेक अरू केही पनि भएको बताउनुभयो।
4: अहिलेको रविजीको भिजिटले चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टी अथवा त्यसको नेतृत्वको सोच चिन्तन अथवा त्यो पार्टीको वैचारिकी भिजनको कुरा अन्तर्राष्ट्रिय सम्बन्धलाई कस लानु सोच रहेछ त भन्ने कुरा बुझ्ने अथवा भारतलाई उनीहरूले कसरी छन् हामीसँगको सम्बन्ध उनीहरूले कसरी अगाडि बढाउने सोच बनाएका छन् अथवा हामी यस्तो चाहन्छौ भनेर आफ्नै कुरा भने पनि भारतले अहिले प्रधानमन्त्रीलाई भन्न नपाइरहेको हुनाले नेतृत्वलाई भन्नलाई पनि त्यो खालको माहौल बनेको हो।
3: त्रिभुवन विश्वविद्यालयका अध्यापक अर्जुन ध्वज अरियालले भने फरक धारणा राख्नु भएको छ। उहाँले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको पूर्व तयारीको साँझो पाँचोका लागि रविको भ्रमणलाई अर्थ्याउनु भएको छ। प्राध्यापक अरियालले रविको भ्रमणले सीमा विवाद भन्दा द्विपक्षीय सहयोग र लगानीका मुद्दामा केही नयाँपन आउन सक्ने विश्वास व्यक्त गर्नुभयो।
5: योभन्दा अगाडि नेताहरूले होटलमै गएर लाइन लागेर भेट्ने प्रचलनका विरूद्ध अहिले बालेन्द्र शाहले जसरी खुट्टा अगाडि बढाउन खोजिरहनु भएको छ, यो हामीलाई अलि अपक्ष भएको पनि हुन सक्छ। किन भन्दा परम्परागत अलिकति पर गएर गरे जस्तो देखिन्छ नि त, बिल्वाइन द बक्स, त्यसले गर्दा हामीलाई अलि अनौठो लागेको पनि हुन सक्छ। यो
6: तर कतिपय अवस्थामा के हुन्छ भने सीमा विवादहरूलाई थापी राखेर विकास निर्माणका कुराहरूलाई अगाडि बढाउनु पर्ने, लगानीका कुराहरूलाई अगाडि बढाउनु पर्ने हुन सक्छ।
3: प्रतिपक्षी दल नेकपा एमालेका नेता समेत रहनुभएका परराष्ट्र मामिलाका जानकार राजन भट्टराई भने प्रधानमन्त्री बालेनको अभिव्यक्ति र रविको भारत भ्रमण राष्ट्र हितमा नहुने दावी गर्नुहुन्छ।
7: यो भ्रमण राजकीय औपचारिक भ्रमण होइन, अनौपचारिक भ्रमण हो, प्राइभेट भिजिट हो। उहाँहरूको पार्टीको दलको नेताहरूले उहाँले पनि त्यो सम्झौता गर्ने कुरा हुँदैन। यस्तोमा त्यसो हुनाले वातावरण सहज बन्नका लागि एकअर्का लागि नयाँ पार्टी आएको हुनाले उनलाई नजिकबाट उनीहरूका धारणाहरू एकअर्काको बुझ्नका लागि सहयोग पुर्याएको छ। त्यसले भोलि कस्तो परिणाम ल्याउँछ त परिणाम नै भन्छ।
3: भारतका लागि नेपालका पूर्व राजदूत दीप कुमार उपाध्यायले पनि नेपाल भारत सीमा सम्बन्धी विवाद कुनै व्यक्ति विशेषको पहलबाट समाधान नहुने बताउनु भएको छ। उहाँले विगतको तुलनामा अहिलेको सरकार स्थिर भएकाले राष्ट्रिय सहमतिको आधारमा अघि बढ्न विशेष प्रयास थाल्नुपर्ने सुझाव दिनुभएको छ। पाँच दिने भ्रमण सकेर रवि भोलि फर्किने तालिका छ। भोलि नै परराष्ट्र मन्त्री शिशिर खनाल तीन दिने भ्रमणका लागि भारत जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। खनाल भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जान लाग्नु भएको हो। भ्रमणको क्रममा विदेश मन्त्री जयशंकर वाणिज्य मन्त्री पीयूष गोयल लगायतसँग भेटवार्ता गर्ने बताइएको छ। यसअघि नै मन्त्री खनालको भारत भ्रमण तय भएको थियो, तर उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण स्थगित भएको थियो। अहिले त्यही भ्रमणलाई रिसेड्युल गरिएको हो, तर कतिपयले भने यो भ्रमणलाई प्रधानमन्त्रीको भ्रमणको तयारीको रूपमा अर्थ्याएका छन्।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका भातृ संगठनहरूले सीमा सम्बन्धी प्रधानमन्त्री पारिन शाहको अभिव्यक्तिको विरोधमा माइतीगर मण्डलामा प्रदर्शन गरेका छन्। नेकपाका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा उनीहरूले आज प्रदर्शन गरेका छन्। देशको सार्वभौमिकताको रक्षाका लागि भन्दै उनीहरूले विभिन्न प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन्।
0: राष्ट्रिय जेएनजी नागरिक अभियानले भने पूर्व गृहमन्त्री सुदन गुरूङले आन्दोलनकारीमाथि दुर्व्यवहार गरेको आरोप लगाएको छ। कालापानी नेपालको भएको भन्दै सड़कमा शान्तिपूर्ण प्रदर्शनकै क्रममा पक्राउ परेका जेएनजी आन्दोलनकारीमाथि हिरासतभित्र दुर्व्यवहार भएको राष्ट्रिय जेएनजी नागरिक अभियानले जनाएको छ। आज एक वक्तव्य जारी गर्दै काठमाडौँ स्थित लयनचौर सोरोखोटी हिरासतमा रहेका प्रदर्शनकारीमाथि गुरूङले गालीगलोज धम्की र दुर्व्यवहार गरेको जनाइएको छ। हिरासतमा राखिएका अभियन्तालाई भेट्न पुगेका पूर्व गृहमन्त्री गुरूङले हिरासत कक्षमै प्रवेश गरी दबावमूलक र अपमानजनक व्यवहार गरेको आरोप अभियानको छ। साथै हिरासतमा रहेका नागरिकलाई 24 घण्टासम्म पिउने पानी समेत उपलब्ध नगराइएको भन्दै राष्ट्रिय मानवाधिकार उल्लंघन भएको अभियानले जनाएको छ। अभियानले सरकार समक्ष 5 बजे माग राख्दै घटनाको निष्पक्ष छानबिन गर्न पनि आग्रह गरेको छ।
1: राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका 183 जना नेताहरूले पार्टी परित्याग गरेका छन्। पहिलो चरणमा धवल शमशेर राणा सहित 183 जना नेताहरूले राप्रपा परित्याग गरेका छन्। काठमाडौँ उपत्यकामा उपलब्ध केही पदाधिकारी तथा केन्द्रीय सदस्य जनवर्गीय संगठन पदाधिकारी र सदस्यहरूले पार्टी परित्यागको घोषणा गरेका छन्। पदाधिकारीहरूमा महामन्त्री राणा सहित मुकुन्द श्याम गिरी, दिलनाथ गिरी, केशव राज श्रेष्ठ, नारायण प्रसाद कोइराला, सगुन सुन्दर लावती, धनसुर शाही, मीना शाही, दिल विकास राज भण्डारी, नानी मैया आचार्य लगायत छन्। उनीहरू मध्ये अधिकांश नेताहरू यसअघि वर्तमान अध्यक्ष राजेन्द्र लिङ्गदेनबाट कार्यवाहीमा परेका थिए। धवल शमशेर नयाँ पार्टी बनाउने तयारीमा जुटेको बताइएको छ। मूल नेतृत्वको हीनभाव, कमजोरी एवं आत्मकेन्द्रित शैलीका कारण राप्रपाले आफ्नो नीति छोडेको राजीनामा दिनेहरूले आरोप लगाएका छन्। जनता केन्द्रित राजनीति राप्रपाको प्राथमिकता हुने भनिए पनि त्यस अनुसार पार्टी सञ्चालन नभएको हुँदा पार्टी परित्याग गर्नु परेको उनीहरूको भनाई छ।
0: नेपाली कंग्रेसको 12 जिल्ला सभापति राजेश राय यादव निलम्बनमा परेका छन्। आज बसेको कंग्रेसको केन्द्रीय अनुसन्धान समितिको बैठकले यादवलाई निलम्बन गर्ने निर्णय गरेको हो। दुई पटक स्पष्टीकरण माग्दा पनि जवाब नदिएकाले उनलाई निलम्बन गरिएको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो। गत फागुन 21 गतेको निर्वाचनमा यादवले कंग्रेसका आधिकारिक उम्मेद्वारलाई हराउन भूमिका खेलेको भन्दै केन्द्रीय अनुशासन समितिमा उजुरी परेको थियो। त्यसपछि अनुशासन समितिले स्पष्टीकरणका लागि पत्राचार गरेको थियो, तर यादवले दुई पटक स्पष्टीकरण माग्दा पनि जवाब नदिएपछि निलम्बन गरिएको कंग्रेसले जनाएको छ।
1: सरकारले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडका 140 ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। उपलब्ध ऋण विवरणका आधारमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले नामावली सार्वजनिक गरेको हो। ऋण तिर्न बाँकी रहेका ऋणीहरूलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढ़ाउने चेतावनी पनि समितिले दिएको छ। ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई प्रमाण सहित उपस्थित हुन समेत आग्रह गरिएको छ। समितिले सहकारीको रकम फिर्ता गराउने तथा बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले ऋणीहरूको विवरण सार्वजनिक गरेको स्पष्ट पारेको छ।
0: नेपाल परिवेशमा रोल्पामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: मोबाइल नम्बर परिवर्तन भएमा वित्तीय सेवा प्रदायकलाई समयमै जानकारी गराउन नभुलौ। ब्याङ्क तथा वित्तीय संस्थाले प्रदान गर्ने मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ र भुक्तानी सेवा प्रदायकले प्रदान गर्ने वालेट जस्ता सेवाहरू तपाईँले दर्ता गराउनु भएको मोबाइल नम्बर वा इमेलसँग आबद्ध गरिएका हुन्छन्, जसमा तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणहरू जोड़िएका हुन्छन्। त्यसैले कुनै पनि कारणवश तपाईँको मोबाइल नम्बर वा इमेल ठेगाना परिवर्तन भएको अवस्थामा सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनु पर्दछ। आफ्नो मोबाइल फोन हराएको, चोरी भएको वा नम्बर परिवर्तन भएको अवस्थामा सोको जानकारी सम्बन्धित वित्तीय सेवा प्रदायकलाई समयमै नगराए तपाईँको खाता सम्बन्धी महत्वपूर्ण विवरणमा अनधिकृत व्यक्तिको पहुँच पुग्ने जोखिम रहन्छ। तसर्थ जुनसुकै कारणले आफ्नो मोबाइल नम्बर परिवर्तन भएमा यथाशीघ्र सम्बन्धित वित्तीय सेवा प्रदायकलाई जानकारी गराउनुहोस् र आफ्ना महत्वपूर्ण वित्तीय विवरणहरू सुरक्षित राख्नुहोस्। मोबाइल मार्फत वित्तीय सेवा प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको सिम कार्ड र आधिकारिक एप्लिकेशन मात्र प्रयोग गरौं। नेपाल राष्ट्र बैंक वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा, फोन नम्बर 01-5719-605, गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
8: गुणस्तरीय प्लम्बिङको पर्पज नाम
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
10: सुरक्षा घरको साथ जीवन भरको।
11: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज।
0: थाहा संसार नेटवर्क काठमाडौँबाट प्रसारण

0: ले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा निर्माण सामग्री बोकेको जीप सड़कबाट करिब 600 मिटर तल खसेको थियो।
1: सगरमाथा आरोहणका क्रममा 5 दिनदेखि बेपत्ता भएका दावा शेर्पाको जीवितै उद्धार गरिएको छ। एजेट 16 गतेदेखि बेपत्ता भएका आरोहण दलका सहयोगी शेर्पालाई 5 दिनपछि आज जीवितै उद्धार गरेर काठमाडौँ ल्याइएको हो। पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमले जेठ 16 गतेदेखि बेपत्ता शेर्पाको सगरमाथा प्रदूषण नियन्त्रण समितिका कर्मचारीले सगरमाथा आधार शिविर नजिकैको क्याम्पोन पोइन्टमा फेला पारेको जानकारी दिनुभयो। बेपत्ता शेर्पालाई समितिका कर्मचारीले उक्त पोइन्टबाट बोकेर गोरकसेपसम्म पुर्याएका थिए। गोरकसेपबाट अल्टिच्यूट एयरको हेलिकप्टरबाट काठमाडौँको हेम्स अस्पतालमा ल्याएर उपचार थालिएको सूचना अधिकारी गौतमले बताउनुभयो।
0: तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तातो लहर लूको जोखिम बन्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सतर्कता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसूनसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तातो लहरबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गर्नुभएको हो। उहाँले सरकारले लूको जोखिम रहेका तराईका जिल्लाहरूमा जोखिम न्यूनीकरण गर्न सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक तयारी गरिरहेको बताउनु भएको छ। तातो लहर लूबाट बस्न दिउँसोको अत्यधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा झोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव डाक्टर अधिकारीले दिनुभएको छ। ताप लहरको दीर्घकालीन प्रभाव आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घर बाहिर निस्कँदा आवश्यक सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो।
1: देशभर देखिएको औषधि आपूर्ति तथा व्यवस्थापनको समस्या बारेमा स्वास्थ्य तथा जनसंख्या खाद्य स्वच्छता मन्त्रालयले सरकारवाला निकायसँग छलफल अघि बढ़ाएको छ। औषधि आपूर्ति तथा व्यवस्थापनमा देखिएका विद्यमान समस्या गुनासा र तिनको समाधानका बारेमा मन्त्रालयले हालै औषधि व्यवस्था विभागका प्रतिनिधिबीच छलफल अघि बढ़ाएको हो। विशेष गरी क्यान्सर विरूद्ध हुने औषधिको अभाव र त्यसको आपूर्तिबारे छलफल बढ़ाइएको छ।
0: नापी विभागले मेरो किता मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था सहकारी मामिला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। उक्त एप मार्फत नागरिकले जग्गा सम्बन्धी सेवाहरू घरमै बसेर प्राप्त गर्न सक्ने भएका छन्। नापी विभागका अनुसार एप एण्ड्रोइड र आईओएस दुवै प्लेटफर्ममा उपलब्ध रहेको छ भने प्ले स्टोर र एप स्टोरबाट डाउनलोड गर्न सकिनेछ। एप मार्फत नक्सा प्रिन्ट फिल्ड बुक उतार प्लट रजिस्ट्रार उतार तथा फिल्ड रेखाङ्कनका लागि अनलाइन आवेदन दिन सकिनेछ। आवेदन दर्तापछि प्रणालीबाट ओटीपी उपलब्ध हुने र सेवाग्राहीले मोबाइल नम्बर तथा ओटीपी प्रयोग गरी आफ्नो आवेदनको अवस्था नियमित रूपमा हेर्न सक्नेछन्। यस्तै ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत राजस्व तिर्न सकिने सुविधा पनि एपमा समावेश गरिएको छ। फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक राजस्व समेत अनलाइनबाटै भुक्तानी गर्न सकिने नापी विभागले जनाएको छ।
1: ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पूर्व पक्षका लागि जेल चलानको आदेश दिएको छ। अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पूर्व पक्षका लागि थुनामा पठाउनु भनेको हो। उनलाई इन्टरपोलको सहयोगमा जेठ 17 गते थाइल्याण्डबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। उनी विरूद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धिकरणको समेत मुद्दा दायर भएको छ। पक्राउ पर्नु अघि उनले सामाजिक सञ्जालबाटै प्रतिवादसहित विभिन्न प्रतिक्रिया दिएकी थिइन्। नवलपरासी पश्चिम घरवैहाल ललितपुरको भैंसीपाटी बस्दै आएकी अधिकारी विरूद्ध 3 कसुरमा गत चैतमै मुद्दा दर्ता भएको थियो। उनले एक व्यवसायीबाट मात्रै 6,52,00,000 रूपियाँ लिएको अभियोग छ।
0: जोत्ने क्रममा गोरु बसेपछि मुख जमीनमा गाडेर निर्दयी व्यवहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। प्युठानको गौमुखी गाउँपालिका एक बस्ने अन्दाजित 36 वर्षीय जाली राम थापा मगरले आफ्नै खेतबारीमा गोरु लिई जोतिरहेको अवस्थामा गोरु हिँड्न नसकी खेतमा बसेपछि गोरुको नाक मुख माटोमा गडेर निर्दयी व्यवहार गरेको भिडियो बाहिरिएको थियो। भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरेपछि उनलाई नियन्त्रणमा लिई मुलुकी अपराध संहिता 2074 को परिच्छेद 27 को पशुपन्छी प्रति निर्दयी व्यवहार गर्न

0: नखुलेको सुरमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रशासन कार्यालय प्युठानबाट 5 दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: सशस्त्र प्रहरी बलको हेडक्वार्टर स्थित सवारी शाखामा आग लागि भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ। सशस्त्र प्रहरी हेडक्वार्टरले सशस्त्र प्रहरी नायक महानिरीक्षक डीआईजी सन्दीप थापाको नेतृत्वमा समिति गठन गरेको। सशस्त्र प्रहरी बल मुख्यालयको सवारी शाखामा गए राति आग लागि हुँदा केही सवारी साधनमा क्षति भएको थियो। आग लागि राति नै नियन्त्रणमा आएको थियो।
0: नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गरेको चिकित्सक दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको नतिजाले स्वदेशी मेडिकल कलेजका विद्यार्थीको शैक्षिक गुणस्तर राम्रो देखाएको छ। चिकित्सक लाइसेन्स परीक्षाको समग्र उत्तीर्ण प्रतिशत 66.95 कायम हुँदा स्वदेशी कलेजबाट उत्पादित विद्यार्थी 76.79% उत्तीर्ण हुन सफल भएका छन्।
1: नेपाल परिवेश वा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
3: एकपटक दङ्गालीबाट किनेर हेर न।
2: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825567775।
3: सम्पर्क नम्बर 98478726873।
4: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा।
8: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
9: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825567509 र मोबाइल 98453065।
1: सिक्किमको बहिरङ्ग सेवालाई बिरामी मैत्री बनाउन 1,70,00,000 रुपियाँ बराबरका प्रविधि, साधन र उपकरण हस्तान्तरण गरेको छ। महानगरले आज अस्पतालमा आयोजना गरिएको कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डोंगोलले अस्पतालका प्रमुख डाक्टर प्राध्यापक सुभाष आचार्यलाई उक्त सामग्री हस्तान्तरण गर्नुभएको हो।
0: प्रहरीले कैलालीका विभिन्न स्थानबाट 17,00,000 बढ़ी मूल्यका मोटरसाइकल बरामद गरेको छ। 17,30,000 मूल्य बराबरका 15 मोटरसाइकल बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रवीण राई परीक्षक योगेन्द्र तिमल सिन्हाका अनुसार आज भजनी र लम्की चुहा नगरपालिकाका विभिन्न स्थानबाट उक्त मोटरसाइकल बरामद गरिएको हो।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानका सर्वोच्च नेता मोस्तल्लाबा खामेनीको इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको दावी गर्नुभएको छ। आज जारी गरेको सन्देशमा उहाँले युद्ध मैदानमा पराजित भएपछि अहिले जनताको मनोबल कमजोर पार्ने र देशभित्र विभाजन सृजना गर्ने प्रयासमा लागेको बताउनु भएको हो। खामेनीले यस्ता चुनौतीहरूको सामना गर्न राष्ट्रिय एकताको आवश्यकता उलाउँदै जनतामा निराशा र हताश फैलाउने कुनै पनि गतिविधि शत्रुलाई सहयोग पुर्याउने कार्य हुने बताउनुभयो। उहाँको सन्देश इस्लामिक गणतन्त्र इरानका संस्थापक रूहल्लाह खामेनीको निधनको वार्षिक उत्सव तथा एक महत्वपूर्ण सिया धार्मिक पर्वको अवसरमा आयोजित कार्यक्रममा वाचन गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता सकारात्मक दिशातर्फ अघि बढ़ेको र दुई देशबीच सम्झौता भएमा रणनीतिक रूपमा महत्वपूर्ण होर्मुज जलमार्ग तुरन्तै खोलिने बताउनु भएको छ। उहाँले अहिले कुनै सम्झौता हुने ग्यारेन्टी भने नरहेको बताउनुभयो।
0: नेपाल परिवेशमा अब खेल समाचार। विश्व फुटबलको महाभूकम्प फिफा विश्वकप फुटबल 2026 शुरू हुन अब एक साता मात्र बाँकी छ। अमेरिका, क्यानाडा र मेक्सिको संयुक्त आयोजनामा हुने यो संस्करण इतिहासकै सबैभन्दा ठूलो हुने भएको छ। विश्वकप नजिकैसँगै आयोजक देशहरूसँगै विश्वभर फुटबलको माहौल तात्न थालेको छ। थप विवरण सहकर्मी दिनेश जोशीबाट।
7: विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तीनवटै देशका मुख्य शहरमा हुने खेलका लागि तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। यही जेठ 28 अर्थात जून 11 देखि जुलाई 19 अमेरिकाका 11, क्यानाडाका 2 र मेक्सिकोका 3 गरी 16 शहरका रंगशालामा विश्वकप हुन लागेको हो। 39 दिनसम्म चल्ने विश्वकपमा 48 देशले प्रतिस्पर्धा गर्नेछन्। यसपटक सहभागी हुने 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टीम रहेका छन्। विश्वकपमा सहभागी हुने देश 32 48 पुर्याउँदा 4 देश डेब्यू गर्दैछन्। ती 4 टोलीमा केप भर्डे, कुराकाओ, जोर्डन र उज्बेकिस्तान रहेका छन्। फिफाले यस प्रतियोगितामा सहभागी हुने 48 देशका कुल 1248 खेलाड़ीको अन्तिम नामावली सार्वजनिक गरिसकेको छ। कुल खेलाड़ी मध्ये 357 जनाले यस अघि पनि विश्वकप खेलिसकेका छन् भने 891 जना खेलाड़ीले पहिलो पटक विश्वकपको अनुभव लिँदैछन्। यसअघि विश्वकप जितिसकेका 22 जना चर्चित खेलाड़ीहरू यसपटक पनि मैदानमा देखिनेछन्। यस प्रतियोगितामा सबैभन्दा पाका खेलाड़ी स्कटल्याण्डका 43 वर्षीय गोलकिपर ग्रेग गोर्डन हुन् भने सबैभन्दा कान्छा खेलाड़ी मेक्सिकोका 70 वर्षीय गिल्बर्टो मोरा हुन्। फुटबलका विश्व प्रसिद्ध स्टारहरू लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो र मेक्सिकोका गुइलेर्मो ओचोआले 6 पटक विश्वकप खेलेर कीर्तिमान बनाउँदैछन्। विश्व फुटबलमा राम्रो इतिहास बनाएका चर्चित 4 टोली भने यसपटकको विश्वकपमा देखिने छैनन्। फिफा वरियतामा 12 स्थानमा रहेको इटली यसपटकको विश्वकप खेल्ने छैन। 4 पटकको उपाधि विजेता इटली लगातार 3 पटक विश्वकपमा छनौट हुन नसकेको हो। फिफा वरियताको 20 स्थानमा रहेको डेनमार्क पनि यसपटकको विश्वकप खेल्नबाट वञ्चित बनेको छ। फिफा वरियतामा 26 स्थानमा रहेको नाइजेरिया पनि छनौट चरण पार गर्न नसक्दा विश्वकप खेल्नबाट वञ्चित बनेको छ। 9 पटक विश्वकप खेलिसकेको पोल्याण्ड पनि यसपटक विश्वकप खेल्नबाट वञ्चित भएको छ।
1: एसियन गेम्स छनौटमा नेपाली पुरूष क्रिकेट टोली समूह विजेताको रूपमा सेमी फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा मलेसियामाथि 167 रनको फराकिलो जित निकाल्दै नेपाली टोली समूह एकको विजेताको रूपमा सेमी फाइनलमा पुगेको। नेपालले दिएको 276 रनको विशाल लक्ष्य पछाएको मलेसियाले 9 विकेटको क्षतिमा 108 रन मात्र बनाउन सक्यो। मलेसियाका लागि कप्तान सयाद अजिजले सर्वाधिक 54 रन बनाए। नेपालका शेर मल्लले 3 विकेट लिए। पहिले ब्याटिङ गरेको नेपालले 7 विकेटको क्षतिमा 275 रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले कीर्तिमानी प्रदर्शन गरे। मलेसिया विरूद्ध शतक प्रहार गरेका कुशल T20Iमा नेपालका लागि लगातार 2 शतक आन्ने पहिलो खेलाड़ी बनेका छन्। उनले 126 रन बनाए। आसिफ शेख 68 रन बनाउँदै आउट भए। कप्तान दिपेन्द्र सिंहारीले 31 रन बनाउँदा आउट हुन पुगे। मलेसियाका लागि वीर नदीप सिंहले 3 विकेट लिए। नेपालसँग हारका बावजुद पनि मलेसियाले समूह उपविजेताको रूपमा अन्तिम 4 स्थान पक्का गरेको छ।
0: एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले भूटानमाथि सहज जीत हात पारेको छ। नेपालले भूटानलाई 51 रनले हराएको हो। नेपालले दिएको 114 रनको लक्ष्य पछ्याउने क्रममा भूटानले 8 विकेट गुमाउँदै 62 रन मात्रै बनाउन सक्यो। भूटानको लागि देन छेन वाङमोले सर्वाधिक 39 रन बनाइन्। नेपालकी रूपिना छेत्रीले सर्वाधिक 3 विकेट लिइन्। रिया शर्माले 2 विकेट लिँदा कविता कुंवर र मनिषा उपाध्यायले समान 1-1 विकेट हात पारे। यसअघि पहिलो ब्याटिङ गर्दै नेपालले 20 ओभरमा 113 रन जोड़ेको थियो।
1: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: रविको भ्रमणबाट भारतले चालबाजी बुझ्ने परराष्ट्रविदको प्रतिक्रिया। भोलि परराष्ट्र मन्त्री खनाल 3 दिने भ्रमणका लागि भारत जाँदै।
1: सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेकपाका भातृ संगठनको प्रदर्शन। राणासहित 183 नेताद्वारा राप्रपा परित्याग। कंग्रेसका 12 जिल्ला सभापति निलम्बनमा।
0: तापक्रम वृद्धिसँगै लुकको जोखिम बढ्दो। औषधि आपूर्ति सहज बनाउन स्वास्थ्य मन्त्रालयले थाले छलफल।
1: इरानका शत्रुहरू युद्ध मैदानमा पराजित भइसकेको सर्वोच्च नेता खामेनीको दावी। देशभित्रै विभाजन सृजना गर्ने प्रयासमा लागेको आरोप।
0: र विश्वकप फुटबल शुरू हुन एक साथ बाँकी। 4 देशले डेब्यू गर्ने मेसी र रोनाल्डो 6 पटक विश्वकप खेलेर कीर्तिमान बनाउँदै।
1: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत विदा हुन्छौ। नमस्कार।

0: गीतकार संगीतकार राजकुमार बगर तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4 MHz।
1: तिम्रो साथमा हस्न पाए
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ कोही कसैलाई रोग लागे कोखा अस्पताल जाऊ सर्जन फिजिसियन हाड जोड्ने नसा प्रश्न

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कोराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कोराही दाङ फोन नम्बर 082-585-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: भर्ना खुल्यो।
5: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
4: हाम्रा विशेषताहरू
5: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
4: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
5: शान्त तथा पारिवारिक वातावरण भएको
4: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
5: तिहार सुसारको राम्रो व्यवस्था भएको
4: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
5: घरको जस्तै माया पाउने
6: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
7: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल प्राय उपमा नगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
6: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-25-183
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिच्यामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार
13: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा
14: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-585-6383 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
18: हाडजोर्नी नशारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
2: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
11: इन्डोस्कोपी सेवा
2: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
17: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
16: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-585-734 र 082-560-138
17: एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भुसाल अब सड़क विभाग अगाडि रहेको
3: दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
13: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
13: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
13: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
3: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
13: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
20: बिरामी जाँच निमित्त यही असार 13 गते शनिबार
21: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98478-28913 र 98095-12871।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
20: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
24: डाक्टरद्वारा दिइने सेवाहरू:
13: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
24: बाङ्गा टिङ्गा दाँत मिलाउने,
13: शल्यक्रिया गरेर दाँत निकाल्ने,
24: खाली ठाउँमा दाँत भर्ने,
13: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
24: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
13: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
25: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
3: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: अन्य सेवाहरू:
20: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
13: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-581-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.ospatiicare.com।
13: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
30: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
0: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825908029। सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।
1: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
4: क्षेत्रीय भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
1: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
4: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट, सेट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
1: तालिममा दिइने विषयहरू
4: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
1: स्पेशल सेफ तालिम
4: जापानिज सुशी तालिम
1: र वेट्रेस
4: टुरिस्ट गाइड।
1: हाम्रा विशेषताहरू
4: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने।
1: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने।
4: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको।
1: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
4: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
1: सम्पर्क मोबाइल 98410170909 98410170909।
4: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते।
7: कता हिँड्नु नि बाबु? बजारतिर नि
8: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
9: साइकल चालेर
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पार्या छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लौ हेर, किन नहुनु दाई, हाम्रै घोराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: न्यू कालिका साइकल स्टोर पुरानो राप्तीहल रोड खोराही दाङ।
0: सम्पर्क मोबाइल 98477
1: र 98538 3689।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: त्रिविका प्राध्यापकहरूबाट 10 करोड़ भन्दा बढी रकम फिर्ता, छानबिन समितिका संयोजक भन्छन्
2: सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस्, अरबौं पैसाहरू उठ्ने सम्भावना छ।
1: धवल शमशेर राणा सहितका नेताहरूद्वारा राप्रपा परित्याग, पार्टीको एजेण्डा तुहाउन नेतृत्व नै अग्रसर भएको आरोप।
3: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, विचार मिल्नेहरूसित सरसल्लाह भइरहेका छन् र पोजिटिभ सिग्नलहरू धेरै ठाउँबाट आएको छ।
1: र लेबनन इजरायल युद्ध विराम सम्झौता अस्वीकार्य भएको हिजबुल्लाहको प्रतिक्रिया। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
4: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। इरानको समर्थन पाएको हिजबुल्ला समूहका नेताले लेबनन र इजरायल बीचको सम्झौता आत्मसमर्पण र पराजय भएको टिप्पणी गरेका छन्। नईम कासिमको उक्त धारणाले अमेरिकी मध्यस्थतामा भएको युद्ध विरामलाई थप अवमूल्यन गर्छ, जसलाई लेबननका राष्ट्रपतिले सार्थक शान्तिका लागि अन्तिम मौका भनेका थिए। नईम कासिमले लेबननका गाउँहरूमा बम खसाल्ने कार्य जारी रहेसम्म उत्तरी इजरायलमा शान्ति नहुने बताए। युद्ध विराम सम्झौतामा लेबननको सेनाले दक्षिणमा आफ्नो नियन्त्रण बढ़ाउने प्रयास गर्ने भनिएको छ। एक सिख व्यक्तिले एक श्वेत विद्यार्थीको हत्या गरेको मामिलामा प्रहरीको भूमिकालाई लिएर व्यक्त भइरहेका आक्रोशका माझ युकेका प्रधानमन्त्री कियर स्टार्मरले इलोन मस्कले ब्रिटेनमा विभाजन बढ़ाउन खोजेको आरोप लगाएका छन्। मस्कले उक्त घटनाबारे सक्रिय रूपमा पोस्टहरू गरिरहेका छन् र अति दक्षिणपन्थी व्यक्तिका प्रतिक्रियाहरू शेयर गरेका छन्। उनले प्रहरी विरूद्ध निजी स्तरमा अभियोजन गर्न आर्थिक सहयोग गर्ने प्रस्ताव गरेका छन्। स्टार्मरले भने, मस्कले फेरि पनि पछिल्ला केही दिनमा हाम्रो राजनीतिमा हस्तक्षेप गरेका छन्, विभाजन बढ़ाउन खोजिरहेका छन् र ब्रिटेनमा हामी यस्तो होइनौ, हामी तर्कसंगत र सहिष्णु मानिसहरू हौं। प्रधानमन्त्री कियर स्टार्मर छुरा प्रहारपछि मरणासन्न अवस्थामा रहेका हेनरी नोभाकलाई हत्कडी लगाएर पक्राउ गरिएको थियो। उनका हत्याराले नोभाकमाथि जातीय विभेदको झूठो आरोप लगाएका थिए। यो घटनाले हत्या भएको साउथह्याम्प्टनमा हिंसात्मक झडपहरू निम्त्याएको छ। दुवै देशलाई प्रभावित पार्ने एउटा साझा नदीमा हालै दुईवटा परियोजना घोषणा गरेर भारतले पानीलाई हतियारको रूपमा प्रयोग गर्न लागेको पाकिस्तानले आरोप लगाएको छ। त्यहाँको विदेश मन्त्रालयले पाकिस्तानको पानी र खाद्य सुरक्षामा खतरा उत्पन्न गराउने कुनै पनि कदम गैर कानूनी एवं अस्वीकार्य भएको जनाएको छ। सन् 1960 यी दुई छिमेकीले सिन्धु जल सन्धिमा हस्ताक्षर गरेका थिए, जसले भारतबाट पाकिस्तानमा बग्ने उक्त नदीका स्रोतहरूको बाँडफाँट गरेको थियो। अघिल्लो वर्ष कश्मीरमा पर्यटकहरूमाथि घातक आक्रमण भएपछि दिल्लीले उक्त सम्झौतालाई निलम्बन गरेको थियो। पछिल्लो पटक भारतले चेनाब नदीमा एउटा सुरुङ र जलविद्युत आयोजना निर्माण गर्ने कुरा अघि सारेको छ। छ दिनदेखि विश्वको सर्वोच्च शिखर सगरमाथामा हराइरहेका एकजना नेपाली शेर्पा जीवितै फेला परेका छन्। बोल्नै नसक्ने र दुईटै हत्केला हिउँले खाएको अवस्थामा फेला परेका दावा शेर्पालाई सगरमाथा आधार शिविरतर्फ घिस्रदै गरेको अवस्थामा हिमाल सफा गर्न गएको एउटा टोलीले खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरेको थियो। र फुटबलको सर्वोच्च निकाय फिफाले खेलाड़ी र समर्थक प्रतिको सम्भावित जोखिमलाई नियन्त्रण गर्न भन्दै पुनः प्रयोग गर्न मिल्ने पानीका बोतल विश्वकप आयोजना स्थलमा लैजान प्रतिबन्ध लगाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। त्रिभुवन विश्वविद्यालयबाट अध्ययन विदा लिएर निर्धारित समयपछि पनि सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म झण्डै 10.5 करोड़ रूपियाँ असूल गरिएको शिक्षा मन्त्रीले जनाएका छन्। उक्त रकम केवल 44 जना प्राध्यापकबाट फिर्ता गराइएको बताइएको छ। देशकै सबैभन्दा ठूलो उक्त विश्वविद्यालयमा लामो समयदेखि अध्ययन विदा सुविधाको दुरूपयोग हुँदै आएको जानकारहरू बताउँछन्। यस विषयमा छानबिन गर्न करिब 1.5 वर्ष अघि केपी शर्मा ओली नेतृत्वको सरकारले समिति गठन गरेको थियो। सुशीला कार्की नेतृत्वको सरकारका बेला प्रतिवेदन बुझाएको उक्त समितिका संयोजक जीवन काफ्रेलाई नै वर्तमान सरकारले प्रतिवेदन कार्यान्वयनको जिम्मेवारी दिएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्ने क्रम शुरू भएको हो। सामाजिक सञ्जालको एउटा पोस्टमा शिक्षा मन्त्री सस्मित पोखरेलले प्राध्यापकहरूले धमाधम रकम फिर्ता गरिरहेको विषयलाई उच्च शिक्षाको क्षेत्रमा सुशासन, जवाफदेहिता तथा संस्थागत अनुशासन कायम गर्ने अभियानको महत्वपूर्ण उप उपलब्धिका रूपमा व्याख्या गरेका छन्। यसै सन्दर्भमा हामीले छानबिन समितिका संयोजक जीवन काफ्रेलाई टेलिफोन सम्पर्क गरी शुरूमा अध्ययन विदा सुविधाको दुरूपयोग कसरी भइरहेको थियो भनेर सोधेका छौं।
2: त्रिभुवन विश्वविद्यालयको हामीले तलबी अध्ययन विदा दिने प्रोभिजन छ। अधिकतम 5 वर्षसम्म अध्ययन विदा दिन्छौ, तलब सहित दिन्छौ। र हामीले के एक्सपेक्ट गर्छौ भने उहाँहरू बाहिर गइसकेपछि, अध्ययनमा गइसकेपछि उहाँहरूले जानेको विद्यताहरू हाम्रो क्लासरूममा, हाम्रो युनिभर्सिटीमा आएर सपोर्ट गर्नुहुन्छ भन्ने हिसाबले दिइरहेको हुन्छौ। तर अब केही प्राध्यापकज्यूहरू अब विभिन्न कारणले गर्दाखेरि उहाँहरू नफर्किनु भएको चाहिँ छ। त्यसमा नफर्किँदा नि एउटा शर्त छ, उहाँहरूले त्यति बेला खाइपाएको तलब सहित 10% ब्याज सहित पैसा फिर्ता गर्नुपर्ने उहाँले कबुलियत गरेर जानुभएको हुन्छ। उहाँहरू फर्किनु पनि भएको छैन र कबुलियत अनुसार फिर्ता पनि नगरेको केस भएको कारणले गर्दा यो व्यस्थिति आएको छ।
1: अब तपाईँहरूले रकम फर्किने क्रम जारी रहेको भनेर भन्नुभएको छ, तपाईँको हिसाबले असुल उपर हुन बाँकी रकम कति छ अथवा त्यो नोक्सानीको आकार कति छ?
2: अब अहिलेसम्म 61 जनाले चाहिँ म पैसा फिर्ता गर्न इच्छुक छु भनेर चाहिँ हामीलाई, हाम्रो कमिटीलाई चाहिँ निवेदन दिनुभएको छ। र हामीले सबैजनालाई हामीले आग्रह पनि गरेका छौँ, चाँडै आएर आफ्नो क्लियरेन्सहरू गर्नुहोस् होइन, डेटाबेस फाइनल आउँदाखेरि एउटा होला, अरबौं पैसाहरू उठ्ने सम्भावना छ यसमा।
1: काफीजी, अब शिक्षा मन्त्रीले चाहिँ यसलाई यो शैक्षिक संस्थामा सुशासन कायम गर्ने विषयसँग जोडेर व्याख्या गर्नुभएको छ। यो फिर्ता भएपछि सकिने कुरा हो कि यो सुविधाको दुरूपयोग गर्नेहरूलाई अरू कारवाही पनि हुन्छ, त्यस्तो सुझाव पनि दिनुभएको छ तपाईँहरूले?
2: यो अहिलेसम्म भएका केसहरूलाई हामीले सल्भ गर्ने र आगामी दिनमा यस्ता कुराहरू नहुनको लागि के गर्नुपर्छ भनेर हामीले सुझाव दिएका छौँ, त्यसलाई चाहिँ कार्यान्वयन गर्न सकियो भने अहिलेसम्मको समस्या नै समाधान हुन्छ र आगामी दिनमा यस्ता खालका समस्याहरू त्यसले बिहोर्नु पर्दैन।
1: त्यो भनेको चाहिँ अहिले जसरी रकम फिर्ता गर्नेहरू जति छन् अथवा जति रकम फिर्ता गर्न बाँकी नै रहेकाहरू छन् उनीहरूलाई अरू कारवाही चाहिँ हुँदैन?
2: दुईटा कुरा गर्नुपर्ने थियो, एउटा चाहिँ उहाँहरूले आफूले कबुलियत गरे अनुसारको टाइममा आएर सर्भिस गर्नुपर्ने थियो एउटा, त्यो गर्नु भएन भने उहाँले लिएको तलब मान अनुसार 10% ब्याज सहित फिर्ता गर्ने, दुईटा मध्ये एउटा चाहिँ उहाँले गर्न सक्नुहुन्छ, अहिलेको नियमले त्यही भन्छ होइन, त्यो नियम अनुसार अरू थप कारवाही हुने छैन।
1: अन्त्यमा काफेजी, समग्रमा यो अहिले जुन क्रम देखियो रकम फिर्ता गर्ने क्रम, यसले चाहिँ त्रिभुवन विश्वविद्यालयको हकमा अथवा उच्च शैक्षिक संस्थाहरूको हकमा के अर्थ राख्छ समग्रमा?
2: तीनटा जस्तो लाग्छ, एउटा चाहिँ हामीले अब हाम्रो प्राध्यापकहरू बाहिर गइसकेपछि पक्कै पनि त्यतिलाई भ्याकुम हुन्छ, पार्ट टाइम कन्ट्राक्ट टिचरहरू राख्नुपर्छ, त्यसको समस्याहरू गाँजिएकै छ, एउटा प्राज्ञिक क्षति बेहोरिरहेका छौँ, अर्को कुरा भनेको आर्थिक क्षति यत्रो भइरहेछ, तेस्रो कुरा चाहिँ नैतिक कुरा चाहिँ त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरू अध्ययन विदा लिनुहुन्छ अनि त्यसलाई मिसयुज गर्नुहुन्छ भन्ने जुन कुराहरू बाहिर हुँदाखेरि, त्यो हिसाबले गर्दा नैतिक कुराहरूमा पनि समस्या छ। यो कुरालाई हामीले अहिले सल्भ गरौं र आगामी दिनमा हामीले समितिले दिएको एउटा सल्लाह सुझाव छ, त्यसलाई कार्यान्वयन गरेर जानुभयो भने भोलिका दिनमा यस्ता समस्याहरू आउँदैनन्, सधैँको लागि यो समस्याबाट सल्भ गर्न सक्छौ भन्ने हाम्रो चाहिँ अपेक्षा छ।
1: उनी थिए त्रिभुवन विश्वविद्यालय सम्बद्ध एउटा छानबिन समितिका संयोजक जीवन काफे। तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साझा पख सुनिरहनु भएको छ। हामी पाउने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। एउटा प्रसंग संक्षेपमा, परराष्ट्र मन्त्री शिशिर खनाल 3 दिने औपचारिक भारत भ्रमणका लागि भोलि नयाँ दिल्ली जाने भएका छन्। परराष्ट्र मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार खनाल भारतीय समकक्षी एस जयशंकरको निम्तोमा भारत जान लागेका हुन्। उनले त्यहाँ जयशंकरसँग द्विपक्षीय बैठक गर्नेछन्। भ्रमणका बेला दुई देशका अधिकारीहरूबीच व्यापार, लगानी, कनेक्टिभिटी र ऊर्जा लगायतका क्षेत्रमा सहकार्य एवं जनस्तरीय सम्बन्धबारे कुराकानी हुने मन्त्रालयले बताएको छ। खनाल आइतबार स्वदेश फर्कनेछन्। अब अर्को प्रसंग, धवल शमशेर राणा सहितका कतिपय पार्टी पदाधिकारी र नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा परित्यागको घोषणा गरेका छन्। पार्टी संचालन तथा अन्य विभिन्न विषयमा अध्यक्ष राजेन्द्र लिङ्गदेनसँग केही समय यता असन्तुष्ट रहँदै आएका राणा सहितका नेताहरूले अन्तत पार्टी छाड्ने निर्णय गरेका हुन्। राजसंस्था पुनस्थापनाको एजेण्डा बोकेको राप्रपामा फूट र एकीकरणको श्रृंखला नौलो भने होइन। एक रिपोर्ट। आज काठमाडौँमा पार्टी परित्यागको घोषणा गर्ने क्रममा नेता राणाले आफूहरू नयाँ पार्टी गठनको तयारीमा जुटेको बताए। यद्यपि त्यसको एजेण्डा राप्रपाको भन्दा खासै भिन्न भने नहुने उनले बीबीसीसँग भने।
3: नयाँ पार्टीको लागि होमवर्क भइरहेको छ, एउटा दोहोरो रूपले उभिने र एजेन्डामा अडिग हुने एउटा राष्ट्रता बोकेको एउटा दल नेपाली जनताले खोजेको छ, त्यो स्पेसलाई हामीले फुलफिल गर्नको लागि अगाडि बढेको छौँ। भविष्य के हुन्छ त अब राम्रै होला।
1: पार्टी परित्याग गर्नेहरूले नेतृत्वमाथि आत्मकेन्द्रित भएको, विधान अनुसार नचलेको र संस्था पुनर्स्थापनाको आन्दोलन तुहाउन अग्रसर भएको तथा पार्टीको एजेण्डा लत्याउँदै गणतन्त्रलाई सुदृढीकरण गर्ने एजेण्डा बोकेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको साझेदार बनेको जस्ता आरोप लगाएका छन्। नेतृत्वको भनाई र गराई नमिलेकै कारण पार्टी मतदाताबाट दण्डित हुँदै गएको उनीहरूको तर्क छ। यद्यपि बीबीसीसँग प्रतिक्रिया दिने क्रममा पार्टी अध्यक्ष लिङदेनले भने ती आरोपहरूलाई भ्रामक भने।
5: धवलजी नै आफै चाहिँ त्यो गणतन्त्र भनौ जे भनौ हामी जुन सरकारमा गयौं त्यो सरकारमा जानुपर्छ भन्ने प्रस्तावक हुनुहुन्थ्यो भन्ने मात्र होइन, त्यो सरकारको न्यूनतम साझा कार्यक्रमको हाम्रो पार्टीको तर्फको ड्राफ्टम्यान हुनुहुन्थ्यो।
1: पार्टी परित्याग गरेका नेता राणाले अध्यक्ष लिङदेनको भनाईलाई अस्वीकार गरेनन् तर सरकारमा सामेल हुने प्रक्रियामा आफ्नो भूमिका भने सीमित रहेको दावी गरे।
3: त्यो ड्राफ्ट गर्ने क्रममा म थिएँ तर त्यो निर्णय गर्ने क्रममा शीर्षस्थ नेताहरूले नि गरे है, हामीले मैले निर्णय गरे होइन, मेरो अब्जेक्सन जेमा थियो अब्जेक्सनहरू थियो त्यो निर्णयमा सिग्नेचर उहाँकै छ, मेरो छैन।
1: महामन्त्री राणा सहितले पार्टी परित्याग गरिरहँदा पार्टी अध्यक्ष लिङदेनले भने नेतृत्व र पार्टी सञ्चालन कार्यको समीक्षा महाधिवेशन मार्फत हुनु उपयुक्त हुने तर्क गरे।
5: अब निकट भविष्यमा महाधिवेशन हुँदैछ, नेतृत्वको हिसाबले मैले केही गल्ती कमी कमजोरी गरेको रहेछु भने त्यो समीक्षा त्यही महाधिवेशनमा हुन्छ।
1: नेता राणाले भने अब राप्रपासँग कुरा मिल्ने कुनै सम्भावना नरहेको बताए।
3: अब हामी राप्रपामा पहिले नेताहरूले पार्टी फोड्ने फेरि पार्टी मिल्ने भनेर होइन, हामी फरक नाम फरक चिन्ह र चाहिने राप्रपामा नफर्किने गरी हामी निस्क्या हो।
1: राणा पक्षधरहरूले यस कदमलाई पार्टी परित्यागको पहिलो चरणका रूपमा अर्थ्याएका छन्। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो, अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्रो मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। शान्तिको अन्तिम मौका भनिएको दक्षिण लेबननका लागि एउटा प्रस्तावित युद्ध विरामलाई हिजबुल्लाह लडाकु समूहले अस्वीकार गरेको छ। यसअघि अमेरिकी विदेश मन्त्रालयले इजरायल र लेबनन बीच उक्त नाजुक युद्ध विरामलाई नवीकरण गर्ने र हिजबुल्लाहका गतिविधि रोक्न कैयौं सुरक्षा जोनहरू स्थापना गर्ने सहमति भएको घोषणा गरेको थियो। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
4: हिजबुल्लाका नेता नईम कासिमले उक्त सम्झौतालाई आत्मसमर्पण र पराजयको संज्ञा दिँदै लेबननका गाउँमा बमबारी भइरहेको अवस्थामा उत्तरी इजरायलमा आक्रमण नरोकिने बताएका छन्। दक्षिण लेबननमा इजरायली हमलामा कम्तीमा 9 जना मारिएपछि हिजबुल्लाले उत्तरी इजरायलमा बुधबार रकेट हमला गरेको थियो, जसको केही घण्टापछि वाशिङटनमा उक्त सम्झौता घोषणा गरिएको थियो। संयुक्त विज्ञप्तिमा उक्त सम्झौता इरानको समर्थन पाएको, हिजबुल्लाह समूहले पूर्ण रूपमा आक्रमणहरू रोक्ने सहितका शर्तहरूमा निर्भर हुने भनिएको थियो। अमेरिका, इजरायल र लेबननले कुनै राज्य वा गैर राज्य पक्षले लेबननको भविष्य बन्धक बनाउने विषय अस्वीकार्य रहेको जनाएका थिए। लेबननका संचार माध्यमहरूमा बिहिबार पनि देशको दक्षिण भागमा आक्रमणहरू भएका र कम्तीमा एउटा हमलाले क्षति निम्त्याएको भनिएको छ। हिजबुल्ला लेबननको सबैभन्दा शक्तिशाली राजनीतिक समूह हो। इरानको समर्थनका कारण उसले लेबननको सेनाभन्दा शक्तिशाली सशस्त्र बल निर्माण गरेको छ र इजरायलसँग श्रृंखलाबद्ध लड़ाई गरेको छ। इजरायल, युके र अमेरिका सहित कैयौं देशहरूले हिजबुल्लाहलाई आतंकवादी संगठनको सूचीमा राखेका छन्। इजरायल र लेबनन बीचको सम्झौता इजरायली सीमा र त्यहाँबाट उत्तरमा झण्डै 30 किलोमिटर पर इजरायलको स्थल सेनाको नियन्त्रणमा रहेको लिटानी नदी बीचको क्षेत्रबाट हिजबुल्लाहलाई हटाउने शर्तको कार्यान्वयनमा निर्भर रहने भनिएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
6: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
7: मध्यपश्चिम ट्रान्ड च्याक यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। दाङ महिला जेसिस वर्ष 2026 को वार्षिक कार्यक्रम अन्तर्गत साप्ताहिक व्यापी कार्यक्रम शुरू गरिएको छ। दाङ महिला जेसिसले आज खुराहीमा पत्रकार सम्मेलनको आयोजना गरी जेठ 23 गतेदेखि 30 गतेसम्म सप्ताहव्यापी कार्यक्रम गर्न लागेको सुनाइएको छ। दाङ महिला जेसिस अध्यक्ष अर्चना शर्माका अनुसार जेठ 23 गते एसी परीक्षामा 4 जीपीए ल्याउने विद्यार्थीलाई सम्मान, 24 गते रक्तदान कार्यक्रम, 25 गते आधुनिक जीवनशैली र मानसिक स्वास्थ्य सम्बन्धी अन्तर्क्रिया कार्यक्रम, 26 गते युवासँग वित्तीय साक्षरता कार्यक्रम, 27 गते सोलो स्कूटी रेस प्रतियोगिता, 28 गते शैक्षिक सामग्री वितरण कार्यक्रम र 30 गते साहित्यिक सर्पान तथा समापन कार्यक्रम हुनेछ। दाङ महिला जेसिसले सञ्चालन गर्ने हरेक दिनका कार्यक्रमका लागि छुट्टा छुट्टै कार्यक्रम संयोजक तोकिएको छ। कार्यक्रममा सक्रिय सहभागिता सुनाई सफल पार्नका लागि दाङ महिला जेसिसले सबैमा आग्रह गरेको छ। दाङ महिला जेसिस शाखा अध्यक्ष अर्चना शर्माको अध्यक्षता एवं पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासनको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनको सहजीकरण दाङ महिला जेसिसका महासचिव बसन्ती सुवेदीले गर्नु भएको थियो। लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ। लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आर्थिक वर्ष 2083-84 को बजेट निर्माणका लागि प्रदेश सरकार अन्तर्गत रहेका मन्त्रालयहरूले योजना संकलन गरिरहेका छन्। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 का लागि 33 अर्ब रूपियाँ बराबरको बजेट ल्याउने तयारी अन्तर्गत मन्त्रालयहरूलाई योजना छनौटको सिलिङ पठाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव मधु प्रसाद बास्तोलाले संघीय सरकारबाट प्राप्त बजेट सिलिङका आधारमा आगामी आर्थिक वर्ष 2083-84 का लागि प्रदेश सरकारले बजेट निर्माणको तयारी गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार अहिले प्रदेश सरकार अन्तर्गतका मन्त्रालयले स्थानीय तहबाट प्राप्त योजनालाई सूचीकृत गर्ने काम गरिरहेका छन्। वास्तवलाले मन्त्रालयगत रूपमा योजना संकलन गर्ने काम भएपछि बजेटको सिलिङभित्र रहेर प्राथमिकताका आधारमा योजना छनौटका लागि विषयगत मन्त्रालयसँग छलफल गरिने बताउनुभयो। उहाँका अनुसार बजेट निर्माण प्रक्रिया अन्तर्गत हाल मन्त्रालयलाई आफ्नो मार्फतका योजना तथा कार्यक्रम संकलनसँग योजनाहरू प्रणालीमा राख्नका लागि समेत दिएको छ। सोही अनुसार प्रदेश मार्फतका मन्त्रालयबाट पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, खेलकुद लगायतका योजना संकलन भएका छन्। प्रदेश सरकारले आगामी बजेटमा पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, उद्यमशीलता विकास तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेको सुनाएको छ। दाङको घुराहीमा रहेको द होप ट्रेनिङ सेन्टरले सबै चरण पार गरी नेपाली सेनामा छनौट भएका विद्यार्थीलाई विदाई गरेको छ। सेन्टरले खुराहीमा एक कार्यक्रमको आयोजना गरी ट्रेनिङ सेन्टरबाट नेपाली सेनामा छनौट भएका 19 जनालाई विदाई गरेको हो। कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन तथा पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले नेपाली सेनामा छनौट भएकाहरूलाई अनुशासन र इमान्दारिताका साथ देशको सेवामा लाग्न सुझाव दिनुभएको थियो। व्यक्ति भन्दा माथि देश भन्ने भावनालाई आत्मसात गर्दै नेपाली सेनामा रहेर देशको सेवा गर्न पनि आग्रह गर्नुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूलाई टीका, खादा र मायाको चिनो प्रदान गरी विदाई गरिएको थियो। द होप ट्रेनिङ सेन्टरका अध्यक्ष गिरिरोदन मोहराको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण ह्युमान पुण्य गर्नुभएको थियो। र पछिल्लो 24 घण्टामा दाङसे देशका विभिन्न क्षेत्रमा भएको विपत्जन्य घटनामा 5 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार रौतहट, बारा, कपिलवस्तु र रोल्पामा गरी 5 जनाको मृत्यु भएको हो।
मकवानपुर मोरङ सिराहा पर्सा चितवन कपिलवस्तु दाङ पाल्पा कञ्चनपुरमा भएका विपल्सने घटनामा अन्य 11 जना घाइते भएको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो। उहाँका अनुसार रौतहट 12 र कपिलवस्तुमा सर्पले डसेर एक महिला एक बालक र एक बालिकाको मृत्यु भएको हो। रोल्पाको गंगादेव गाउँपालिका रातामाटामा खहरे भेलले बगाएर 2 बालकको मृत्यु भएको प्राधिकरणले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा देशका विभिन्न जिल्लामा 25 वटा विपर्चने घटना भएकोमा ती घटनाबाट 63 लाख भन्दा बढ़ीको भौतिक क्षति भएको छ। हौसलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ट्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने, घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-562-5509 र मोबाइल 98453-0653।

0: तीन महीना को 125 एमबीपीएस इंटरनेट जो 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल मा आफ्नो लागि एक महीना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड।
1: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
2: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
3: डाक्टरद्वारा दिइने सेवाहरू, पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
4: बिना टाका प्रभावकारी उपचार,
2: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
4: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
2: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज,
4: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
5: बिरामी जाँच निमिति यही असार 12 गते शुक्रबार
1: दिव्य फार्मेसी कुराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28913, 98-478-26163 र 98-095-12871।
6: दिनेश्वर नमस्कार, कतै जान लाग्नु भएको जस्तो छ नि।
7: बिमा गराउन जाँदैछु।
6: बिमा किन गर्नु पर्यो सर? बिमा
7: जीवनमा नसोचेका घटनाहरू घट्न सक्छन्, त्यसबाट आफ्नो र आफ्नो परिवारका सदस्यको सुरक्षित भविष्यको लागि तथा सम्भाव्य आर्थिक क्षति कम गर्न हाम्रो जीवनको र सम्पत्तिको बिमा गराउनु पर्छ। त्यसै गरी हामीले लगाएको बाली नाली पशु चौपायकहरूको पनि बिमा गर्न सकिन्छ र कृषि तथा पशुपन्थी बिमा गराउँदा लाग्ने बिमा शुल्कमा सरकारले 80% अनुदान दिइरहेको छ नि।
6: बिमा कहाँ गएर कसरी गराउन सकिन्छ त सर?
7: नेपाल बिमा प्राधिकरणबाट इजाजत प्राप्त बिमा कम्पनीहरूमा बिमा गराउनु पर्दछ। बिमा कम्पनीमा स्वयं उपस्थित भई वा इजाजत प्राप्त अभिकर्ता मार्फत बिमा गराउन सकिन्छ।
6: अनि बिमा गराउँदा कुन कुन कुरामा ध्यान दिनुपर्छ त सर?
8: बिमा गर्नुभन्दा पहिला प्रस्ताव फारम भर्नुपर्छ। उक्त प्रस्ताव फारम सत्य तथ्य रूपमा आफैले भर्ने, बिमा लेखका शर्त र सुविधा बुझेर र पढेर मात्र बिमा गर्ने, कसैले भनेको कुरालाई मात्र आधार नलिने, आफ्नो आर्थिक क्षमता अनुसारको बिमा गर्ने, सकेसम्म बिमा शुल्क रकम आफैले भुक्तानी गर्ने। यदि अभिकर्तालाई बिमा शुल्क रकम दिएको हो भने उक्त अभिकर्तासँग रकम जम्मा गरेको रसिद माग्ने र निर्जीवन बिमा लेख समयमै नवीकरण गर्ने, साथै जीवन बिमा लेखको बिमा शुल्क समयमै तिर्ने, अन्यथा बिमा लेख ल्याप्स भई जोखिमको रक्षावरण गर्दैन।
6: क्षति भई बिमा दावी परेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा के गर्ने नि सर?
7: दावी परेमा बिमा कम्पनीले तोकिएको समयमा नै रकम भुक्तानी गर्छ। यदि दावी रकम भुक्तानीको क्रममा ढिलाइ भएमा वा दावी रकम भन्दा कम भुक्तानी भई सो उपर चित्त नबुझेमा वा बिमा सम्बन्धी अन्य समस्या परेमा नेपाल बिमा प्राधिकरणमा उजुरी निवेदन दिन सकिन्छ।
6: सरले त धेरै राम्रो पो कुरा गर्नुभयो। बिमा यति राम्रो कुरा होला भनेर मैले त सोचेको पनि थिइनँ। सरलाई धेरै धेरै धन्यवाद। अब म पनि आफ्नो र सम्पत्तिको बिमा गराउँछु र अरूलाई पनि बिमा गराउन अनुरोध गर्छु।
1: नेपाल बिमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय कालिकानगर रूपन्देहीको जनहितमा जारी सन्देश। थप जानकारीको लागि कार्यालयको फोन नम्बर 071-591-501 वा 071-591-502 मा सम्पर्क गर्नुहुन अनुरोध छ।

0: hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
3: अब सुन्नुहोस् पूरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मध्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते, म रामकृष्ण ढकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ट्ज।

नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम जीवन कथाको पर्खाइमा बस्नुभएका तपाईँ सम्पूर्ण रेडियो प्रेमी जीवनी प्रेमी श्रोता साथीहरूमा प्राविधिक साथी अमृता डाङ्गीसँगै म रात्रिकालीन सहयात्री वन्दना न्युवानीको तर्फबाट श्रोता साथीहरू यो रात्रिकालीन जीवन कथा सुन्दै हुनुहुन्छ भन्ने पूर्ण आशा मनभरि सङ्गालेकी छु। यो कार्यक्रम प्रत्येक बिहिबार राति 9:15 करिब करिब 10 बजेसम्म निरन्तर रूपमा प्रसारण हुने गर्छ। मध्यपश्चिमका आपसका जिल्लाहरूमा र इन्टरनेटमा www.org लगइन गरी पनि संसारभरि एकैसाथमा सुन्न सक्नुहुन्छ भने मध्यपश्चिमको प्रत्यक्ष फेसबुक लाइभमा पनि हामी जोडिएका छौँ। त्यहाँबाट पनि हामीलाई सुनेर कमेन्ट गर्न सक्नुहुन्छ। कार्यक्रम जीवन कथामा हामी के गर्छौ त? पक्कै पनि नियमित कार्यक्रम सुन्ने श्रोता साथीहरूलाई जानकारी हुनै पर्छ। तपाईँहरूकै दुःख पीडा भोगाई वेदना त्यसै गरी लेखकहरूले लेख्नुभएका कथा व्यथा

थिए होलान् दुई दर्जन जति चुरा झर्ल्याम झुर्रुम भएर फुटे। कम्तीमा 4.5 दर्जन भयो होलान् फुटेपछि, तर मेरा हात भने उस्तै छन्। लौन नि अशुभ भयो भन्दै कोकोले हुकुन्ने फेरि नयाँ चुराले मेरो हात भरिदिए। सानिमाले भनिन्, अब भित्र हिँड नानी, दुलैको मुख हेर्ने अरे। चुपचाप हिँडे, जहाँ बस भने म त्यही बसिदिए। भान्सामा खै कुकुले हो मोहर रुपिया, मेरो हातमा राखिदिँदै मेरो मुख हेरेर भने, गोरी रहेछन् दुलै त। मलाई गोरी देख्नेहरू गोरा थिए कि काला थिए मलाई थाहा छैन, मैले कसैको मुखमा पनि हेरिन। त्यसपछि सानेमाले मेरा हातमा 1-1 रुपियाँका डलर दिँदै पालै पालो ढोक्न लगाइन्। त्यो घरका मान्छेहरूलाई रुपैयाँ राखेको कचौरा मेरो हातमा राखेर दिँदै सानेमाले भनिन्, उहाँ तिम्री सासु आमा हुनुहुन्छ। यो रुपैयाँ राखेर ढोग, मैले तिनको अनुहारमा नहेरी ढोगे। ढोग्दै गर्दा लाग्यो अनुहार भन्दा पहिला तिनको खुट्टा देखे। तिनको शरीरमा 2 धुरी थाबुका फिर तिनका खुट्टा फुटेका छन्, तर कलिला मेरी आमाका भन्दा कलिला। पक्कै पनि यी खुट्टाहरूको उमेर धेरै भएको छैन, तर तिनका खुट्टा सुकिला छैनन्। त्यहाँबाट मलखातको जस्तो गन्ध आइरहेको थियो। सानिमाले बिस्तारै मेरो कानैमा नजिकै मुख लगेर भनिन्, भो नभनेसम्म ढोगिराखे नानी। मैले त्यसै गरे। एकैछिनमा भयो उठ भनिन्, उठे। उनका खुट्टामा मैले कम्तीमा 20 पटक सास फेरि होला लाग्यो। तिनका खुट्टा मैले 20 पटक सुँगे। तिनको खुट्टाको गन्ध हावा भएर मेरो फुक्सोसम्म पुग्यो। सानिमाले भनिन्, उहाँ तिम्रो सासु बा, उहाँ जेठाजु, उहाँ तिम्री जेठानी, यी दुई नन्द। खाना खाइसकेपछि सानिमाले मलाई एउटा सानो कोठामा लिएर गइन्। सानिमाको एउटा हातमा बलिरहेको झरो छ, अर्को हातमा मेरो देब्रे हात। लाग्यो मलाई सानिमाले दाम्लोमा समाएर फकाउँदै गुठमा लैजाँदैछिन्। हाम्रो घरको सानी बाछीलाई झै थाहा छैन रात कति बित्यो। आकाशबाट झुन्डो ताराहरूले रात कति बित्यो भनिरहेका होलान् बाहिर, तर मलाई निद्रा लागेको छैन। सानिमासँग सुतेकी छु। उनले साह्रै माया गर्थे, अङ्गालिन्, अङ्गालेर भनिन्, बिस्तारै ठुली हुँदै जाँदा तिमीले धेरै कुरा आफै सिक्दै जानेछौ। अहिलेलाई तिमीले जान्नु पर्ने कुराहरू सिकाउँछु। आजदेखि यो तिम्रो भयो, यो घर तिम्रो हो। तिम्रो घर अब माइती घर भयो। अहिले तिमी सानै बाकीले 3 दिन मात्र यहाँ बसेर कम्तीमा 4 वर्ष माइती घरमै बस्नेछौ। त्यसपछि माइती घरमा त तिम्रा ससु सासु ससुरा र दुलाले पठाए मात्र जानुपर्छ। कहिले काहीँ पाहुना जस्तो भएर दुलाको घर नै तिम्रो घर हो। दुलाको खुसी नै तिम्रो खुसी हो। दुलाको जिन्दगी नै अब तिम्रो जिन्दगी हो। उनीसँग तिमी अब गाँसियौ। यो सबै कुरा तिमीले बिस्तारै बुझ्नेछौ। दुला तिम्रा भगवान हुन्। भगवानको अनादर कहिल्यै नगर्नु। भगवानका बा आमा दाजुभाइ दिदी बहिनीको पनि अनादर नगर्नु। ती पनि तिम्रा भगवान नै हुन्। यी तिम्री सौतिनी सासु हुन्। तिम्रा दुलाकी आमा मरेर 2 वर्ष अघि मात्र तिम्रा ससुराले कान्छी बिहे गरेका तिम्री सौतिनी सासु भर्खर 18 वर्ष के भइन्। तिनका सन्तान भएका छैनन्, तर अब उनले सन्तान जन्माउने बेला हुन लागेको छ। भोलि हेर्नु उनको पेट ठुलो छ, त्यो 8 महिनाको बच्चा छ। तिम्रा नन्दहरू झनै तिम्रै उमेरका छन्। दुईजना तिमीलाई ती साथी जस्तै लाउलान्, तर ती तिम्रा साथी होइनन्। तिमी उनीहरूसँग नखेल्नु। उनीहरू लैलैमा कतै माथि बनतिर काफल ऐसेलो खान नजानु। सासु ससुरा र दुलाले जे जे भन्छन् त्यही मान्नु। केही जवाफ नफर्काउनु, मुख नलाग्नु, सकेसम्म नबोल्नु, बोल्नु भन्दा पछौराले मुख ढाकेर बोल्नु, सकेसम्म नहाँस्नु, हाँस्दा खिटका छाडेर नहाँस्नु, हाँस्नै परे कुरामा पछौराले मुख छोपेर मात्र हाँस्नु। सासु र दुलाले राति गोडामा तेल लगाइदिए भन्लान् लगाइदिनु। उनीहरूले भो नभनुन् जेल मिचिरहनु तिनका हात गोडा, तर अहिले तिमी सानै भाकीले त्यसो गर्न नपरेला। मैले बिचमै सोधे, ससुराका गोडा तेल लाउनु पर्दैन? तिमीले सम्झाइन्, ससुराको गोडा छुनु हुन्न नि बुहारीले। मैले बुझे जस्तो गरे र फेरि सोधे, तिनका गोडा कसले तेल लगाइदिन्छ त? तिम्री सौतिनी सासुले, किनभने तिमी उनकी दुलै हुन् क्या। तिनले भन्दै गइन्, भोलिदेखि बिहान चाँडै उठ्नु, कुखुराको भाले बासेसी सम्झिनु। तिनले तिमीलाई उठ भनेका हुन्। उठेर नुहाई धुवाई गर्नु, चोखी भएर बेलुका आफैले तेल लाएर सेवा गरेका दुलाको खुट्टा धुनु र ती गोडाको जल खानु। मधुरो उज्यालोमा मैले नबुझे चाहिँ सानिमाको अनुहारतिर हेरे। तिनले मेरो भाव बुझेर भनिन्, तिम्रो माइतीमा आमाले बालाई गरे जस्तै। म त धेरै सानी छु, पक्कै पनि आमाले जस्तो गर्न सक्दिन होला।
आमाले सजिलै उचालेर कम्मरमा राखेको गाग्री म हल्लाउन मात्र सक्छु, उचाल्न सक्दिन। मुस्किलले त्यहाँको पानी अम्खिरोमा सार्न सक्छु, त्यही पनि भुइँभरि पोखिन्छ। आमाले गरेका काम मैले गर्न खोज्दा त अहिले नै सक्दिनस्, सानै छेस, भोलि पर्सि ठुली भएपछि मात्र गर्न सक्छस् भनेर धेरै पटक आमाले मलाई सम्झाएकी छिन्। सोधे, म आमा जस्तै कहिले हुन्छु? भोलि पर्सि कहिले आउँछ? अब 7-8 वर्ष पछि बुझे जस्तो गरेर मैले मनमनै सोचे, बहिनीको भोलि पर्सि आउन भने अझै 9-10 वर्ष लाग्ने रहेछ। सानिमाले भन्दै गइन्, म जेत्रो वा पछ्यौराले सोधै टाउको ढाक्नु, सासु ससुरा जेठाजुहरूलाई सिउँदो नदेखाउनु, हिँड्दा सुस्त हिँड्नु, दमको नपारी हात्तीले जस्तै। मैले बिचमै सोधे, किनभने उनी मेरी सासु होइनन्? मैले हात्ती त देख्यो छैन, हात्ती कस्तो हुन्छ सानीमा? सानीमा पछ्यौरा मुख छोपेर हाँसिन्, म पनि दङ्ग परेर हाँसे, अप्ठ्यारो हाँसो तिमी हाँस्ते भनिन्, मैले नि देखा छैन नि नानी, तर मेरी आमाले मलाई यसै भनेर सिकाएकी थिइन्। मेरी आमा भने कि तिमी हजुरआमा क्या? श्रोता, अहिले हामी कार्यक्रम जीवन कथाको बसाइमा छौ, अब भने एउटा छोटो मिठो सुगम संगम प्रस्तुत गर्न चाहन्छौ।

अभेद गरेको थिएँ। आँगनबाट फेरि न उक्लिन, दुई सिडी छन्। उक्लिने बेलामा कस्तो कस्तो ढुङ्गामा टेकेछु, गोलो ढुङ्गामा टेक्न साथ म पनि गतिशील भए र लडे अगाडितिर गतिहीन भएर मेरा नालीमा

bir obçarı asıl, turi sosilo boyu, dille bandı gayın, himda bir sirerin oda gornu. Maita mazayın, kutta mati mati uçalere no hinnu, bayri, manchi oru sanga, dhiri no bulnu, kam pari matra bulnu, tamka kura matra, bayra ka manchi orgo pani kura no sunnu, ghar ka kura bayra ka manchi sanga no gornu, timi sani bakile, bansa ko kamma no lagolan, tara, alikati, lai bhane. उनीहरुले जे जे भन्छन् त्यही त्यही गर्नु घरका सबैले खाइसकेपछि मात्र खानु उनीहरुले खाइन्छ नबस्नु उभिरहनु उनीहरुले खाको हेरिरहनु मलाई फेरि जिज्ञासा लाग्यो कहाँ हेर्ने त सानीमा त्यतिन्जेल तिनले भनिन् पान्सामा हेर्ने चीज धेरै होला नि त्यही हेर्नु उनीहरुले के खाए थप्नु पर्ने बिला हो कि भन हेर्नु र विचार गर्नु अघि नै देखि मलाई खसखस लागेको एउटा कुरा सोधे हाम्रो घर आमाले त आफ्ना गोडा ढोगाउनु हुन्न त यहाँको आमाले त ढोगाउनु भयो तिनले हाँस्दै सम्झाइन् यति मृदुलाकी आमा हुन् नि त भगवानकी आमा त्यसैले तिनलाई तिमीले ढोग्नु पर्छ सानीमाका यी दिव्य ज्ञान मेरो दिमागमा मुस्किलले लेखिए तर धमिला अक्षरमा यी कुराहरूलाई जीवनभरमा पनि पढ्न बुझ्न व्यवहारमा उतार्न सक्छु कि सक्दिन थाहा छैन सकिन भने के हुन्छ भनेर मैले सोधिन अर्को जग्गामा पूजा गर्न राखिए कि मेरी बहिनी कलालाई सम्झिए कि उसको पनि मेरो चाहिँ बिहे भयो ऊ म भन्दा दुई वर्ष सानी छ पाँच वर्ष कि ऊ पनि यतिखेर म जसरी नै आफ्नो दुलाको घरमा छ मैले सानीमासँग सोधे बहिनीको नि बिहे भएको हो एउटै लगनमा तिमीहरू दिदी बहिनीको बिहे भएको एउटै लगनमा दिए छोरा बाँचन भनेर त्यसो अरेका तिम्रा बामाले तिमीलाई बामाले कन्यादान दिनुभयो बहिनीलाई हजुरबुवा र हजुरआमाले त्यसपछि मेरी आमाले एक खेप पानी ल्याउन लग्ने जति समय सानीमा चुप लागिन् म पनि सिरक र सिरानी चाहिँ चुप लागे मनमनै भने म चुपचाप थिइन अचम्म लागिरह्यो मेरो बिहे भयो अरे बिहेमा दुलहाले सिन्दुर हाल्छन् भन्ने त जानेकी थिए धेरै पटक खेलेको खेल तर मेरो सिउदोमा दुलहाले सिन्दुर हालेको सम्झिन निदाय छु क्यारे त्यति बेला दुलाले सिन्दुर हालेको सम्झिन खोज्दा गोविन्दले माटोको सिन्दुर हालेको सम्झिन्छु कस्तो अचम्म ख्याल ख्यालको सिन्दुर हालेको सम्झिन्छु तर साँच्चैको सिन्दुर हालेको सम्झिन्न गोविन्दले माटोको ख्याल ख्यालको सिन्दुर हाल्दा त्यति धेरै खुसी भएकी म यी नचिनेका मान्छेहरूले साँच्चैको सिन्दुर हाले भन्दा भनेको सुन्दा खुसी नै हुन सकिरहेको छैन बदलामा नबुझिरहे पनि म त्यसै खरङ्ग खरङ्ग भएको छु जग्गीमा आमाको काखमै निधाएको बेला आमाले बेला बेलामा उठ नानी उठ भगवानको पूजा गर्न उठ भनेको सम्झिन्छु खै कसले हो मेरो दाहिने हातको साहिली औलामा सानो औठी लगाइदिएको सम्झिन्छु जग्गीमा घुमेको बेला बेलामा फुल अछिता समातेर पूजा गरेको पनि सम्झिन्छु दमाईहरूले बजाएको बाजा तन्नेरी तरुणीहरूले गाएको छ्याउरेको मधुरो लय र बुढाहरूले हालेको सिलोकको ल्यात्मक रनको पनि सम्झिन्छु सपनामा सुने झै सम्झिन्छु बिहे दिउँसो भएको भए विपनाको चाहिँ सबै कुरा सम्झिन्थे होला र थाहा पाउँथे मेरो बिहे हुँदैछ भन्ने कुरा पनि किनभने दिउँसो भएको भए म जग्गामा निदाउने थिएन आफ्नै बिहे मेरा लागि पूजा मात्र हुने थिएन सपना मात्र हुने थिएन झरो निभिसकेको छ त्यति लामो बाटो हिँडेर आएकी सानीमा धेरै थाकेकी हुँदिउन् तन्द्रामा भिजिएको बोलीले भनिन् अब सुत है नानी निद्रा लाग्यो म पनि सुत्छु केही बोलिन यसै पनि सुतिरहेकी थिए निद्रा पनि लाग्ला जस्तै भयो तर मलाई भन्न मन लाग्यो म त बासँग सुत्छु बहिनी जन्मिएपछि म बासँग सुत्ने भएकी थिएँ भोक लाग्दा खाने बेला बेलामा आमा र निद्रा लाग्दा सुत्ने बेलामा बाको अभाव कहिल्यै भएको थिएन अहिले भयो मलाई एक्कासी र ए बा हो ए आमा हो भनेर रुँदै चिच्याउन मन लाग्यो ताकि एक दिनको बाटो पारी भएका बा आमाले सुन्नुहोस् र लिन आउन् तर चुपचाप छु सानीमाले ठुलो ठुलो सास फेर्न थालिन् निदाइछिन् क्यारे अलिअलि घुर्न पनि थालिन् उनको अनुहारमा र व्यवहारमा आमा खोजिरहेकी छु तिनले आमाको क्षतिपूर्ति गरिरहे झै लाग्यो सायद त्यसैले मलाई पनि निद्रा लाग्यो श्रोता अहिले भने हामी कार्यक्रम जीवन कथाको विषयमा छौ अब भने एउटा छोटो मिठो सुगम सङ्गम प्रस्तुत गर्न चाहन्छौ

ध्यान भएपछि अरूले त केही काम अराएनन्। सासूले जेठी अराइन्, साना तिना काम त्यही गरे। सानीमाले भने जस्तै म सानी भएर होला थोरै काम हराएका। कसेर लगाउँदा लगाउँदै सानीमाले भने चाहिँ मैले फुलुक्का सासूको पेटतिर हेरे। तिनको पेट नितम्ब चाहिँ बाहिर निस्केको छ। बिहानको खाना खाएपछि सानीमा आफ्नो घर गइन्। जाने बेलामा भनिन्, नातेल नानी पर्सि तिमीलाई माइत पठाउँछन् भनेका छन्। माउसु मलाई जाम भनिनन्। मैले जान्छु पनि भन्न सकिन। उनको घर यहाँबाट नजिकै पर्छ अरे, एक घण्टाको बाटो। सानी सदा आमासँग आएकी थिए, खासै सम्झिन्न। उनी गएपछि भने, मलाई आमाले छोडेर गए जस्तै नरमाइलो लाग्यो। उनी गएको हेर्दै आँगनको डिलमा बसेर म आफ्नै औलाहरूसँग खेल्न थाले। पर्सि एकदम चाँडै आइदिए हुन्थ्यो नि। मेरी बहिनी र म जत्रै दुई केटी मेरो नजिकै आएर भने, भाउजू जसँग सम्झिए म भाउजू पो भए। पहिलो पटक म भाउजू भए। औलाहरू मसँग खेलाउँदा खेलाउँदै टक्क रोकिए। ती दुई केटीलाई कली र पवित्र जस्तै मेरा साथी बनाउन पाए हुन्थ्यो नि जस्तो लाग्यो। तर ती मेरा नन्द हुन्। तिनलाई मैले तपाईँ भन्नुपर्छ अरे, आदर गर्नुपर्छ अरे, किनभने ती मेरा भगवान दुलहाका बहिनीहरू हुन्। झुकिएर मेरा गोडाले तिनको शिरमा जता लागे पनि ढोग्नुपर्छ अरे। विभिन्न चाडपर्व तथा औँसी पूर्णिमामा दक्षिणा दिएर ढोग्नुपर्छ अरे। तिनीहरूले मेरा राम्रा राम्रा लुगा चुरौला र बुढी औलाको बीचमा राखेर रा तलमाथि गर्दै छामे। हत्केलाले मुसारे तिनीहरूलाई, मलाई होइन मेरा लुगालाई त्रिसित हुँदै मुसारे। आफ्ना कलिला औँलाहरूमाथि राखेर गहना चलाए। मलाई लाग्यो यिनीहरू पनि यस्तै गहना र लुगा लगाउन रहरिएका छन्। तर दुलही बन्न होइन। तिनीहरूको अनुहारमा हेरे कुनै पनि कोनबाट ती पराई जस्ता लागेनन्। मलाई खुब मायालु पाराले हेरिरहेका थिए, छामिरहेका थिए। तिनका अनुहारमा भावले मैले जस्तै दुलही बन्न नचाहे पनि दुलहीको खेल खेल्न चाहिँ खोजिरहेका छन्। जुनसुकै खेल भए पनि मलाई खेलौ भन्न मन लाग्यो। तर सानीमाले भनेको सम्झिए, तिमीलाई साथी जस्तै लाउलान् तर ती तिम्रा साथी होइनन्, तिमी उनीहरूसँग नखेल्नु। त्यसपछि म चुपचाप लागे। ती दुई नन्द भने मेरो सामुन्ने आँगनमा खेल्न लागे। खेलेको देखेर मलाई पनि खेल्न मन लाग्यो। खेल्न पाउने हो भने यो घर पनि मलाई रमाइलो लाग्न थाल्ने थियो होला। उनीहरूले खेल्न बोलाउँदा पनि मैले चुपचाप हेरिरहे मात्र जान सकिनँ, उनीहरूसँग खेल्न सकिनँ। सायद म आफूलाई यसरी नियन्त्रण गर्न सक्थिन होला। सानीमाले भनेका कुरा सम्झिएर खेल्न जान सकिनँ। यदि सानीमाले भनेका कुरा बिर्सिएर खेल्न जान्थे होला, यदि मेरो शरीरमा लगाम चाहिँ बाँधेर पछाडि तानिरहने चुरा पोते बुलाकी मभन्दा ठुला साडी चोलो र यो नौलो ठाउँ नभएको भए सबैभन्दा बढी नखेल्नु भनेर सम्झाउँछन्। आफू मात्र खेलिरहन्छन् चुराहरूले, किनभने चुराहरू हात हल्लाउन साथ बजिहाल्छन्। गोरुहरूको घाँटीको घन्टी चाहिँ मेरो ठाउँमा पवित्र भइदिएको भए पक्कै पनि उनीहरू यी नन्दहरूसँग खेल्ने थिइनँ होला। श्रोता, इतिन्जेलसम्म हामी कार्यक्रम जीवन कथामा अमर न्यौपानेको सेतो धरती उपन्यास वाचन गरिरहेका थियौँ। कार्यक्रम जीवन कथाको लागि छुट्याइएको समयले पनि नेटो काट्न लागिसक्यो। कार्यक्रम सुनेर इतिन्जेलसम्म जतिले पनि साथ दिनुभयो उहाँहरू सबैलाई मनैदेखि नै धन्यवाद दिन चाहन्छु। र कार्यक्रम जीवन कथा सुरुदेखि अन्त्यसम्म सुन्दै गर्दा तपाईँहरूलाई कार्यक्रम जीवन कथा कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला। यदि हजुरहरूसँग पनि यस्तै कथा व्यथा वेदनाहरू छ भने हामीलाई पठाउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो रेडियो मध्यपश्चिमको फेसबुक पेजमा अथवा हाम्रो सम्पर्क नम्बर 082560854 पनि पठाउन सक्नुहुन्छ भन्दै
आफ्ना सृजनशील औंला चलाएर मेरो आवाजलाई हजुरहरूको सामु पुर्याउन सहयोग गर्ने प्राविधिक प्रयोजनको आदरणीय साथी अमृता दाङलाई विशेष आभार व्यक्त गर्दै म रात्रिकालीन सहयात्री वन्दना न्यौपाने पनि आगामी एक साताका लागि विदा हुन्छु। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार, शुभरात्रि।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेका छन् नेपाली कथानक चलचित्र रोल नम्बर 1।
2: अर्को वर्ष यसलाई फर्स्ट बनाएर तपाईँकै हातबाट छात्रवृत्ति लिन आउनेछ।
1: लाली बजार,
3: तपाईँहरूको जुन मितेरी सानो छ नि त्यसलाई त्यति हल्का रूपले चाहिँ नलिनुहुन्छ है माम?
4: के टेन्सन लिएर
5: यो दाँत दुखेर मर्नु भयो।
6: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
5: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
6: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
5: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
6: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
7: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
8: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचेको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
11: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराईदाङ।
8: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
11: 98-41-68-47-46।
8: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
12: नमस्ते डाक्टर सर।
13: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
14: नेपाल सरकार, विज्ञापन बोर्ड,
15: मध्यपश्चिम चाङ च्याक। यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागेको नमस्कार। आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन विरूद्धको राष्ट्रिय दिवस दाङसहित विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ। दलित समुदायले लामो समयदेखि भोग्दै आएका समस्या पीड़ा र चुनौतीप्रति संसद सचेत रहेको उल्लेख गर्दै ती समस्याको समाधानका लागि तीन तहका सरकार र सबै सरकारवाला निकाय जिम्मेवार बन्नुपर्ने धारणा उठ्ने गरेको छ। दलित समुदायको सम्मान, सुरक्षा, सम्मान अवसर र न्याय सुनिश्चित गर्ने स्पष्ट कार्यदिशाका साथ लाग्नुपर्ने आवाज सरकारवाला निकायले उठाउने गरेका छन्। नेपाली समाज साँचो अर्थमा न्यायपूर्ण र समानुपातिक हुन सक्दैन। जाति विभेद र छुवाछुतको अन्त्य केवल सरकार, आयोग वा कुनै एक निकायको जिम्मेवारी मात्रै नभएर यसमा राज्य, राजनीतिक दल, नागरिक समाज, संचार क्षेत्र, शैक्षिक संस्था तथा सम्पूर्ण नेपाली समाजको साझा दायित्व हो। दलित समुदायभित्र पनि वादी समुदायको अवस्था अझ धेरै नाजुक रहेको यस सम्बन्धी जानकारहरूले बताउने गरेका छन्। यो समुदायका नागरिकहरूले सम्मानजनक रूपमा जिउन नसकेको, शिक्षा, स्वास्थ्य, रोजगार जस्ता विषयमा पछाडि परेको लगायतका कारणले पनि यो समुदाय उत्थान हुन नसकेको बताउने गरिन्छ। तापक्रम वृद्धिसँगै दाङसहित देशका विभिन्न क्षेत्रमा लूको जोखिम बढ़न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मनसून शुरू भएसँगै तातो हावाको प्रभाव देखिन सक्ने पूर्वानुमान रहेको बताउँदै तापलहरबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले लूको जोखिम रहेका तराईका जिल्लामा जोखिम न्यूनीकरणका लागि मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक तयारी गरिएको बताउनुभयो। तातो हावा लूबाट बस्न दिउँसोको अत्याधिक गर्मीमा बाहिरका काम सकेसम्म नगरी बिहान वा साँझको समयमा गर्न, पर्याप्त मात्रामा पानी तथा छोलिलो खानेकुरा सेवन गर्न र आवश्यक आराम गर्न सुझाव दिनुभयो। डाक्टर अधिकारीले तापलहरको दीर्घकालीन असर आँखा र छालामा समेत पर्न सक्ने भएकाले उच्च तापक्रमका बेला घर बाहिर निस्कदा आवश्यक सावधानी अपनाउन आग्रह गर्नुभयो। उहाँले बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घ रोगीहरू तापलहरको उच्च जोखिममा रहने भएकाले विशेष सतर्कता आवश्यक रहेको बताउनुभयो। उहाँले तातो हावाको जोखिमबाट बस्न, धूम्रपान तथा मद्यपानबाट टाढा रहन, शरीरमा पानीको मात्रा सन्तुलित राख्न र स्वास्थ्यमा कुनै असामान्य समस्या देखिएमा तत्काल स्वास्थ्य कर्मीसँग परामर्श लिन आग्रह गर्नुभयो। नेपालगंज नाकाबाट चालू आर्थिक वर्ष 2082-83 को 10 महिनामा करिब 17 अर्ब रूपियाँ राजस्व संकलन भएको छ। नेपालगंज फन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलका अनुसार चालू आर्थिक वर्षको 10 महिनामा कार्यालयले 16 अर्ब 73 करोड 97 लाख 59 हजार रूपियाँ राजस्व संकलन गरेको छ। उहाँले सो अवधिमा 20 अर्ब 10 करोड 78 लाख 55 हजार रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिए पनि करिब 17 अर्ब रूपियाँ मात्र राजस्व संकलन भएको बताउनुभयो। गत आर्थिक वर्ष 2081-82 को सुई अवधिमा 16 अर्ब 46 करोड 24 लाख रूपियाँ राजस्व संकलन भएको जानकारी दिँदै प्रमुख पौडेलले चालू आर्थिक वर्षमा गत वर्षको तुलनामा करिब 17 करोड रूपियाँ बढ़ी राजस्व संकलन भएको बताउनुभयो। उहाँका अनुसार सोही अवधिमा नेपालगंज नाकाबाट 70 अर्ब 23 करोड 9 लाख 24 हजार रूपियाँ बराबरको आयात तथा 2 अर्ब 82 करोड 69 लाख 67 हजार रूपियाँ बराबरको निर्यात भएको छ। र त्रिभुवन विश्वविद्यालयले अध्ययन विदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट 10 करोड 46 लाख रूपियाँ भन्दा धेरै रकम फिर्ता ल्याएको छ। थप प्राध्यापकहरू रकम फिर्ताको प्रक्रियामा सहभागी भइरहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पौडेलले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। त्रिवीको नियम अनुसार शिक्षक कर्मचारीले 5 वर्षसम्म अध्ययन विदा पाउने प्रावधान छ। विश्वविद्यालयले योग्य, दक्षता र अनुशासन मैत्री प्राध्यापक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन विदा दिने गर्छ। तर प्राध्यापकहरूले विदाको दुरूपयोग गरेको चर्चापछि छानबिनका लागि डाक्टर जीवन काफ्लेको संयोजकत्वमा 3 सदस्यीय समिति बनाइएको थियो। समितिको प्रतिवेदन अनुसार त्रिवीले
कार्यवाही प्रक्रिया अघि बढ़ाएपछि प्राध्यापकहरूले रकम फिर्ता गर्न थालेका हुन्। समितिले झण्डै 400 जना प्राध्यापकले अधीन विधाको दुरूपयोग गरेको र त्यसबाट 2 अर्ब रूपियाँ भन्दा धेरै रकम नोक्सान भएको ठहरएको छ। अधीन विधामा गएका स्थायी शिक्षकका ठाउँमा आंशिक र करारका शिक्षक राख्दा त्रिवीलाई थप आर्थिक भार परेको मन्त्री पोखरेलले बताउनु भएको छ। अधीन विधा सकिएपछि नफर्किएका विधामा बस्दा त्रिवीबाट खाइपाई आएको तलब भत्तामा 10% ब्याजसहित फिर्ता गर्ने कबुलियतमा गरिएको हुन्छ। त्यही अनुसार रकम फिर्ता भइरहेको छ। हौस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यहाँहरूसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौं। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

प्रभात दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आकाश गंगा को अवतरण, हिमाली जलधारा को आकर्षण, जनदैला में ज्ञान धारा को प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषण का शिखर, खोज का गल्छी र यात्रा का पाइला, कार्यक्रम त्रिवेणी।
1: अस्मभ्यं मधुमतीर्भवन्तु वयं राष्ट्रे जाग्रियाम पुरोहिता स्वाहा। हामी राष्ट्रका लागि जागृत भएर अघि अघि बढिरहौ, हामी यो आह्वान गर्दछौ। शुक्ल यजुर्वेद नवम अध्याय 23 मन्त्र। नमस्कार। देशको भूमि, जनता र राष्ट्रियताका वाक्य बोलिने प्रस्तुति कार्यक्रम त्रिवेणीमा यहाँलाई स्वागत छ। आजको प्रसारणमा हामी जनमन र जनथातको अवस्थाबारे केही प्रतिनिधि वाक्य बोल्नेछौ। देशको दृश्य र जनदृश्यका शब्द सुनाउनेछौ। आरम्भमा यो सांगीतिक सेतु चढेर नदी तरौं अनि नेपाली नेतामा नजर पुर्याउँछौं।

0: सरकारको खोजी जगतमा जाडो लाग्यो तर ज्यानमा बाक्लो वस्त्र छैन घरभित्र पेटभरि खाने पोसिलो खुराक खाद्यान्न छैन विपन्नताको जनवस्तीमा बाँच्ने कसरी उन्नत आपूर्ति भएका देशमा -8-10 डिग्री सेल्सियसमा पनि जनता रमाएर बाँचेका छन् राता पीड़ा देखिएका छन् मेरो देशमा हिउँदे जाडाले ज्यान लिन्छ जनताको यति मात्र होइन जिल्ला जिल्लामा जनता जटिल समस्यामा परेका छन् दुखद घटनामा परेर अँठिएर अलपत्र परेर मरेका छन् कोही सरकारले नै खनेर धराप बनाएको सड़क मुनि च्यापिएर जनताका सन्तान फसेका छन् कतिले दवाई गर्ने दाम नपाएर ठाम नपाएर संसार छाडेका छन् कतै कच्ची सड़कमा जीप हालेर भुइकाउँदा जनता भीरबाट लड़ेका छन् कति परदेशमा पैसा कमाउन पाइने भन्ने बोक्रे विज्ञापनको बाटो समाएर जाँदा उतै बितेका छन् कोही कसैको बल जफ्ती बलात्कारको सकसमा परिसकिएका छन् कति अनसनमै स्वर्गे भएका छन् कति मुद्दा मामिला बेलामा नछिनिदिँदा न्यायका निम्ति पिरोलिँदा पिरोलिँदै छिनेका छन् लोकतन्त्रमा पनि नागरिकको यो क्षय जनताको जय गर्छौं भनेर ल्याइएको जनसत्ता जनतन्त्र गणतन्त्रमा पनि देशवासी जनताको जीवधनको रक्षा भएन जनताको ज्यान जाँदा पनि सरकार सजग देखिएन मेरो जनशक्ति राज्यको स्थायी शक्ति घट्दा मर्दा मर्कामा पर्दा मूर्छा पर्दा हेर्ने विचार्ने सरकार यो दशा देख्दैन सुन्दैन केही उपकार गर्दैन लोकवासी जगतवासी देशवासी राष्ट्रवासीको अभिभावक बनेको सरकार जनताको यो दुःखमा बोल्दैन दुःख मनाउ गर्दैन भेट्न आउँदैन दशा सुधार्ने कुनै सुरसार गर्दैन हामी छौ नि म छु नि भन्ने आड़ भरोसा उहाँ भने संविधानको शिरमा हामी जनताले इतिहासमा गरेका अनेक आन्दोलन र त्याग तपस्याको फलस्वरूप मुलुकमा आफ्नो चाहना बमोजिम व्यवस्था आफै सञ्चालन गर्ने गरी लोकतन्त्र ल्याएका छौं भन्ने व्यवहार लेखेर बाँडिएको छ वाचन गरिएको छ जनताको नामले जारी गरिएको संविधानले दिएको सुविधा पाउने व्यक्ति मस्तै छन् उता जनता भने जोखिममा परिरहेकै छन् जाडामा जडेउरी थाप्दैछन् एक कप चिया र एउटा च्यादर थापेर मुटु कोपर्ने जाडो कसरी थेग्ने फेरि लोकतन्त्रमा जनता माग्ने अर्काले बनाएर दिए भनेको घरमा बस्ने यो कस्तो चाला लिखितले जनता माथि सर्वोपरि जनार्दन भन्छ तर जनतालाई नै जिल्ला राम बनाएर दिन दुखी भनेर दिइएको छ मैले दिए बनाइदिए भनेर पूर्ति गरेको छ प्रचार गरेको छ प्रसिद्धि कमाएको छ दिने त जनता हो जनादेश दिनेले मागेर खान्छ र राज्यको स्थायी शक्तिले दयाको हात थाप्छ र देशको मालिकले एक भारी दाउरा माग्छ र व्यवस्था फेरिन्छ सरकार फेरिन्छ विधान संविधान बदलिन्छन् तर जनता उही रहन्छ जनसत्ता फेर्न कसैले सक्दैन जनताको ज्ञान जानकारी संस्कृति सभ्यता धर्म कला शैली सामर्थ्य कसैले फेर्न सक्दैन यस्तो अजेय र स्थायी सत्ता जनतालाई जानेको होइ त्यो व्यवहार होइ पुराना भनिएका पृथ्वीनारायण शाहले बरू जनता अघि सारेका छन् प्रजा मोटा भया दरबार यहाँ प्रजा भनेको परद्रव्य पोषित विद्वानहरूले रैती भनेका छन् तर प्रजाको अर्थ जागृत जानेको प्रबुद्ध जनक बनेको देशवासी जनशक्ति भनेको छ चैतन्य चाल भएका व्यक्तिलाई प्रजा भनिएको छ दरबार भनेको कोठी खोपी पुतली होइन सरकार हो जागेका जनताले बल्ल राज्य बलियो हुन्छ सशक्त सरकार बन्छ राज्य तागत तेज हुन्छ भनिएको छ यो चेतना उनमा थियो उति बेलै थियो आजकाल जनता भनेको के हो थाहा हुन सकेको छैन लोक भनेको के हो प्रष्ट हुन सकेको छैन प्रष्ट पार्ने पनि कसले र ज्ञानी प्रबुद्ध जनक प्राज्ञ प्रज्ञा भएका पात्र वर्तमान व्यवस्थाबाट पाखा परेका छन् बाह्य बोक्रा बोकेका व्यक्तिले बनाएको वाक्यमा शब्दको अर्थ बुझाउने बुझ्ने सुझबुझ कसरी आवश्यकतै पनि रहेन झ्याप्प झुप्प ढाक थोप माल तयार मुलुकको मति गति र सतपथ अब कहाँ प्रष्ट हुन्छ र प्रष्ट बाटो पाइन्छ
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झुक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरेदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
9: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
10: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
11: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
10: डाक्टरद्वारा दिइने सेवाहरू
11: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
10: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
11: घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
10: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
12: नोट, धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
11: बिरामी जाँच हुने मिति यही जेठ 30 गते शनिबार, समय बिहान 10 बजेदेखि।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
11: नोट, सर्जन डाक्टर राजीव ढकालद्वारा हरेक दिन चेक जाँच गरिन्छ र साथै कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
10: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9028।

0: प्रोडक्टहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हिट बिस्किट
1: हेर हेर हेर यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस
0: अड्गुरी

भन्दै जनवर्धन शाही भित्र पसे। भित्र पुगेर उनले सरकारी मान्छे सोधेर आफ्ना कुरा सुनाउने प्रयास गरे। एकजना कर्मचारीले, हो हामी सरकारी कर्मचारी हौ, सरकारलाई सुनाउने कुरा सुन्छौ, सरकारका प्रतिनिधि हौ भनेपछि जनवर्धन शाहीले आफ्ना कुरा सुनाए। हामी आफूहरूले आफ्नो दुःख जिलो गरी ज्यान पालेकै हौ, तर रोग व्याधिले गर्दा गाउँका जनता जोखिममा परे, खेतीपाती हुन छाड्यो, कहिले जाडाले कहिले पहिराले हामीलाई कराप्न थाल्यो, विदेशी बिउ मलले स्थानीय बाली नाली सुहा भयो, खानेकुरा छैन, जीवजन्तु पनि वर्ण शंकरले बिग्रिए, बनाइएको बाटो घाटो पनि अपूर्ण अधुरै रहँदा यातायात हाम्रा लागि यातना भयो, कतिको त्यसैले ज्यान पनि गयो, कोही अंग भंग घाइते भएर वैशाखी टेकेर बाँच्न बाध्य छन्, शिक्षा मात्र झोला बोकेर विदेश जाने रहरको व्यथा भयो, जाडोले पनि हामीलाई नै सताउँछ, गर्मीले पनि हाम्रै गाउँमा रोग ल्याउँछ, पहिरो पनि हामी माथि नै ओइरिन्छ खस्छ, खोलो तर्दा फड्केबाट खसेर हाम्रै सन्तान मर्छन्, यो दशा कहिलेसम्म हामीले सहने, सरकारले हेर्नु पर्यो, जनताको जीवधनको रक्षा गर्नु पर्यो, पोषण दिएर पाल्नु पर्यो, पेसा मार्फत राष्ट्र सेवा गर्ने अवसर दिनु पर्यो, गर्न सक्नेले गरेर पालिन्छन्, नसक्नेहरूलाई राज्य कल्याणको सेवा दिनु पर्यो, स्वास्थ्य शिक्षा र यातायात सेवा दिएर राज्यले जनताको जीवधनको जिम्मा लिनु पर्यो, तब पो जनताको सरकार पहिले जस्तै चल्ने भयो, यो नाम फेरिएको सरकारको सार्थकता के भनेर जनवर्धन बोलेपछि ओडाका कर्मचारी अवाक भए। एवा यी कुरा त यहाँ सुनिन्न, यहाँ त मात्र वृद्ध भत्ता दिने, खोप लगाउने, विदेश जानु पर्दा सिफारिश लेखेर छाप लगाउने लगायतका काम हुन्छन्। तपाईँका कुरा सुन्ने त कि नेताले हो कि सरकारको योजना आयोगले हो, खै म के भन्नु र सक्नुहुन्छ भने माथि गएर सुनाउनुहोस्। माथि भनेको कहाँ, माथिल्लो तलामा? जनवर्धनले छक्क पर्दै सोधे। होइन, जिल्लामा, कर्मचारीले भने। अनि जनवर्धन जिल्ला सरकारमा पुगे, त्यहाँका कर्मचारीले पनि उस्तै उत्तर दिएपछि उनी जिल्ल परे। होइन, प्रमुख जिल्ला अधिकारी भेटेर पो भन्नु पर्छ कि भनेर उनी सीडीओ सामु गए। सीडीओले यस्ता समस्याको सुनवाई र समाधान गर्न भनेर प्रदेश सरकार बनेको छ, त्यहाँ पो पुग्ने कि बा भनेर सीडीओले सम्झाएपछि जनवर्धन हिँडे। र आफ्ना कुरा सुनाउने भनेर जनवर्धन काठमाडौँ नै पुगेर सरकारलाई सारा कसला सुनाउने सुर कसेर हिँडे राजधानीतिर। राजधानी पुग्ने राहमा उनले अनेक दुःख गरेर दुनियाँले जीवन धानेको देखे। यो दृश्यले उनको मनमा सुख भन्दा दुःखै जन्मायो। देश हर सम्पदाले सम्पन्न छ, वन नदी नाला उर्वर भूमि पहरा पत्थरहरू छन्, तर जनताले नाङ्गै बसेर नङ्ग्रा खियाएर खाएको छ, खोलाहरू मात्र खतरा बनेका छन्, डाँडाहरू मात्र डर बनेका छन्, वृक्ष वनस्पति मात्र जगजगी बनेका छन्, यिनको सदुपयोग गरेर सम्पन्न हुने शिक्षा र उपाय सरकारले सिकाएको छैन, दिएको छैन, सम्पदाको सदुपयोग गरी सुखी हुने सिप सिकाउने कहिले? देशमा यति धेरै यातायातका साधनहरू छन्, आधिकारिक रूपमा राज्यले ड्राइभर उत्पादन गर्ने शिक्षालय सञ्चालन गर्ने आवश्यकता महसुस गरेको छैन, यसमा सरकारी योजना खोइ भन्दै जनवर्धनले सोचिरहे। सोच्दा सोच्दै बसले उनलाई काठमाडौँको कलंकी ल्याइपुर्यायो। कलंकीमा 5 घान मकै खाने बेरसम्म बस रोकियो। यहाँ त के को मकै खानु र मात्र धुलो र धुवा, इन्जिनको गन्ध र हल्ला, यो सहरी समस्या सहन उनलाई सकस भयो। बरु हिँडेर जान्छु, खुट्टा त सोझिन्छन्, कति ककरिनु भनेर जनवर्धन बसबाट ओर्लिए। जाने ठाउँ चिनेको छैन, तैपनि सोध्दै जाउँला भनेर उनी सड़कमा हिँड्न थाले। गाउँमा कति कति टाढासम्म हिँडियो, यहाँसम्म बाटो रहेछ, कति बेर लाग्ला र भन्दै उनी उत्साहित भए। तर राजधानीमा हिँड्नेको हकै छैन, बाटै छैन, मोटर मार्गमा हिँड्दा हकवाला ड्राइभरले हर्न बजाएर हैरान, टेक्ने ठाउँ छैन, कस्तो साँघुरो सड़क, कता कति फुटपाथ त छ तर त्यसैमा टायर बनाउनेको रजाई, पसल थाप्नेको मिचाई, खाने भित्र पकाउने बाटामा भाँडा माझेको जुठो पानी फाल्ने सड़कमा कस्तो होटल सञ्चालन, कस्तो शहरी सभ्यता। उनी यो तमासा हेर्दै हिँडेका छन्। हिँड्दा हिँड्दै उनी बालाजुबाट

0: घर पछि बालाजु सोह्र खुट्टे मार्ग मजाको रहेछ, बगैंचा पनि सोझो पनि, तर पैदल मार्गमा चल्दा चल्दै कसैको पाली मुनि पुगिने, कसैको पिँढीमा पसिने, दैलामा घुसिने, आहा कस्तो सड़क विस्तार! राज्यको सड़क फुटपाथ व्यक्तिको पाली भित्र, व्यक्तिले बाटो मिचेको हो कि सरकारले नै निजीका सामु निहुरिएको हो, कस्तो दृश्य! जनवर्धन अलि आशंकित भए, सर्वजनलाई आवश्यक पर्ने सड़क पैदल मार्ग त स्वतन्त्र र मुक्त पो हुनुपर्ने हो, त्यही पसल थाप्नेलाई पनि यही सड़क चाहिन्छ, यही बाटो चाहिन्छ, खै त सरकारको त्यो सामर्थ्य भनेर उनी राजधानीमै पनि सरकार साँघुरिएको रहेछ भनेर अलि निराश भए। सोह्र खुट्टे माथिको सड़कमा सलह झैं सवारी, हिँड्नेको पनि उस्तै भीड़, मान्छेले मान्छेलाई धकेल्दै मान्छे हिँडेको छ, मोटरले बोरु मोटर छुँदैन तर मान्छेले मान्छेलाई मजाले धक्क्याएर हिँडेको छ, बुढापाका त पल्टिने पनि डर, कस्तो बानी भएका मानिसहरू! जनवर्धन चकित भए। बल्ल तल्ल ज्यान जोगाएर उनी पुगे लैनचौर, नजिकै नारायण घिटी दरबार संग्रहालयमा सुरक्षा कर्मी छन्, यता समाज कल्याण परिषदको कार्यालयमा कल्याणका काम भइरहेको छ, उत्तरमा उद्धार गर्ने भनेर विदेशी लाउरीले दिएको लहरो बोकेको संगठन पनि छ, तर कुहेर कुप्रो परिसकेको त्यो ठुटो बुटो हटाउने गरी कसैले हेरेको छैन, काम गरेको छैन, महानगरले पनि नजर लाएको देखिँदैन। गाउँमा भए गाउँले मिलेर हटाउँथे, ल यसले त मान्छेलाई थिच्छ मिच्छ भनेर उनीहरूले काटेर त्यसलाई ढलाउँथे, सुरक्षित अवतरण गर्थे, जनवर्धन आफै मान्छे बोलाउँथे, तर यहाँ उनले चिनेको को छ र अनि उनले बोलाएर को आउँछ र? फेरि राजधानीका भित्तामा के लेखेका, हिजो स्वाध्यायमा प्रमद भनेर वैदिक वाक्य लेखी संस्कृत सभ्यता झल्काउने पर्खालमा आज पागलपनका चित्र बनाई बेकारका वाक्य लेखिएको छ, केशर महल, त्रिचन्द्र कलेज, उत्तर ढोका, दक्षिण ढोका पारीतिरका भित्तामा प्रायोजित पात्रहरूले देश गिज्याउने अक्षर लेखेका छन्, अक्षरको दुरूपयोग भइरहेको छ, नमिल्दा हिज्जेर हियाउने शब्दले सहर गनाएको छ, लेख्य प्रदूषण बढ़िरहेको छ। यस्तै रहेछ सहर भनी उनी लागे जमलतिर, ओहो जमलको बाटो छिचल्नु त जन जिते जस्तो पो रहेछ, राष्ट्रिय नाचघर अगाडि के छैन, मकै बेच्ने छन्, तरकारी बेच्ने छन्, कपड़ा बेच्नेहरू छन्, कोही त्यही मिसिन राखेर लुगा सिलाउनेहरू छन्, कोही कुरा मिलाउनेहरू छन्, कोही रिक्सामा फलफूल बेच्दैछन्, कोही बाटामा मोटरसाइकल राखेर भित्र पसेका छन्, कोही सपिङका पोका झुन्ड्याएर बस पर्केका छन्, कोही नाट्य नाच हेरेर फर्केका छन्, भत्केको साँघुरो फुटपाथमा संसार अडेको छ, कोही त्यसैमा मोटरसाइकल चलाउँछन्, प्रहरीले हेर्दैन, राजधानीको व्यवस्था यसरी नै चलेको चलैछ।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर,
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर,
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर हरवेन्द्र केसी, फोन नम्बर 082-5670-21 र होटल डाङजारी नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
3: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 चुलिसपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
4: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
5: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: युनिचमा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही असार 13 गते शनिबार।
8: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
5: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी चोक दाङ, सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-25770।
9: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
10: विशेषज्ञ डाक्टरी सेवाहरू
9: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
10: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
11: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
10: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
9: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
13: भर्ना खुल्यो।
14: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
13: हाम्रा विशेषताहरू
14: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
13: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
14: शान्त तथा पारिवारिक वातावरण भएको
13: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
14: तिहार सुसारको राम्रो व्यवस्था भएको
13: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
14: घरको जस्तै माया पाउने
15: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
16: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमा नगरपालिका 15 दाङ 6 गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
15: सम्पर्क फोन नम्बर 082-65-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183।
17: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट र रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
18: सिसी भित्री नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन तालिममा भर्ना खुल्यो।
17: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाको लागि
18: अब दाङको घोराही बजारमा रहेको होटल पौवामा होटल तथा पर्यटन तालिम सञ्चालन हुँदैछ। नोट सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गर्नुहोस्।
17: तालिममा दिइने विषयहरू
18: स्पेशल कुक तालिम इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन
17: स्पेशल सेफ तालिम
18: जापानिज सुशी तालिम
17: र वेट्रेस
18: टुरिस्ट गाइड।
17: हाम्रा विशेषताहरू
18: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकहरूबाट तालिम दिइने
17: एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा नेपालगंज र दाङमा रहेका विभिन्न स्तरीय होटलहरूमा पठाइने
18: जापान दुबई युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको
17: टाढाबाट आउनेहरूका लागि खाना र बस्नको विशेष व्यवस्था मिलाइनेछ।
18: तालिम साथ अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ। अन्य थप जानकारीको लागि होटल पौवा घोराही बजार क्याम्पस रोड दाङ।
17: सम्पर्क मोबाइल 98-410-17-09 98-410-17-09।
18: आयोजक नेशनल टुरिज्म डेभलपमेन्ट एन्ड होटल म्यानेजमेन्ट ट्रेनिङ प्राइभेट लिमिटेड थमेल काठमाडौँ नेपाल।
19: शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना
20: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर खोराही दाङमा।
19: डाक्टरद्वारा गरिने उपचारहरू
20: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार,
19: हर्निया, हाइड्रोसिल, एपेन्डिक्स, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा,
20: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा,
19: मुसा, कोठी, यौनी वा लिङ्गमा पलाएको मुसा उपचार तथा अपरेशन सेवा,
20: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा,
19: सुगरको कारणले प्यानक्रियासमा भएको समस्याको उपचार गरिने,
20: कलेजो, पित्त थैली, प्यानक्रियास एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा,
0: बिरामी जाँच निमित्त यही जेष्ठ 23 गते शनिबार
21: समय बिहान 9 बजेदेखि
15: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
22: सम्पर्क अभिषेक मेडिकल स्टोर, होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847157193 र 9981899088।
0: भर्ना खुल्यो।
23: ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युए द्वारा पुरस्कृत नेपालकै उत्कृष्ट राप्ती इन्जिनियरिङ कलेज घोराईदाङमा शैक्षिक सत्र 2083-84 भर्ना खुल्ला गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: कार्यक्रमहरू
23: डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ 3 वर्ष,
0: प्री डिप्लोमा इन सर्वे अमिन इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन सिभिल इन्जिनियरिङ 18 महिना, प्री डिप्लोमा इन इलेक्ट्रिकल इन्जिनियरिङ 18 महिना।
24: विस्तृत जानकारीका लागि राप्ती इन्जिनियरिङ कलेज घोराई 16 सानी अम्बापुर सदरदाङ।
25: फोन नम्बर 0825526601, 9858335990, 9858331684, 9512323228
23: र 9578737255।
26: सिंहदरबार छिर्न त महासकस पो रहेछ। ताँती लगाएर कागज पत्र देखाएर भित्रको निम्ता पाएपछि बल्ल जान पाइने। जनवर्धनसँग नागरिकता र मतदाता परिचय पत्र त छ, तर भित्रबाट निम्ता गर्ने को चिनेको कोही छैन। उनले एकजना प्रहरीलाई दुःख बिसाए, तर ती प्रहरीले के दुःख पाउनुहुन्छ यहाँ आएर, के गर्ने अब त गाउँघरमै सिंहदरबार उतै हुन्छ काम, यति टाढा किन आउने, जानुहोस् उतै भनेर अलि व्यवस्थाको भाषामा बोले ती प्रहरी। के गर्ने, आउला नि हाम्रो पनि पालो, हाम्रै तिरो भरो राजस्व खाएर बसेका राष्ट्र सेवकको यस्तो सोच भएपछि जनताको मान कहाँ, जनशक्तिको स्थान कहाँ भनेर बुढा बाटामा त्यसै उभिरहे। त्यतिकैमा उनले उही जाजरकोटका रातमाटे माइलालाई देखे। ए माइला, के छ, सन्चै छ, यता आन, के गर्छस् यहाँ, कता हो दाई, के गर्नु यहाँ भित्र, माली काम गर्छु मैले त, अनि तपाईँ नि, म त यहाँ सिंहदरबार छिर्न खोजेको, मिल्दैन भन्छन्, ए ल यो एउटा गमला झुन्ड्याउनुहोस् त, म कुरा मिलाउँदै जान्छु, तपाईँ मेरा पछि पछि आउनु है। माली माइलाले गेटमा कुन्नी के भनेर कुरा मिलाए, उनीहरू गमला बोकेर भित्र गए। गमला ठाउँमा पुर्याएपछि जनवर्धन लागे सिंहदरबारको संसारमा। आहा, कति ठूलो दरबार, कति फराक फैलाव, कस्तो विशाल सोचको संरचना भन्दै जनवर्धन सिंहदरबार बनाउने पुर्खाप्रति प्रसन्न भयो। दरबारका खण्ड खण्डमा नेपाल सरकार लेखेको देखेर अब त सरकार भेटिन्छ भनेर उनी मख परे। मनका सारा जनभावना सरकारलाई सुनाउने भन्दै मन मनै ती कुरा बिर्सिन्छ कि भनेर सम्झँदै गुनगुनाउन थाले र पुगे एउटा द्वारमा। निलो वस्त्र लगाएका एक कर्मचारी फ्यात्त निस्किए। जनवर्धन बोले, नेपाल सरकारलाई भेट्नु थियो, बोल्ने तिरै नहेरी ती कर्मचारीले भित्रभित्र भने बुढा कता हो भन्दै भित्र छिरे। हिटर तापेका एकजना कर्मचारीलाई भेटेर सोधे, सरकार भेट्ने कता होला उतापट्टि भनेर उनले हिटर आँखोतिर फर्काएर बोले। जनवर्धन दरबार भित्रभित्रै ढोका ढोका छिरेर जाँदा जाँदै चौरमा पो निस्किए। चोक चौरमा कर्मचारीको चमेना खाने बेला भएको रहेछ। घाम ताप्दै खाजा खाँदै बसेका कर्मचारीको मुहार कति रसिलो कति हँसिलो। तर राजस्व जोड्ने, पखेराको कर तिर्ने, खोला खोल्सी खरबारीको मालपोत बुझाउने जनताको जीव ओखरको खबटो जस्तो। सिंहदरबारको ऐनामा आफूलाई हेर्दै जनवर्धन उता पल्लो आँगनमा पुगे। आँगनमा नेपाली नम्बर प्लेट भएका र विदेशी नियोगका निलो प्लेट भएका मोटर सराबर सरकारमा को बसेको छ, को पसेको छ, निध्याउनै गाह्रो भयो। निलाले पो नेपाल चलेको छ कि जस्तो ठाउँ ठाउँमा नाम पनि उतैका टाँसिएका फलानाद्वारा सहयोग प्राप्त कार्यक्रम प्राय यु अक्षरका उपकारी संस्थाबाट सिंहदरबार सिंगारिएको रहेछ। त्यतिकैमा अर्का नेपाली भेटिए। ए हजुर, सरकारलाई भेट्नु थियो, कता हो? जनवर्धनले सोधे। ऊ त्यहाँ नि प्रधानमन्त्रीको कार्यालय। उनी यति भनेर गइहाले। बुढा कार्यालय पुगेर हेर्दा अहिले 4 बजेसम्म क्याबिनेट मिटिङ हुने रे, त्यसपछि आउनु भन्ने भयो। 4 बजे सरकारका सबै पदाधिकारी हतार गरेर मोटर चढेर गए भेट्ने कसलाई। दरबारमा सरकार त बसिरहँदो रहेनछ, भेट्ने कसरी? उनी छक्क परे। उहाँ गाउँमा बरू एउटा कर्मचारीसँग बोल्न पाइएको थियो, सरकारी प्रतिनिधि भेटिएको थियो, यहाँ झन सरकारकै घरमा आउँदा कोही छैन, कोही बोल्दैन, कोही बोलाउँदैन, भेट्दैन। हाम्रो घरमा जस्तो सत्कार सरकारी घरमा हुँदो रहेनछ। जनताको सरकार बस्ने घरमा जनव्यवहार छैन, जनशैली छैन। यो कस्तो सरकार? को आयो, किन आयो, कहाँबाट आयो, के दुःख लिएर आयो, केही शोधनी छैन, केही खै खबर छैन। उनी दिक्क भए। अलि जङ्गिएर फेरि अर्का एकजनालाई उनले सोधे, म सरकार भेट्न आएको, भेट्न पाइएन, कसरी भेट्ने भन्नुहोस् त। ती मान्छेले भने, माथि जानुहोस् न, माथि सरकार त माथि छ नि। त्यो सुनेर जनवर्धन दरबारको तला चढ्दै माथि माथि गए, अझ माथि गए, माथि त दरबारको छतै भत्केको पो रहेछ। सरकारी घरै भत्किँदा त सरकारले स्याहार गर्न सकेको छैन जनबस्तीका जनताको हेरचाह गर्ने कसरी? फेरि यो लोकतान्त्रिक सरकारले नयाँ घर बनाउन पनि सकेको रहेनछ। पुर्खाले बनाएको पुरानै घरमा नयाँ सरकार बसेको रहेछ, पसेको रहेछ। पुर्खालाई पुराना भनेर गाली गरे पनि, अनेक लान्छना लगाए पनि, आफूहरू नयाँ हुन नसकेका, नयाँ बनाउन नसकेका नेताको दशा देखेर जनवर्धन अचम्भित भए। सरकारी केन्द्रमै यो दशा देखेपछि उनलाई सरकार खोज्ने भेट्ने रहर पनि मर्दै गयो। खोजेर पनि नभेटिने सरकारले के जनसेवा गर्ला भनेर उनी त्यसै गले। बरु दरबारको पश्चिमी छेउमा एउटा सिंह मूर्ति देखे, त्यसबाट उनमा साहस आयो। सिंहको जीवमाथि ठिङ्ग ठडिएको नेपालको राष्ट्रिय झण्डा देखेर उनी जागे। सिंहको शानमाथि फरफर गर्ने नेपाली निशान, यो तेजले बल्ल दरबार सिंहदरबार बन्यो। तब त्यो तेजले सिंहदरबार सरकारको सत्तावास बन्यो। भित्र जे होला, रित्तो पनि होला, तर छानामा नेपाल छँदैछ। यो ध्वजाले जनता जगाएको छ, जोगाएको छ। हे राष्ट्र ध्वज, तिम्रै ओज र छत्र छायामा हामी जम्मा छौ, गोलबन्द छौ। तिम्रो रातो रंगमा हाम्रो रगतको साथ छ, तिम्रो निलो रंगमा हाम्रो आँखाको नानी छ। चन्द्र सूर्यको पंख चालेर हामी विश्व निहार छौ, आकाशबाट संसार हेर्छौ, उच्च दृष्टिले जगत निहाल्छौ, गगन गामी भइरहन्छौ। हामी त नभका नक्षत्र रूपी नेपाली हौ, यो उचाई तिमीले दिइरहेका छौ, देखाइरहेका छौ, यो चेतना तिमीले फैलाइरहेका छौ। तिम्रो उपस्थिति, तिम्रो उन्नत अवस्थिति, अमर उभ्याई नै हाम्रो अभिष्ट हो। अरू झुक्लान, तर हामी तिमीसँगै उभिरहन्छौ, जनजागृति गाइरहन्छौ। हाम्रो प्रकृतिका प्रतीक तिमीलाई नमस्कार, तिमीलाई देखे, तिमीलाई भेटे, तिमीलाई पाए, मेरो यात्रा धन्य।